0: भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
1: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
2: सावधान उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
3: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
4: सम्पर्क फोन नम्बर 0825902022।
5: जुरोट टुटी पुकार खोइनी जस्ता छुट्टीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम बीआर डेन्टलको सहकार्यमा जारी सन्देश।
6: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
7: हाम्रा सेवाहरू
6: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
7: छाती दम निमोनिया खोकी छेरो
6: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
7: मधुमेह सुगर मृगौला रोग पिसाब
6: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
7: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
6: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
7: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
6: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
7: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
6: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
7: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
6: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
7: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
6: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिन्ठाहरू आउने तथा थाइराइड
7: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
1: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ सम्पर्क फोन नम्बर 0825601196 र मोबाइल नम्बर 9847826001।
8: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
10: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
11: हाडजोर्नी नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
12: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा
13: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेसन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
9: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराइदान फोन नम्बर 0825607334 र 0825601138।
14: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर पण्डित चन्द्र श्रेष्ठ घोराही 15 सड़क विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
15: डाक्टरद्वारा दिइने सेवाहरू
14: सुगर रोग सम्बन्धी उपचार
15: हर्मोन सम्बन्धी समस्याको उपचार
14: लामो समयदेखि थाइराइड सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा
15: हुनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
16: बिरामी जाँच्ने मिति यही असार 28 गते आइतबार।
17: सम्पर्क दिव्या फार्मेसी घुराई 15 सडक विभाग रोड दाङ फोन नम्बर 0825904010 मोबाइल नम्बर 9847828913 र 9905912871।
18: एक हप्तादेखि यो दाँत दुखेको दुखेछ फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ अब यसको उपचारको लागि कहाँ जाने होला।
19: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: डाक्टरद्वारा दिइने सेवाहरू
14: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा
5: बाङ्गा टिङ्गा दाँत मिलाउने
14: शल्यक्रिया गरेर दाँत निकाल्ने
5: खाली ठाउँमा दाँत भर्ने
14: दुखेको दाँत दाँतलाई नदुखाई जरैबाट निकालिने,
4: मुखमा घाउ खटिरा आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
14: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दान। सम्पर्क फोन नम्बर 082-595-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123।
20: नाक कान तथा घाटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
21: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
20: अन्य सेवाहरू,
22: हाट जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
23: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
22: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
24: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
25: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
14: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-585-694। सम्पर्क मोबाइल नम्बरहरू 98578-30-145, 98478-30-153 र 98649-41-944।
26: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचोली आयुर्वेद क्लिनिक घोराईदाङमा। उपचार हुने रोगहरू पायल, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
27: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
26: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
27: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
26: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
27: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
26: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
21: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, कोराई 15 बिपिसोक दान। सम्पर्क फोन नम्बर 98686-61-694।
28: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
29: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गुमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
21: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98578-53-825।
30: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
31: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
30: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
31: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
30: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान। तल्लो गरे काइलो पनि त्यही बाटो गएको हो। राम्रो पैसा कमाइरहेछ त्यसले।
31: ल ल काका गइहाले म।
0: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
1: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
0: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498887741।
2: सीता के भयो तिमीलाई, गुम्सो र बसी छौ के हुनु नि? बिहे भएको छ, छ वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सिप चलेनौ, अब त आश्रय मरिसक्यो। के कुरा गर्छ तिमीले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
3: ए ठिकै छ, म जान त धेरै अब तिमीले भनिहाल्यो, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
6: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको बिति चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
0: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
6: शिशु क्लिनिक फर्टिलिटी खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा, सम्पर्क मोबाइल 9848423572।
7: अब छाला यौन रोग तथा सौन्दर्य सम्बन्धी सम्पूर्ण उपचार सेवा दाङमै।
8: यदि तपाईलाई शरीर चिलाउने दाग, दुबी, पुरानो घाउ, डन्डी फोर, चाया पोतो, कपाल झर्ने समस्या, सोरायसिस, एलर्जी तथा फंगल संक्रमण, महिला तथा पुरुषमा देखिने यौन रोग सम्बन्धी समस्या छ भने अब चिन्ता नगर्नुहोस्।
7: छाला तथा यौन रोग विशेषज्ञ डाक्टर रमेश शर्मा पौडेल एमबीबीएस एमडी नेपालगंज मेडिकल कलेज कोहलपुरबाट सेवा प्रदान गर्दै आउनुभएका अनुभवी विशेषज्ञ।
8: प्रत्येक महिनाको पहिलो शनिबार बिहान 11 बजेदेखि बेलुका 6 बजेसम्म।
7: स्थान राधे कृष्ण लाइफ केयर फार्मेसी, कोराई 15 तुलसीपुर चौक, दाङ।
19: सम्पर्क मोबाइल नम्बर 9649488840 र 9802069961।
8: स्वास्थ्यमा लापरवाही होइन, समयमै विशेषज्ञको सल्लाह लिनुहोस्।
9: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
10: मध्य पश्चिम जान चेक, यति बेला बिहानको 6 बजेको छ।
11: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।
12: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
13: जनादेशको सम्मान, सुशासनको अभियान र राष्ट्रिय मुद्दामा सबै दलसँग सहकार्य गर्ने रवि र बालेनको साझा प्रतिबद्धता, वैचारिक अस्पष्टता स्पष्ट पार्न र परिपक्व ढंगले सरकार चलाउन अरू दलको सुझाव।
12: बैंकको ब्याज घट्दा बीमा कारोबार बढ्यो, मौद्रिक नीतिको तयारी भइरहँदा कर्जा नीतिमा लचकता अपनाउनु पर्ने बैंकरहरूको अपेक्षा।
13: बालिका तथा किशोरीमाथि साइबर अपराधका घटना बढ्दो, तर उजुरी कम, विद्यालय घर परिवारसँगै बाल बालिका पनि सचेत हुन जरुरी।
32: प्रयोग गर्न नपर्ने, सेयर गर्न नपर्ने र क्लिक गर्न नपर्ने लिङ्कहरू क्लिक गरेर बाल बालिकाहरू स्वतः आफू पीडित भइरहेछन् कि भन्ने कुरा ध्यान दिनुपर्छ।
12: स्विजरल्याण्डमा अमेरिका इरान शान्ति वार्ताको पहिलो चरण शुरू, आणविक कार्यक्रम, हर्मुज जलमार्ग र इजरायल लेबनान युद्ध बारे छलफल।
13: र विश्वकप फुटबलमा उरुग्वे र केप भर्डे तथा इरान र बेल्जियमको बराबरी, स्पेनको शानदार पुनरागमन।
33: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना।
4: यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
5: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्। तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।
14: मोबाइल अपग्रेड मा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटल को एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटल को वेबसाइट वा नजिकैको एनएमबी बैंकको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
15: काया कैरनमा अब खबरको सिलसिला। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका शीर्ष नेताहरूले प्रथम महाधिवेशनको उद्घाटन सत्रबाट जनादेशको सम्मान, सुशासनको अभियान र राष्ट्रिय मुद्दामा सबै दलसँग सहकार्य गर्ने संकल्प गरेका छन्। उनीहरूले दुई तिहाई जनमतलाई परिवर्तनको जनादेशको रूपमा व्याख्या गर्दै रासोपालाई आन्दोलनको शक्ति मात्र नभई दीर्घकालीन शासन क्षमता भएको संस्थागत राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने उद्घोष गरेका छन्। साथै उनीहरूले सुशासन र सेवा प्रवाहमा सरकारको गति नरोकिने र पार्टीलाई गुटबन्दीको दल दलमा फस्न नदिने समेत बताएका छन्। सभापति रवि लामिछानेले अघिल्लो पुस्ता र नेतृत्वले दिएका लोकतन्त्रका स्थायी मान्यतालाई रासोपाले जोगाउने बताउनुभयो। संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक हक अधिकार, मानव अधिकारको प्रत्याभूति, समतामूलक समाज र समावेशिता लगायतका थुप्रै उपहार अघिल्लो पुस्ता र नेतृत्वबाट पाएका छौं। लामिछानेले व्यवस्थाप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै भन्नुभयो, हामी त्यसबाट बाहिर जाने छैनौं। यस अगाडि भएका तमाम आन्दोलनहरूको तिरस्कार गर्ने साहस हामीमा हुने छैन, त्यो कदम हामी कदापि चाल्ने छैनौं। रासोपाले त्यो लाइन क्रस गर्दैन। यस्तै वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहले भन्नुभएको छ, सरकार भनेको गाड़ी जस्तो हो, हाम्रो गाड़ी लोकल रोडमा होइन एक्सप्रेस वेमा हिँडेको हो, गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ। अख्तियारलाई सोधपुछ गर्नुपर्छ, सरसल्लाह लिनुपर्छ भने हामी पाँच घण्टा मात्र होइन पाँच वर्ष गर्छौं। पाँच वर्ष अख्तियारलाई राखेर सरसल्लाह गरिन्छ, हामी नियम कानूनमा बसेर काम गर्छौं। उहाँले भन्नुभयो, हामीले छिमेकी देशसँग सीमा सम्बन्धी कुरा उठाउँदा स्वाभाविक रूपमा उनीहरूले पनि आफ्नो धारणा र आपत्ति राख्न सक्छन्, तर हामीसँग तथ्य, प्रमाण र ऐतिहासिक आधार छन्। कालापानी, लिपु लेख लगायतका विषयमा नेपालसँग पर्याप्त प्रमाण छ, सरकारले तथ्यका आधारमा आफ्नो दावी प्रस्तुत गरिरहेको छ, प्रधानमन्त्री शाहले हिजो रासोपाको उद्घाटन सत्रमा चितवनमा भन्नुभयो। यसैबीच सत्तारूढ़ दलदेखि प्रतिपक्षीसम्मका शीर्ष नेताहरूले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई शुभकामनासँगै राजनीतिक सन्देश दिने मंचका रूपमा उपयोग गरेका छन्। संसदमा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेताहरूले रासोपालाई राजनीतिक तथा वैचारिक रूपमा अझ स्पष्ट बन्न, आन्तरिक गुटबन्दी र व्यक्तिवादबाट जोगिन, नागरिकले दिएको विश्वासको सम्मान गर्न तथा परिपक्व ढंगले राज्य सञ्चालनको जिम्मेवारी वहन गर्न सुझाव दिएका छन्। शुभकामना मन्तव्यका क्रममा नेताहरूले रासोपा नेपाली राजनीतिमा वैकल्पिक शक्तिका रूपमा उदाएको स्वीकार गर्दै अब आन्दोलन र नारा भन्दा नीति, विचार र कार्य सम्पादन मार्फत आफूलाई प्रमाणित गर्नुपर्ने चुनौती रहेको औल्याए। उनीहरूले राम्रो काममा साथ र समर्थन रहने तर कमजोरी र विचलन देखिएमा खबरदारी गर्न पनि पछि नपर्ने स्पष्ट सन्देश दिएका छन्। नेताहरूको साझा अपेक्षा थियो महाधिवेशन केवल नेतृत्व चयन वा संगठनात्मक प्रक्रिया मात्र नबनोस्, बरू रासोपाको वैचारिक दिशा, राजनीतिक दृष्टिकोण र दीर्घकालीन रणनीति स्पष्ट पार्ने ऐतिहासिक अवसर बनोस्।
13: यसैबीच राष्ट्रपतिमा सभापति र वरिष्ठ नेता सर्वसम्मत चयन हुने निश्चित भए पनि बाँकी पदाधिकारी र 900 केन्द्रीय सदस्य पदमा भने प्रतिस्पर्धा हुने देखिएको छ। प्रतिस्पर्धा हुने निश्चित भए पनि स्वस्थ र स्वच्छ होस् भन्ने कामना पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहले गर्नुभएको छ। हिजो महाधिवेशनको उद्घाटन सत्रमा लामिछाने र शाहले पार्टीभित्र गुटबन्दी गरेर नेतृत्वमा पुग्ने अस्वस्थ प्रतिस्पर्धा गर्ने काम भए पुराना दलहरूकै हविगत हुने चेतावनी समेत दिनुभएको छ। यो प्रवृत्ति स्वीकार्य नहुने भनी तल्लो तहका नेताहरूलाई सचेत समेत गराउनु भएको छ। राष्ट्रपतिमा 3 उपसभापति, 1 खुला, 1 महिला र 1 मनोनित हुनेछन्। खुला उपसभापतिमा स्वर्णिम वागले प्रबल दावेदार रहेको राष्ट्रपतिका नेताहरू बताउँछन्। अर्थमन्त्री र पार्टीमा तेस्रो वरियतामा रहेका उहाँ विरूद्ध कसैले उम्मेद्वारी नदिने सम्भावना देखिएको नेताहरूको अनुमान छ। सभापतिमा रवि लामिछाने, वरिष्ठ नेतामा बालेन्द्र शाह सर्वसम्मत हुने निश्चित देखिन्छ। खुला उपसभापतिमा स्वर्णिम वाग्लेसँग प्रतिस्पर्धा गर्ने अहिलेसम्म कोही पनि देखिएका छैनन्। उहाँ पनि सर्वसम्मत हुने सम्भावना प्रबल छ, पार्टीका एक नेताले बताउनुभयो। यस्तो अवस्थामा पदाधिकारी मध्ये महिला उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा चुनाव हुने सम्भावना छ। पार्टी सभापति लामिछाने र वरिष्ठ नेता शाहले पदाधिकारी सर्वसम्मत चयन गर्ने गृह कार्य भने थालिसक्नु भएको छ। आजको कान्तिपुर दैनिकमा खबर छ।
15: सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारी नेतृत्वको सम्पत्ति छानबिन आयोगमा करिब 10,000 जनाले मात्र सम्पत्ति सम्बन्धी विवरण बुझाएका छन्। करिब 3,000 जनाले भने विभिन्न व्यक्तिको सम्पत्ति छानबिन हुनुपर्ने भन्दै उजुरी दर्ता गराएका छन्। आयोगले 25,000 भन्दा धेरै बहालवाला तथा अवकाश प्राप्त कर्मचारी एवं राजनीति पदाधिकारीको सम्पत्ति विवरण पेश गर्ने अनुमान गरेको थियो। अपेक्षा अनुसार विवरण प्राप्त नभएपछि शुरूमा तोकिएको म्याद 1 महिना थप गरिएको आयोगका अध्यक्ष भण्डारीले बताउनुभयो। पछिल्ला दिनमा विवरण बुझाउने क्रम बढ़ेको उहाँले बताउनु भएको खबर कान्तिपुरले लेखेको छ।
13: सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्दा दायर भई मेलमिलाप हुन नसकेमा 1 वर्षपछि सम्बन्ध विच्छेदको प्रक्रियामा जानुपर्ने कानूनी परिमार्जनको प्रस्ताव गरिएको छ। सम्बन्ध विच्छेदको प्रावधानमा महिला पुरूषलाई समान हक प्रत्याभूत गर्ने भन्दै मुलुकी देवान संहिताको ऐनको व्यवस्था संशोधन प्रस्ताव गरिएको हो। विधायन सम्बन्धी ऐन 2081 दफा 6 व्यवस्था कार्यान्वयनका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले मस्यौदा विधेयक सार्वजनिक समेत गरेको छ। मन्त्रालयले संहितासँगै मुलुकी देवानी कार्यविधि संहिता ऐन संशोधन प्रस्ताव पनि सार्वजनिक गरेको छ। मन्त्रालयले मुलुकी मूल ऐनको दफा 96 रहेको सम्बन्ध विच्छेद गर्न चाहने पति वा पत्नीले सम्बन्धित जिल्ला अदालतमा निवेदन दिनुपर्ने व्यवस्था संशोधन गरी पति वा पत्नी वा दुवैले अदालतमा निवेदन दिन सक्ने व्यवस्था प्रस्ताव गरेको छ। यस्तै मूल ऐनको दफा 98 प्रतिबन्धनात्मक वाक्यांश हटाउँदै 1 वर्षको कुलिङ पीरियड हटाउन प्रस्ताव गरिएको छ। यस अनुसार मुद्दा दर्ता भई मिलापत्र समेत हुन नसके 1 वर्षपछि सम्बन्ध विच्छेद गराउनुपर्ने बाध्यकारी व्यवस्था हटाउन प्रस्ताव गरिएको छ। यस्तै संशोधनमा पत्नी वा सन्तानले पति वा बाबुको भागबाट मात्र अंश पाउने व्यवस्था संशोधन प्रस्ताव गरिएको छ। मस्यौदा अनुसार अदालतबाट म्याद जारी भई रितपूर्वक तामेल भएपछि कुनै प्रतिवादीलाई वादीलाई अंश नदिने मनसायले फाँटबारी लुकाएको प्रमाणित भएमा अदालतले अंश भागको थप 10% सम्पत्ति समेत पाउने गरी फैसला गर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरिएको खबर गोर्खापत्रमा छ।
15: काया कैरनमा साइबर अपराधका घटना र बच्ने उपाय बारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
16: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड
17: नेपालको पहिलो बैंक।
18: सुन त मेरो कपडा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
20: ए हो र, अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
18: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
17: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
21: फोन 056-494-333, 493-5555।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाफिमपाट काठमाडौँ.
1: It's a goal!
2: Team's a goal! Harek World Cup chai, yo World Cup ni garo celebrate! Mini Sabai Generation! Himstar TV kharid garna paunu hos 32% samma ko cashback! World Cup 2026 ko TV season pass! Ra ek barsha ko net TV pack! Sartharu lagu hune chan! Himstar TV! Uhi celebration! Harek Generation!
3: Himstar for a complete home.
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ. यतिन्जेल हामीले जनादेशको सम्मान, सुशासनको अभियान र राष्ट्रिय मुद्दामा सबै दलसँग सहकार्य गर्ने रवि र बालनको साझा प्रतिबद्धता, वैचारिक अस्पष्टता स्पष्ट पार्न र परिपक्व ढंगले सरकार चलाउन अरू दलको सुझाव, राष्ट्रपा सभापतिमा रवि र वरिष्ठ नेतामा बालेन सर्वसम्मत हुने निश्चित, सम्पत्ति छानबिन आयोगमा 10,000 बुझाए विवरण, देवानी संहितामा सम्बन्ध विच्छेदको कानून परिमार्जनको प्रस्ताव लगायतका खबर प्रस्तुत गर्यौं.
5: अब बाँकी खबर. बैंक तथा वित्तीय संस्थामा ब्याज दर घटेको सकारात्मक प्रभाव बीमा क्षेत्रमा पर्न थालेको छ. बैंकमा मुद्दती निक्षेप पैसा राख्दा पनि न्यून ब्याज दर पाइन थालेपछि नागरिकले बीमा गर्न थालेका जानकारहरू बताउँछन्. बीमा गर्दा जीवन तथा सम्पत्तिको सुरक्षा पनि हुने र ब्याज भन्दा धेरै प्रतिफल पनि पाइने भएकाले बीमामा आकर्षण बढ़ेको उनीहरूको भनाई छ. गएको वैशाखसम्म बीमा कम्पनीहरूले 2,01,36,00,00,000 रूपियाँ बीमा शुल्क संकलन गरेका छन्. गएको वर्षको तुलनामा यस वर्षको वैशाखसम्म कम्पनीहरूको बीमा शुल्क संकलन 14.27% बढ़ेको हो. गएको वर्षको वैशाखसम्म बीमा कम्पनीहरूले 1,76,21,00,00,000 रूपियाँ बीमा संकलन शुल्क संकलन गरेका थिए. पछिल्लो 3 वर्षदेखि बैंक तथा वित्तीय संस्थामा अधिक तरलता थुप्रिएको छ. ब्याज दर घटेर इतिहासकै न्यून बिन्दुमा पुगेको छ. ब्याज दर घटेको सकारात्मक प्रभाव बीमा कारोबारमा परेको जीवन बीमक संघका अध्यक्ष प्रवीण रमण प्राजुलीले बताउनुभयो. पछिल्ला महिनामा बीमा कारोबार बढ़ेको छ. बैंकमा निक्षेप राख्दा कम ब्याज पाइने भएपछि नागरिक बीमा गर्न आकर्षित भएको देखिन्छ. उहाँले भन्नुभयो, यसका दुई कारण छन्। पहिलो, जीवन तथा सम्पत्तिको सुरक्षा हुन्छ र दोस्रो, बैंकको ब्याज भन्दा बढ़ी प्रतिफल पाइन्छ. तर बीमा कम्पनीले प्राय रकम मुद्दती निक्षेपमा राख्ने र बैंकको ब्याज कम हुँदा कम्पनीको प्रतिफल घट्ने पराजुलीको भनाई छ. आजको कान्तिपुर दैनिकमा खबर छ.
4: यसैबीच नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्ष 2083-84 मौद्रिक नीतिको तयारी गरिरहँदा बैंकरहरूले कर्जा नीतिमा लचकता अप्नाउनु पर्ने अपेक्षा राखेका छन्. कर्जा असुली प्रभावित भएर खराब कर्जा बेहोर्दै आएका बैंकहरूले कर्जा नोक्सानी व्यवस्था खुकुलो बनाउनु पर्ने अपेक्षा गरेका हुन्. बैंकर संघले छलफल गरी सुझावको मस्यौदा तयार पारिसकेको छ. आजसम्ममा नेपाल बैंकर संघले राष्ट्र बैंकमा औपचारिक रूपमा सुझाव पेश गर्ने तयारी गरेको संघले जानकारी दिएको छ. अहिले बैंकहरूमा खराब कर्जा र नबिकेका सम्पत्ति थुपिएको छ. तर कुनै ग्राहकले आफ्नो बिग्रिएको वा बाँकी रहेको ऋणको रकम भुक्तानी गरेर खाता नियमित गरिसक्दा पनि अझै 3 महिनासम्म त्यसलाई निष्क्रिय अर्थात खराब वर्गमै राख्नुपर्ने व्यवस्था छ. नयाँ पत्रिकाले खबर लेखेको छ.
5: हिजो आज साइबर अपराधसँग सम्बन्धित घटना बढ़दै गएको छ. खास गरी बाल बालिका, किशोर किशोरी, महिला तथा डिजिटल साक्षरता कम भएका मानिस यस्ता घटनामा फस्ने गरेका छन्. कम्प्यूटर, मोबाइल तथा इन्टरनेट संचालको प्रयोग गरेर गरिने जुनसुकै गैर कानूनी तथा आपराधिक गतिविधि साइबर अपराध हो. साइबर अपराध सम्बन्धी कसुर हेर्ने मुख्य निकाय नेपाल प्रहरीको साइबर ब्यूरो हो. यस्तो अपराध भएमा नजिकैको प्रहरी कार्यालय वा साइबर ब्यूरोमा उजुरी दिन सकिन्छ. तर साइबर अपराधका घटना बढ़े पनि उजुरी भने एकदमै कम मात्रै पर्ने गरेको छ. साइबर अपराध र बस्ने उपायबारे थप जानकारी सहित साथी सम्झना महर्जन.
6: विशेष गरी किशोरावस्था र बाल बालिकामा सूचना प्रविधिको प्रयोगसँगै साइबर अपराधका घटना पनि बढ़दो छ. किशोरावस्थामा लहलहीमा लागेर गरिने गतिविधिले साइबर अपराध बढ़ेको छ भन्नुहुन्छ बाल बालिकाको साइबर क्षेत्रमा कार्यरत संस्था चाइल्ड सेफ नेटका संस्थापक अध्यक्ष अनिल रघुवंशी.
7: उनीहरूलाई एउटा जानकारी नभएको भयो अनि अर्को साथीभाइ सबैले गर्ने, सबैले गेम खेलेको छ, सबैले स्न्यापच्याट चलाएको छ, सबैले टिकटक चलाएको छ भने उनीहरू पनि त्यसैमा लाग्ने. एउटा चाहिँ नि साथीहरूको लहलही अथवा पियर प्रेसरमा पनि, पियर इन्फ्लुएन्समा पनि छन्. अनि उनीहरूले चाहिँ सबैले यस्तै गरेको छ र आफू भन्दा अग्रजहरूले पनि गरेको देख्दाखेरि यस्तै गर्नुपर्ने रहेछ, त्यो नै उनीहरूले सिक्ने हुँदाखेरि बाल बालिकाहरूले अनलाइनमा फलोअर्स बढाउन, भाइरल हुनुको लागि त्यही खालको काम गर्ने, त्यसले भोलि गएर के हुन्छ र आजै पनि के असर पर्छ भन्ने जानकारी पनि त्यति छैन, त्यही भएर उनीहरू त्यसमा फसिरहेछन्।
6: सामाजिक सञ्जाल, इन्टरनेट र मोबाइलको सही प्रयोग नगर्दा बाल बालिकाहरू आफै पीड़ित हुने र यसमा फस्ने गरेका छन्। अहिले विश्वकप चलिरहेको बेला पनि किशोर किशोरी गेमको लतमा फस्नुका साथै बाजी पनि राख्ने भएकाले अभिभावक र विद्यालय नै सचेत हुनुपर्ने बताउनुहुन्छ साइबर ब्यूरोका प्रवक्ता दिलीप कुमार गिरी।
8: अभिभावकले आफ्ना बाल बालिकाहरू के कुरामा बिजी छन् त, कुन कुरामा बिजी छन्, फेसबुक सामाजिक सञ्जालहरू प्रयोग गर्दाखेरि उनीहरूले होसियारी अप्नाएका छन् कि छैनन्, अथवा प्रयोग गर्न नपर्ने, सेयर गर्न नपर्ने र क्लिक गर्न नपर्ने लिङ्कहरू क्लिक गरेर बाल बालिकाहरू स्वतः आफू पीड़ित भइरहेछन् कि भन्ने कुरा ध्यान दिनुपर्छ भने, अर्को चाहिँ सबभन्दा बढी स्थान बिताउने भनेको विद्यालयमा हो भने विद्यालय स्तरीय सचेतना कार्यक्रमहरूलाई व्यापक रूपमा वृद्धि गर्यो भने नि यो जुन सामाजिक सञ्जाल नेट इन्टरनेटको दुरुपयोग गरेर हुने अपराधहरू, विशेष गरी किशोर किशोरी पीड़ित हुने अपराध चाहिँ कम हुन्छ।
6: बाल बालिकालाई ग्याजेट लगायत मोबाइलको धेरै प्रयोगबारे विद्यालय र परिवारको गुनासो र गाली धेरै आउँछ, तर त्यसकै प्रयोगले उनीहरूको खुबी र क्षमता देखाइरहेको छ भने त्यसलाई पनि कदर गर्नुपर्ने बताउनुहुन्छ चाइल्ड सेफ नेटका संस्थापक अध्यक्ष अनिल रघुवंशी।
7: इन्टरनेटबाट त्यसबाट गर्न सकिने अब शिक्षाको कुराहरू, सकारात्मक कुराहरू धेरै छन्, त्यो चाहिँ एकदमै थोरै मात्र बच्चाहरूले लिइरहेको जस्तो लाग्छ, तर कुनै कुनैले चाहिँ कसैले अब यो ह्यान्डिक्राफ्टहरू बनाएको छ, कसैले रोबोटको के बनाएको छ, कसैले अरू के बनाएको छ, अनि कसरी सिकेको भन्दाखेरि यो युट्युब हेरेर सिकेको भनेछ कि, एकदमै सकारात्मक राम्रो गर्नेहरू पनि छन्, त्यस्तो कुरालाई बढाएर उनीहरूलाई चाहिँ नेगेटिभ कुराहरूबाट हटाउनेतिर गर्नुपर्ने जस्तो देखिन्छ।
6: साइबर अपराध घटना भएको 90 दिनभित्र नेपाल प्रहरीका कुनै पनि कार्यालय वा साइबर ब्यूरोमै उजुरी दिन सकिन्छ, तर जानकारीको अभाव र 90 दिने हदम्याद नाग्ने भएकाले पीड़ित मध्ये 2% मात्रै उजुरी दिने गरेको प्रहरीको तथ्याङ्क छ। साइबर अपराधमा फस्नबाट बस्न के गर्ने त, साइबर ब्यूरोका प्रवक्ता दिलीप कुमार गिरीको सुझाव।
8: आफूले आफूलाई अनावश्यक लागेका, आफूलाई शंका लागेका लिङ्कहरू क्लिक नगर्नुहोस्। आफूसँग अपरिचित व्यक्तिहरूसँग सकेसम्म सम्पर्क नराख्नुहोस्। आफ्नो गोपनीयता सेटिङ गर्नुहोस् डिभाइसको। सामाजिक सञ्जालको प्रयोग गर्नुहुन्छ उहाँहरूले अहिले त छ्यापछ्यापी छ, डिजिटलमा जहाँ पनि भेट्न सकिन्छ, कसरी बच्ने भन्ने कुरा, त्यस्ता कुराहरू आफू साक्षर हुनु पर्यो र अरूलाई पनि साक्षर गराउनु पर्यो भने, र आफू पीड़ित भएको जस्तो लाग्छ भने तत्काल कानूनी कार्यवाहीको लागि नजिकको प्रहरी कार्यालयमा जानुपर्छ।
4: साइबर अपराध र किशोर अवस्थामा गर्नुपर्ने सुरक्षाको विषयमा नेपाल प्रहरीको साइबर ब्यूरोका प्रवक्ता दिलीप कुमार गिरी र चाइल्ड सेफ नेटका संस्थापक अध्यक्ष अनिल रघुवंशीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: होइन हो साथी, आज निकै तनावमा छौ त, के भयो भने?
10: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
9: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
10: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
11: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
12: नारायणी टेलर्स, दैत उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ गोराइदा।
13: सम्पर्क मोबाइल नम्बर 9822964264।
14: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
15: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
16: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
15: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
13: सम्पर्णलाई सञ्जीवनी टिचिङ अस्पतालको सूचना। 300 सयको सञ्जीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपिडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेसन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका वडा नम्बर 3 वर्गदुवा दाङ। सम्पर्क नम्बर 97090 65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
5: सृजना चोक लेक साइड रत्नचोक हुँदै राष्ट्र बैंक चोक बिरौटा र पुरानो एयरपोर्ट उहाँको दैनिक रूट हो, जहाँका चोक र गल्लीमा 13 वर्षदेखि उहाँ पत्रिका बेचिरहनु भएको छ। उहाँ जन्मजात बोल्न र सुन्न नसक्ने शारीरिक अपाङ्गता हुनुहुन्छ। उहाँको मिहिनेत र दृढ़ इच्छा शक्ति धेरैका लागि उदाहरणीय कर्म बनेको छ। संघर्ष, आत्मविश्वास र आत्मनिर्भरताले भरिएको उहाँको कथा धेरैका लागि विशेष पनि छ। पोखराको बगालेटोलमा सामान्य परिवारमा जन्मिनुभएका कृष्ण जन्मजात नै बोल्न र सुन्न सक्नुहुन्थेन। उहाँले सानैदेखि कसैसँग संवाद गर्न सक्नु भएन। 7 वर्षको उमेरसम्म त राम्रोसँग खान समेत नसकेको उहाँ आफैले सुनाउनुभयो। 13 वर्षदेखि पत्रिका बेचेर आत्मसम्मान कमाइरहेका कृष्ण आजको कान्तिपुरले खबर छापेको छ।
4: अब विदेशको खबर। अमेरिका र इरान बीचको युद्ध अन्त्य गर्ने उद्देश्यले भएको प्रारम्भिक सहमतिपछि स्विजरल्याण्डमा प्रत्यक्ष शान्तिवार्ताको पहिलो चरण शुरू भएको छ। स्विजरल्याण्डको बर्गेनस्टक रिसोर्टमा शुरू भएको वार्तामा दुवै पक्षले इरानको आणविक कार्यक्रम, लेबनानको सुरक्षा, हिजबुल्लाको भूमिका, हर्मुज जलमार्ग सञ्चालन तथा दीर्घकालीन सम्बन्ध सुधारका विषयमा छलफल गरेका छन्। आणविक कार्यक्रम सम्बन्धी अन्तिम सहमति हुन बाँकी रहेको र यही विषयलाई अमेरिका इरान द्वन्द्वको मुख्य कारण मानिँदै आएको छ। लेबनानमा बढ़दो तनाव र इरान समर्थित हिजबुल्ला समूहको गतिविधि बारे पनि विस्तृत छलफल भएको छ।
5: अब खेल खबर। दुईपटकको विश्व विजेता उरुग्वेसँग के भडेले बराबरी खेलेको छ। उरुग्वे 1930 र 1950 विश्वकप जितेको देश हो। के भडे भने विश्वकपमा पहिलो पटक प्रवेश गरेको देश हो। उरुग्वेसँग के भडेले 2-2 बराबरी गरेको हो। विश्व विजेता स्पेनसँगको पहिलो खेलमा गोलरहित बराबरी गरेको के भडेले विश्वकपमा आफ्नो गोल दर्ता गराएको छ। के भडेका लागि केभिन पियानले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए। केही समय अघि सम्पन्न खेलमा 43 मिनटमा उरुग्वेका मेक्सी अराजाओले 44 मिनटमा गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए भने पहिलो हाफको अन्तिम समयमा अगस्टिन क्यानोबिबोले गोल गर्दै उरुग्वेले 2-1 अग्रता बनाएको थियो। 60 मिनटमा हेलियो भरेलोलो गोल गर्दै खेललाई 2-2 बराबरीमा ल्याए। खेलमा बराबरी भएसँगै दुवै टोलीले समान अंक जोडेका छन्। तालिकामा दुवै टोलीले 2 अंक जोडेका छन्। यस्तै गैराती नै भएको इरान र बेल्जियम बीचको खेल पनि गोलरहित बराबरीमा सकिएको छ। खेलको 24 मिनटमा इरानका मेहदी तोरेबीले बललाई गोलमा परिणत गरे भने भिडियो सहायक निर्णायकको परीक्षणपछि अफसाइड ठहर हुँदा गोलले मान्यता पाएन। त्यसपछि बेल्जियमले लगातार प्रहार गरे पनि इरानी गोलरक्षक अलरेजा बेरान भान्डाले उत्कृष्ट बचाव गर्दै टोलीलाई संकटबाट जोगाए। बेल्जियमका नाथान एनगोय रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए। यस्तै गैराती नै भएको अर्को खेलमा स्पेनले साउदी अरेबियामाथि 4-0 जित दर्ता गरेको छ। विश्वकपमा यो स्पेनको पहिलो जित हो। पहिलो खेलमा के भडेसँग बराबरी खेलेको स्पेनले यो जितसँगै 4 अंक जोड्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ। स्पेनका लागि 10 मिनटमा लामिन यामालले पहिलो गोल गरेका थिए। त्यसपछि 21 र 23 मिनटमा मिकेल ओआर जाबालले गोल गर्दै टोलीलाई 3-0 सहजता दिलाए। दोस्रो हाफमा साउदी अरेबियाका हसन अल तमकदीबाट आत्मघाती गोल भएपछि स्पेनको अग्रता 4-0 पुग्यो। खेलको अन्त्यतिर फेरान टोरेसले गोल गरेपछि अफसाइडका कारण त्यसले मान्यता फेरि पाएन। विश्वकप फुटबलमा आज बिहान 7:45 क्यानाडाको भ्यानकुभरको बहुदेशीय रंगशालामा न्यूजील्याण्ड र इजिप्ट बीचको खेल हुँदैछ। दुवै टोली प्रतियोगितामा पहिलो जितको खोजीमा हुनेछन्।
4: काया कैरनमा अब केही खबर संक्षेपमा। गैराती र आज बिहान पूर्वी र मध्य भेगका धेरै ठाउँमा पानी परेको छ। आज दिउँसो पनि पूर्व र मध्य भेगका धेरै ठाउँमा मध्यमसम्मको वर्षा हुने र पश्चिम तराई मा तातो लहर चल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
5: 2075 भित्रै कालोपत्र सकिने गरी ठेक्का लागेको बारपाक सड़कको काम अलपत्र बनेपछि पुरानो ठेक्का तोडेर नयाँ प्रक्रिया शुरू गरिएको छ। 12 किलोबाट बारपाकसम्म पुग्ने 46.6 किलोमिटर सड़क चार खण्ड छुट्याएर 2075 साल भित्रै काम सकिने गरी ठेक्का लगाइएको थियो।
4: विद्युतीय राजधानी पासपोर्ट छपाई सम्बन्धी बोलपत्रमा भएको अनियमितताको छानबिन अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अन्तिम चरणमा पुगेको खबर नयाँ पत्रिकाले लेखेको छ।
5: टेलिभिजन कार्यक्रम कमेडी दरबारको पछिल्लो श्रृंखलामा सेन्सरशिपको विवाद देखिएको छ। राजसभा सांसदहरू राजनाथ पाण्डे, जगदीश खरेल र रूकेश रंजित अतिथि रहेको यो एपिसोडमा प्रसारणमा गरिएका कतिपय संवादमा विव लगाइएपछि यो विषयले सामाजिक सञ्जाल तताएको छ।
4: र गएको आर्थिक वर्षको 11 महिना साउनदेखि जेठसम्मको तुलनामा चालू आर्थिक वर्षको यही अवधिमा घर जग्गा कारोबारबाट असुली हुने राजस्व 6.29 अर्ब रूपियाँले बढ़ेको छ। काया कैरनमा अब पालो उखानको
5: भोटको नुन र लासाको सुन
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: जनादेशको सम्मान, सुशासनको अभियान र राष्ट्रिय मुद्दामा सबै दलसँग सहकार्य गर्ने रवि र बालेनको साझा प्रतिबद्धता, वैचारिक अस्पष्टता स्पष्ट पार्न र परिपक्व ढंगले सरकार चलाउन अरू दलहरूको सुझाव।
4: बैंकको ब्याज घट्दा बीमा कारोबार बढ़्यो, मौद्रिक नीतिको तयारी भइरहँदा कर्जा नीतिमा लचकता अपनाउनु पर्ने बैंकरहरूको अपेक्षा।
5: बालिका तथा किशोरीमाथि साइबर अपराधका घटना बढ़्दो तर उजुरी कम, विद्यालय घर परिवारसँगै बाल बालिका पनि सचेत हुन जरूरी।
4: स्विजरल्याण्डमा अमेरिका इरान शान्ति वार्ताको पहिलो चरण शुरू, आणविक कार्यक्रम हर्मो जलमार्ग र इजरायल लेबनानी युद्धबारे छलफल।
5: र विश्वकप फुटबलमा उरुग्वे र केप भर्डे तथा इरान र बेल्जियमको बराबरी, स्पेनको शानदार पुनरागमन।
4: र अन्त्यमा आजको कार्टुन, आज हामीले चसक्क शीर्षकमा महेश बस्ताकोटीले केही नगि बनाउनु भएको कार्टुन लिएका छौं। यहाँ एकजना मान्छेले जवान छोराको स्वास्थ्य जाँच गराउन डाक्टरकोमा लगेका छन् अनि स्वास्थ्य जाँच गरिसकेपछि डाक्टर भन्दैछन्, सन्चो हुन, गाह्रो छ, अरू कुलत भावै ठिक गराउन सकिन्थ्यो, बाबुलाई देश बनाउने कुलत रहेछ। आजको काया कैरन सकिएको छ। काया कैरन
17: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
18: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
19: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र रु 50 मा।
20: घुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड घुराही दाङ, फोन नम्बर 0825-61-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मन्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
21: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घुराही दाङमा।
22: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल, एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
21: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहीदान, सम्पर्क फोन नम्बर 0825-90-829, सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
23: नेपाली जुत्ता घर,
24: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
23: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू, सीमित अवधिका लागि 10% देखि 50% सम्म बम्पर छुट।
24: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
23: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, घुराही दाङ।
24: सम्पर्क मोबाइल नम्बर 98577175646।
0: खोज्नेलाई झ्याम्माइ बचाट दिन्छ झ्याम्माइ आफ्नो पुरानो बाइक स्कुटर लिएर आउनुहोस् र न्यू बजाज बाइक को साथ झ्याम्मै लिएर जानुहोस् झ्याम्मै भ्यालुएसन झ्याम्मै क्याश डिस्काउन्ट
1: एक्सचेन्ज डेट यही असार 4 गतेदेखि 10 गतेसम्म
2: स्थान राप्ती अटो इन्जिनियरिङ बजाज शोरूम शहीद गेट गुराही दाङ
1: सम्पर्क फोन 082-562-4223 सम्पर्क मोबाइल नम्बर 98578-30151 98478-33133 र 98686-37244
3: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज

0: नमस्कार। पत्र पत्रिका को संगालो कार्यक्रम खबर पत्रिका मा प्रविधि का मित्र शालिग्राम चौधरी र सहकर्मी देवा भूषाल संगै अमर क्षितिज को तपाईलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलाचुलीमा रहेको रेडियो बंगलाचुली र गढामा रहेको रेडियो साझा आवाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा तथा इन्टरनेट अनलाइन मार्फत www.radioempi.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रबाट पनि संसारभर सुन्न सकिन्छ।
0: तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: दाङ र बाँके जोड्ने हुलाकी सड़कको काम अघि बढ्यो, सड़क विस्तार गर्दा 500 बढी रूख काटिने।
0: राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू, जनताले दिएको जनमत खेर नफाल्न दलहरूको रासोपालाई सुझाव।
1: र घोराही उपमहानगरपालिकाको आज बजेट आउँदैछ, थनाल अवैध भरुवा बन्दुक प्रहरीद्वारा बरामद।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ।

0: बस गोरखा पब्लिक हॉस्पिटल प्राली घोराई दांग बिरामी भए गोरखा हॉस्पिटल दांग फोन नम्बर टिप्नुस 082-5364-14।
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका चारवटा दैनिक पत्रिका हातमा परेका छन्। नयाँ युगबोध, राष्ट्रिय दैनिक गोरक्ष, राष्ट्रिय दैनिक गणतन्त्र, राष्ट्रिय दैनिक र राप्ती पोस्ट राष्ट्रिय दैनिक। यी चारवटै पत्रिकाले फरक फरक समाचारलाई प्रमुखताका साथ छापेका छन्। आजको पहिलो समाचार लिएका छौं गोरक्ष दैनिकबाट।
2: देखुरीमा हुलाकी सड़क विस्तार हुने भएको छ। कालाकाटी गडवा राजपुर सँगै अब गंगदीदेखि हाटबाज हाटबाजसम्मको 22 किलोमिटर हुलाकी सड़क विस्तार हुने भएको हो। हुलाकी सड़क विस्तारका लागि 3 अर्ब रूपियाँ बजेटको स्रोत व्यवस्थापन भएपछि सड़क विस्तारको प्रक्रिया शुरू भएको हुलाकी राजमार्ग आयोजना कार्यालय नेपालगंज बाँकेका प्रमुख लीलाल बहादुर भण्डारीले जानकारी दिनुभएको छ। आयोजना प्रमुख भण्डारीका अनुसार राजपुर गाउँपालिकाको गंगदीदेखि दाङ र बाँकेको सीमा क्षेत्र हाटबाजसम्म सड़क विस्तार गर्न ठेक्काको प्रक्रियासँगै सड़क सीमा क्षेत्रमा पर्ने रूख कटानका लागि अनुमति लिने काम भइरहेको छ। आयोजना प्रमुख भण्डारीका अनुसार हुलाकी सड़क विस्तार हुने 22 किलोमिटर क्षेत्र अन्तर्गत 530-40 वटासम्म रूख कटान गर्नुपर्ने प्रारम्भिक सर्वेका क्रममा देखिएको छ। यही अनुसार लुम्बिनी प्रदेश वन मन्त्रालयबाट स्वीकृति लिएर डिभिजन वन कार्यालय देउखुरी हुँदै सब डिभिजन वन कार्यालय गंगदीबाट हुलाकी सड़क खण्डमा पर्ने रूख कटानका लागि गणनासँगै टाँचा लगाउने काम शुरू गर्ने तयारी भएको छ। उक्त टोलीले पुनः सड़कको 30 किलोमिटर क्षेत्रमा पर्ने रूखको गणनासँगै कटान गर्नुपर्ने रूखमा चिन्ह लगाएर फाइल तयार गरेर डिभिजन वन कार्यालय देउखुरी कार्य

0: मठका लागि टेन्डर आह्वान हुने गरी तयारी भइरहेको भन्दै आयोजना प्रमुख भण्डारी टेन्डर भएपछि आगामी आर्थिक वर्षको असोज महिनादेखि सड़क विस्तारको काम शुरू हुनेछ। उक्त सड़क खण्डमा सड़क विस्तार सँगै विभिन्न खोलामा 17 वटा पुल निर्माण गर्ने गरी इस्टिमेन्ट तयार भएको हुलाकी राजमार्ग आयोजना कार्यालय नेपालगंज बाँकेले जनाएको छ। गंगती हुँदै बनकट्टी लैबरुवा सिक्टा राताकाश गल्छी करुवा खोला हुँदै हाटबास जोड्ने सड़क अन्तर्गत 8 वटा वन क्षेत्र रहेको राजपुर गाउँपालिकाका 8 का वडा अध्यक्ष समेत रहेका हुलाकी सड़क निर्माण संघर्ष समितिका अध्यक्ष पुष्कर ओली बताउनुहुन्छ। सड़क निर्माण भएपछि कालाकाटीबाट हुलाकी सड़क भएर बाँके नेपालगंज जान सकिनेछ। हुलाकी सड़क अन्तर्गत गडवा कालाकाटे र गडवा राजपुर सड़क खण्ड विस्तारसँगै कालोपत्र गर्ने काम गरिए पनि गंगदी हाटबास सड़क खण्ड निर्माण ढिलाइ भए पनि संघर्ष समिति निर्माण गरेर दबाव बढ़ाउने काम गर्दै आएको अध्यक्ष ओलीले जानकारी दिनुभएको छ। आजको गोरक्ष राष्ट्रिय दैनिकमा लीलाधर ओलीले खबर लेख्नु भएको छ।
1: आज बजेट आउँदैछ। संघ र प्रदेश सरकारहरूले बजेट ल्याइसकेका छन्, नीति तथा कार्यक्रम ल्याइसकेका छन्। घोराही उपमहानगरपालिकाले पनि आज आगामी वर्षका लागि बजेट प्रस्ताव गर्दैछ। केही दिन अगाडि नीति तथा कार्यक्रम अगाडि सारेको घोराही उपमहानगरपालिकाले अधूरा योजनाहरूलाई पूरा गर्ने, कृषि क्षेत्रलाई प्राथमिकता दिने र सेवालाई चाहिँ डिजिटलाइजेसन गर्ने भनेर नीति तथा कार्यक्रममा उल्लेख गरेको छ। आजको बजेट कस्तो आउँदैछ, के कुराहरूलाई बजेटले प्राथमिकता दिँदैछ, यस बारेमा कुराकानी गर्नका लागि अहिले हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ घोराई उपमहानगरपालिकाका प्रवक्ता एवं घोराई उपमहानगरपालिकाका वडा नम्बर 1 का वडा अध्यक्ष राममणि पाण्डे। पाण्डे सर, यहाँलाई खबर पत्रिकामा स्वागत छ। आज घोराई उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बजेट ल्याउँदैछ। यस वर्ष अब आगामी वर्षका लागि आउने बजेट चाहिँ कस्तो आउँदैछ, के कुराहरूलाई बजेटले प्राथमिकता दिन्छ?
2: खास गरेर हामीले 4 वटा कुराहरूलाई विशेष फोकस, सबै विषयहरू त समेटेर जाने, तर खास फोकस भनेको 4 वटा विषय, जुन तपाईँको स्वास्थ्य, शिक्षा अनि यो तपाईँको कृषि क्षेत्र, सिँचाई अनि पूर्वाधार, यो बाटो तपाईँको चाहिने निर्माणका कुराहरू या पिच गर्ने कुराहरू या सम्पन्न गरिरहेका कामहरूलाई निरन्तरताका कुराहरू भित्र हामीहरू सिँचाइ, बाटो अनि शिक्षा र स्वास्थ्य यी कुराहरूलाई तपाईँको टार्गेट ग्रुपमा राखेर यो वर्ष मलाई लाग्छ सम्पन्न हुने गरी नै तपाईँको चाहिँ नि उपमहानगरले बजेट विनियोजन गर्न लागिरहेको छ, त्यो किसिमको तयारी भइरहेको छ अवस्था छ।
1: अब यहाँ त दुई कार्यकाल वडा अध्यक्ष पनि हुनुभयो, झन्डै 9 वर्ष बित्यो, मेयर साहब पनि त्यही नै हुनुभयो। अब घोराईलाई चाहिँ यो वर्ष सायद यो दोस्रो कार्यकालको अन्तिम वर्षको बजेट पनि हुँदैछ, यो वर्ष हामीले चाहिँ घोराई उपमहानगरपालिकालाई यस्तो बनाउँदैछौँ, यो कुरालाई चाहिँ अलिक बढी फोकस गर्दैछौँ भन्ने के छ?
2: नै हामी घोराई उपमहानगरपालिकालाई तपाईँ खास गरेर भन्यो भने यो तपाईँको 9 वर्ष अथवा यो 10 वर्ष दुई अवधिको पिरियडभित्र हेर्नुभयो भने 2074 2000 अहिलेको तपाईँको 82 तपाईँको चाहिँ आउँदाखेरि पूर्वाधारको क्षेत्रमा हामीले धेरै नै ठुलो फड्को मारेका छौँ, कृषिको क्षेत्रमा हामीले धेरै नै फड्को मारेका छौँ, त्यसै गरेर हामी स्वास्थ्यको क्षेत्रमा तपाईँको सबै स्वास्थ्य तपाईँको जनताको पहुँचमा पुर्याउने काममा पूर्वाधार सहितको व्यवस्थापन, स्वास्थ्यकर्मीको व्यवस्थापन सहित तपाईँको नगर अस्पतालसम्मको स्थापनाको व्यवस्थापनतिर लगाइरहेको अवस्था छ। शिक्षा क्षेत्रभित्र हेर्नुभयो भने लगभग तपाईँ के भन्दाखेरि सबै विद्यालयहरूमा खाने पानी, विद्यार्थी भाइ बहिनीहरू बस्ने तपाईँको चाहिँ पूर्वाधारभित्र बेन्च डेस्क कोठाहरू, विद्यालयको भवन, शिक्षकको तपाईँको व्यवस्था, यस्तो कुराहरूको पनि लगभग तपाईँको व्यवस्थापन गरेको अवस्था छ। अलिकति केही कुराहरू यी भित्रै तपाईँको जुन मानवभित्र मानवीय विकासको लागि हुने पूर्वाधार जुन किसिमको विकासलाई हामीले टेवा दिएर गएका छौँ, त्यही अन्तर्गत हामी यो 10 यो हामीले अन्तिम यो बजेट, यो वर्षको बजेट विनियोजन गरिराख्दाखेरि उपमहानगरवासी भोलिको दिनदेखि हामी यसलाई तपाईँ के भन्दाखेरि खालि तपाईँ के भन्दाखेरि सशक्तिकरण गर्ने एउटा

0: समुदाय भित्र हरेक कुराको आर्थिक रूपले सशक्तिकरणको अभ्यास चलाए मात्रै पुग्ने अवस्थाको सिर्जना भइरहेको अवस्था
1: अब
0: हामी त्यसरी गइरहेछौँ।
1: घरेलुको महानगरपालिकाको एउटा राम्रो कामलाई हेर्दाखेरि जलाशय निर्माणहरूलाई प्राथमिकता दिएको देखिन्छ। त्यसै गरेर यो 1500 को अस्पताल सञ्चालनको कुरा छ, त्यो पूरा हुन सकिराखेको छैन। त्यसै गरेर खेल पूर्वाधारका लागि, खेलकुदको विकासका लागि, पूर्वाधार निर्माणको कुराका लागि अलि घरायु उपमहानगरपालिकाले कम चासो दिएको हो कि यद्यपि खेलहरू त भइराखेका छन् तर त्यसको पूर्वाधार विकासमा चाहिँ हुन सकिराखेको छैन, यो बजेटले यस्ता कुराहरूलाई चाहिँ छुन्छ कि छुँदैन?
0: खास गरी के भन्दाखेरि हामी तपाईँ के यो वर्षको बजेटिङ यस्ता कुराहरूलाई छुन्छ। हामी जलाशय बनाउने ठाउँ नभएको ठाउँमा हामी बोरिङको माध्यमबाट तपाईँको चाहिँ सिँचाइ उपलब्ध गराउन खोजिरहेछौँ। हरेक बस्तीमा त्यो बोरिङबाटै पानी निक्लिने त्यस्ता भूभाग छन् भने हामी त्यसलाई टार्गेट गरेर सिँचाइलाई पुरा गर्ने कार्यक्रममा छौँ। नत्र जलाशय निर्माण हुने क्षेत्र छन् या स्थान छ, त्यस्तो ठाउँ छ भने त्यसलाई जलाशय बन, यो वर्ष पनि तपाईँको ती कामहरू निरन्तर नै छन्। अब खेलकुदको क्षेत्रमा हेर्नुभयो र घोराईको महानगरमा हेर्नुभयो भने दाङका सबै पालिका मध्ये अब्बल पालिका बनाउने काम पनि पूर्वाधारको विकास नगरे पनि खेल क्षेत्रको एक्टिभिटीले नै भएको छ। यसलाई तपाईँको घोराईको महानगरपालिका नै दाङको तपाईँको चाहे यो राष्ट्रपति रनिङ फिल्ड होस् चाहे प्रदेश स्तरीय खेलहरू हुन् त्यहाँ हेर्नुभयो भने तपाईँको घोराईको महानगरपालिकाको खेल क्षेत्रको अब्बल छ। पूर्वाधार क्षेत्र भन्नु चाहिँ केही नै तपाईँ के भन्दाखेरि हामी 69 वडाभित्र खेलकुदका मैदानहरू निर्माण गर्ने, खेललाई व्यवस्थापन गर्नलाई विभिन्न बाल क्लबहरू, मेयर क्लबहरू, हरेक तपाईँको एक्टिभिटी गर्ने विद्यालयका तपाईँको फिल्डहरूलाई खेलको रूपमा विकास गर्ने मात्रै हामीले त बढाउन र देखाउन नसक्ने त एउटा रङ्गमञ्च मात्रै हो। एउटा निश्चित एरिया घोराई क्षेत्रमा टिकट काटेर भित्र प्रवेश गर्ने टक्क व्यवस्थापन भएको खेल क्षेत्र बनाउन मात्रै हामी पहिला बाहिरको अन्य सबैलाई तपाईँको समेट्न पर्दाखेरि एउटा जुन गर्नपर्ने एउटा काम बाँकी नै त्यो केले भन्दाखेरि बजेटको कारणले। अब सबै बजेट तपाईँको चाहिँ खेलमै खनाएर पनि भएन, सबै क्षेत्रलाई व्यवस्थापन गर्दाखेरि मात्रै रहेको अवस्था हो। नत्र समग्रमा वडाभरि सबै बस्तीभरिलाई हेर्दै जानुभयो भने उपमहानगरले पनि तपाईँको खेललाई व्यवस्थापन गरिरहेछ भनेर तपाईँको बुझ्न सकिन्छ।
1: अन्तमा उपमहानगरपालिकाले झण्डै अब यो वर्षको राजस्वको स्थिति कति छ, आन्तरिक आमदानी र संघ प्रदेशबाट आउने अनुदानका कार्यक्रमहरू के कस्तो छन्, झण्डै 2 अर्ब माथिको बजेट चाहिँ यो घोराई उपमहानगरपालिकाले ल्याउने गरेको छ। यो अरबबाट बजेट आउने तर ओडाहरूमा जाँदाखेरि चाहिँ ओडाहरूलाई चाहिँ 1 करोड पनि नदिने, तर जम्मै बजेट चाहिँ नगरपालिकामा थुपारेर नगर स्तरीय योजनाहरू चाहिँ बढ़िराख्ने तर वडा स्तरमा वडाले छानेका योजनाहरूलाई त्यति प्राथमिकता नदिने भनेर बेला बखतमा वडा अध्यक्षहरूबाट पनि त्यो गुनासो सुनिन्छ। तपाईँ एउटा वडा अध्यक्ष पनि हुनुहुन्छ र प्रवक्ताका हिसाबले पनि यो अरबबाट बजेट आउने तर चाहिँ 19 वटा वडामा चाहिँ अहिले त 40-50 लाखमै सीमित गरियो, योभन्दा अगाडि चाहिँ झण्डै 1 करोड 80 लाख रुपियाँ चाहिँ वडामा दिने योजन हुन्थ्यो, यो बारेमा चाहिँ किन त्यस्तो नगरपालिकामा बढी बजेट राख्ने र नगर स्तरीय योजनाहरू चाहिँ बढी राख्ने के हो यस बारेमा अलिकति प्रश्न?
0: खास गरेर के भन्दाखेरि बजेट त नगरपालिकामा राखिन जाने वडैमा हो,
1: हजुर,
0: हरेक वडैमा तपाईँको जाने गर्छ। अब त्यो वडामा नै जाने त्यो अब अन्ततबाट जाने वडामा जो बजेट,
1: हजुर,
0: वडालाई धेरै बजेट दिएर नगरपालिका मतलब वडालाई धेरै बजेट दिएर नगरपालिकालाई कम बजेट गराउनु र नगरपालिकामा धेरै बजेट राखेर वडालाई कम दिनुमा कुनै तात्विक यसमा भिन्नता छैन। खास गरी के भन्दाखेरि हामी वडा देशहरूले नै अब त आर्थिक मन्दीको कारणले गर्दा जुन किसिमको देशमा आर्थिक सङ्कट पैदा भएको छ त्यो कारणले मात्रै हो, नत्र हरेक वडामा 1-1 करोडको ठुलो योजना सञ्चालन गर्ने उद्देश्यको साथ योभन्दा 2 वर्ष पहिले हामी बहुवर्षीय योजना सञ्चालन गर्ने कारणले गर्दाखेरि पनि 19 वडामा 19 करोड 1 करोडको एउटा तपाईँको टेन्डर त्यो जो कि तपाईँको करोडको ठ्याक्कै देखिने एउटा योजना, ठुलो योजना जहाँ 100 बस्ती घरहरू मतलब बस्तीहरूलाई पकडोस् त्यो योजना भन्ने उद्देश्यले यस्ता कुराहरूमा हामी भित्र तपाईँको अध्यक्षहरूकै सहमतिमा तपाईँको योजना विनियोजन भएका हुन्छन्। त्यो अन्तर्गत तपाईँ के भन्दाखेरि अब कतिपय तपाईँ के भने अब जस्तो बजेट तपाईँको शिक्षा क्षेत्रमा छुट्टायो भने वडामा पठाएर त्यो तपाईँको साध्य हुँदैन। अब स्वास्थ्य क्षेत्रको बजेट पनि उपमहानगरभित्रै हुनपर्ने देखिन्छ। अब कृषि क्षेत्रकै विकास मतलब बजेट पनि तपाईँ कृषि क्षेत्रभित्र त उपमहानगरी रहनुपर्छ। केही बजेटका नम्बर यस्ता हुन्छन् जो तपाईँ तपाईँ के भन्दाखेरि वडामा छितरेर त्यसको प्रभावकारिता कार्यान्वयन हुन सक्दैन। त्यसले गर्दाखेरि उपमहानगरले तपाईँको बजेट केही नअनुसार अहिलेको अवस्थाभित्र नअनुसारभित्र रहेर उपमहानगरभित्रै व्यवस्थापन गर्नको लागि त्यसो गरे हो। नत्र तपाईँ के भन्दाखेरि भएको बजेट पूर्वाधार क्षेत्रभित्रको भौतिक पूर्वाधार विकास हुने कुरा त जाने त फेरि अन्तत गर्छ। त्यही वडाले त्यही वडा सदस्य साथीहरूले नै फेरि पश्चिममा जोड्दैछ नि त। त्यसले गर्दाखेरि के हो भन्दाखेरि केही भनाइ मात्रै हो, यसलाई गहिरै बुझ्यो भने कुरो एउटै एउटै हो।
1: हस्, महत्वपूर्ण समय र जानकारीका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
0: हस्, नमस्ते। हजुर,
1: उहाँ हुनुहुन्थ्यो घोराई उपमहानगरपालिका वडा नम्बर एकका वडा अध्यक्ष एवं प्रवक्ता राममणि पाण्डे। घोराई उपमहानगरपालिकाले आज दिउँसो 1 बजे आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गर्दैछ, त्यसको बारेमा हामीसँग कुराकानी गर्दै।
2: पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिद्वारा विभिन्न सेवाहरू प्रदान गरिरहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा अब डेन्टल सेवा,
3: दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेतीद्वारा दिइने सेवाहरू,
2: दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच उपचार तथा अपरेशन सेवा,
4: बाङ्गो टिङ्गो नमिलेको दाँत मिलाउने,
2: सास गन्नाउने, गिजा दुख्ने, गिजा सुनिने समस्याको चेक जाँच तथा सफल उपचार,
4: मुख सम्बन्धी सम्पूर्ण समस्याको अपरेशन सेवा
2: र मुखको स्वास्थ्यको सुधार।
5: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो, घोराई दाँत। फोन नम्बर 082-5-63-218।
6: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
8: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
9: हार जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
10: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
11: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
12: इन्डोस्कोपी सेवा
11: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
13: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छाने द्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
14: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदान। फोन नम्बर 082-560-734 र 082-560-138।
15: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5-63-509 र मोबाइल 98-453-0653-23।
1: खबर पत्रिकामा अब बाँकी प्रसंगहरू। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम राष्ट्रिय महाधिवेशन चितवनमा शुरू भएको छ। भरतपुरको गेस्ट हाउस चौरमा महाधिवेशन शुरू भएको हो। महाधिवेशनको उद्घाटन पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन्द्र शाहले संयुक्त रूपमा गर्नुभएको हो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै पार्टीका सभापति रवि लामिछानेले देश रासोपाको हातमा सुरक्षित रहेको बताउनुभयो। मंचमा उपस्थित तमाम राजनैतिक दलका शीर्षस्थ महानुभावहरूलाई साँची राखेर भन्न चाहन्छु, यहाँहरू निर्धक्क हुनुहोला, देश रासोपाको हातमा छ, देश सुरक्षित छ, रविले भन्नुभयो। उहाँले अघिल्लो पुस्ताले हस्तान्तरण गरेको देशको सुरक्षा आफूहरूले गर्ने बताउनुभयो। लोकतन्त्र स्थायी मान्यता हरू शक्ति पृथकीकरण का मान्यता संघीय लोकतांत्रिक गणतंत्र नागरिक हक अधिकार मानव अधिकार को प्रत्यावर्ति समतामूलक समाज समावेशिता लगायत का थुप्रै उपहार हामीलाई अघिल्लो पुस्ता ले र तपाईहरु जस्ता मूर्धन्य नेतृत्वले दिनु भएको छ अमूल्य उपहार हो हामी त्यसको जगर्ना गर्नेछौं पार्टी सभापतिले भन्नुभयो। पार्टी सभापति रवि लामिछानेले पार्टी भित्र गुट र उपगुट बनाउन नहुने र त्यसो गरिएमा पार्टी सुरक्षित नरहने बताउनु भएको छ। यसैबीच चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन उद्घाटन समारोहमा विभिन्न राजनैतिक दलका नेताहरूले उनीहरूले संविधान संशोधन सुशासन र लोकतान्त्रिक प्रणालीको सुदृढीकरण र राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड़ दिएका छन्। नेपाली कांग्रेसका सभापति गगन थापाले विगतमा पुराना दल जनमतको उन्माद लागेका कारण दुर्घटनामा परेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको जनमत लोभ लाग्दो भएको बताउनुभयो। आजको युगबोध दैनिकबाट खबर लिएका छौं।
12: घोराही उपमहानगरपालिका एक स्थित माले सल्लीकोट सामुदायिक वनबाट प्रहरीले 6 थान अवैध भरुवा बन्दुक सहित बारूद तथा अन्य सामग्री बरामद गरेको छ। विशेष सूचनाका आधारमा प्रहरी चौकी रामपुर दाङबाट खटिएको प्रहरी टोलीले आइतबार सामुदायिक वन क्षेत्रभित्र खोजतलाश गर्ने क्रममा झाडीमा लुकाई राखिएको अवस्थामा ती सामग्री फेला परेको हो। प्रहरीका अनुसार वनको झाडीभित्र व्यवहारिक अवस्थामा राखिएका 6 थान अवैध भरुवा बन्दुकका नाल करिब 400 ग्राम बारूद 33 वटा केप 13 वटा फलामका गोली तथा 2 वटा बट्टा सलाई बरामद गरिएको छ। अवैध हतियार तथा त्यसमा प्रयोग हुने सामग्री फेला परेपछि प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढ़ाएको जनाएको छ। बरामद सामग्री कसले कहिले र कुन प्रयोजनका लागि त्यहाँ लुकाएर राखेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। दाङ जिल्लाका विभिन्न वन क्षेत्र तथा दुर्गम स्थानबाट पछिल्लो समय पटक पटक भरुवा बन्दुक र त्यससँग सम्बन्धित सामग्री बरामद हुने क्रम बढ़िरहेको छ। केही दिन अघि पनि विभिन्न जिल्लाका सामुदायिक वनबाट व्यवहारिक अवस्थामा भरुवा बन्दुक फेला परेका घटनाले अवैध हतियारको प्रयोग र संरक्षण बारे सुरक्षा निकायको चासो बढ़ाएको छ। आजको राप्ती पोस्ट दैनिकमा खबर छ।
1: नागरिक समाज दाङले संविधान संशोधनका सन्दर्भमा सरकारद्वारा जनसमक्ष ल्याइने बहस पत्रमा सुझाव प्रस्तुत गर्ने निर्णय गरेको छ। वरिष्ठ अधिवक्ता पदम प्रसाद वैदिकको संयोजकत्वमा गठित समितिले तयार पारेको मसौदामाथि व्यापक छलफल गरी बहस पत्रमा समावेश गर्नुपर्ने सुझाव सहित बैठकमा प्रस्तुत गरिएको छ। समितिमा अधिवक्ता हरिप्रसाद पाण्डे र गोमा महरा सदस्य रहनु भएको छ। उक्त मसौदामाथि छलफलका पछि नागरिक समाज दाङले आवश्यक सुझाव समेट्दै बहस पत्रमा अनौपचारिक रूपमा समावेश गर्ने निर्णय गरेको हो। बैठकले घोराई उपमहानगरपालिका 3 रहेको संजीवनी टिचिङ हस्पिटलले प्रदान गर्दै आएको स्वास्थ्य सेवा सुविधा सम्बन्धमा स्थलगत अवलोकन गर्ने र त्यसको यथार्थ अवस्था जनसमक्ष सार्वजनिक गर्ने निर्णय पनि गरेको छ। कृषि सामग्री कम्पनी लिमिटेडलाई रासायनिक मल उपलब्ध गराउन पनि नागरिक समाज बैठकले आग्रह गरेको छ। गोरक्षेत्र दैनिकबाट खबर लिएका छौं।
12: पश्चिम दाङ तथा कर्णाली प्रदेशका विभिन्न जिल्लालाई प्युठानमा अवस्थित ऐतिहासिक एवं प्रसिद्ध धार्मिक तीर्थस्थल स्वर्गद्वारीसँग जोड्न र यसको धार्मिक महत्वलाई बढ़ावा दिन बिजोरीमा मूल प्रवेशद्वार निर्माण गरिएको छ। तुलसीपुर उपमहानगरपालिका वड़ा नम्बर 19 र बिजोरी उद्योग वाणिज्य संघको संयुक्त लगानी तथा व्यवस्थापनमा प्रवेशद्वार निर्माण गरिएको हो। नवनिर्मित प्रवेशद्वारले दाङ रोल्पा र प्युठानलाई यातायात सञ्जालसँगै धार्मिक पर्यटनको सूत्रमा बाँध्न महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ। आजको गणतन्त्र राष्ट्रिय दैनिकमा गोकर्ण पौडेलले खबर लेख्नु भएको छ।
1: आजदेखि शुरू हुने लुम्बिनी प्रदेश स्तरीय आईटीएफ टेक्वान्डो प्रतियोगिता 2083को सम्पूर्ण तयारी पूरा भएको छ। प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजनामा असार 8 र 9 गते घोराईमा सञ्चालन हुने प्रतियोगिताका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको परिषदले जनाएको छ। घोराई उपमहानगरपालिका 15 स्थित दरबार स्केट पार्कमा आयोजना हुने प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम निउपानेले गर्ने कार्यक्रम तय भयो। आजको गोरक्षेत्र दैनिकमा खबर छ। अब लागौ यिनै पत्रिकाहरूले छापेका सम्पादकीय लेख विचार र टिप्पणीहरूतर्फ। आजको युगबोध दैनिकमा रासायनिक मल हाहाकार अन्त्य गर सरकार शशिधर भण्डारीको विचार छापिएको छ। धूम्रपानका अम्मली चिनियाहरू डाक्टर प्रकाश बुढाथोकीको विचार छापिएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी उपमहाधिवेशन वैचारिक स्पष्टता र राजनीतिक परीक्षणको घड़ी शीर्षकमा युगबोध दैनिकले सम्पादकीय लेखेको छ।
12: यसै गरी आजको गोरक्ष राष्ट्रिय दैनिकमा स्वतन्त्र पत्रकारिता विज्ञापन बहस र महासंघको आन्दोलन शीर्षकमा रमेश कुमार बोहराको विचार छापिएको छ। कार्यकारी पदको गरिमा र राष्ट्रिय गौरव शीर्षकमा केपी सुवेदीको विचार छापिएको छ भने नीति निर्माण र जनसंख्या शीर्षकमा अच्युत प्रसाद पौडेलको विचार छापिएको छ। यसै गरी अन्तर्राष्ट्रिय योग दिवसका सन्दर्भमा शीर्षकमा सम्पादकीय छापिएको छ।
1: आजको गणतन्त्र दैनिकमा कुन सरकार सही कुन खराब सुरेश कुमार पाण्डेको विचार छापिएको छ। सेवा कि शास्ति द्वन्द पीड़ित घाइतेको उपचार खगेश्वर जीएम बादलको यो विचार छापेको छ भने पर्यटनको विकासका लागि विशेष योजना बनाउनुपर्छ शीर्षकमा आजको गणतन्त्र दैनिकले सम्पादकीय छापेको छ।
12: यसै गरी आजको राप्ती पशु दैनिकमा कालिकाका बजेट र नागरिकका अपेक्षा शीर्षकमा शरद अधिकारीको विचार छापिएको छ भने कान्छाबाको अनुहार शीर्षकमा सम्पादकीय छापेको छ।
1: खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र शालिग्राम चौधरी र कार्यक्रम सुनिदिने तपाई सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौं। आजका लागि भने म अमर क्षितिज
12: अनि म देवा भूषाल पनि बिदा हुन्छौं। नमस्कार।

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सरकारले नियम कानून मिचेर काम नगर्ने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता। आफ्नो राष्ट्रियताप्रति कुनै शंका नगर्न आग्रह। मुलुकको विकास र राजनैतिक स्थिरताका लागि दलहरूबीच सहकार्य अपरिहार्य रहेकोमा रासोपा सभापति रवि लामिछानेको जोड़। मधेस प्रदेशमा यस वर्ष गहुँ उत्पादनमा कमी। अमेरिका र इरान बीच युद्ध अन्त्यका लागि अन्तिम सम्झौता गर्ने उद्देश्य सहित शुरू भएको प्रत्यक्ष वार्ता जारी। र विश्वकप फुटबल अन्तर्गत गैराती भएको खेलमा स्पेनको जीत, बेल्जियम र इरान तथा उरुग्वे र कोप भर्डे बराबरीमा रोकिए।
1: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरु थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
0: अब समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन चितवनको भरतपुरमा शुरू भएको छ। भरतपुरको गेस्ट हाउस चौरमा पार्टी सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहले घण्टी बजाएर महाधिवेशनको उद्घाटन गर्नुभयो। उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहले रासोपा नेतृत्वको सरकारको गति गन्तव्यमा पुगेपछि मात्रै रोकिने बताउनुभयो।
2: हामीले कुनै हावा चलाएका छैनौँ, हामीले बाढी ल्याएर खोला फर्काएको र खोला एकचोटि सिधो बाटो आफ्नो सही बाटोमा फर्किएपछि निरन्तर त्यही बाटो बगिरहन्छ। त्यही भएर चिन्ता लिनुहुनेहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यस्तै चिन्ता हामीलाई दिइराख्नुहोला। यहाँहरू सबैलाई म के भन्न चाहन्छु भने हामीले स्पटलाइटमा हामीले ल्याएको होइन, जनताले ल्याएको र जनता सधैँ स्पटलाइटमा थियो, स्पटलाइटमा छ, स्पटलाइटमै रहन्छ। अब हेर्दाखेरि अलिकति अनियन्त्रित देखिएला, त्यो देखिएको मात्रै हो, सबै चिज नियन्त्रणमा छ, कुनै चिज आउट अफ कन्ट्रोल गएको छैन। सीमाको विषयमा पनि चिन्ता लिनुभएको थियो ल ठिक छ, तपाईँहरूसँग प्रमाण छ भने ल्याउनुहोस्, हामीसँग त प्रमाण छ, हामीसँग कालापानी लिपिलेटको प्रमाण छ र त्यो प्रमाण लिनलाई हामीले पहिला ब्रिटिसले राज गर्दाखेरि त्यो प्रमाण ल्याउनुपर्छ भने ल्याउँछौँ भनेका हो। हामीले ब्रिटिसलाई मध्यस्थकर्ता राख्न खोजेका होइन, हामी हाम्रो छिमेकीहरूसँग आफै कुरा गरेर मिलाउँछौँ, हामीसँग प्रमाण छ र हामी ल्याउँछौँ, त्यो कुरा गरिएको हो, यसमा आशंका मान्नु पर्दैन। र विशेष गरी पार्टीको कुरा गर्दाखेरि एउटा कुरा स्पष्ट के भन्न चाहन्छु भने समूह बनाउने पछाडि नलाग्नु होला, त्यस्तो बिउ अहिले नै नरोप्नु कि त्यो बिउ भोलि रुख बनेर बीचबाट फाड्नु पर्छ।
0: प्रधानमन्त्री शाहले सरकारको यही कार्यकालभित्रै सुकुम्बासी तथा सहकारी क्षेत्रका समस्यालाई पूर्ण रूपमा समाधान गर्ने दृढ विश्वास दिलाउनुभयो। प्रधानमन्त्री शाहले संसदमा आफूले भारतसँगको सीमा विवादबारे ब्रिटिस बेलायतसँग पनि कुरा गर्न तयार रहेको भनी दिएको अभिव्यक्तिमा तेस्रो देशको मध्यस्थता किन चाहियो भनी उठेका प्रश्नको जवाफ दिनुहुँदै उहाँले हामीसँग कालापानी र लिपुलेख नेपालकै हो भन्ने अकाट्य ऐतिहासिक प्रमाण भन्ने कुरा राख्नुभयो। तत्कालीन समयमा ब्रिटिसले राज गर्दाको प्रमाण आवश्यक परे त्यो पनि ल्याउँछौ मात्र भनिएको हो, हामीले ब्रिटिसलाई मध्यस्थकर्ता बनाउन खोजेका होइनौ उहाँले भन्नुभयो। प्रधानमन्त्री शाहले छिमेकी मुलुकसँग प्रमाणका आधारमा मात्रै संवाद गरेर सीमा समस्या हल गर्ने उल्लेख गर्नुहुँदै आफ्नो राष्ट्रियताप्रति कसैलाई पनि शंका नगर्न आग्रह गर्नुभयो। उद्घाटन समारोहमा मन्तव्य राख्नुहुँदै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले मुलुकको द्रुत विकास र राजनैतिक स्थिरताका लागि राजनैतिक दलबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुहुँदै व्यक्तिगत तथा दलीय वैमनस्यता त्यागेर अगाडि बढ़नुपर्ने बताउनुभयो। सभापति लामिछानेले हामीले एकअर्कालाई गाली गरेर समय बिताउने होइन, बरू इतिहासलाई जवाफ दिनका लागि तत्काल सहकार्यको बाटोमा अगाडि बढ़नुपर्ने बताउनुभयो।
2: प्रतिशोध र दम्भ भन्दा निकै टाढा गएर नागरिक जिम्मेवारी पूरा गर्ने एउटा अदम्य जनमत बोकेर उपस्थित भएको छ र म आज मञ्चमा उपस्थित तमाम नेपाली राजनीतिका शीर्ष महानुभावहरूलाई साक्षी राखेर भन्न चाहन्छु कि निर्वक्क हुनुहोला देश राष्ट्रपतिको हातमा छ देश सुरक्षित छ लोकतन्त्रका स्थायी मान्यताहरू शक्ति पीठाधिकरणका सिद्धान्तहरू संविधान संघीय लोकतान्त्रिक गणतन्त्र नागरिक हक अधिकार मानव अधिकारको प्रत्यावृत्ति समतामूलक समाज समावेशिता लगायतका थुप्रै उपहार हामीलाई अघिल्लो पुस्ताले र तपाईँहरू जस्ता मूर्धन्य नेतृत्वले दिनुभएको अमूल्य उपहार हो हामी त्यसको जगेर्ना गर्नेछौँ त्यसलाई माया गरेर राख्नेछौँ हामी त्यसलाई त्यसबाट बाहिर जाने छैनौँ यस अगाडि भएका तमाम आन्दोलनहरूको तिरस्कार गर्ने साहस हामीमा हुने छैन त्यो कदम हामी कदापि चाल्ने छैनौँ म यहाँलाई निर्धक्क हुनको लागि अनुरोध गर्न चाहन्छु
0: उहाँले रासोपा बाहिरी शक्तिका कारण नभई पराजित भए आफ्नै आन्तरिक कमजोरीका कारण मात्र पछि पर्न सक्ने धारणा राख्नुभयो महाधिवेशनलाई सम्बोधन गर्नुहुँदै नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफ्नो पार्टी रासोपाको दुश्मन नभएको बताउनुभयो
2: नेपाली कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिस्पर्धी हो दुश्मन होइन हामी प्रतिस्पर्धा गर्ने हो हामी अग्लो हुन चाहन्छौँ तपाईँहरूको अग्लाई देखेर लोभ लागेको छ तर हामी तपाईँहरूभन्दा अग्लो हुन चाहन्छौँ भन्छौँ पनि एक दिन तर तपाईँहरूलाई सानो बनाएर होइन जहाँ प्रश्न उठाउनु पर्ने हो औँला छोडाउनु पर्ने हो त्यहाँ औँला छोडाउँछौँ जहाँ छपडी बजाउनु पर्ने हो त्यहाँ छपडी बजाउँछौँ हामी प्रतिपक्ष हौ जहाँ औँला उठाउनु पर्ने औँला उठाउँछौँ सरकारको एउटा जिम्मेवार मन्त्रीले कुनै एउटा नागरिकलाई रूपमा बाँध्नुपर्छ खुट्टा भाँच्नुपर्छ भने पनि औँला उठाउँछौँ तर कानुनको डोरीले सरकारले कुनै पनि समयमा गरेको अपराधको गल्तीको दण्ड दिनुपर्छ भन्दै गर्दा काङ्ग्रेसको जतिसुकै ठुलो नेता होस् नेताको बा होस् सरकारको पक्षमा उभिन्छौँ दोहोरोसँग थपडी बजाउँछौँ
0: कांग्रेसले आफ्ना कमजोरीहरू समयमै स्वीकार गर्न नसकेको स्वीकार गर्दै सभापति थापाले त्यसबाट अन्य दलहरूले शिक्षा लिनुपर्ने बताउनुभयो सभापति थापाले रासोपाका नेता तथा कार्यकर्ताहरूलाई पनि नेतृत्वप्रति अन्ध समर्थन नगरी आवश्यक पर्दा प्रश्न उठाउन र आलोचनात्मक छेद कायम राख्न आग्रह गर्नुभयो पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले रासोपाले छोटो समयमै हासिल गरेको राजनैतिक सफलता नेपाली इतिहासकै एउटा नयाँ क्रान्तिको कडी भएको बताउनु पूर्व प्रधानमन्त्री डाक्टर भट्टराईले पहिलो पुस्ताका टंक प्रसाद आचार्य पुष्पलालहरूले शुरू गरेको क्रान्तिलाई आफ्नो पुस्ताले गणतन्त्र र संविधान सभासम्म पुर्याएको र अब देशलाई सुशासन र समृद्धिको शिखरमा पुर्याउने जिम्मेवारी रवि लामिछाने र बालेन्द्र शाहको नयाँ पुस्ताको काँधमा आएको बताउनुभयो नेकपा एमालेका नेता प्रदीप गेवालीले राष्ट्रिय स्वतन्त्र पार्टीको काँधमा देश र लोकतन्त्रलाई सुदृढ बनाउने ऐतिहासिक जिम्मेवारी आएको बताउनुभयो वहाँले यो महाधिवेशनले केवल नयाँ नेतृत्व मात्र चयन नगरी पार्टीको स्पष्ट राजनीतिक नीति सिद्धान्त र मार्गचित्र तय गर्नुपर्नेमा जोड़ दिनुभयो नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य वर्षमान पुनले स्थिति बसाल्न चालिने जुनसुकै कदम पनि विधिसम्मत र संविधानको दायराभित्र हुनुपर्ने बताउनुभयो वहाँले सुशासन र भ्रष्टाचार नियन्त्रणको अभियानमा आफ्नो पार्टी र रासोपा बीच कार्यगत सहकार्य रहँदै आएको उल्लेख गर्नुभयो राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले देशलाई सही निकास दिन राजनैतिक प्रणालीमै परिमार्जन आवश्यक रहेको औल्याउनुभयो अध्यक्ष लिङदेनले देशमा विद्यमान समस्या नेताहरूमा मात्र नभई वर्तमान संविधान र संवैधानिक व्यवस्थामा समेत रहेको बताउनुभयो जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले मुलुकको समृद्धि र परिवर्तनका लागि राजनैतिक दलहरू संकुचित दायराभन्दा माथि उठ्नुपर्ने बताउनुभयो अध्यक्ष यादवले जनअपेक्षा अनुरूप काम गर्न राजनैतिक दलहरूबीच साझा मुद्दामा सहकार्य हुनुपर्नेमा जोड़ दिँदै रासोपा महाधिवेशनले मुलुकको समसामयिक चुनौतीलाई सम्बोधन गर्ने गरी ठोस नीति र रणनीति तय गर्ने विश्वास व्यक्त गर्नुभयो जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम ऐतिहासिक महाधिवेशन केवल एउटा राजनैतिक भेला मात्र नभएर क्रान्तिको महोत्सव भएको बताउनुभयो यस्तै रासोपाको ऐतिहासिक राष्ट्रिय महाधिवेशनका अवसरमा एसियाका प्रमुख राजनैतिक दलहरूले ऐक्यबद्धता जनाएका छन् महाधिवेशनमा रासोपाका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले अन्तर्राष्ट्रिय क्षेत्र सरकारबाट प्राप्त शुभकामना सन्देशहरू वाचन गर्नुभएको थियो। एसियाली राजनैतिक दलहरूको संगठन भारतको भारतीय जनता पार्टी, चिनिया कम्युनिष्ट पार्टी तथा भूटान, बंगलादेश, पाकिस्तान, मलेसिया र दक्षिण कोरियाका सत्तारूढ़ तथा प्रमुख राजनैतिक दलहरूबाट समेत शुभकामना प्राप्त भएको खनालले बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपालाई थप समावेशी बनाइने भएको छ। पहिलो राष्ट्रिय महाधिवेशन पूर्व विधान संशोधन गरेर समावेशी बनाउन लागि हो। विधान संशोधन समितिका सदस्य गणेश पराजुलीका अनुसार विधान संशोधनपछि अब बन्ने कार्य समितिमा उपसभापतिमा महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ, जस अनुसार सभापति एक महिला सहित तीन उपसभापति, दुई महामन्त्री तथा एक महिला सहित पाँच सहमहामन्त्री निर्वाचित हुने व्यवस्था गरिएको छ। त्यसै गरी एक कोषाध्यक्ष, दुई सहकोषाध्यक्ष, एक प्रवक्ता र तीन सहप्रवक्ता मनोनयन गरिनेछ। अब समिति 151 सदस्यीय हुनेछ। 900 जना सदस्य र सभापति निर्वाचित हुने व्यवस्था छ भने 51 जना सदस्य समावेशी प्रक्रियाबाट सभापतिले मनोनयन गर्ने व्यवस्था गरिएको छ। सात प्रदेशका सभापति स्वत पदेन सदस्य हुनेछन्। विधानले यसभन्दा अघि कोषाध्यक्ष र प्रवक्ता सभापतिले मनोनित गर्ने गरेकामा अब एक उपसभापति, एक महामन्त्री र दुई सहमहामन्त्री समेत मनोनित गर्ने व्यवस्था गरिएको छ। प्रदेशबाट आउने 35 जना मध्ये एउटा प्रदेशबाट दुई महिलाको अनिवार्य उपस्थिति हुनेछ। गहुँ उत्पादनका लागि उर्वर र अग्रणी मानिएको मध्य प्रदेशमा यस वर्ष गहुँ उत्पादनमा कमी आएको छ। मध्य प्रदेश कृषि निर्देशनालय धनुषाका अनुसार यस वर्ष मध्य प्रदेशमा 3,732 हेक्टर क्षेत्रफलमा प्रति हेक्टर 1.8 मेट्रिक टनका दरले 5,43,160 मेट्रिक टन गहुँ उत्पादन भएको छ। अघिल्लो वर्ष मध्य प्रदेशमा 1,78,433 हेक्टर क्षेत्रफलमा प्रति हेक्टर 3.37 मेट्रिक टनका दरले 7,31,000 मेट्रिक टन गहुँ उत्पादन भएको थियो। यस वर्ष सबैभन्दा बढ़ी धनुषामा 33,500 हेक्टर क्षेत्रफलमा प्रति हेक्टर 2.94 मेट्रिक टनका दरले 98,490 मेट्रिक टन गहुँ उत्पादन भएको मध्य प्रदेश कृषि निर्देशनालयका बागवानी विकास अधिकृत किरण विश्वकर्माले जानकारी दिनुभयो। प्रतिकूल मौसम, रोग किराको प्रकोप र सिंचाई तथा गुणस्तरीय बिउ बिजनको अभावका कारण यस वर्ष गहुँ उत्पादनमा ह्रास आएको मध्य प्रदेश कृषि निर्देशनालयका निर्देशक जितेन्द्र यादवले बताउनुभयो। लागू औषध नियन्त्रण ब्यूरोको टोलीले भारततर्फ निकासी गर्न लागेको 15 किलो 340 ग्राम अफिम सहित दुई महिलालाई हिजो पक्राउ गरेको छ। पक्राउ पर्नेमा बर्दियाको बढैया ताल गाउँपालिका चारकी 30 वर्षीय सन्ध्या घरती मगर तथा बर्दियाको बाँसगढ़ी नगरपालिका तीनकी 42 वर्षीय मीना रोकाया रहेका लागू औषध नियन्त्रण ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिनुभयो। लागू औषध अफीम खरीद गरी बिक्रीका लागि भारततर्फ निकासी गर्न लागेको अवस्थामा लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। ब्यूरोले उनीहरूको साथबाट अफीमका साथै मोबाइल दुई थान तथा नगद 34,000 रूपियाँ बरामद गरेको छ। पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान एवं कार्यवाहीका लागि बर्दियाको इलाका प्रहरी कार्यालय मोतीपुरमा बुझाइएको प्रवक्ता रेग्मीले बताउनुभयो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै लाखौं रकम ठगी गरेको अभियोगमा 7 जनालाई पक्राउ गरेको छ। अर्घाखाँचीका 28 वर्षीय सन्तोष अधिकारीले ग्रीस पठाइदिन्छु भन्दै 10,00,000 रूपियाँ, दाङका 29 वर्षीय हेमन्त केसीले क्रोएसिया पठाइदिन्छु भन्दै 13,00,000 रूपियाँ 30,000 13,30,000 रूपया सुनसरी घर भएका 42 वर्षीय सुखदेव राईले सर्बिया पठाइदिन्छु भन्दै 13,00,000 रूपया, सोही नगरपालिका 3 बस्ने सुनसरीका 34 वर्षीय मनीष पेदारले यूके पठाइदिन्छु भन्दै 2,00,000 रूपया लिएर सम्पर्क विहीन भएपछि पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुरत कुमार थापा छेत्रीले जानकारी दिनुभयो। यस्तै रूपन्देहीका 47 वर्षीय राम रतन मिश्रले यूए पठाइदिन्छु भन्दै 2,30,000, कास्कीका 39 वर्षीय अमृत अधिकारीले अजरबैजान पठाइदिन्छु भन्दै 3,50,000 र रौतहटका 35 वर्षीय मीर इस्लामाले यूके पठाइदिन्छु भन्दै 12,63,000 रूपियाँ लिएर सम्पर्क विहीन भएपछि पक्राउ गरिएको प्रहरी उपरीक्षक छेत्रीले जानकारी दिनुभयो। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रवक्ता छेत्रीले बताउनुभयो। पोखराको पृथ्वी चौक स्थित प्रस्तावित बस पार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको वास्तोला कम्प्लेक्सका 320 सटर लगायत संरचना महानगरले हटाएको छ। पोखरा बस पार्क निर्माणको अभियानमा रहेको महानगरपालिकाले पृथ्वी चौक स्थित सेती नदीपट्टिको वास्तोला कम्प्लेक्स हटाएको हो। महानगरपालिका र जग्गा धनीका बीचमा संरचना हटाउने सहमति अनुसार व्यवसायीले सटर खाली गरेका थिए। पोखरा महानगरपालिकाका प्रमुख धनराजाचार्यले कम्प्लेक्सका संचालक र त्यहाँ व्यवसाय गरेर बसिरहेका व्यवसायीसँग निरन्तर छलफल तथा संवादपछि खाली गर्ने सहमति भएको बताउनुभयो। यसैबीच महानगरले सुकुम्बासी बस्तीका 572 परिवार मध्ये हालसम्म 337 परिवारको डकुमेन्ट भेरिफिकेशन सम्पन्न भएको र बाँकीको समेत छिट्टै सकिने जनाएको छ। अविरल वर्षासँगै आएको पहिरोका कारण संखुवा सभाको खाँदबारी नगरपालिका र सभा पोखरी गाउँपालिकाका 3 परिवार विस्थापित भएका छन्। शनिबार पहिरोले सभा पोखरी 1 धुपुमा धनबहादुर विश्वकर्माका 4 जनाको परिवार र शान्ति राम पोखरेलका 4 जनाको परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धनबहादुर राजवंशीले बताउनुभयो। पहिरो जोखिमकै कारण खाँदबारी नगरपालिका 6 खानी डाँडामा यार बहादुर तामाङका 6 जनाको परिवार पनि विस्थापित भएको प्रहरी निरीक्षक राजवंशीले बताउनुभयो। उहाँका अनुसार पहिरोले विश्वकर्माको 2 तले घर पछाडितिरको भाग भत्काएको छ। पहिरोकै कारण सोही ठाउँका शान्तिरामको घर समेत जोखिममा परेको छ। फेरि पहिरो जान सक्ने र दुवै घरमा क्षति पुग्ने सम्भावना देखिएपछि स्थानीय निकायसँग समन्वय गरी परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।
3: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
4: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
3: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गरेको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
4: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
3: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
4: एकपटक दङ्गालीबाट किनेर हेर न।
3: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
5: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
4: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
6: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
7: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटीको घरमा।
4: प्रोप्राइटर सोमराज रैदास।
8: सम्पर्क फोन नम्बर 0825367775।
4: सम्पर्क नम्बर 98478-26873।
9: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
10: के तपाईँ दाँत तथा गिगा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: किराले खाएको दाँत निकाल्ने,
6: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
8: खाली ठाउँमा दाँत राख्ने,
6: दाँतको जरैदेखि उपचार गर्ने,
8: भएको दाँतमा खोल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुखभित्रको सबै रोगको उपचार सेवा।
6: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
11: सम्पर्क डाइनामिक डेन्टल क्लिनिक गोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
10: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
12: आया, मम्मी मम्मी दाँत दुख्यो।
13: मम्मी मेरो दाँत बङ्गो आयो, साथीले सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
14: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या।
15: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि।
13: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
15: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
10: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
16: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
17: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
15: सम्पर्क फोन नम्बर 082-595-222।
13: रोड सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
18: महासेवन दीर्घ जीवन, दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
19: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
18: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
20: शुद्ध महका लागि कहाँ जाने त?
21: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
20: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
22: शुद्ध मह तथा मौरीजन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराईश्वर सर्राचो। सम्पर्क व्यक्ति रामहरि शर्मा।
23: सम्पर्क मोबाइल नम्बर 98578-31-840 र 98478-20-440।
22: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
24: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
10: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
24: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-595-847, 082-595-847।
25: सक्कु बुढी बुबा, दाई बाबा, दादु भैया, दिदी बाबु उक्र लौ खबर सुने।
26: सक्कु जे लौ खबर सुने।
25: 300 सैया की संजीवनी टीचिंग अस्पताल आप अपनो कनक सेवा मा।
26: आप ग्राम पर्ल से दुर्वा करक लाग डांग से बाहर जाई नी पर्ना।
25: छुट्टी छुट्टी से भारी हो सक्कु मेरक रुआगक बिरुवा करक लाग ई संजीवनी टीचिंग अस्पताल हन सक्कु जन समझी।
26: हमार संजीवनी टीचिंग अस्पताल के सेवा करना असीम मेर के बा।
25: ओपीडी सेवा, भर्ना सेवा,
26: सक्कु मेरिक ऑपरेशन सेवा,
25: आईसीयू सेवा, रेडियोलॉजी सेवा,
26: अस्पताल के रात दिन 24 घंटा इमरजेंसी लैब और फार्मेसी सेवा। संपर्क करना अस्पताल के ठेगाना
25: संजीवनी टीचिंग हॉस्पिटल घोराई उपमहानगर पालिका ओडा नंबर 3 बरगदुआ दान। संपर्क फोन नंबर 97090-65225,
26: 082-591-101,
25: 591-102,
26: 082-591-103,
25: 591-104 और 591-105।
0: सीता के हो तिमलाई घुम्छ र बसी छौ के हुन नि बिहे भएको छ छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आश्रय मरिसक्यो के कुरा गर्छ निमले हाम्रै घुराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
1: ए ठिकै छ म जानु त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिकमै जान्छु
2: शिशु फर्टिलिटी एन्ड आइबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
3: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
2: शिशु क्लिनिक फर्टिलिटी दिदीचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9847823572
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
5: हाम्रा सेवाहरू
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
5: छाती दम निमोनिया खोकी छेरो
4: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
5: मधुमेह सुगर मृगौला रोग पिसाब
4: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
5: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
5: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
4: युरिक एसिड बाघ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
5: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
5: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
5: कान पाक्ने कानबाट पिप बगिरहने कान गड्डा हुने
4: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
5: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
3: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ सम्पर्क फोन नम्बर 0825601696 र मोबाइल नम्बर 9847826001
7: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहिदाङमा
27: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्
7: डाक्टरद्वारा दिइने सेवाहरू
27: लामो समयसम्म टाउको दुख्ने मुटुको ढुकढुकी बढ्ने तर्सने वा डराउने हातखुट्टा झमझम गर्ने वा पोल्ने कामने बेहोस हुने धेरै रक्सी खाने लागू पदार्थ सेवन गर्ने जिउ दुख्ने निद्रा र भोक नलाग्ने यो निक्षामा कमी हुने बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि
7: नोट अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा
27: सम्पर्क मोबाइल नम्बर 9857844722 9857835060 सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दान
3: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचोली आयुर्वेद क्लिनिक घोराईदाङमा
28: उपचार हुने रोगहरू पाइल्स फिस्तुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
3: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
28: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हातखुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
3: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
28: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
3: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ नुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
27: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक
6: कोराई 15 बिपी चौक दाङ। सम्पर्क फोन नम्बर 9866 61694।

0: नमस्कार, कार्यक्रम महिला सरोकारबाट सहकर्मी रंजिता शर्मा सँगै म सुशीला आचार्य यहाँहरूलाई हार्दिक स्वागत गर्दछौ।
1: कार्यक्रम महिला सरोकार हरेक सोमबार रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जबाट ठिक बिहान 7:30 बजेदेखि प्रसारण गरिन्छ अथवा यो कार्यक्रम www.radioMP.org लगइन गरी साथै हाम्रो पात्रको माध्यमबाट संसारभर एकैसाथ सुन्न सकिन्छ।
2: यो कार्यक्रम सामाजिक न्यायबाट पछाडि पारिएका अथवा पछाडि परेका महिलाहरूको साझा अभियान हो। यसमा हामीले आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक क्षेत्रबाट महिलाको स्तर वृद्धि गर्ने उद्देश्यले विविध खाले लेख, रचना, खोजमूलक रिपोर्ट, प्रतिनिधि आवाज र सम्बन्धित व्यक्तिसँग कुराकानी गर्छौं।
3: यसै गरी यो साता हामीले उमेर पुगेर बिहे गरेका किशोरीलाई 51,000 रूपियाँ सहयोग सम्बन्धी खोजमूलक समाचार प्रस्तुत गर्नेछौ। त्यसै गरी घोराई उपमहानगरपालिका 15 भरतपुर निवासी राप्ती संगम टोल कि पुनम घरती मगरसँग विशेष त कुराकानी गर्नेछौ। त्यसै गरी तेस्रो श्रृंखलामा यो साता हामीले लिएका छौ सिप सिकेर आत्मनिर्भर बन्दै तनौका म्यादे गाउँपालिका महिला सम्बन्धी खोजमूलक समाचार। सर्वप्रथम यहाँहरूको माझमा हामीले राख्दैछौ उमेर पुगेर बिहे गरेका किशोरीलाई 51,000 रूपियाँ सहयोग सम्बन्धी खोजमूलक समाचार।
4: महोत्तरीको बर्दिवास नगर क्षेत्रका 20 वर्ष उमेर पुगेर विवाह गर्ने छोरीहरूले अब 51,000 नगद प्रोत्साहन स्वरूप पाउने भएका छन्। नगरको 18 नगरसभामा प्रस्तुत आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम एवं बजेट वक्तव्यमा यस्तो घोषणा गरिएको हो। बाल विवाह न्यूनीकरणका लागि यसपालि यस्तो प्रोत्साहनको व्यवस्था गरिएको हो। नगर प्रमुख प्रह्लाद कुमार छेत्रीले भन्नुभयो, अब शुरू हुने नयाँ आर्थिक वर्ष 2083-84 यो प्रोत्साहन रकम उमेर पुगेर विवाह गर्ने नगर क्षेत्रका प्रत्येक छोरीले पाउनेछन्। यसले बाल विवाहलाई निरुत्साहित गर्नसँगै कानून अनुसार उमेर पुगेर विवाह गर्नुपर्छ भन्ने सचेतना अभिवृद्धिमा सघाउ पुग्ने छेत्रीको विश्वास छ। गत मंगलबार प्रस्तुत नीति तथा कार्यक्रम भित्रको यो अवस्था बारे समाजका सबैतिरबाट हौसला पाइएको उहाँले बताउनुभयो। यसअघि 2080 साल चैत 5 गते नगर क्षेत्रका मुसहर समुदायलाई लक्षित गरी नगर प्रमुखले उमेर पुगेर विवाह गर्ने मुसहर जोड़ीहरूलाई ₹50,000 नगद प्रोत्साहनको घोषणा गर्नुभएको थियो। सो अनुसार हालसम्म बर्दिवास 12 को एक जोड़ीले मात्र प्रोत्साहन रकमको दावी गरेर लिएका नगरपालिकाको कार्यालयले अभिलेखबाट देखाएको छ। जम्मा 14 वडाको नगरपालिका क्षेत्रमा सबै जस्तो वडामा मुसहर समुदायको बसोबास छ, तर यो उमेर समूह उमेर पुगेर विवाह गर्नेलाई दिइने प्रोत्साहन रकम एक जोड़ीले मात्र लिनुले यिनीहरूमा अझै बाल विवाह कायम रहेको अड्कल गर्न सकिने बर्दिवास 2 का सामाजिक राजनीतिक कार्यकर्ता देवनारायण महतो बताउनुहुन्छ। अहिले 1 लाख हाराहारीको जनसंख्या रहेको नगरपालिकामा यहाँका 13 वडाहरू पछिल्लो 2 वर्षभित्र बाल विवाह मुक्त वडा घोषणा भइसकेका छन्। अब बर्दिवास 12 मात्र बाल विवाह मुक्त क्षेत्र घोषणा हुन बाँकी छ। नगरले आउने आर्थिक वर्षदेखि लागू हुने गरी निर्णय गरेको 20 वर्ष उमेर पुगेर विवाह गर्ने छोरीलाई 51,000 प्रोत्साहन रकमको व्यवस्थाले सामाजिक सचेतना बढ़ाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। नगरमा आम समुदायका छोरीका लागि यो व्यवस्था भए पनि मुसहर समुदायको हकमा पुरूष महिला दुवैले पाउने यस अघिदेखिको व्यवस्था कायम नै राखिएको नगर प्रमुख छेत्रीले स्पष्ट पार्नुभयो। मुसहर जाति समुदायका बाल विवाहका घटना बाक्लै पाइने हुँदा यसलाई नियन्त्रण गर्न पुरूष महिला दुवैलाई प्रोत्साहन दिने व्यवस्था कायम नै राखिएको उहाँको भनाई छ। नगरपालिकाको यो नयाँ निर्णयलाई महिला अधिकारवादीहरूले सामाजिक सुधारमा सहयोग पुग्ने प्रतिक्रिया दिएका छन्।
3: यो खोजमूलक समाचार सँगै अब हाम्रो पालो छ कुराकानीको लागि यो साता हामीले अतिथि निम्ताएका छौ घोराई उपमहानगरपालिका 15 भरतपुर राप्ती संगम टोल निवासी विगत 1 वर्षदेखि शहीद उमेश मार्गमा अनुरोध फेन्सी पसल सञ्चालन गर्दै आउनुभएकी पुनम घरती मगर उहाँका जीवन अनुभव अनुभूति उहाँले बाल्यकालमा भोगेका कुराहरूलाई हामी सिरोफेरोमा रहेर विशेष कुराकानी गर्नेछौ। श्रोता अब हाम्रो पालो छ कुराकानीको लागि आज हामीले अतिथि निम्ताएका छौ घोराई उपमहानगरपालिका 15 भरतपुर राप्ती संगम टोल निवासी पुनम घरती मगर सर्वप्रथम पुनम जीलाई हाम्रो रेडियो मध्य पश्चिम कार्यक्रम महिला सरकारमा हार्दिक स्वागत छ।
5: धन्यवाद म्याडम, नमस्कार।
3: हजुर के छ, सन्चै हुनुहुन्छ?
5: सन्चै छ म्याम, हजुर पनि सन्चै हुनुहुन्छ?
3: हजुर ठिकै छ। अब पुनमजी, विशेष त अहिले यहाँले अनुरोध फेन्सी पसल पनि गर्दै आउनुहुन्छ, त्यसको सञ्चालक पनि हुनुहुन्छ। यो व्यवसाय यहाँले कहिलेदेखि थालनी गर्नुभयो?
5: एक वर्ष भयो म्याम, ठ्याक्क असारमा एक वर्ष।
3: एक वर्ष भयो। यो अनुरोध फेन्सी पसल यहाँले योभन्दा अगाडि कतै पसल गर्नुभएको थियो कि यो शुरूआतकै चरणमा यो फेन्सी पसल शुरू गर्नुभयो?
5: शुरूआतकै चरणमा हो म्याम,
3: शुरूआतकै चरणमा गर्नुभयो। योभन्दा अघिल्ला दिनहरू कसरी बितिरहेको थिए?
5: हजुर, पहिला म गरिनी थिएँ, बच्चाहरू बिटा बाबु छ, स्कुल पठाउने पढाउने त्यही गर्थे, बुढा विदेश हुनुहुन्थ्यो। अहिले म दुरान भएको क्रममा घर आउनु भएको छ।
3: ए, श्रीमानलाई विदेश पठाएर बच्चा बच्चीको दायित्व पूरा गर्दै एउटा गृहिणी जिम्मेवारी पूरा गर्दै हुनुहुन्थ्यो होइन? यो यसरी पसल गर्दै आउनुभएको छ, तर हामीले वर्तमानलाई सम्झिरहँदा, वर्तमानको कुरा गरिरहँदा विगतलाई बिर्सिनु पनि हुँदैन होइन? यहाँको बाल्यकाल कहाँ रह्यो र कसरी बित्यो?
5: मेरो जन्म चाहिँ इन्डियामा भयो, हिमाचलमा। म हुर्किने बढ्ने उतै इन्डियातिर भयो। त्यसपछि म 56 सालमा नेपाल आएको, 56 सालमा नेपाल आएर 2 वर्ष चाहिँ म आफ्नो माडी गाउँपालिका घरती गाउँ पर्छ अहिले, त्यही बस्यो 2 वर्ष जति। त्यसपछि हामी घोरा आयौँ म्याम, अनि बहिनी चाहिँ 10 पास गरेर इन्टरको लागि यहाँ आएको। इन्टरको लागि यहाँ आउँदाखेरि दाइले जाउँ न, 2 बहिनी है तिमी लेख्नु पढ्न पनि त्यति सकेन, पढेन, हामी तिमीलाई केही न केही सिप सिकाउँछौ, तिमी आत्मनिर्भर हुन्छ भनेर त्यसरी हामीलाई घोरै पठाइयो 2 बहिनीलाई। अनि त्यसरी हामी बहिनीले 11 जोइन गर्यौँ यहीँ, अनि म सिलाइ सिकौँ म्याम 2 वर्ष।
3: त्यसरी सिलाइ सिक्नु हो, जस्तै पढाइको सन्दर्भ थोरै यहाँले कुरा गर्दै हुनुहुन्थ्यो,
5: हजुर
3: पढ्ने अवसर जुरेन कि, अथवा पढ्नलाई कस्तो भयो पढाइ यहाँको जीवनमा?
5: पढ्ने अवसर त नजुने कुरा हुँदैन म्याम, हामी इन्डियामा जन्मेकै, अब त्यसमा घर खेतीको हुँदैन थियो, बाबामाकै काम हुन्थ्यो, बढी लाड प्यार म भन्दा माथिको दिदी बितेको। त्यसपछि बुवा आमाले अब माया प्रेम हुर्कायो, हामी बस्ने ठाउँमा तलदेखि हाइवे रोड, फेरि बीचमा ट्रेन, अनि त्यो ट्रेनको माथि पनि सुरुङ थियो, रेलको जाउने सुरुङ के, त्यसको माथि हाम्रो घर, अनि गाडीले हान्देला सानो छ भनेर नपठाएको। त्यस क्रममा अब 3 बहिनी नै हामी हुर्क्यो, हुर्किसकेपछि अब त स्कुल पठाउनु पर्छ, मदेखि 2 मुनिको बहिनीहरू छ, स्कुल पठाउनु पर्छ भन्दाखेरि अब उताको अनुसार अब जन्मप्रति यता उता बनाउनु पर्छ, कति जन्म कति सालमा जन्मेको भनेर, अनि उनी 2 बहिनीको चाहिँ बनाइयो, अनि मेरो चाहिँ बनाउनु भन्दा पहिले बुवाले तिमी स्कुल जाने कि नजाने नानी भनेर सोध्नुभयो। म लगभग 10-11 वर्षको थियो, अनि त्यति हुँदाखेरि म त जाँदैन भनिदिएको, अब बचपनको बुद्धि है, अब पढ्नुपर्छ भन्ने दिमागै भएन। अनि त्यसो हुँदाखेरि ल आमा बुवा पनि अब एजुकेटेड हुनुपर्छ म्याम, त्यही भएर शिक्षाको लागि चेलीहरूलाई केटीहरूलाई अनिवार्य पढाउनुपर्छ है, आफू नपढे पनि बच्चालाई चाहिँ पढाउनुपर्छ भन्ने मलाई त्यो आफूले नपढेर सोचाइ भएर होला। मैले केही काम नगरेर बुढोले पसल गर, यो गर, ऊ गर, सिलाइ जानेछौ त्यो गर भन्नुहुन्थ्यो। जबदेखि मेरो छोरा स्कुल जान थाल्यो मैले सिलाइ पनि गरेको म्याम, लगभग 3 वर्ष बच्चा पेटमा आउँदा बित्तिकै मैले सिलाइ शुरू गरेको। सुरु गरिसकेपछि बाबु 3 वर्षको स्कुल जाने भयो, त्यसपछि आफू नपढेको पीड़ा त हुन्छ नि, त्यसो हुनाले होइन म नपढेको कारणले मैले अहिलेको समयमा होइन नेपाली त लगभग सबै आउँछ, इङ्ग्लिसमा अब समस्या भइहाल्छ है, नपढेको मान्छे भए त त्यो भइहाल्छ, त्यस कारणले मैले

0: भन्दैन, तर पहिला चाहिँ एजुकेसनलाई इम्पोर्टेन्ट राख्नु होला,
1: महत्त्व दिनु पर्यो,
0: महत्त्व दिनु
1: हजुर। तर शिक्षा हुँदैमा सबै जान्ने हुने, शिक्षा नहुँदैमा नहुने भन्ने कुरा त हुँदैन। व्यवहारिक पक्षले यहाँ यति राम्रो चेतना लिएर आउनु भएको छ पुनमजी, त्यस्तो निराश हुनुपर्ने त केही छैन होइन। तर अलिकति रमाइलो कुरा, यहाँको विवाह कहिले भयो, कसरी भयो त? हिमाचलमै भयो कि यता आएर भयो?
0: नेपालमा आएर 4 वर्षपछि भयो म्याम, 4 वर्ष भयो। त्यसपछि विवाह पनि हाम्रो लभ म्यारेज,
1: माघी विवाह
0: होइन हजुर, लभ म्यारेज होइन, एरेन्ज म्यारेज,
1: मागेर भयो
0: हजुर। त्यो फेरि हाम्रै जेठो ससुराको छोरीले अब आनी बानी यताउता कहीँ घुम्ने नै, अब दायाँ बायाँ नहिँड्ने, इमान्दारी छ, अब फलना केटीलाई बिहा गर्दा चाहिँ पुनमलाई बिहा गर्छ तिम्रो जिन्दगी राम्रो हुन्छ भनेर त्यसरी प्रस्ताव राखेर नागी यही भएको।
1: विवाह हुनुभन्दा अगाडि त्यसमा देख्ने जान्ने एउटा नाता सम्बन्ध जस्तो अलिअलि थियो होइन?
0: थिएन म्याम,
1: त्यस्तो केही थिएन।
0: 1 महिनाको बिचमा
1: ए,
0: अनि हामी के भयो भन्दाखेरि हामी इन्डियाको संस्कारमा हुर्केको, अनि त्यतिमा पनि हामी गढवाल, तपाईँले उता
1: गढवाल हजुर
0: हजुर केदारनाथ थियो हाम्रो क्षेत्र पर्ने बस्ने, अनि त्यो ब्राह्मण गाउँ होइन, यतिसम्म कठोर हुन्छ कि उनीहरू बिना पल्लाको सिन टाउकोमा जो हामीले घुँघट हुन्छ त्यही भन्छ नेपालीमा, हामीले राख्छ कपडा जेठाजु ससुरा आफूभन्दा ठुलो मान्छे घुम्टो त्यस्तो चिज राखेर बस्ने, अनि छोरी मान्छे धेरै खुल्ला नहिन्न दिने। अब एकचोरी म्यारिड भयो भने त्यो केटी अब सदाभरि ब्रह्मचारीको तर बस्नुपर्छ हेर्नुहोस् है, श्रीमान बितिसक्यो भने, चाहे बिहा भएको दुसरा दिन त्यसको श्रीमती श्रीमान बित्योस् या केही पनि होस् है, त्यस्तो समाजमा हुर्केको अनि त्यसरी लभ म्यारेज गर्ने त कुरै भएन म्याम होइन। फेरि दाई पनि त्यति कठोर नै हुनुहुन्थ्यो, छोरी मान्छे भनेपछि इज्जत जोगाएर बस्नुपर्छ कि समाजले सिकाउने हो, अनि भागी बिहा त सम्भवै थिएन, हाम्रो आमा बुवाले मानिदिए हो भनिदिए हामी बिहा गर्ने हो, उहाँहरूले हाम्रो लागि राम्रै भन्छ होला, नराम्रो त भन्दैन होला, त्यस कारणले हामी चाहिँ माघी बिहा नै भएको म्याम।
1: विवाह कहाँ भयो त यहाँको?
0: बिहे चाहिँ मेरो माग्ने चाहिँ हाम्रो यही नयाँ बजारमा बस्थ्यो हामी होइन, तर माग्न आउँदाखेरि त बुढोले फेरि काठमाडौँमा जाउँ न, हाम्रो मामाको छोरीहरू उतै हुनुहुन्छ, उतै बिहा गरौँ ल भनेर गोइसोरीमा मेरो बिहा भएको।
1: ए, त्यसरी विवाह गर्नु?
0: हजुर,
1: जीवन राम्रोसँग चलिरहेछ,
0: राम्रो चलेछ
1: हजुर। अब यस्तो छ म्याडम, अब यहाँले सिलाई कटाइ पनि गरे तर बच्चाको पढाइको लागि फेरि सबलाई छोडेर श्रीमानलाई विदेश पठाएर बच्चाको भविष्यको लागि हेरिरहेर हरेक अभिभावकले त्यो गर्नुपर्छ भन्ने कुरा अत्यन्त राम्रो कुरा गर्नुभयो, र त्यहाँ यहाँ पनि सफल हुनुभएको छ, बच्चा बच्चीले पढ्दैछन्, सफलता हासिल गर्दैछन्, र अहिले पेसामा पनि जोडिनु भयो, पेसाको पेसामा कस्तो खालको सफलता मिलेको महसुस गर्नुभएको छ, कस्तो महसुस भएको छ? यतिका समय ग्रेडी भएर बसेर फेरि पेसामा फर्किँदाखेरि कस्तो लाग्छ?
0: पेसामा म्याम अहिलेको प्रतिस्पर्धा छ है सबैजनाहरूको, अब यो अहिले झन् हामीले यो मगर कल्चरल ड्रेसको त एकदमै धेरै जस्तो अहिले प्रायले त्यही खोलिराखेछ, खोल्दाखेरि के छ भन्दाखेरि हाम्रो भाव चाहिँ एउटा हुँदैन है, अब कोहीले रुमदेखि नै गरिराखे हुन्छ, त्यस्तो मान्छेहरूले अब 100-150 रुपियाँ मार्जन खाएर पनि बेचिराखेकै हुन्छ, अब हामी त कोठा भाडा तिर्नुपर्छ है, 24-25, 25,500 त भाडै आइहाल्छ, अलिकति हामी भाव यसरी दिँदाखेरि बजारमा विभिन्न किसिमको भाव है, कपडा चलाउनु फेन्सी चलाउनु साह्रै गाह्रो म्याम,
1: धेरै गाह्रो होइन,
0: साह्रै गाह्रो, अरू पसल भन्दा फेन्सी पसल चलाउनु साह्रै गाह्रो,
1: त्यही विशेष त मगर ड्रेसहरूमा त्यस्तो होला
0: कि सबैमा म्याम, अहिले त टिकटकले गर्दा भन्दा अब के भनेर हालिदिन्छ उनीहरूले, कति माल ल्याउँछ अब साँच्चै हो कि बोलै हो, हामीले ल्याएको भावै भनिदिन्छ कसैले त, त्यसो भन्दाखेरि त हामी त अलिकति मार्जिन राखेर बोल्नु पर्यो होइन हजुर, अनि आफू बाँच्ने उपाय पनि हो, अलिकति कोठा भाडा पनि तिर्नु पर्यो, त्यतिमा त अझ हाम्रो त घर छ म्याम, हामीलाई त्यति त हामीलाई घर हुँदा हुँदै सबै चिज हुँदा गाह्रो छ, टोटली भाडामा बसेर टोटली यता पसल पनि भाडैमा होइन, घर पनि बस्ने रुमहरू पनि भाडामा त गाह्रो छ नि है, धेरै गाह्रो छ फेन्सीमा त,
1: धेरै गाह्रो छ, बिस्तारै सफलता मिल्दै जाला
0: होइन।
1: यहाँले श्रीमानलाई विदेश पठाए भन्नुभयो, तर विदेश कुन देशमा पठाउनु भएको थियो?
0: उहाँ पहिले पनि विदेशी हुनुहुन्थ्यो म्याम।
1: कुन देश हुनुहुन्थ्यो विशेष?
0: उहाँ चाहिँ मसँग बिहा गर्दाखेरि चाहिँ के भन्नु पर्यो, बहराइन हुनुहुन्थ्यो, बिर्सियो
1: बहराइन,
0: बहराइन 3 वर्ष बसेर आएर मसँग विवाह गर्नुभएको,
1: त्यसपछि पनि उहीँ बहराइन जानुभयो?
0: त्यसपछि म बिहा गरेको 17-18 दिनपछि फेरि विदेश जानुभयो, त्यसपछि लगभग 2.5 वर्षपछि आउनुभयो,
1: त्यही ठाउँमा जानुभयो?
0: हजुर,
1: ए
0: त्यही जानुभयो, त्यसपछि 2.5-3 वर्षपछि 2 महिना

0: हप्ताको छुट्टी कटाएर जानु
1: हजुर
0: त्यो एक्काइस दिन आन्दोलन भइ थियो नि हजुर याद छ नि हजुरलाई त्यतिखेर चाहिँ उहाँ बन्दमा दस दिन पर्नु भएको काठमाडौँ अनि त्यसपछि आएर जानुभयो त्यसपछि बिरामी भएर चार महिनापछि तुरन्तै फर्किनु भयो त्यसपछि बाबु हाम्रो पेटमा रह्यो अनि त्यही दौरान मैले सिलाइ फेरि खोल्यो भने है सिलाइ खोलेर मैले तीन वर्ष त्यही दौरान उहाँ तीन छुट्टीमा आएर बच्चा गर्भमा मेरो चार महिनाको बाबु थियो जेठो बाबु त्यसपछि फेरि उहाँ जानुभयो अब जानुपर्ने भइहाल्यो यहाँ केही खानुको लागि त चाहियो होइन गाउँ घरमा घर भए पनि रासन पानी आए पनि लुगालत्ता सबै चाहियो त्यसो हुनाले उसो बेला माहौल पनि त्यस्तै हजुर गाउँघरतिर बसेर अब मजाले हजुर त्यस्तो थिएन नि अप्ठ्यारो थियो नि त है अब सरकार पक्षदेखि उतातिरबाट पनि दुईतिरबाटै त्यस्तै थियो अनि त्यसो हुनाले उहाँ जानुभयो अनि लगभग त्यस पछाडिको बेलामा कतार जानुभयो जब छुट्टी आउनुभयो फिनिस आएर कतार जानुभयो कतार गइसकेपछि उहाँ कतार गएको पछाडि जस्तो उहाँ जानुभयो त्यसपछि बाबु जन्मे 64 सालमा एक महिनाको सुत्केरी घर बसेर म सिलाइमा गएको म्याम गर्नुपर्छ खानुपर्छ है सबैले मेहनत गरे हुन्छ भनेर त्यसरी एक वर्षको हुँदाखेरि बाबु एक महिनाको हुँदाखेरि सिलाइ गइयो उसमा सिलाइमा गइयो त्यसपछि हजुरलाई मैले भनिहालेँ बाबुको पढाइको लागि ऊ तीन वर्ष भइसकेपछि जेठदेखि मैले सिलाइ पनि छोड्यो बाबुको एजुकेसनको लागि घरै बसेँ म्याम
1: घर बसेर बच्चाहरूलाई पढाइलाई अहिले बच्चा बच्ची कहाँ छन्
0: अहिले ठुलो बाबु अब बेचलर फर्स्ट इयरमा छ महेन्द्र प्रभु क्याम्पसमा पढ्दैछ सानो बाबु घरै छ त्यो पनि दुइटै यहीँ छ सानो बाबु छ अहिले एटमा पढ्दैछ गोर्खा बोर्डिङमा
1: यो व्यवसायमा छोराहरूले पनि साथ दिनुहुन्छ
0: दिनुहुन्छ म्याम जेठो आउनुहुन्छ
1: जेठो बाबु आउँछ आउने साथ दिने गर्नुहुन्छ होइन श्रोता यति बेला हामीले कुराकानी गरिरहेका छौँ घोराई उपमहानगरपालिका 15 भरतपुर राप्ती संगम टोल निवासी पुनम घरती मगर जसले विगत एक वर्षदेखि अनुरोध फेन्सी पसल सहित उमेश मार्गमा सञ्चालन गर्दै आउनु भएको छ उहाँसँग विशेषतः उहाँको बाल्यकाल उहाँको जीवन अनुभूति पेसा आदिमा आधारित रहेर कुराकानी गर्दैछ यति बेला प्रविधिमा साथ दिँदै हुनुहुन्छ प्राविधिक साथी शालिकराम चौधरी पुनमजी मैले अलिकति यहाँलाई जोड्न खोजे अब यहाँले यति कुरा गरिरहँदा जुन यहाँ अहिले मगर समुदायको ड्रेसका कुरा यहाँले उठाउनु भयो अहिले अब हिजोको दिनमा मगर समुदायको वेशभूषा संस्कृति थोरै लोप हुन लागेको जस्तो अनुभूति हुन्थ्यो तर अहिले फेरि त्यो त्यस्तो लाग्दैन उजागर भइरहेको अथवा त्यो संस्कृतिलाई जगेर्ना गर्नलाई विभिन्न प्रयासहरू भइरहेको जस्तो लाग्छ यहाँलाई कस्तो लाग्छ भर्खरै मात्रै भूमि पर्व सम्पन्न भयो यहाँ पनि सहभागी हुनुभयो कि कस्तो भयो
0: हजुर म चाहिँ नाच्न चाहिँ गएन हाम्रो गाउँ माइततिर नाच्दैन हजुर है मारी गाउँपालिकातिर नाच्दैन हाम्रो बुढो त यता थबाङ पर्यो उहाँ चाहिँ जानुहुन्छ दिनकै फेरि अलि नाच गानामा मलाई चासो पनि छैन है अलि त्यही भएर पनि होला हेर्नु त मनपर्छ हाम्रो पेसा भएको कारणले बुढो नाच्ने नै हुन्छ बुढो जानुहुन्छ म चाहिँ पसलमै बस्छु म्याम आज आजसम्म छ आज अन्तिम दिन
1: आज पनि छ
0: हजुर आजसम्म छ दुई दिन बढाएर राखेको छ न त के भन्छ अरे प्रशासनदेखि 5 दिनको लागि मात्रै लिएको थियो अनुमति अनि त्यसरी अब आफ्नै समाजले मागेर होला फेरि 2 दिन बढाउन भनेर 2 दिन बढाएको छ
1: यहाँहरू आफ्नो परिवारभित्र मगर खाम भाषा बोल्नुहुन्छ कि नेपाली भाषा कुन भाषा बोल्नुहुन्छ मातृभाषा बोल्नुहुन्छ कि नेपाली भाषा
0: मातृभाषा बोल्छु म्याम म हाम्रो माइततिर चाहिँ खाम भाषा बोल्दैन अनि मेरो बुढा चाहिँ खाम भाषा बोल्नुहुन्छ टोटली हामी 3 जनाले चाहिँ आउँदैन
1: ए बच्चा बच्ची र हजुरलाई खाम भाषा आउँदैन त्यसो हजुरहरू नेपाली भाषा बोल्नुहुन्छ मातृभाषा बोल्नुहुन्न यसरी त्यो भाषा सिक्नलाई श्रीमानसँग त्यस्तो साथ लिएर प्रयास गर्नुभयो कि नै थोर थोर चाहिँ आउँछ होला नि
0: हल्का फुल्का बुझिन्छ म्याम
1: हजुर
0: नर्मल
1: हजुर
0: अनि सजिलो कुराहरू
1: हजुर
0: अनि त्यो चाहिँ अप्ठ्यारो चाहिँ उहाँहरूको आउँदैन म पनि हजुर जस्तै हो हेरिराख्नुपर्छ
1: ए त्यस्तै हो है हजुर यहाँको जुन मगर समुदायको कल्चर त छुट्टै खालको छ नि
0: हजुर
1: संस्कृति एउटा अलिक फरकै छ है
0: फरक छ हजुर
1: यसलाई यहाँले अहिलेभन्दा पहिलेभन्दा अहिले अझ राम्रो भएर आएको जस्तो लाग्छ कि लाग्दैन
0: अहिले प्रत्येक जात जातिले हेर्नुहोस् हजुर है सबैले आफ्नो आफ्नो भाषा आफ्नो कल्चरलाई संरक्षण गर्नुपर्छ यो चाहिँ अब अलोप हुन्छ, हामीले नराखे कसले राख्ने भन्नेतिर अलिकति बच्चाहरूको पनि चासो है, अनि अलिक बुझेको मान्छेहरूले पनि त्यसरी गर्दैछ, हाम्रो मात्रै होइन सबै
1: साझा हो यो संस्कृति साझा हुँदैछ।
0: हामी त अब भन्छ नि रङबिरङ्गी फूल जस्तै त हो नि है, है फुलिराखेको छ बगिचामा, सबै जात जाति भेषभूषा सबैले चाहिँ आफ्नो आफ्नो तर्फबाट संरक्षण गर्नु भनेर लागि परेको छ। खुसी पनि हो, राम्रो पनि हो,
1: धेरै राम्रो कुरा
0: है। कल्चरहरू एकमा आपसमा हुन्छ नि,
1: एउटा कल्चर अर्कोले जान्दै जानु भने राम्रो
0: जान्छ। हजुरहरूको बारेमा अब हामी जहाँ हामी बस्छौँ है, उहाँ चाहिँ हजुर ब्राह्मण लोक धेरै हुनुहुन्छ, ब्राह्मणैको क्षेत्र छ होइन, उहाँहरूको कल्चर हामीले नजानेको, तिजमा के खान्छ कसरी नाच्छ भन्ने हामीलाई पनि थाहा हुन्छ। प्योरै मगर गाउँ छ हाम्रो माइतमा पनि, अनि जहाँ बिहा भएको छ थबाङमा पनि त्यही हो। त्यसो हुनाले तपाईँहरूको कल्चर हामीलाई थाहा हुन्छ, अनि हामीलाई गाडो गुन्यो चोली लगाएर बुढोहरूले अब यसो लगाएर जाँदाखेरि त ल हौ यसको संस्कारमा यो रहेछ, कति रमाइलो है। अब हजुरहरू छेत्री बाहुनहरू होइन, अब इन्डियनहरूले पनि हामी हाम्रो क्षेत्रमा छ, उनीहरूले पनि कति राम्रो लुङ्गी चोली लगाएर भिडियो फोटो बनाउँछ, हेर्न जान्छ है, हामी पनि तिज हेर्न जान्छौँ। त्यही त हो नि,
1: एकदम मेलमिलाप छ,
0: मेलमिलाप छ, मान्छे मिले मिल्ने त हो नि, मान्छे फुट गर्नु हुँदैन है, कहिले धर्म फरक यो जात फरक त्यो जात फरक, सबभन्दा मानव धर्म ठुलो, मानवतै छैन भने कुनै धर्म ठुलो होइन, पहिला मानव रहनुपर्छ, धर्म त पछि आउँछ नि है,
1: पहिले मान्छे भएर बाँच्नु पर्यो होइन,
0: अनि मान्छे भइसकेपछि मानव मान्छे हो भने मलाई दुख्छ भने उसलाई पनि दुख्छ, मलाई कुट्दा उसलाई कुट्छ, जनावर होइन, जनावरलाई हामी मार्छौँ होइन, काटेर खान्छौँ होइन, अनि मैले चाहिँ अहिले 2 वर्ष भयो मासु मांस नखाएको, छोडेको छु, किन भन्दाखेरि आखिरी म पनि त एउटा प्राणी हो होइन, मलाई मर्नु डर लाग्छ भने उसलाई पनि त लाग्छ होला भनेर त्यसरी मासु चाहिँ म खाँदैन म्याम, हाम्रो टोटली हाम्रो परिवारमा खाँदैन कसैले पनि,
1: चारैजना खानुहुन्न,
0: मेरो ठुलो बाबुले 6-7 वर्षबाटै छोडेको, उसले आफै छोडेको, नखुवाउनु पर्ने रहेछ म्याम, जबसम्म बच्चाले आफ्नो इच्छाले खाँदैन भने तबसम्म त्यो बच्चालाई खान दिनु हुँदैन रहेछ, किन भन्दाखेरि उसको मनले मागे दिनुपर्ने रहेछ, हामी के थाहा है, अनि दिइसक्यो, दिइसकेपछि उसलाई चपाउने थुक्ने, चपाउने थुक्ने गर्ने, त्यसपछि अब 6-7 वर्ष भइसक्यो उसलाई बुद्धि आयो, म चाहिँ खाँदैन है मम्मी, मलाई मन पर्दैन भन्यो, त्यसो हुनाले फेरि त्यसो भएपछि ठिक छ तिमी मन पर्दैन भने नखाऊ, त्यसरी उसले हाम्रो जसो एउटा डाइनिङ टेबलमा भात खाइराखेछ भने हाम्रो छेउमा बसेर खाँदैन, हेर्नुहोस् खाँदैन थियो पहिला है, अनि सानोले खाँदाखेरि अलिकति तरकारी यताउता भयो त ल मेरो थालमा त झुटो पर्यो नि, किन यस्तो गरेको मासु पर्यो, म नखाने मान्छे भने 2 भाइको झगडा पर्यो है, अनि त्यसो हुँदाखेरि 10-12 वर्षको थियो, ऊ बुझ्दैन नि बाबु सानो छ भनेको, त्यसरी उसले खाँदा खाँदै छोडिहाल्यो खाना, त्यसो हुनाले
1: कसैले खानुहुन्न,
0: अहिले कसैले खाँदैन,
1: आखिर यहाँले यसरी यति राम्रो गहकिला कुरा गरिरहँदा आखिर जीवन के रहेछ त बुझ्दै जाँदा कस्तो लाग्यो यहाँलाई?
0: जीवन भनेको 2 दिनको पाहुना जस्तै हो म्याम, पोजिटिभ भाव राख्नुहोस् प्रत्येक मान्छेप्रति, पशु पक्षीमा पनि उसमा पनि प्राण छ है, केही दिनको लागि आछौँ हामी, केही राम्रो कर्म गरेर छौँ, राम्रो कर्म गरौँ, मानव भनेर छौँ, सबभन्दा ठुलो धर्म मानव धर्म, मानवले आफ्नो धर्म निभाउन सकेन भने मानव जस्तो चेतनशील प्राणी त केही पनि छैन नि म्याम है, सबैको संरक्षण हामीले गर्ने नै हो मानव भइसकेपछि, त्यही दायित्व निभाए बुझे त्यही जस्तो लाग्छ म्याम।
1: पुनमजी यहाँलाई असाध्यै भन्न मन लागेको, मैले जिज्ञासा राख्न छुटाएको केही छ कि हामी यो कुराकानीको श्रृङ्खलाबाट बाहिरिनुपर्छ?
0: हजुर म्याम धन्यवाद बुलाइदिनु भयो, अब म त्यस्तो केही चिजमा विज्ञ त होइन, हजुर हामी नजिकै छौँ है म्यामले, अब हाम्रो महिला है सरोकार बारेमा कुरा हुन्छ, हजुर पनि जाउँ न भनेर
1: रेडियो मध्य
0: हजुर रेडियो मध्य पश्चिममा बोलाइदिनु भयो, धेरै धेरै धन्यवाद।
1: यहाँका गहकिला शब्दहरू हाम्रो श्रोताका लागि अवश्य प्रेरणा बन्छन्। यहाँलाई यहाँ व्यस्त हुनुहुन्थ्यो, व्यस्तताका बावजुद पनि यहाँलाई हामीले निम्तो गर्यौं, पसलमै गएर निम्तो गर्यौं, यहाँ स्टुडियोसम्म आइदिनु भयो, हामीलाई समय दिनुभयो, हामी आभारी छौँ, यहाँलाई विशेष धन्यवाद। यो विशेष कुराकानीसँगै हामी तेस्रो श्रृङ्खलामा प्रवेश गरेका छौं। तेस्रो श्रृङ्खलामा यो साता हामीले लिएका छौं सिप सिकेर आत्मनिर्भर बन्दै तनहुँका म्यादे गाउँपालिकाका महिला सम्बन्धी जानकारीमूलक सामग्री।
2: तनहुँ जिल्लाको म्यादे गाउँपालिका 4 मनहरीमा आयोजित तालिममा कोही महिला कागज काटिरहेका छन्। कसैले धूप बनाउने सामग्री मिलाइरहेका छन् भने केही महिला अचारको मसला तयार पार्न व्यस्त छन्। घरायसी कामकाज मात्रै सीमित देखिने महिला नयाँ सिप सिक्दै उद्यमी बन्ने सपना बनाइरहेका छन्। गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेडप्पा अन्तर्गत म्यादे गाउँपालिकाले सञ्चालन गरेको सिपमूलक उद्यम विकास तालिमले मनहरीका महिलामा आत्मविश्वास र आशाको नयाँ संचार गरेको हो। म्यादे गाउँपालिका चारको सहजीकरणमा सञ्चालित तालिममा 35 जना महिला सहभागी रहेका छन्। तालिममा सहभागीले आफ्नो भविष्यको आर्थिक आधार निर्माण गर्दै आत्मनिर्भर बन्ने तयारीमा जुटिरहेका छन्। महिलालाई आत्मनिर्भर बनाउन स्थानीय स्रोत साधनको उपयोग गरेर आय आर्जन गर्न सकिने सिप सिकाउन थालिएको म्यादे गाउँपालिकाका आर्थिक विकास प्रमुख प्रदीप न्युपानेले बताउनुभयो। उहाँका अनुसार नेपाली कागजबाट पूजा आजामा प्रयोग हुने सुगन्धित धूप, विभिन्न प्रकारका बत्ती तथा हस्तकला जन्ने सामग्री उत्पादन गर्ने विधि सिकाइएको छ। त्यस्तै स्थानीय स्तरमा उपलब्ध हुने कृषि उत्पादन प्रयोग गरेर विभिन्न प्रकारका अचार बनाउने सिप समेत प्रदान गरिएको उहाँले जानकारी दिनुभयो। तालिम स्थलमा सहभागी महिलाले करेला, आँप, कागती, खुर्सानी लगायत शाकाहारी अचार तयार गरिरहेका छन्। साथै मांसाहारीमा कुखुराको मासु, भैंसी तथा बदलको मासुको अचार बनाउने विधि सिक्दै उत्पादनलाई व्यावसायिक रूपमा कसरी बजारमा लैजान सकिन्छ भन्ने विषयमा जानकारी हासिल गरिरहेका न्युपानेले बताउनुभयो। आर्थिक विकास शाखा प्रमुख न्युपानेले महिलालाई केवल सिप सिकाउने मात्र नभई उहाँहरूलाई उद्यमका रूपमा स्थापित गराउनु मुख्य उद्देश्य रहेको उल्लेख गर्नुभयो। हामीले महिलाले सिकेको सिपलाई व्यवसायमा रूपान्तरण गर्न सकुन् भन्ने लक्ष्य राखेका छौं। उहाँले भन्नुभयो, स्थानीय स्रोत र सिपको प्रयोग गरेर महिलाले आफ्नै गाउँमा बसेर आय आर्जन गर्न सक्ने वातावरण निर्माण गर्नु कार्यक्रमको मुख्य उद्देश्य हो। तालिमले उहाँहरूलाई सृजनशील र नवप्रवर्तनात्मक सोचतर्फ प्रेरित गरिरहेको छ। तालिमकी प्रमुख प्रशिक्षक पवित्र लामिछानेले महिलाको सिकाइप्रतिको उत्साह निकै प्रेरणादायी रहेको बताउनुभयो। सहभागीहरू नयाँ कुरा सिक्न अत्यन्त उत्सुक हुनुहुन्छ। उहाँहरूले उत्पादनमा बनाउने मात्र होइन, कसरी बजारमा बिक्री गर्ने, ग्राहकको आवश्यकता बुझ्ने र व्यवसायलाई दिगो बनाउने भन्ने विषयमा पनि चासो देखाउनु भएको छ। उहाँले भन्नुभयो, तालिममा सहभागी सरस्वती श्रेष्ठले तालिम सिप सिक्ने अवसर मात्र नभएर जीवनमा नयाँ सम्भावना खोज्ने माध्यम पनि बनेको बताउनुभयो। हामीले यसअघि झोल साबुन उत्पादन गरेर सानो व्यवसाय गरिरहेका थियौं। उहाँले भन्नुभयो, अब धूप बत्ती र विभिन्न अचार उत्पादन गरेर बजारमा लैजाने योजना बनाएका छौं। म्यादे चारका वडाध्यक्ष दीप कुमार श्रेष्ठले महिलाको माग र आवश्यकतालाई ध्यानमा राखेर गाउँपालिकासँग समन्वय गरी तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो। महिलामा क्षमता छ, आवश्यक अवसर र सिप दिनुपर्छ, यसले आत्मनिर्भर बनाउँछ भन्ने लागेर सिप सिकाउन लागेका हुन् उहाँले भन्नुभयो। यो तालिमले उहाँहरूलाई आत्मनिर्भर बन्ने बाटो देखाएको छ। अब सिकेको ज्ञानलाई व्यवसायमा रूपान्तरण गर्ने जिम्मेवारी उहाँहरूकै हो। तालिमको सफलताका लागि बजारीकरण पक्षलाई पनि प्राथमिकता दिइएको छ। गाउँपालिकाले पोखरा स्थित साइनो किचन कर्नरसँग सहकार्य थालेको छ। उक्त संस्थाले आवश्यक कच्चा पदार्थ उपलब्ध गराउने तथा तालिमबाट उत्पादित सामग्रीको बजार व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
3: यो जानकारी सँगै हामी कार्यक्रमको एकदमै अन्त्यतिर आइसकेका छौ। त्यसैले हाम्रो कार्यक्रम कस्तो लाग्छ, जस्तो लाग्छ उस्तै सल्लाह सुझावका आशा राख्दछौ। त्यसको लागि हाम्रो कार्यक्रमको ठेगाना हो
4: कार्यक्रम महिला सरोकार, रेडियो मध्यपश्चिम 91.4 MHz, सहित उमेश मार, घोराईजाङ। यो कार्यक्रम www.radioMP.org लगइन गरेर हाम्रो पात्रको माध्यमबाट संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ।
3: हस्त, अर्को साता पुनः नयाँ विषय सहित आउने वाचा गर्दै एतिन्जेल रेडियो सुनेर साथ दिनुभयो श्रोताहरू प्रति आभार व्यक्त गर्दै
1: प्राविधिक साथी शालिकराम चौधरीलाई
3: धेरै धेरै धन्यवाद दिँदै म सुशील आचार्य,
4: म रञ्जिता शर्मा
3: बिदा हुन्छौ। यहाँको साता सुखमय बनोस्।
4: हस्त, नमस्कार।
5: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
6: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
5: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
6: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यही बाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
6: ल ल काका, गइहाले म।
7: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
8: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
7: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 9849887141।
9: मध्यपश्चिम ट्याङ च्याक, यति बेला बिहानको 8 बजेको छ।

बिहान 8 बजेको मध्यपश्चिम खबरबाट देवा भुसालको नमस्कार। लुम्बिनी प्रदेश सभाको 8 औं अधिवेशन अन्तर्गत 10 औं बैठक आज दिउँसो 1 बजे बस्ने भएको छ। बैठकमा आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथि सैद्धान्तिक छलफल हुने कार्यसूची तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ। कार्यसूची अनुसार आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव सभामा पेश गर्नुहुनेछ। प्रस्तावमाथि प्रदेश सभा सदस्यहरूले धारणा राख्नेछन् भने छलफलका क्रममा उठेका प्रश्नहरूको मन्त्री कार्कीले जवाफ दिनुहुनेछ। यसै गरी बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कार्कीले आर्थिक वर्ष 2083-84 को सेवा र कार्यका लागि प्रदेश संचित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि सभामा पेश गर्नुहुने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ। लुम्बिनी प्रदेश स्तरीय आईटीएफ तेक्वाण्डो प्रतियोगिता 2083 को सम्पूर्ण तयारी पूरा भएको छ। प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजनामा असार 8 र 9 गते घोराहीमा सञ्चालन हुने प्रतियोगिताका लागि आवश्यक सम्पूर्ण तयारी सम्पन्न भएको परिषदले जनाएको छ। घोराही उपमहानगरपालिकाका 15 स्थित दरबार स्केट पार्कमा आयोजना हुने प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम नेउपानेले गर्ने कार्यक्रम तय भएको प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव तीरन्दाज गौतमले जानकारी दिनुभएको छ। सदस्य सचिव गौतमका अनुसार प्रतियोगिताको उद्घाटन समारोह अहिले केही बेरमा हुने भएको छ। प्रतियोगिताका लागि मञ्च खेलाड़ीले प्रतिस्पर्धा गर्ने रिंगसँगै ट्रफी मेडल र प्रमाणपत्र व्यवस्थापन लगायतको तयारी पूरा भएको छ। प्रतियोगितामा महिला तथा पुरूष दुवैतर्फ विभिन्न तौल समूहमा स्पारिङ र प्याटर्न विधाका प्रतिस्पर्धा समावेश गरिएका छन्। महिलातर्फ 40 देखि 45, 45, 50, 50, 55, 55, 60 तथा 60 केजीमाथिका तौल समूहमा प्रतिस्पर्धा हुनेछ भने पुरूषतर्फ 45, 50, 50, 55, 55, 60 र 60, 65 तथा 65 केजीमाथिका तौल समूह निर्धारण गरिएको छ। यसका साथै रेड बेल्ट, ब्लू बेल्ट र ब्ल्याक बेल्ट प्रथम डानका खेलाड़ी बीच पनि प्रतिस्पर्धा गराइनेछ। प्रदेशका विभिन्न जिल्लाबाट महिला तथा पुरूष खेलाड़ीहरूको सहभागिता रहने प्रतियोगिताले आईटीएफ तेक्वान्डो खेलको विकास, खेलाड़ीहरूको क्षमता अभिवृद्धि तथा राष्ट्रिय स्तरका लागि दक्ष र उत्कृष्ट खेलाड़ी उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। महिलामा देखिने स्वास्थ्य समस्याको समयमै पहिचान तथा उपचार पहुँच विस्तार गर्ने उद्देश्यले घोराहीमा 1 दिने निशुल्क महिला स्वास्थ्य परीक्षण तथा परामर्श शिविर सम्पन्न भएको छ। घोराही उपमहानगरपालिका 3 मा रहेको संजीवनी टिचिङ हस्पिटलको प्राविधिक सहयोग विकास नगर टोल विकास संस्था घोराही 15 को आयोजना तथा मेसिकाली स्कूलको सह आयोजनामा शिविर सञ्चालन गरिएको हो। शिविरमा 200 बढी महिलाले निशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएको अस्पतालले जानकारी दिएको छ। विकास नगर टोल विकास संस्थाका अध्यक्ष बेसन ओलीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी निश्चल राज पाण्डेको प्रमुख आतिथ्यतामा भएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले समुदाय स्तरमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने कार्यक्रम प्रभावकारी हुने उल्लेख गर्दै यस्तो खालका कार्यक्रम को निरन्तरता हुनुपर्नेमा जोड़ दिनुभएको छ। अस्पतालका कार्यकारी प्रमुख दीपक रोगाले महिलामा देखिने विभिन्न रोगका प्रारम्भिक पहिचान र समयमै उपचार सुनिश्चित गर्ने उद्देश्यले शिविर आयोजना गरिएको जानकारी दिनुभयो। प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमालले पाठेघर खस्ने, महिनावारी गडबडी, पिसाब सम्बन्धी समस्या, पाठेघर तथा स्तन क्यान्सर, यौन रोग र नसर्ने रोगबारे परामर्श तथा सचेतना प्रदान गर्नुभएको थियो। आमा समूहकी अध्यक्ष जानका रेग्मीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण सचिव दीपक ओलीले गर्नुभएको हो।
राजपुर गाउँपालिकाले आर्थिक वर्षभरि सम्पादन गरेका काम कारवाही तथा सेवा प्रवाह बारे जानकारी दिन तथा नागरिकका गुनासो सुझाव र जिज्ञासा संकलन गर्न सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा सहभागी स्थानीयले शिक्षा, स्वास्थ्य, कृषि, रोजगार, पूर्वाधार विकास योजना कार्यान्वयन, अनुगमन तथा भुक्तानी प्रक्रियासँग सम्बन्धित विषयमा विभिन्न प्रश्न तथा गुनासा राखेका थिए। सहभागीले पालिकाबाट प्रदान गरिने सेवा अपेक्षा अनुसार छिटो, छरितो र प्रभावकारी हुन नसकेको बताएका हुन्। शिक्षा सम्बन्धी जिज्ञासाको जवाफ दिँदै शिक्षा अधिकृत वासुदेव खनालले गाउँपालिकाले शैक्षिक गुणस्तर सुधारलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो। उहाँका अनुसार विद्यालयमा शिक्षक व्यवस्थापन, शैक्षिक सामग्री वितरण, पूर्वाधार विकास तथा सिकाइ उपलब्धि अभिवृद्धिका लागि आवश्यक पहल भइरहेको छ। गाउँपालिकाका वडाहरूको तर्फबाट वडा नम्बर एकका अध्यक्ष सूर्य प्रसाद चौधरीले विकास निर्माण तथा सेवा प्रवाहसँग सम्बन्धित गुनासोको जवाफ दिनुभएको थियो। कार्यक्रममा सहभागी स्थानीयले सार्वजनिक सुनवाईलाई जनताका आवाज सुन्ने प्रभावकारी माध्यमका रूपमा लिँदै उठाइएका समस्याहरूको व्यावहारिक समाधान हुनुपर्नेमा जोड़ दिएका थिए। पालिकाले नागरिकबाट प्राप्त सुझाव, गुनासा तथा जिज्ञासालाई आगामी नीति, कार्यक्रम तथा योजना निर्माणमा समेट्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ। कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। सार्वजनिक सुनवाई कार्यक्रमको सहधिकरण दुखहरण यादव, पत्रकार प्रिया स्मृति गजमेर तथा निराजन यादवले गर्नुभएको हो। पश्चिम दाङ तथा कर्णाली प्रदेशका विभिन्न जिल्लालाई प्युठानमा अवस्थित ऐतिहासिक एवं प्रसिद्ध धार्मिक तीर्थस्थल स्वर्गद्वारीसँग जोड्न र यसको धार्मिक महत्वलाई बढ़ावा दिन बिजोरीमा मूल प्रवेशद्वार निर्माण गरिएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 19 र बिजोरी उद्योग वाणिज्य संघको संयुक्त लगानी तथा व्यवस्थापनमा प्रवेशद्वारको निर्माण गरिएको हो। नवनिर्मित प्रवेशद्वारले दाङ, रोल्पा र प्युठानलाई यातायात सञ्जालसँगै धार्मिक पर्यटनको सूत्रमा बाँध्न महत्वपूर्ण भूमिका खेल्नेछ। बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष रेशमीराज खड्काका अनुसार तुलसीपुर उपमहानगरपालिकाको 19 नम्बर वडा स्थित बिजोरीबाट शुरू भई रोल्पा जिल्लाको रुण्टीगढ़ी गाउँपालिकाको होलेरी बजार हुँदै स्वर्गद्वारीसम्म पुग्ने यो सड़क खण्डको कुल दूरी 55 किलोमिटर रहेको छ। स्वर्गद्वारीका प्रणेता स्वर्गद्वारी महाप्रभु गुरू महाराज नारायण गौतम खत्रीको जन्मस्थल रोल्पाको रुण्टी र उहाँको तपभूमि प्युठानको स्वर्गद्वारी दुवै क्षेत्रको ऐतिहासिक पहिचान र गरिमालाई उजागर गर्न यो प्रवेशद्वार स्थापना गरिएको अध्यक्ष खड्काले प्रष्ट पार्नुभयो। र आज पनि दाङ सहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँहरूमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही ठाउँमा पनि तातो दिन हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गैराती र आज बिहान पूर्वी र मध्य भेगका धेरै ठाउँमा वर्षा भएको छ। आज दिउँसो पनि कोशी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै ठाउँमा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। यस्तै कोशी प्रदेशका तराई भूभागका थोरै ठाउँमा तथा मध्य प्रदेशको एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हवस्त, बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 MHz तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम
1: यो दाँत दुख्यो
2: दाँत छोपेर बसिराख औषधि गर्न जानु भनेको मान्ने होइन
1: अस्ति भर्खर त औषधि गरेको 20 को 19 भएको होइन
2: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ
1: आफूले यहाँ दुखेर मर्नु भइसक्यो तिमी भन न कहाँ जाउँ म
2: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न अनि चाँडै निको हुन्छ
3: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक
4: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
5: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
6: मुखको शल्यक्रिया दाँतको एक्सरे सेवा दाँत सफा गर्ने र टल्काउने नमिलेको बाङ्गटिङ्गा दाँत मिलाउने दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने किराले खाएको दाँत भर्ने दाँतको रङ भर्ने चाँदी भर्ने दाँत निकाल्ने मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने गिजा सुन्निने मुख गन्नाउने मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्
7: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड घोराई दाङ
4: सम्पर्क फोन नम्बर 082-5-63-0-27
7: 98-41-68-47-46
4: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस् सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश
8: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर घोराही दायाङमा
9: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ
10: डाक्टरद्वारा दिइने सेवाहरू
9: मुटुको अपरेशन गराएका बिरामी हाई वा लो ब्लड प्रेसर भएका बिरामी मुटु दुख्ने ढुकढुकी बढ्ने वा कम हुने
10: मुटुको भल्भमा खराबी भएको मुटुमा प्वाल परेको मुटु हल्लिने कोलेस्ट्रोल बढेको
9: हार्ट अट्याक मुटु पेट जिउ र खुट्टा सुनिने बेहोस हुने छाती गरुङ्गो हुने हात खुट्टा जिउ र जोड्नेहरू दुख्ने
10: औंलाहरू सुन्निने रातो हुने र औंला तथा हात बाङ्गिने लामो समयदेखि ज्वरो आइरहने युरिक एसिड सुगर प्रेसर थाइरोइड छाती पेट ग्यास्ट्रिक अल्सर पाइल्स जन्डिस र नसा सम्बन्धी सफल उपचार
9: नोट मुटुको अपरेशन ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला
11: बिरामी जाँच्ने मिति यही असार 13 गते शनिबार समय बिहान 9 बजेदेखि
10: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला
11: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 98479-57193 र 98-1-28-89-08
12: खुल्यो परीक्षित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
11: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लोड्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
12: बिस्तारै जोड्नेहरू र औंलाहरू बाङ्गिँदै जाने
11: हात खुट्टाका जोड्नेहरू सुन्निने र दुख्ने
12: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने
11: छालामा दागहरू आउने कपाल झर्ने
12: शरीर फुल्ने र चिलाउने हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा
11: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
12: बारम्बार गर्भपतन भएमा
11: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
12: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
11: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
12: बिना कारण शरीरको तौल घटेमा
11: ढाड दुखेमा कम्मर दुखेमा
12: गाउट तथा युरिक एसिडको समस्या
11: बारम्बार आँखा रातो भएमा
12: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
11: बारम्बार लामो समयसम्म ज्वरो आएमा
12: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
11: लामो समयदेखि छाला कडा भएमा
12: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
11: युवा अवस्थामा पक्षघात भएमा
12: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
11: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
12: कम उमेरमा हृदय घात मुटु रोग भएमा,
11: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
12: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
11: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
12: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
11: फोन नम्बर 0825916770,
12: मोबाइल नम्बर 98578343। परीक्षित फार्मेसी दाङ, बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली।
13: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा। टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
14: डाक्टरद्वारा दिइने सेवाहरू,
13: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया,
14: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
13: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
14: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
13: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
14: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि, मोबाइल नम्बर 98494 67487।

0: बायोनेट को बाय वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बायोनेट अब सब कनेक्टेड
1: हमी जन्मजात नहीं शिकारियों शिकारी पूरे टाइलेट मलाई चाहिए
2: VFX सिनेमाज कोराही दश नारायण पुरसौडी कुला दाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य
3: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस डब्लु बस हेलो हेलो हेलो
2: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड
4: तपाईँ अहिले सुन्नुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज
5: चलाउने ऐन भनेको विद्युतीय कारोबार ऐन 2063 त्यसको पनि धारा 47 टेकेर है अब त्यो ऐन नै यसको लागि उपयुक्त छ कि छैन भन्ने कुरामा हेर्दाखेरि त्यसको प्रस्तावनादेखि र त्यसको नामदेखि हेर्दा यो उपयुक्त ऐन होइन त्यसमा एउटा धाराले मानहानि अरूको फोटोको चाहिँ नि गलत प्रयोग त्यसलाई बिगारेर गर्ने जस्तो भन्ने कुराहरू छन् तर यो ऐन त्यसको लागि बनाएको होइन आर्थिक कारोबार कसैले ठगी गर्यो फिसिङ गर्यो त्यस्तो कुराहरूमा चाहिँ त होला बाल बालिकाको लागि त हुँदै होइन यो महिला पनि पछि थपेको नै हो तर यसमा अर्को दुईवटा ऐन पनि हामीले हेर्न सक्छौं एउटा बाल बालिका सम्बन्धी ऐन 2075 अनि मुलुकी अपराध संहिता 2075 अब यसमा हामी बाल बालिकाको कुरा गरिरहेका छौं बाल बालिका सम्बन्धी ऐन 2075 को धारा 66 अनुसार क ख ग मा यसमा के चाहिँ नि खालको कसुरहरूलाई यसले चाहिँ समेटेको छ र कसरी संरक्षण गर्ने भन्ने कुरामा अनलाइनको कुरा पनि छ त्यो बाल बालिकाको सम्बन्धी अनलाइन अपराधहरू भएका छन् भने यो ऐन प्रयोग गर्न आवश्यक हुन्छ जस्तो लाग्छ र गर्नुपर्ने हुन्छ तर साइबर ब्यूरो लगायत चाहिँ धेरै प्रहरी कार्यालयमा गरिएको पाइँदैन पहिलो कुरा त किनभने यसमा सजायको चाहिँ रकम र कैद अलिक बढ़ी छ अरूमा कम छ यो बालबालिका सम्बन्धी ऐनमा त्यो भन्ने एउटा कुरा भयो अनि फेरि अब यो कुरा चाहिँ अलिक कडा खालको ठूलो ऐन जस्तो पनि देखेर पनि गरियो तर त्यो पहिले अब यसमा काठमाडौँ जिल्ला अदालतमा मात्र यसको मुद्दाको चाहिँ अब कार्यवाही हुने थियो अब सबै जिल्लामा पनि गरेको छ अहिले त तर 35 दिनको हर न्यायहरू अनेक यसको चाहिँ नि यसको प्रब्लमहरू छन् र अनि अर्को कुरा चाहिँ यो ऐन चाहिँ नि 100% आउटडेटेड पनि भइसक्यो यो बनाएको 20 वर्ष भयो 2063 अहिले हामी 2083 सालमा छौं टेक्नोलोजीमा 5 वर्ष भनेको नै धेरै कुरा हो यो 20 वर्ष भइसक्यो र फेरि त्यो पनि बालबालिकासँग र साइबर अपराधसँग सम्बन्धित यो बाल बालिकाको यो सम्बन्धी ऐन नै होइन
6: भनेपछि कानून नयाँ चाहिसकेको अवस्था हो
5: अपडेट एउटा त त्यसलाई अपडेट गर्नु पर्यो है संशोधन गर्नु पर्यो 2075 आएको चाहिँ तुलनात्मक रूपमा चाहिँ नयाँ पनि हो त्यसले धेरै कुरा समटेको छ 100% पर्फेक्ट त होइन तर यो विद्युतीय चाहिँ कारोबार ऐन भन्दा एकदमै त्यो चाहिँ नि धेरै प्रगतिशील पनि छ भन्दाखेरि म चाहिँ यो जसले यसको चाहिँ नि जिम्मेवार निकायहरू उहाँले सुनिराख्नु भएको छ उहाँहरूलाई पनि अनुरोध गर्छु कि यो विद्युतीय कारोबार ऐन होइन बाल बालिकाको सम्बन्धमा आएको छ बाल बालिकाको सम्बन्धी ऐन नै प्रयोग गर्ने र अनि मुलुकी अपराध संहितालाई गर्नेतिर पनि हेर्ने हो कि र अब कारोबारसँग सम्बन्धित छ भने विद्युतीय कारोबार ऐन ठिक छ एउटा त्यो हुँदाहुँदै पनि अब नयाँ ऐनहरू विधेयकहरू आएको कुरा छ त्यो कहिले पास हुन्छ के हुन्छ कुन रूपमा हुन्छ त्यो अहिले थाहा छैन त्यो नहुन्जेलसम्मको लागि चाहिँ यो व्यवस्था नै हामीले गर्नुपर्छ
6: अघि यहाँले भन्नुभयो कि पीड़ितहरूले चाहिँ उजुरीको कुराहरू पनि चर्चा पनि छ जस्तो धेरै जसो पीड़ितहरूले चाहिँ उजुरी दिन चाहेर पनि अघि यहाँले भन्नुभयो 35 दिनको हदमात कहिलेकाहीँ त्यो जानकारी नभएर त्यो समय नै गुज्रिसकेका हुन्छ भने अर्को हिचकिचाउने पनि हुन्छन् धेरैजना होइन भनेपछि किन पीड़ितहरू चाहिँ हिचकिचाउँछन् अथवा भनौ न प्रहरीसम्म किन पुग्दैनन्
5: हामीले यसको बारेमा एउटा चाहिँ अध्ययन नै गरेका छौँ नेपालभरि नै है यो 7 प्रदेशमा गरेको यो अनलाइन इन्टिमेट पार्टनर भायोलेन्स भनेर त्यो छ यो घनिष्ठ सम्बन्धभित्र हुने हिंसाको बारेमा अनलाइनको त्यसमा हामीले नेपालका चाहिँ 7 प्रदेशको 4352 जनासँग चाहिँ सर्वे गर्दाखेरि के पायौं भने त्यसमा जो इन्टिमेट पार्टनर भायोलेन्समा परेका हुनुहुन्छ त्यो मध्येमा प्रहरी कहाँ रिपोर्ट गर्नेको प्रतिशत 2% थियो जम्मा। जति यसलाई चाहिँ हिंसा भयो 2% प्रहरीमा रिपोर्ट गरेको, अनि कानूनी सहायता लिने वकिलको सहयोग लिने भनेको 0.2% मात्र लिएको। 25% जुन जो पीड़ित हुन्छ 25% मात्र कसैलाई भनेको सहयोगको लागि उहाँहरूले चाहिँ एप्रोच गरेको थियो भने, अनि अनलाइन र अफलाइन हिंसा दुइटै एकैपल्ट परेको चाहिँ 46% जसले परेको छ त्यो मध्ये 46% चाहिँ दुवै नै परेको रहेछ। त्यो कारणले गर्दाखेरि प्रहरीमा रिपोर्ट गर्नेको संख्या एकदमै कम छ, अनि कानूनी सहयोग लिने अनि यो मनोसामाजिक सहयोग लिने पनि एकदमै कम छ। एक त त्यो उपलब्ध नभएर पनि, थाहा नभएर पनि, र त्यो खालको उनीहरूले चाहिँ नि सुविधा कहाँ पाउने, अब काठमाडौँ मात्र होइन सबै ठाउँको गर्दाखेरि त्यो एकदमै अभाव देखिन्छ। त्यसैले रिपोर्टिङ अनि भिक्टिम सपोर्टको कुराहरू एकदमै बढाउनु पर्ने देखिन्छ।
6: भनेपछि सही सूचना नपाउने र कहाँ कसरी गर्ने भन्ने बारे चाहिँ जानकारी नभएर रहेछ होइन
5: एउटा त्यो, अनि अर्को चाहिँ अब कहाँबाट गर्दाखेरि मेरो गोपनीयता कसरी कायम हुन्छ, प्रहरी कहाँ जाँदाखेरि आफू चाहिँ फेरि आफ्नै परिवारले थाहा हुन्छ कि समुदायले समाजले थाहा हुन्छ कि
6: सहजीकरण
5: गरियो, त्यो यो प्राइभेसीको कुरा पनि डर छ, र अनि प्रहरी कहाँ अथवा कहीँ जाँदाखेरि न्याय पाउँला कि नपाउँला, कति गाह्रो होला, कम्प्लिकेसन त्यसको खर्च होला भन्ने पनि कुराहरू छन्। धेरै कुराले गर्दाखेरि यो रिपोर्ट गर्न चाहँदैनन्।
6: जुन खालका कुराहरू हामी गरिरहेका छौँ विशेष गरेर चाहिँ अब यो पीड़ितहरूले चाहिँ आफूले आफ्नो समस्याहरू चाहिँ भन्न डराइरहेकाहरू हुन्छन् होइन, कतिपय अवस्थामा विशेष गरेर यो साइबर अपराधमा जुन फस्ने बेला चाहिँ के कस्ता कुराहरूमा चुकिरहेको हुँदो रहेछ किशोर किशोरी बाल बालिका, अथवा उसले चाहिँ के गल्ती गरिरहेको हुँदो रहेछ?
5: पहिलो कुरा त उनलाई चाहिँ बाल बालिकालाई यो जोखिममा परेको छु मलाई यस्तो हुन सक्छ भन्ने थाहा नै हुँदैन। जस्तै अब कसैले अब गेम खेलिराखेकोलाई गेमको पोइन्ट दिन्छु भन्यो, अथवा चाहिँ कसैले चाहिँ फ्रीमा फोन दिन्छु आइफोन सस्तोमा दिन्छु भनेर भन्यो, अथवा कसैले कुनै चाहिँ प्रलोभनमा पार्यो भने पनि त्यसमा सजिलै पर्ने, कुनै अब त्यस्तो साइटमा कुनैमा चाहिँ यसमा मलाई चाहिँ खतरा हुन्छ के हुन्छ भन्ने थाहा नहुने, र त्यस्तोमा पछि फस्दै जाँदाखेरि अनि उनीहरूले आफूलाई यस्तो अवस्थामा पाइसकेका हुन्छ कि त्यो भन्यो भने गाली गर्ने, जस्तै आफ्नो कसैले त्यहाँ ग्रुमिङमा पारेर आफ्नो गोप्य फोटो भिडियोहरू खिच्न लगाउने होइन, नग्न फोटो भिडियो खिच्न उता पठाउने गरेपछि त्यो लगाएर पछि चाहिँ उसलाई समस्या पर्ने, त्यही कुरा घरमा आमा बुवालाई अथवा अरूलाई भन्यो भने आफैलाई गाली पर्छ गाली आउँछ भनेर भन्दैनन् उनीहरू। एक यस्तो अवस्थामा पुगेपछि मात्रै यो कुराहरू आउँछ कि त्यहाँबाट उनीहरू भन्नै सक्दैन, भन्नु गाह्रो छ, अनि भन्यो भने गाली गर्ने, अनि आमा बुवालाई अथवा अरूलाई पनि यस्तो अवस्थामा के गर्ने भन्ने थाहा नहुँदाखेरि उनीहरू झन् जोखिममा परि जान्छन्। मेन कुरा त उनीहरूलाई चाहिँ यो म कहिले जोखिममा परे कस्तो परे भन्ने थाहा नहुने, अनि यो अलिकति मलाई चाहिँ यो यस्तो भएको जस्तो हो भन्ने कुराहरू थाहा पाएपछि अनि कहाँबाट सहयोग लिने कसलाई भन्ने कुरा नहुने भएको हुनाले उनीहरू चाहिँ सुरुदेखि नै उनीहरूलाई त्यस्तोमा एउटा सहयोग एउटा शिक्षाको आवश्यकता छ।
6: अब यही नै जोडौं न, कस्तो खालको सहयोग र शिक्षा चाहिँ कहाँबाट उपलब्ध हुन सक्छ?
5: अब यसमा त अब हामीले एकदमै बाल बालिकासँग नजिक भनेर भनेको दुईटा, एउटा परिवार एउटा स्कूल। परिवारमा नै अब बाल बालिकाले सिक्ने भनेर भनेको बुवाको व्यवहारबाट सिक्ने हो, आमा बुवाले सिकाएकोबाट सिक्ने हो, र आमा बुवालाई नै त्यो खालको अवस्थामा शिक्षा छैन भने बाल बालिका सिकाउने कुरा भएन, त्यही हेरेर उनीहरूको चाहिँ नि अनलाइन बानीहरू सिक्ने अनि सुरक्षामा कस्तो के गर्ने भन्ने कुराहरू सिक्ने, अब कति आमा बुवाकै डिभाइस चलाइरहेको हुन्छ, आमा बुवाले नै त्यस्तो साइट हेरिरहेको होला, अरूलाई त्यस्तो नराम्रो कमेन्ट गरिरहेको छ भने बच्चाले पनि त्यही गर्नुभयो। अनि स्कूलमा पनि, स्कूलमा पनि हाम्रो पढाइमा कोर्स यो जाँचमा पास हुने करिकुलम त्यस्तोमा मात्रै बढी हुँदाखेरि बाल बालिकाको अवस्था अनुसार उनीहरूको इच्छा अनुसारको शिक्षा भइरहेछ कि छैन उनीहरू बुझ्ने गरिकन, र अनि टिचरहरू पनि त्यो अनुसारको अपडेट छ कि छैन, र अनि अर्को सामाजिक यो चाहिँ एउटा घरमा अथवा स्कूलमा पनि खुला रूपमा संवाद गर्ने एउटा विश्वसनीय कुराहरू बच्चाले निर्धक्कसँग भन्ने र जहाँ चाहिँ नि एउटा नन जजमेन्टल एउटा कुनै किसिमको चाहिँ नि उसलाई चाहिँ नि असर नपर्ने गरिकन गर्ने वातावरण पनि नहुँदाखेरि हामीले एउटा चाहिँ खुला संवाद गर्न आवश्यक देखिन्छ र अनि घरमा पनि यस्तो कुराहरू गर्दाखेरि उनीहरूलाई सिकाउने सहयोग गर्ने बाटो गर्ने गाली गर्ने बन्देज लगाउने बाटो गर्ने अनि स्कूलमा पनि त्यही खालको भयो भने हुन्छ अनि उनीहरूले मलाई मेरो कुरा पनि सुन्छ है मेरो पनि मलाई पनि सपोर्ट छ भन्ने भयो भने आफूलाई परेको कुरा पनि भन्छन् अहिले त गाली गर्ला स्कूलमा पनि गाली गर भनेर त्यो बच्चाहरूसँग एकदमै नजिकै हुने भनेको स्कूल र परिवार हो त्यहीँबाट हामीले सबलीकरण गर्नुपर्छ अब त्यसको साथै अब यो त नियमन गर्ने एउटा पोलिसी बनाउने एउटा चाहिँ कानूनी रूपमा सरकारको रोल छ भने
6: हजुर म सरकारको रोलमा एकैछिनमा आउँछु अहिले अभिभावक र विद्यालयकै कुरामा जोड्न खोजे मैले अभिभावकले चाहिँ अलिकति बुदागत रूपमा भन्नुपर्दा अभिभावक र विद्यालय दुइटैले चाहिँ यो बाल बालिकाको डिजिटल सुरक्षा सुनिश्चित गर्नको लागि के गर्न सक्छ
5: अभिभावकले त सबैभन्दा पहिले बाल बालिकाले कस्तो खालको इन्टरनेटमा कस्तो खालको चाहिँ नि कुराहरू गर्छन् भन्ने कुरा थाहा पाउनु पर्यो सिकाउनु पर्यो खालि धेरै अभिभावकलाई चाहिँ बच्चाले धेरै मोबाइल चलाउँछ स्क्रिन टाइमको कुरा गर्नुहुन्छ त्यो भित्र के गर्छन् थाहा छैन अनि आफैले सचेत भएर सिकाउने सँगै बसेर उनीहरूसँग कुरा गर्ने र अनलाइन मात्र होइन अफलाइनमा पनि समय बिताउने पनि गर्न आवश्यक छ र अनि त्यसमा चाहिँ नि केही कुराहरू जस्तै अब बुलिङको कुराहरू आयो ग्रुमिङको कुरा आएको छ अरू त्यस्तो बेटिङ अहिलेकै कुरा हामीले गर्यो त्यस्तो कुराहरू आएका छन् भने यस्तो कुरा पनि आएको छन् है यसबाट सचेत हुनुपर्छ यो गर्नुपर्छ सिकाउनु पर्यो आफू सिक्नु पर्यो बच्चालाई सिकाउनु पर्यो र यसरी सुरक्षित रहने भन्ने कुराहरू पनि गर्नु पर्यो र केही गरिकन यो भयो भने कहाँबाट सहयोग लिने के गर्ने कस्तो गर्ने भन्ने कुराहरू अभिभावकबाट बच्चामा पुर्याउन आवश्यक छ अनि स्कूलमा पनि त्यही हो स्कूलमा शिक्षक र बालबालिकाको सम्बन्ध पढाइको मात्र होइन कि उनीहरू धेरै दिनमा चाहिँ अब समय बिताउने ठाउँ हुँदाखेरि त्यहाँनिर स्कूल चाहिँ एउटा सुरक्षित स्थान पनि हुनु पर्यो र स्कूलबाट पनि उसले आफूले चाहेको कुराहरू शिक्षक शिक्षिकाहरूबाट पनि सहयोग पनि पाउनु पर्यो अब यो आफ्नो सम्बन्धित विषयको मात्र होइन कुनै पनि विषयको शिक्षक शिक्षिकासँग पनि आफूले खुलेर कुरा गर्न सक्ने वातावरण भयो भने उनीहरूलाई सपोर्ट पनि हुन्छन् र स्कूलको जुन यो पाठ्यक्रममा मात्र नभइकन एक्स्ट्रा करिकुलर अरू कुराहरूमा पनि कसरी यसलाई राखेर लिएर जाने भन्ने कुरा भयो भने स्कूल र घरबाट एकदमै नजिकसँग बालबालिकासँग उनीहरूको इच्छा अनुसारको शिक्षा सिकाइ भयो भने बालबालिकाहरू सपोर्टेड हुन्छन् र उनीहरूले अझ आफूलाई सुरक्षित रूपमा इन्टरनेटमा चाहिँ आफू प्रयोग गर्न सक्नुहुन्छ
6: अब यसमा चाहिँ संघदेखि पालिकासम्मको भूमिका पनि जोड्नुपर्छ कानूनी हिसाबले सँगसँगै चाहिँ कार्यान्वयनमा पनि जोड्नको लागि के गर्नुपर्छ होला तिनै तहले
5: सबैभन्दा पहिले त यो विषय भनेको अति आवश्यक विषय हो अहिलेको लागि बाल संरक्षण अनलाइनमा बाल संरक्षणको कुरा नगरिकन हामीले बाल संरक्षणको कुरा गर्न सकिँदैन जस्तै अहिले हामी डिजिटलाइजेसन डिजिटल कम्प्युटर एआई धेरै कुरा गर्छौं सुरक्षाको कुरा गरेको सुनिँदैन त्यति त्यो सुरक्षाको कुरा नगरिकन डिजिटलाइजेसनको कुरा गर्नु भनेको ट्राफिकको नियम नबनाइकन ट्राफिकको व्यवस्था नगरिकन लाइसेन्सिङको व्यवस्था नगरिकन बाटो बनाएको जस्तो त्यस्तो भएछ अहिले त्यो खालको गर्नलाई सरकारले त्यसको गम्भीरतापूर्वक त्यसको पोलिसी बनाउने फ्रेमवर्क बनाउने त्यसको लागि हामीसँग इन्टरनेटको लगायत अन्य कति कर लिइरहेको छ त्यसमा लगानी गर्नु पर्यो पैसा कति खर्च गरिरहेछ त्यो कुराहरू र पैसा ठाउँमा खर्च भएको छ कि छैन यो सबै तहको सरकारले गर्नुपर्ने काममा एउटा छ नि सचेतनाको लागि अहिले केही नगरपालिकाहरूले गरेको एकदम सकारात्मक कुरा छ त्यस्तै अरू नगरपालिकाहरूले पनि स्कूलहरूमा बालबालिकाहरूसँग अभिभावकसँग काम गर्नु एकदमै आवश्यक छ समय अनुसार कानूनलाई परिमार्जन गर्दै लैजाने कानूनमा चाहिँ जो चाहिँ अब यो यसको लागि हेर्ने विशेषज्ञहरू छ उहाँहरूसँग छलफल गर्दै अब यो चाहिँ नि अदालतमा अनि हाम्रो अधिवक्ताहरू कानून व्यवसाय सबैलाई चाहिँ यसमा चाहिँ अपडेट गर्दै लानुपर्ने हुन्छ नभए अब कन्सेन्टको कुरा भने कन्सेन्टमा एकदमै धेरै एउटा चाहिँ नि कन्फ्युजन छ के भएपछि कन्सेन्ट हुन्छ कस्तो हुन्छ भन्ने कुरा एउटा धारणा हुन्छ अर्को त्यो कुराहरूलाई पनि एउटा गर्नुपर्ने हुन्छ भने अनि अर्को सरकारले गर्ने कुरामा चाहिँ एकदम नियमन भनेर कन्ट्रोल मात्र गर्ने, यो चाहिँ नि एप बन्द गर्ने, यो गर्ने, यता ट्याक्सी, त्यो मात्र होइन, त्यो गर्नुपर्छ, त्यो साथै जिम्मेवारी पनि छ, कन्ट्रोल मात्र होइन, नियमन मात्र होइन, त्यहाँनिर सचेतनाको कुरा, एउटा सिस्टम बनाइदिने, मेकानिजम बनाइदिने, त्यसमा लगानी गर्ने, त्यो कुराहरू पनि गर्न आवश्यक छ। र त्यो गरेन भने जुन सरकारले गर्न सक्दैन, उनले चाहिँ बाल बालिकाको संरक्षणमा काम गरेको छैन भनेर मान्नुपर्ने हुन्छ।
6: साइबर क्षेत्रमा इन्टरनेटको सेवा सुविधा मोबाइलकोमा लागिरहनु भएको छ, उहाँहरूलाई चाहिँ यसको प्रयोग सँगसँगै सकारात्मक कुराहरू र नकारात्मक कुराहरू जोड्यौं हामीले, होइन, के कस्ता कुरामा चाहिँ सतर्क हुने सुझाव चाहिँ के दिनुहुन्छ?
5: प्रविधि भनेको एउटा माध्यम, एउटा टुल हो, यो सबै कुरा होइन। अहिले प्रविधि यस्तो छ कि यो नभइकन हुँदैन, मान्छेहरू चाहिँ नि बाल बालिका मात्र होइन वयस्क पनि प्रविधिको दास बनिरहेछ, यो एल्गोरिदमको उसले कन्ट्रोल गरिरहेछ, उसको डिजाइन हामीलाई एडिक्सन बाई डिजाइन भन्छ हामीलाई, उसले चाहिँ एल्गोरिदमले लतमा पारिरहेको छ। हामी प्रयोगकर्ताको मात्र होइन, हाम्रो भन्दा चाहिँ दोष चाहिँ टेक कम्पनीको छ। अब त्यो कुराबाट चाहिँ हामीले बुझेर कसरी हामीले कम मात्रै यसलाई चाहिँ आफू उसको बसमा पर्ने भन्ने कुराहरू गर्नुपर्नेछ। अनि त्यसपछि यसमा आउने नकारात्मक कुराहरू के छन्, सकारात्मक कुरा के हो, त्यो कुराहरू बुझेर, अनि अनलाइन भन्दा पनि बाहिर अफलाइन पनि संसार छ है, बाहिर पनि रमाइलो छ, अनलाइनमा गेम खेल्यो, बाहिर पनि त गेमहरू छन् त, बाहिर पनि त अरू चाहिँ कुराहरू छ, आर्ट छ, म्युजिक छ, परिवारसँग समय बिताउने, घुम्ने, त्यतातिर पनि हामीले अफलाइन एक्टिभिटीहरू गर्ने र
6: अनलाइनमा सिक्ने, अफलाइनमा युज
5: दुवै। अनि अर्को चाहिँ फेरि के हो भने अहिले अनलाइनमा यस्तो भइरहेछ कि यो भिडियो हेरे त्यो बच्चाहरू ठुलो पनि कुनै किताब पढ्नु पर्यो, लेख्नु पर्यो भने एकदमै गाह्रो मान्ने, झर्को मान्ने, त्यो होइन, त्यतातिर हामी फेरि लेख पढ गर्ने पहिलेकै ओल्ड स्कूलमा नै हामी चाहिँ नि गर्दा राम्रो हुन्छ। त्यो कति देशमा भएको अध्ययन अनुसार चाहिँ हामीले स्क्रिनमा परेको भन्दा किताबमा परेको, टाइप गरेको भन्दा लेखेको अझ चाहिँ सम्झिने, हाम्रो ब्रेन एक्टिभिटी अझ एक्टिभ हुने भएकोले हामीले चाहिँ अब डिजिटलाइजेसन मात्र होइन, हामी चाहिँ यो चाहिँ अफलाइनमा पनि हामीले समय बिताउनतिर गर्नुपर्छ, बाल बालिकालाई पनि त्यतातिर लगाउन हामीले कसरी गर्ने, स्कूलले पनि हेर्नुपर्ने हुन्छ।
6: म धेरै धन्यवाद दिन चाहन्छु यो हाम्रो कार्यक्रमको लागि चाहिँ स्टुडियोमै आइदिनु भयो,
5: कार्यक्रम गरिदिनु भएछ, एकदमै सचेतनाको लागि धन्यवाद।
6: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामी साइबर अपराध, किशोरावस्थाको सुरक्षा तथा लैंगिक हिंसाका विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। यति बेला चाइल्ड सेफ नीटका संस्थापक अध्यक्ष अनिल रघुवंशीसँग कुराकानी गर्यौं। नेपाल प्रहरी साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीप कुमार गिरीसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
7: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदै परिवार एक साथ,
8: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
7: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
8: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
7: हुलासले बनाउँदैछ परिवार एक साथ।
9: छोरी यहाँ दिन दिनै बढिरहेछ, कसैलाई केही मतलबै छैन,
10: नाटक खेलेर आखिर मैले के पाउँछ?
11: स्वर्गद्वारी चलचित्र मन्दिर घोराही दाङमा भव्य प्रदर्शन भइरहेको छ, नेपाली कथानक चलचित्र आई एम जित बहादुर।
10: जित बहादुर
12: कोई भी रिश्ता जब नया होता है ना, एक्साइटिंग होता है, क्यों नया होता है।
11: साथै स्वर्गद्वारी चलचित्र मन्दिर घोराही दाङमै भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र ककटेल
12: टू।
11: एक पटक अवश्य हेर्नुहोस्।
13: खुशीको खबर
14: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
13: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
15: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन, तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार एक्कासी बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्क देखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-0653।
16: हेलो पिंकी,
17: बोल दिन।
16: एलईडी टीवी किन्न नजाने?
17: जान्न।
16: फ्रिज डिफ्रिज किन्न जाउन भने हैन?
17: जान्न।
16: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
17: जान्न।
16: किन?
17: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के?
16: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
17: पाइनी भएर त जान लाग्यो नि।
16: हो र? कहाँ?
17: भन्दिन के?
16: सत्य भन्दिनौ?
17: आई लभ यू पिंकुली भनेको?
16: हो, एसी कुलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
17: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
16: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन, सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
18: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
17: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
16: फोन नम्बर
17: 082-562-452
16: 082-562-452। पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
19: तथा लैंगिक हिंसाका बारेमा कुराकानी गरिरहेका छौं। विगत लामो समयदेखि नेपाली समाजमा बाल बालिकाको अधिकार र सुरक्षाका लागि निरन्तर क्रियाशील संस्था ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी रेस्टको भूमिका आजको समयमा झनै महत्वपूर्ण छ। बदलिदो परिस्थितिसँगै साइबर माध्यमबाट हुन सक्ने सम्भावित हिंसा र जोखिमबाट जोगाउन रेस्टले आफ्ना शैक्षिक तथा स्वास्थ्य सम्बन्धी कार्यक्रमहरू मार्फत बालिका

0: प्रहरीको साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीप कुमार गिरीसँग कुराकानी गरौं। नमस्कार अनि स्वागत छ यहाँलाई कार्यक्रम बद्लिदो नेपालमा।
1: धन्यवाद।
0: साइबर अपराधका घटना भन्नाले कस्ता घटनाहरू बुझिन्छ?
1: साइबर अपराधका घटना भन्नाले यो सामाजिक सञ्जाल, इन्टरनेट, त्यसै गरी यिनको प्रयोग गरेर साइबर बुलिङ गर्ने, अनलाइन यौन दुर्व्यवहार गर्ने, त्यसै गरी सेक्सटोर्सनहरू गर्ने, फिसिङ गर्ने, अनलाइन गेमिङहरूमा ठगी गर्ने, इन्टरनेट र सामाजिक सञ्जालको दुरुपयोग गरेर गरिने सम्पूर्ण अपराधहरू साइबर अपराध अन्तर्गत पर्दछन्।
0: विशेष गरेर अहिले पछिल्लो समयमा चाहिँ किशोर किशोरीहरूलाई असर गर्ने खालका प्रमुख साइबर अपराधहरू चाहिँ के हुन्? अहिले
1: यो डिजिटल प्रविधिको तीव्र विकास सँगसँगै सामाजिक सञ्जालको प्रयोग गरेर विशेष गरी किशोर किशोरीहरूमाथि हुने अपराधहरू बढेकै छ। साइबर ब्युरोकै तथ्याङ्क हेर्ने हो भने नि यो विगत 3 आर्थिक वर्षको हेर्दाखेरि यो आर्थिक वर्षमा निकै बढेको देखिन्छ। विशेष गरी साइबर बुलिङ गर्ने, जस्तो सामाजिक सञ्जाल मेसेजहरू डिजिटल प्लेटफर्मको प्रयोग गरेर कसैलाई गाली गर्ने, अपमान गर्ने, धम्की दिने अथवा मानसिक तनाव दिने कामहरू यो साइबर बुलिङ अन्तर्गत पर्छ। यो पनि एउटा अपराध हो भने अर्को अनलाइन यौन दुर्व्यवहार गर्ने, यसमा चाहिँ नि तपाईँको मित्रता बढाउने, अश्लील सामग्रीहरू माग्ने र त्यही अश्लील सामग्रीहरूलाई चाहिँ प्रयोग गरेर पछि ब्ल्याकमेल गर्ने काम पनि भएको छ। यो चाहिँ अनलाइन यौन दुर्व्यवहार अन्तर्गत पर्छ भने अर्को तस्विरहरू भिडियोहरू प्राप्त गर्ने र त्यसलाई सार्वजनिक गर्ने, धम्की दिने र त्योबाट फाइदा लिने, विशेष गरी यसमा चाहिँ पैसाको फाइदा नै हुनसक्छ र उसलाई पछि यौन शोषण गर्ने फाइदा पनि हुनसक्छ। अनि अर्को चाहिँ विभिन्न लिङ्कहरू, विभिन्न वेबसाइट मार्फत नक्कली वेबसाइटहरू बनाउने, व्यक्तिगत जानकारीहरू, पासवर्डहरू, ब्याङ्की विवरणहरू चोर्ने काम पनि किशोर किशोरीमाथि भएको छ। यस्ता किसिमको उजुरी पनि हाम्रो साइबर ब्युरोमा लगायत देशका विभिन्न इलाका जिल्ला प्रहरी कार्यालयमा परेका छन् भने यो अहिले किशोर किशोरीहरू चाहिँ तपाईँको अनलाइन गेम खेल्नमा एकदमै रुचाउँछन् र त्यो त्यसको फाइदा लिएर चाहिँ नक्कली लिङ्कहरू पठाएर गेम क्रेडिट अथवा पुरस्कारको प्रलोभन देखाएर ठगी गर्ने प्रवृत्ति पनि बढेको छ भने त्यस गरी विभिन्न किशोर किशोरीहरूको चाहिँ लिङ्क यो आइडीहरू ह्याक गरिदिने र उनीहरूलाई चाहिँ यो अनलाइन ग्रुमिङ गर्ने काम पनि गर्छ भने मतलब बालबालिकासँग विश्वासको सम्बन्ध विकास गर्ने र पछि उनीहरूलाई शोषण गर्ने काम पनि भएको छ। यस्ता किसिमका उजुरीहरू चाहिँ साइबर ब्युरोले बिरुवामा परेको छ। सामान्यतया यिनै प्रकारका जुन अपराधहरूबाट चाहिँ किशोर किशोरीहरू चाहिँ पीड़ित भएको पाइन्छ।
0: विशेष गरेर मानव बीच बिखनमा चाहिँ यो सामाजिक सञ्जाल र डिजिटल माध्यमको प्रयोग कतिको भइरहेको छ?
1: मानव बीच बिखन भन्नाले कुनै प्रकारका फाइदा लिएर वा नलिएर वेश्यावृत्तिमा लगाउने अथवा मानिसको अङ्ग झिक्ने र मानिसलाई एक देशबाट अर्को देशमा पुर्याउने, यी चाहिँ मानव बीच बिखन अन्तर्गत पर्छन् भने यस्ता सामाजिक सञ्जालको प्रयोग गरेर मानिसहरूलाई प्रलोभन देखाउने, विभिन्न ठाउँको चाहिँ रमाइलो मनोरञ्जनका कुराहरू देखाउने, यस्ता कुरा देखाएर चाहिँ बालबालिकाहरूलाई, विशेष गरी बालिकाहरूलाई चाहिँ यौन शोषण अथवा वेश्यावृत्तिमा लगाउने, विशेष गरी देशको भूभागभन्दा बाहिर लगाउने काम पनि बढेका छन्। तर अब यसको ठ्याक्कै यही किसिमको कतिवटा उजुरी परेका छन् यसरी बालबालिकालाई यौन शोषणमा लगाउने र वेशविश गर्ने कार्य भनेर चाहिँ साइबरमा त्यस्तो उजुरी परेका छन्। यो उजुरी, यस्ता किसिमको उजुरी हेर्ने चाहिँ छुट्टै किसिमको एउटा विशेष ब्युरो छ जुन चाहिँ मानव बेचबिखन ब्युरो भन्छ, त्यहाँबाट पाइन्छ भने। तर हाम्रो यसमा चाहिँ साइबर ब्युरोमा चाहिँ विशेष गरी यही अघि मैले हजुरलाई निवेदन गरे जस्तै उजुरीहरू चाहिँ परेका छन्।
0: अब साइबर अपराधका घटनाहरू विशेष गरेर जुन खालका यहाँले अघि भन्नुभयो कि किशोर किशोरीहरूलाई विभिन्न खालका प्रलोभनमा पारेर विभिन्न खालका अपराधहरू पनि हुने गरेको छ, सतर्क चाहिँ कहाँनिर हुने किशोर किशोरीहरू?
1: सबभन्दा पहिला हामी बुझ्नुपर्ने कारण के छ भने किन हुन्छ त भन्ने कुरा नै अलिअलि बुझ्नुपर्ने हुन्छ। विशेष गरी किशोर किशोरीहरू जुन 18 वर्ष मुनिका बालबालिकाहरूमा अब सामान्यतया म्याच्युरिटी कम हुन्छ भन्ने छ, जसमा चाहिँ अब अहिले इन्टरनेटको प्रयोग गर्नको लागि तपाईँको कुनै उमेरको बन्धन नै छैन, एकदम सहज पहुँच छ, त्यो कारण पनि हो भने अर्को साक्षरताको कमी भइँदो रहेछ र सबैभन्दा ठुलो कुरो चाहिँ हामी अभिभावकहरूको निगरानी कमी छ। त्यसैले मैले अहिले के भन्छु भने यसमा चाहिँ नि सबैभन्दा पहिला साक्षरता वृद्धि गर्नु पर्यो। नेट इन्टरनेटको व्यापक रूपमा अथवा होसियारी नपुर्याइकन प्रयोग गर्दाखेरि र विभिन्न असंवेदनशील लिङ्कहरू त्यतिकै थिचिदिँदाखेरि आफू साइबर अपराधको पीडित बन्नुपर्छ कि भन्ने कुरा चाहिँ किशोर किशोरीहरूमा व्यापक रूपमा साक्षर हुनु पर्यो भन्ने भन्छ। अर्को चाहिँ मेन कुरा गोपनीयता सेटिङ गर्ने, शङ्कास्पद लिङ्कहरू क्लिक नगर्ने र अभिभावकले आफ्ना बालबालिकाहरू के कुरामा बिजी छन् त, कुन कुरामा बिजी छन्, फेसबुक सामाजिक सञ्जालहरू प्रयोग गर्दाखेरि उनीहरूले होसियारी अप्नाएका छन् कि छैनन्, अथवा प्रयोग गर्न नपर्ने, सेयर गर्न नपर्ने र क्लिक गर्न नपर्ने लिङ्कहरू क्लिक गरेर बालबालिकाहरू स्वतः आफू पीडित भइरहेका छन् कि भन्ने कुरा ध्यान दिनुपर्छ भने

0: चाहिँ हामीले यो यो कुरालाई विशेष गरी बालबालिकाले घरमा बाहेक अन्य ठाउँमा सबभन्दा बढी स्थान बिताउने भनेको विद्यालयमा हो भने विद्यालय स्तरीय सचेतना कार्यक्रमहरूलाई व्यापक रूपमा वृद्धि गर्यो भने नि यो जुन सामाजिक सञ्जाल इन्टरनेट नेट इन्टरनेटको दुरुपयोग गरेर हुने अपराधहरू विशेष गरी किशोर किशोरी पीड़ित हुने अपराध चाहिँ कम हुन्छ भन्ने लाग्छ भने अर्को चाहिँ नेपाल प्रहरी संघ संस्था विद्यालयबाट चाहिँ यस्ता किसिमका जुन सचेतनामूलक कार्यक्रमहरू विभिन्न समयमा प्रसारण र प्रकाशन भएको छ त्यस्ता प्रकाशन र प्रसारण भएका सचेतनामूलक कार्यक्रमहरू हेर्ने सुन्ने सुनाउने र त्योबाट सचेत गराउने काम हो भने पनि किशोर किशोरीहरू चाहिँ पीड़ित हुनबाट जोगिन्छन् भन्ने लाग्छ।
1: धेरै देखिएको धेरै आइरहेको र किशोर किशोरीहरू चाहिँ अलिकति सचेत हुनुपर्ने मा चाहिँ यहाँले केही उदाहरणहरू दिनुहुन्छ।
0: साइबर ब्युरोमै परेका उजिरीहरूको तथ्याङ्क र त्यसको प्रवृत्ति हेर्दाखेरि चाहिँ बालक तथा बालिका विशेष गरी किशोर किशोरहरू चाहिँ पीड़ित हुने भनेको उहाँहरूको एकाउन्टहरू ह्याक गरेर अथवा फेक एकाउन्टहरू क्रिएट गरेर उहाँहरूलाई चाहिँ ह्यारेस गर्ने काम चाहिँ देखिन्छ। आर्थिक वर्ष 82-83 यही आर्थिक वर्षमा नि 118 जना बालक र बालिका 160 जना बालिका पीड़ित भएको देखिन्छ। र अर्को चाहिँ ब्ल्याकमेल गर्ने पनि त्यसपछिको दोस्रोमा चाहिँ ब्ल्याकमेल गर्ने मैले अघि हजुरलाई भनिसकेँ ब्ल्याकमेल विभिन्न फेक एकाउन्टहरू बनाउने उहाँहरूलाई चाहिँ आकर्षित गर्ने र उहाँहरूसँग चाहिँ विभिन्न न्यूड फोटो भिडियोहरू माग्ने सम्बन्ध विस्तार गर्ने र त्यही त्यसलाई नै आधार मानेर ब्ल्याकमेल गर्ने र पछि यौन शोषण सम्बन्धका कामहरू हुने उजुरी पनि धेरै परेका छन् जसमा चाहिँ यही आर्थिक वर्षमा चाहिँ बालिका नै 18 जना पीड़ित भइसकेको उजुरी सार्वजनिकमा परेको छ र अरू अन्य डिसेम गर्ने त्यसै गरी पोर्नोग्राफिक पिक्चरहरू पठाएर उहाँहरूलाई चाहिँ ह्यारेस गर्ने मानसिक तनाव दिने उजुरीहरू पनि परेका छन्।
1: जुन तथ्याङ्क यहाँले भन्नुभयो त्यो तथ्याङ्क अहिले समाजमा व्याप्त रूपमा भएका यो जुन ठगीहरू अपराधहरूको तुलनामा चाहिँ एकदमै कम मात्रै भनौँ न प्रहरीमा उजुरी आएको जस्तो लाग्छ कि लाग्दैन यहाँलाई?
0: यो अब कतिपय व्यक्तिहरूलाई प्रहरीमा उजुरी गर्न पर्छ कि पर्दैन भन्ने कुरा पनि एउटा लाग्छ भने अर्को चाहिँ उजुरी गर्दाखेरि गोपनीयता कायम नहुने अथवा समाजमा त्यही समाजमा फेरि इस्टाब्लिस भएर बस्न अनि गाह्रो हुने परिवारमा साथीभाइमा आफ्नो चाहिँ निष्ठा इज्जत झन बिग्रिने हो कि भन्ने डरले पनि होला। त्यसो भनेर त अपराधबाट पीड़ित भएर बसिराख्ने कुरा त होइन तर यसको असर चाहिँ त्यो हो त्यो असर इम्प्याक्टलाई हेरेर पनि कति उजुरी पर्दैन भने मैले अहिले यहाँलाई निवेदन गरेको तथ्याङ्क चाहिँ यो साइबर ब्युरोमा परेको उजुरी मात्रै हो। यस्ता किसिमका उजुरीहरू चाहिँ देशव्यापी रूपमा परेको हुन्छ जिल्ला प्रहरी कार्यालय त्यसरी मुद्दा चल्ने इलाका प्रहरी कार्यालयहरूमा पनि परेको हुन्छ। उक्त तथ्याङ्क चाहिँ मसँग छ यी सबै तथ्याङ्क जोड्ने हो भने यो यसको लेभल हाई नै छ।
1: गोपनीयता चाहिँ महत्वपूर्ण पनि रहन्छ र पीड़ितको गोपनीयताको सुनिश्चितता पनि जरूरी छ होइन? यो कसरी सुनिश्चित गरिन्छ त साइबर ब्युरोमा आइसकेपछि?
0: हाम्रो साइबर ब्युरोमा चाहिँ कुनै पनि किशोर 18 वर्षभन्दा मुनिका बाल बालिका र 18 वर्षभन्दा माथिको महिला पीड़ित भएको खण्डमा चाहिँ अथवा पुरुष भए पनि उहाँहरू चाहिँ पीड़ितले उजुरी दिएपछि उहाँहरूको चाहिँ हामी नाम कुनै पनि हालतमा पब्लिस गर्दैनौँ। यहाँहरूले हाम्रो पटक पटकको हाम्रो जुन प्रेस नोट पनि यहाँहरूले हेरिरहनु भयो होला हामी उहाँहरूलाई साङ्केतिक नाम दिन्छौँ र उहाँहरूको गोपनीयताको सुनिश्चितता हामी गर्छौँ। यहाँहरूको रेडियो मार्फत किशोर किशोरी जो साइबर अपराधबाट पीड़ित हुन्छ उहाँहरूलाई यो कुरा आश्वस्त पनि गर्न चाहन्छु।
1: धेरै जसो अभिभावकले चाहिँ किशोर किशोरीलाई अझ भनौँ बाल बालिकालाई आफ्नो मोबाइल प्रयोग गर्न दिइरहेको हुन्छ र त्यसले गर्दाखेरि विभिन्न खालका ब्याङ्क ब्यालेन्समा ठगी हुने सम्भावना पनि रहन्छ। यहाँनिर के सुझाव दिनुहुन्छ यहाँले?
0: बाल बालिका त्यही कारणले गर्दा अभिभावकको ब्याङ्कबाट एकाउन्ट रित्तिएको पनि हामी कहाँ उजुरी आएका छन् त्यस्ता उजुरी पनि हामीले परेका छन्। त्यसैले म अभिभावकहरूलाई चाहिँ के भन्छु भने आफ्नो ब्याङ्क एकाउन्ट भएको आफ्नो पिन आइडीहरू भएको आफ्नो एकाउन्ट भएको मोबाइलमा सकेसम्म बाल बालिकाले जिद्दी गर्दा पनि नदिनु हुन हामी अनुरोध गर्छौँ। किनभने बाल बालिकालाई चलाउने गर्दा सामान्य होसियारी नपुर्याउनाले पनि 20 लाख 25 लाख पैसा चाहिँ चेनभरमा गएको हामीले देखेका छौँ। त्यसैले हामी साइबर ब्युरोको तर्फबाट हामी अभिभावकहरूलाई के भन्छौँ भने आफूले चलाउने डिभाइस त्यो प्राइभेट कुरा हो त्यस्ता डिभाइसहरू कुनै पनि बाहनामा कुनै पनि प्रभावमा र कुनै पनि दबावमा बाल बालिकाले प्रयोग गर्ने गरी नदिनुहोला भन्ने भन्छु भने आफ्ना बाल बालिकाले पनि निज बाल बालिकाकै लागि भनेर किनिदिएको अथवा चलाउन दिएको डिभाइस सकेसम्म त दिँदै नदिनु आवश्यकता पर्दा मात्र दिनुहोला। अर्को कुरा चाहिँ बाल बालिकाले कति सामाजिक सञ्जाल चलाइरहेको छ बाल बालिकाले प्रयोग गर्न दिएको मोबाइल के प्रयोजनलाई उसले प्रयोग गरिरहेछ बाल बालिका कति समय मोबाइलमा घोत्रिन्छ अथवा बाल बालिकाले उक्त त्यो मोबाइलको प्रयोग चाहिँ आफ्नो अध्ययनको सिलसिला अथवा आफूलाई फ्रुटफुल हुने कुरामा प्रयोग गरेको छ कि दुरुपयोग गरिरहेको छ भन्ने कुरा चाहिँ अभिभावकले निगरानी गरिदिएको खण्डमा बालबालिका आफै यो सामाजिक सञ्जाल अथवा साइबर अपराधको पीडित हुनु पर्दैन भने त्यो बालबालिका पीडित भएको कारणले गर्दा अभिभावकले पनि त्यसमा थप तनाव लिनु पर्दैन भन्ने लाग्छ।
1: अब कस्ता कस्ता अपराधहरू साइबर अपराधहरू भएमा चाहिँ कहाँ कसरी दर्ता गर्न सकिन्छ अथवा उजुरी दिन सकिन्छ?
0: कुनै पनि व्यक्ति किशोर किशोरी मात्र नभनौ जुनसुकै व्यक्ति पनि साइबर अपराधबाट पीड़ित भए भन्ने लाग्छ भने अथवा कन्फ्युज हुन्छ भने सोध्न पनि सकियो लाग्छ अथवा भए म साइबर अपराधमा पीड़ित भए भन्ने लाग्छ भने उहाँहरूले नजिकको प्रहरी कार्यालयमा गएर उजुरी गर्न सक्नुहुन्छ वा साइबर ब्युरो @nepalpolice.gov.in मा मेल पनि गर्न सक्नुहुन्छ। उहाँहरू यदि मेल गर्न साक्षर हुनुहुन्न भने जुनसुकै जिल्ला मैले सहायता 100 नम्बर त सबैलाई थाहा छ त्योभन्दा पनि साइबर ब्युरोमै उजुरी गर्न चाहन्छ भने 98512-6770, 98512-6771 र 98512-6772 यो 24 घण्टा चल्ने नम्बर हो। यो नम्बरमा जानकारी दिए पनि हामी त्यस्तोमा चाहिँ कार्य प्रक्रिया अगाडि बढाउँछौँ।
1: अब साइबर ब्युरोले चाहिँ पीड़ितलाई कस्तो खालको सहयोग प्रदान गर्छ त?
0: सबभन्दा पहिला त उहाँहरू आइसकेपछि उहाँहरूको लिखित उहाँहरूले उजुरी दिन मौखिक दिनुभयो भने त्यसलाई लिखित ढाँचामा ढालेर त्यसपछि उहाँहरूको सम्पूर्ण विवरणहरू लिएर गोप्य तरिकाले उहाँहरूमाथि ह्यारेस गर्ने अथवा उहाँहरूमाथि साइबर अपराधबाट पीड़ित बनाउने मानिसहरूको खोजी गर्ने उहाँहरूलाई चाहिँ कानूनी प्रक्रिया अगाडि बढाउने काम गर्छौँ र अन्यको हकमा चाहिँ कुनै पनि व्यक्तिले साइबर सम्बन्धी उजुरी दिएको खण्डमा उहाँहरूको मैले फेरि पनि भने गोपनीयताको हामी सुनिश्चित गर्छौँ।
1: जस्तो कसैलाई पनि म चाहिँ साइबर अपराधको शिकार भए जस्तो लाग्छ भने चाहिँ पहिलो कदम के हुनुपर्छ अथवा कहाँ चाहिँ सचेत हुने अथवा के चाहिँ संकलन गर्ने उसले?
0: राम्रो प्रश्न सोध्नुभयो। म साइबर अपराध पीड़ित भए भन्ने लाग्छ भने त्यो आफ्नो डिभाइसमा आएका अथवा पीड़कले पठाएका सम्पूर्ण सामग्रीहरू आफ्नो डिभाइसमा आएका सामग्रीहरू डिलिट गर्नु भएन, आफ्नो डिभाइस फर्मेट गर्नुहुन्न र आफूसँग भएका पीड़क विरुद्ध उजुरीहरूलाई सुरक्षित गरेर तत्काल छिटो भन्दा छिटो नजिकको प्रहरी कार्यालयमा जानु पर्यो र त्यसले गर्दा चाहिँ हामीलाई अनुसन्धान गर्न र पीड़कसम्म पुग्न चाहिँ निकै मदत पुर्याउँछ।
1: यसरी संकलन गर्दाखेरि कहाँ कहाँनिर चाहिँ त्रुटि हुन सक्दो रहेछ?
0: कतिपय पीड़ितहरूले चाहिँ आफूसँग आएका पीड़कले पठाएका सामग्रीहरू अथवा पीड़कले ब्ल्याकमेल गर्नको लागि, बुलिङ गर्नको लागि, सेक्स शोषण गर्नको लागि प्रयोग गरेका जुन सामग्रीहरू छन् त्यो सामग्री आफ्नो डिभाइसमा आइसकेपछि चाहिँ कतिपय लाजले अथवा गोपनीयता भङ्ग हुने डरले चाहिँ डिलिट गरेको, आफ्नो चाहिँ नि डिभाइस नै फर्मेट गरिदिएको कारणले गर्दाखेरि चाहिँ भोलि पीड़ित र पीड़कको डिभाइसहरूबाट कनेक्सन गर्न चाहिँ अलिक समस्या हुने भएको हुनाले कहिलेकाहीँ उहाँलाई डरले अथवा लाजले पनि त्यो गर्न सक्नुहुन्छ जसले चाहिँ अनुसन्धानलाई अलिक जटिल बनाउँछ।
1: यसरी राख्नु हुँदैन जस्तो हामीलाई त्यो खालको हुन सक्छ, फेरि त्यो नराखेमा भोलि कुनै प्रमाणहरू चाहिँ नष्ट हुने सम्भावना पनि रहन्छ। कसरी यसलाई सुरक्षित राख्नुपर्छ, प्रहरीलाई उजुरी दिन सक्ने गरी के गर्न सकिन्छ, के सावधानी अप्नाउने?
0: मोबाइललाई चाहिँ फर्मेट गर्नु भएन, आफ्नो मोबाइललाई चाहिँ त्यो पाएका चिज स्क्रिनसट गरेर कुनै एउटा भल्ट क्रिएट गरेर त्यसमा राख्न सकिन्छ भने त्यही गएर पछि साइबर गएर बुझाउन सकिन्छ भने कतिपय अवस्थामा चाहिँ अकस्मात त्यस्ता डिलिट भएको चिजहरू हामी डिजिटल फोरेन्सिक ल्याब छ, हाम्रै पनि ल्याब छ, उक्त ल्याबबाट नै उक्त डिभाइसबाट हामी एक्सट्र्याक्ट गर्ने अथवा त्यसलाई झिक्ने प्रविधि पनि हामीसँग छ।
1: अब यो जुन खालका साइबर अपराधहरू छन् यो लैङ्गिक हिंसासँग पनि जोडिएर आइरहेको हुन्छ होइन, यस्ता घटनाहरूबाट बच्नको लागि चाहिँ विशेष गरेर किशोर किशोरीलाई चाहिँ तपाईँले सुझाव दिनुपर्दा के सुझाव दिनुहुन्छ?
0: हामी सबैभन्दा पहिला के हुन्छ भने कसैले पनि आफूले आफूलाई अनावश्यक लागेका आफूलाई शंका लागेका लिङ्कहरू क्लिक नगर्नुहोस्, आफूसँग अपरिचित व्यक्तिहरूसँग सकेसम्म सम्पर्क नराख्नुहोस्, आफ्नो गोपनीयता सेटिङ गर्नुहोस् डिभाइसको। त्यसै गरी यता साइबर अपराधबाट बच्ने तौर तरिकाहरू जो डिजिटल सामाजिक सञ्जालको प्रयोग गर्नुहुन्छ उहाँहरूले अहिले त छ्यापछ्याप्टी छ डिजिटलमा जहाँ पनि भेट्न सकिन्छ कसरी बच्ने भन्ने कुरा त्यस्ता कुराहरू आफू साक्षर हुनु पर्यो र अरूलाई पनि सचेत गराउनु पर्यो भने र आफू पीड़ित भएको जस्तो लाग्छ भने तत्काल कानूनी कारवाहीको लागि नजिकको प्रहरी कार्यालयमा जानुपर्छ भन्ने लाग्छ।
1: अब विशेष गरेर यहाँले यो जनचेतनामूलक साइबर अपराधका बारेमा, किशोरावस्थाको सुरक्षाको बारेमा चाहिँ जनचेतनामूलक कार्यक्रम चाहिँ कतिको गरिरहनु भएको छ र कसरी चाहिँ गरिरहनु भएको छ त?
0: हामीले विभिन्न किसिमका भिडियोहरू प्रस्तुत गरेका छौँ, त्यसै गरी यो कार्टुन तरिकाले हुन्छ नि त्यस्तो एआई प्रयोग गरेर गरेका भिडियोहरू पनि हामीले प्रशस्त मात्रामा साइबर ब्युरोको वेबसाइटमा छ। हामीले जस्ता ती प्रकाशन र प्रकाशन भएका हामीले मात्र होइन विभिन्न एनजिओज आइएनजिओज त्यसै गरी चाहिँ गृह मन्त्रालय प्रहरी प्रधान कार्यालयले पनि
2: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
3: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
4: डाक्टरद्वारा दिइने सेवाहरू
5: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
4: अनुहार हड्डी भाँचिएको जोड्ने,
5: दाँतको एक्सरे सेवा,
4: सामान्य तथा जटिल दाँत निकाल्ने,
5: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
4: अत्याधुनिक मेसिन द्वारा दाँतको सफाई,
5: मेसिनबाट जरेदेखि दाँत फरिने,
4: दाँतको पोस्ट तथा कोल प्रविधि द्वारा उपचार,
5: किराले खाएको दाँतको विभिन्न पद्धति द्वारा उपचार,
4: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
5: साथै
3: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
5: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
6: सम्पर्क डी नोभा डेन्टल क्लिनिक ट्राफिक रोड घोराही दान दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
7: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
8: विशेषज्ञ डाक्टरी सेवाहरू
7: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा।
8: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
9: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
8: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
8: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
7: सम्पर्क फोन 082590079, मोबाइल नम्बर 98478010030 र 98229554555।
10: एमबीबीएस एमडी न्यूरोसाइकाट्रिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
11: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
10: डाक्टरद्वारा दिइने सेवाहरू
11: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी,
10: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
11: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
10: खारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
11: जाड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागु औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
12: बिरामी जाँच निमित्त यही असार 13 गते शनिबार
6: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082590410 मोबाइल नम्बर 98478829913 र 98095121871
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
13: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 98 43 00 88 04 98 43 00 88 04 www.pashupatiicare.com।
14: सीता के भयो तिमीलाई, घुम्सेर बसी छौ
15: के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कति ठाउँ देखायो कति ठाउँ, तर केही शिव चलेन, अब त आश्रय मरिसक्यो।
14: के कुरा गर्छ तिमीले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
15: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिकमै जान्छौ।
16: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको बिकी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
17: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
16: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहिदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
18: मध्यपश्चिम टाइम चेक यति बेला बिहानको 9 बजेको छ।

बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। घोराही उपमहानगरपालिकाले पछिल्लो 9 वर्षमा 198 किलोमिटर सड़क कालोपत्र गरेको छ। नगर प्रमुख नरुलाल चौधरीका अनुसार पछिल्लो 9 वर्षमा 458 किलोमिटर सड़क स्तर उन्नति र ग्राभेल 280 किलोमिटर नयाँ सड़क निर्माण र 68 किलोमिटर सड़क मर्मत सम्पन्न भएको छ। नगरका सबै ओडालाई केन्द्रसँग जोड्न 207 कलभर्ट र 5 झोलुङ्गे पुल निर्माण गरिएको उहाँले बताउनुभयो। शहरी सौन्दर्यीकरण र सरसफाईका लागि 900 किलोमिटर ढल निर्माण तथा एउटा व्यवस्थित सेनेटरी ल्याण्डफिल साइट सञ्चालनमा ल्याइएको छ। खानेपानी र सिंचाईमा आत्मनिर्भरता, नगरवासीलाई स्वच्छ खानेपानी पुर्याउने उद्देश्यका साथ 108 कुवा र 77 डिप बोरिङ निर्माण गरी हाल 92% घरमा स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गरिएको नगर प्रमुख चौधरीले बताउनुभयो। कृषि क्षेत्रलाई लक्षित गरी 43 कृत्रिम जलाशय निर्माण गरिएका छन्, जसबाट 738 हेक्टर जमीनमा सिंचाई सुविधा विस्तार भएको उहाँको भनाइ छ। ऊर्जा क्षेत्रमा 87 किलोमिटर प्रसारण लाइन विस्तार र 7 सौर्य ऊर्जा प्लान्ट स्थापना गरिएको छ। नगर प्रमुख चौधरीका अनुसार शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा शिक्षा अधिकांश सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना गरिएको छ। प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजनामा असार 8-9 गते घोराईमा सञ्चालन हुने लुम्बिनी प्रदेश स्तरीय आईटीएफ टेक्वान्डो प्रतियोगिता 2083 आज शुरू भएको छ। घोराई उपमहानगरपालिका 15 स्थित दरबार स्केट पार्कमा आयोजना भएको प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम नेपालले गर्नुभएको प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव तीरन्दाज गौतमले जानकारी दिनुभएको छ। प्रतियोगितामा महिला तथा पुरूष दुवैतर्फ विभिन्न तौल समूहमा स्पारिङ र प्याटर्न विधाका प्रतिस्पर्धा समावेश गरिएका छन्। महिलातर्फ 40-45, 45-55, 55-60 तथा 60 केजी माथिका तौल समूहमा प्रतिस्पर्धा हुनेछ भने पुरूषतर्फ 45-50 केजी, 50-55, 55-60 र 60-65 तथा 65 केजी माथिका तौल समूह निर्धारण गरिएको छ। यसका साथै रेड बेल्ट, ब्लू बेल्ट र ब्ल्याक बेल्ट प्रथम डानका खेलाड़ीहरूबीच पनि प्रतिस्पर्धा गराइनेछ। प्रदेशका विभिन्न जिल्लाबाट महिला तथा पुरूष खेलाड़ीहरूको सहभागिता रहने प्रतियोगिताले आईटीएफ टेक्वान्डो खेलको विकास, खेलाड़ीहरूको क्षमता वृद्धि तथा राष्ट्रिय स्तरका लागि दक्ष र उत्कृष्ट खेलाड़ी उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। लुम्बिनी प्रदेश सभाको 8 अधिवेशन अन्तर्गत 10 बैठक आज दिउँसो 1 बजे बस्ने भएको छ। बैठकमा आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथि सैद्धान्तिक छलफल हुने कार्यसूची तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ। कार्यसूची अनुसार आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव सभामा पेश गर्नु हुनेछ। प्रस्तावमाथि प्रदेश सभा सदस्यहरूले धारणा राख्नेछन् भने छलफलका क्रममा उठेका प्रश्नहरूको मन्त्री कार्कीले जवाफ दिनुहुनेछ। यसै गरी बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कार्कीले आर्थिक वर्ष 2083-84 सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न भनेको विधेयक पनि सभामा पेश गर्नुहुने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ। र लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौडा कपड़ा उद्योगलाई सरकारले फेरि सञ्चालनमा ल्याउने तयारी गरेको छ। यो सँगै सरकारी निकायले यसको अनुगमन शुरू गरेको छ। हेटौडा औद्योगिक क्षेत्रभित्र 2032 सालमा स्थापना भएको र 2035 सञ्चालित हेटौडा कपड़ा उद्योग 2057 सालदेखि बन्द भएको थियो। त्यसैता कपड़ा उद्योग फेरि सञ्चालनमा ल्याउन पटक पटक प्रयास भए पनि प्रयासले सार्थकता पाउन सकेको थिएन। यस वर्ष यसको सञ्चालनका लागि सरकारले चासो बढ़ाएसँगै सरकारी तौरबाट स्थलगत अनुगमनसँगै सक्रियता बढ़ाइएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड हेटौडा कार्यालयका सूचना अधिकारी हिमालय भण्डारीले जानकारी दिनुभयो। कपड़ा उद्योग पुन तत्कालै
कपड़ा उद्योग पुनः तत्काल संचालन कर सकने अवस्था में रहकर बताते सूचना अधिकारी भंडारी ने त्यहां रहकर उपकरण सामान्य मरमत पछि प्रयोग कर सकने अवस्था में रहकर जानकारी दिनुभयो। हेटौडा कपड़ा उद्योग को पुनः संचालन का लागि प्रधानमंत्री तथा मंत्री परिषद कार्यालय अग्रसरता लिएको बताउँदै उहाँले इस बीच में उद्योग वाणिज्य तथा आपूर्ति मंत्री गौरी कुमारी यादव ने उद्योग को स्थलगत अनुमान गर्नुभएको बताउनुभएको छ। कपड़ा उद्योग बंद भएसँगै उद्योग परिसर में 2075 सालदेखि सशस्त्र प्रहरी सुरक्षा बल 14 नंबर गढ़ बस्दै आएको थियो। हवस्त बिहान 9 बजे को मध्यपश्चिम हाईलाइट सकियो। प्रत्येक घंटा को ताजा खबर संगे हामी तपाईको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
1: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
0: हाम्रा विशेषताहरू:
1: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
0: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
1: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
2: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
0: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणाली, जीबी रोड, खोराही दाङ।
3: फोन 562-521।
0: सम्पर्क मोबाइल
2: 98578-32819 र 98578-32223।
4: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
5: नमस्ते नमस्ते,
0: कता हिँड्नु नि बाबु, बजारतिर नि
6: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ, न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
7: लो हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
4: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
8: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौँ।
0: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राखीहल रोड, खोराही दाङ,
9: प्रोपराइटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98478-27977
10: र 98578-30689।
11: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
12: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
11: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
12: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
11: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
13: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
14: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
13: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान, सम्पर्क फोन नम्बर 082-595-829, सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
4: होइन, कसलाई के भयो?
15: हजुर बुबा अलि सिरियस हुनुभयो, आइसियू चाहिन्छ रे, त्यसैले नेपालगञ्ज लैजान हिँडेको।
4: कहाँ नेपालगञ्ज दौडाउन लागेको, हाम्रै दाङ घुराईको सञ्जीवनी टिचिङ हस्पिटलमा 60 सयको भेन्टिलेटर सहितका आइसियूहरू छन् नि, अनि किन कुरै नबुझी दौडेको?
15: ल ल, एम्बुलेन्सलाई घुराही गोगली भानपुरतिर मोड्नुहोस् त, यही यस्तो आइसियू सेवा भएको थाहा नभएर धन्न हजुर बुबाको ज्यान, समय र पैसा बर्बाद भएको।
4: घुराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआइसियू, बच्चाका लागि पीआईसीयू लगायत 60 आईसीयू सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्।
15: सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घोराही बर्गदुवा दाङ, सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
16: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
17: उपचार हुने रोगहरू:
16: पायल फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
10: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
16: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
10: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
16: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
10: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
16: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
17: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराही 15 विकिसोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694। होइन माइला, लखर लखर कहाँ हिँडिस्?
18: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
17: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
18: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
17: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
18: ल ल काका, गइहाले म।
16: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
16: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498877141।

0: काठमाडौँबाट मोटर गाड़ीमा हिँडेको तेस्रो दिनमा हामी दार्चुला सदरमुकाम खलंगा पुगेका थियौं। हामीलाई यहाँबाट अझै टाढा उत्तरतिरका छाङ्ग्रु र टिंकर पुग्नु थियो। चीन र भारतका सीमा छेउका यी टाढाका गाउँ पुग्न भने सजिलो थिएन। दार्चुलामा भेटिएकाहरूले संकालो प्रश्न गर्थे, तपाईहरूलाई जान देलान्त? व्यास गाउँपालिकाको एक नम्बर ओडाका यी गाउँहरू जान नेपाल पट्टीबाट हिँड्ने बाटो समेत छैन। भारतको बाटो हुँदै जीप चढेर एकै दिनमा पुग्न सकिन्छ अनि भारतको बाटो जान भारत सरकारको अनुमति चाहिन्छ।
1: लाइसेन्स नागरिकता जे भए पनि भयो। ए हुन्छ, फोटो त चाहिने होइन।
0: हामीले आफ्नै देशको एउटा गाउँ जान निवेदन लेख्यौं।
2: प्रवेश पास उपलब्ध गराइदिने सम्बन्धमा
3: हामी हेर्ने कथा भिडियो कार्यक्रम होइन, उपलब्ध सम्बन्धमा यस हेर्ने कथा भिडियो कार्यक्रमले छाङ्ग्रु र टिंकर गाउँका छाङ्ग्रु र टिंकर भेगका भने नि गलाई ग लेख अनि उतानु न उपलब्ध गराई यात्रामा सहजीकरण गरिदिनु हुन विनम्र अनुरोध गर्दछौ।
1: यति दिन भयो कि ठिक हुन्छ कि हामी दिन बढाइदिउँ, के अरे ऊ गर्न मिल्यो होइन, हजुरलाई अगाडि आउन त मिल्यो। जस्तै आज
0: दार्चुलाकी प्रमुख जिल्ला अधिकारी किरण जोशीले 8 मात्रै दिएनन्, सकेको सहयोग पनि गरिन्।
1: 28 गते टिंकर जानुहुन्छ, के अरे एक नम्बर जानुहुन्छ, फर्किनुहुन्छ त्यही दिन।
0: जोशीले भारत दार्चुलाका अधिकारीहरूलाई अर्को पत्र लेखिन्, हामीलाई जान दिनु भनेर।
4: श्री उपजिल्ला अधिकारी दार्चुला पिथौरागढ भारत, प्रस्तुत विषयमा निम्न व्यक्तिहरू व्यास गाउँपालिका वडा नम्बर 1 स्थित छाङ्गरू र टिंकर गाउँको संस्कृतिका बारेमा अध्ययन गर्न उक्त स्थानसम्म जानुपर्ने भएकोले भौगोलिक विकटताका कारण नेपालको बाटो प्रयोग गर्न नसकिने भएको हुँदा नेपाल भारत जोड्ने खलंगा झोलुङ्गे पुलबाट भारतको बाटो हुँदै सीतापुल छाङ्गरूसम्म मिति 2080 5 महिना 27 गते गई मिति 2080 5 महिना 31 गते सोही बाटो भएर फिर्ता हुनुपर्ने भएकाले उक्त स्थानसम्म जान आउन पास उपलब्धको लागि नियमअनुसार आवश्यक समन्वय एवं सहजीकरण हुन अनुरोध छ। प्रमुख जिल्ला अधिकारी किरण जोशी। बोधार्थ श्री जिल्ला प्रहरी कार्यालय दार्चुला, श्री सशस्त्र प्रहरी बल नेपाल नम्बर 44 गढ हेडक्वार्टर दार्चुला।
0: हामी हातमा पत्र बोकेर खलंगा बजारबाट महाकालीको पुल तरेर भारततिर लाग्यौं। अनौठो महसुस भइरहेको थियो, त्यो अनौठोपनमा डर, बिरानोपन र निराशा मिसिएको थियो। भारतका जिल्ला अधिकारीको कार्यालयमा हामी संस्कृतिको अध्ययन गर्न आएका विद्यार्थी भनेपछि जाने अनुमति पायौं। दिउँसो 2 बजेतिर हामी सँगै अरू यात्री बोकेको जीप उत्तरतिर हुइकिन थाल्यो।
5: ठिक भएको छ नि।
6: अरे भाइ
0: चीनको सीमासम्म पुग्ने बाटो भारतले धम्माधम बनाउँदै थियो। ठाउँ ठाउँमा चिल्ला बाटाहरू भेटिए। हामी महाकालीको किनारै किनार भारतको बाटो गुडिरह्यौं। खोला पारीका नेपालका पहाडहरू हात तन्काउँदा भेटिन्छन् कि जस्ता।
6: त्यो पानी नेपाली गाउँहरू हो, उता पारीको घरहरू देखेको छ नि।
0: वारिपारीका भूगोल उस्तै, पहाड र झरना उस्तै, मान्छेहरू उस्तै, भाषा उस्तै। महाकालीको धारले यी पहाड र यी मान्छेहरूलाई अलग अलग देश बनाइदिएको थियो। गाडीमा बाटोभरि नेपाली गीत बजिरह्यो।

0: यात्रीहरू ठाउँ ठाउँमा छरे।
1: नेपाली भाइ राम्ररी
2: जानु।
0: छायालेक भन्ने ठाउँमा भारतीय सुरक्षा कर्मीहरूले हाम्रो पास जाँचे। झोला जाँचेर क्यामेरा लान दिँदैनन् कि भन्ने डर थियो। सोचे भन्दा सजिलै उम्कियौं। राति 9 बजेतिर हामी सीतापुल भन्ने ठाउँमा पुग्यौं। हामीलाई लिन छाङ्ग्रुबाट पुष्कर सिंह बोहरा आइपुगेका थिए। त्यहाँ पनि भारतीय सीमा सुरक्षा कर्मीहरूलाई पास देखाएर काली नदीको काठी पुल तारेर हामीले आफ्नै देशमा पाइला राख्यौं। अघिसम्म बोझिला भएका हाम्रा शरीर एकाएक हलुका र फुर्तिला भए। केही बेर हिँडेपछि छाङ्ग्रु भन्दा अलि तल गागा भन्ने ठाउँमा पुग्यौं। दितबहादुर बोहरा र सुधा बोहराको होम स्टेमा हामीले रात बितायौं।
3: उहाँको मैले तपाईँले उता मलाई फोन गरेँ होइन, त्यही भएर उहाँको गाडी मैले कन्ट्याक्ट गरेँ। तपाईँको फोन लाग्दै लाग्दैन, बिजी आउँछ
4: भरि यस्तो अब चेकिङ भयो भने यस्तो क्यामेरा देख्यो भने गाह्रो गर्छन् कि त्यो त भएको कुरा
5: हो। झोला नखोले ठिक हो,
4: झोला खोले नि
6: बिगट ठाउँ छ क्या। इन्डियाको भरमा भर्खर तपाईँ 3 बजे हिँड्नु भयो, अहिले पुग्नु भयो। अब नेपालबाट आयो भने हामी 5 दिन लाग्छ।
0: त्यही नै बाटो छैन,
6: त्यो पनि बाटो छैन, अन्त त्यति गाह्रो छ।
0: यहाँ आएर पनि कति सुविधा दिएको हामीलाई।
7: राम्रो नेपालमा यस्तै मान्छे आइराख्यो भने त होटल होलाको पनि राम्रो हुन्थ्यो। कोही पनि आउँदैन,
8: बाटो छैन,
7: बाटो छैन।
8: इन्डियाले फर्काइदियो भने कहाँ हुन्छ?
7: इन्डियाले सीतापुल त्यहाँ स्याले गर्दै फर्काइदिन्छ।

0: भोलिपल्ट बिहानै नाम्पा हिमाल छेउका खर्कहरूबाट झरिरहेका भेडाका बथानहरू भेटिए। गोठालाहरूले यो देशसँग एउटै मात्र कुरा मागे, गोरेटो बाटो।
1: तपाईँ यो ठाउँको छाङ्रुको अब घर जाने?
2: अब बिस्तार बिस्तार तल जाने, बाटो राम्रो छैन त्यही भएर बनाउनै हिँड्दै
1: अनि बनाउँदै हिँड्दै पुगिन्छ त
2: के गर्ने अब त्यो अलिअलि बनाउँदै मिलेर छ भयो किन नेपालको पिए त छ अब बाटो त्यो बाटो गएर हजुरलाई थाहा हुन्थ्यो
1: कहीँ
2: कस्तो कुरेर जानुपर्छ कस्तो दुई चार घन्टा हिँड्यो बस्यो बाटो बनायो बस्यो बाटो बनायो अगाडि हिँड्यो यस्तै भिडमा जानुपर्छ कति फोटो हजुर देखाउनु भएको हुन्थ्यो अहिले त्यो फोटो छैन के गर्ने कहाँ फोटो खिच्ने टाइमै हुन्न खै अब सरकार अब त्यहाँ पुगाइदिनु हाम्रो गुनासो केही गर्दैन
1: तपाईँहरू चाहिँ इन्डियाको बाटो भएर जाने कि नेपालको बाटो भएर जाने यहाँदेखि अब बाटो त कहीँ छैन भन्नुभयो हामी त भारततिरको बाटो भएर आयौँ इन्डियातिरको बाटो भएर अनि तपाईँहरूलाई चाहिँ गाह्रो पर्दैन त
2: गाह्रो त हजुर हामीलाई थाहा गाह्रो हुन्छ कि राम्रो हुन्छ कि भन्ने कुरो त हामीलाई थाहा होला हजुर अब भनेर हजुरलाई के सब्दिए त्यो माथि पुगाइदिनु जोगले पुगाइदिनु
1: के के कुरा पुर्याइदिनु माथि भन्नु त
2: सबभन्दा मैले त्यो बाटोको समस्या बाटो त अनिहरी छ
3: ड्यास गाउँबाट एक नम्बर ओडाको लागि त बाटोै छैन
2: बाटो छैन
3: इन्डिया क्रस नगरेर बाटो घुम्न सर इन्डिया जो पास दिए आउँछौ सर न त त्यही ढुक्कहरू बस्नु एक नम्बरवालाई पनि पास
2: दिन पास घुसेन
1: किन त्यस्तो गराइरहेछ
3: नेपाल सरकारले तर तल झरेको सरकार चाहिए प्रशासनमा गएर सिरो साहबलाई सोध्यो हामीले बाबु आफ्नो आफ्नो पक्को गरेर जाओ हामीलाई मलाई पनि पाए इन्डिया गएपछि पक्कै पास पाएछ भने के हामीले सोधिए
1: नेपालको बाटो पहिल्यैदेखि
3: थियो
1: गाडी बाटो चाहियो कि हिँड्ने
3: बाटो
2: गाडी त पुरै नगरौँ झुपु घोडा यो बाग्रो जातिलाई ठाउँ छैन भने झुपु घोडा कहाँ जान्छ हजुर अब भन्ने कुरा हजुर भन्नु पर्यो यो पीर मार्ग परेको कुरा
1: अरू अरू के पीर छ तपाईँहरूलाई के
2: हजुर बाटो भन्दा अनि केही पीर छैन लास्ट बाटो चाहियो हामीलाई सङ्गुरदेखि दुम्दीदेखि माथि सङ्गुरदेखि सिङ्गरदेखि तल
1: हिँड्ने
2: बाटो झुपु घोडा पास हुने बाटो हजुर हिँडौँ अहिले
1: हुन्छ
2: त्यस्तै छ है
1: ल।

0: हामीलाई हिजो राति सीतापुलसम्म लिन आएका पुष्कर बोहरासँग हामी छाङ्ग्रो गाउँतिर उक्लियौ।
1: छाङ्ग्रो भनेको गाउँ आफ्नै हाम्रो आफ्नै गाउँ हो। हामी यहाँ भ्यासीहरू भ्यासी चौका भन्छ क्या हामीलाई,
0: भ्यासी
1: चौका। यो भ्यासी ऋषिको भूमिमा पहिलादेखि भ्यासी ऋषिको भूमिमा बसेर हामीलाई भ्यासी चौका भन्छ। नेपालमा चौकाहरू गाउँ भनेको अब तिङ्कर, छाङ्ग्रु अनि सितोला, रपला चार गाउँ छ नेपालमा। टोटल हाम्रो चौकाहरू चार गाउँ छ यहाँ, अरू सबै अब इन्डिया हो अब चौकाहरू।
0: लगभग 3200 मिटरको उचाइमा रहेको छाङ्ग्रु गाउँ हिउँदका छ महिना रित्तो हुन्छ। हिउँदमा यहाँका मान्छे, वस्तुभाउ, कर्मचारी सबै दार्चुला बजार झर्छन्। छाङ्ग्रुका मान्छेहरूलाई पनि दार्चुला आउन जान भारत सरकारसँग छ छ महिनामा अनुमति पास लिनुपर्छ।
1: चौकी घाँस छाङ्ग्रु होइन, उहाँहरू कर्मचारी नै हो यहाँको।
2: यो पनि छ महिना यता अनि छ महिना तल जाने, स्वास्थ्य चौकी पनि सर्ने है?
1: सबै सर्ने, सबै सर्ने, छ छ महिनाको काम।
2: अनि यहाँ चाहिँ के के सुविधा छ? अनि सुत्केरीहरू हुन यताउता
3: यहाँ बस्दैन? सुत्केरीहरू त दार्चुले,
2: दार्चुले बस्छ।
3: गर्भवती भएपछि दार्चुले बस्छ। यहाँ
2: अल्छी लाग्छ होला मान्छे नआएर?
3: टाइम पास, गाउँको मान्छे त आउँछन् कहिले काहीँ, यताउताको त्यो बाख्रावालाहरू आउँछन्।
2: ए, कस्तो लाग्छ नि तपाईँलाई चाहिँ यहाँ बस्दा?
3: हामीलाई त निकै लाग्छ। अब
2: तपाईँको घर चाहिँ कता हो?
3: घर अहिले इन्डियामा हो, माई त तिङ्कर हो, अनि यहाँ अफिस पहिलेदेखि नै अफिस थिए, 30 साल हुन लाग्यो लगभग।
2: बिहा इन्डियामा भयो तर तपाईँको काम चाहिँ यही भयो। इन्डियाको घर चाहिँ कता छ?
3: इन्डियाको घर यो नाभीमा।
2: नाभीमा अनि यहाँबाट घर जाने हो बेलुका?
3: कहिलेकाहीँ यही छ, डेरा बनाएको,
2: डेरा यहीँ बस्नुहुन्छ। तपाईँको परिवार पनि यतै हुनुहुन्छ?
3: नै, दार्चुलै छन् बच्चाहरू सबै, एक्लै छु।
2: अनि उता चाहिँ कति गाउँहरू छ नि चौकाको, चौका समुदायको?
3: 4-5-6-7 गाउँ छ।
2: 6-7 गाउँ, ए उतै ठुलो छ कि क्या हो?
3: उतै ठुलो छ, यहाँ त यो 2 गाउँ अनि सितोला, राप्ला 4 गाउँ।
2: अनि इन्डिया नेपालको बिहे चाहिँ
3: हुन्छ?
2: हुन्छ। ए,
3: यहाँ धेरै छन् इन्डियाको पनि, हाम्रो नेपाली पनि पारी धेरै छ
2: बिहा गरेर गएको। बिहाको बेलामा आयो भने इन्डिया नेपाल जन्ती जानु पाइन्छ? बिहे गर्ने बेलामा पास बनाउनु पर्दैन
1: बिहा? यो गाउँमा हुँदै हुँदैन, दार्चुलामै हुन्छ। अनि कहाँ देखाउँछन्? बिहा भन्ने कुरा नै दार्चुला सबैको, यता कसैको हुँदै हुँदैन अहिलेसम्म, मैले देखे पनि छैन।
2: यो
1: पुरानो थियो होला बिहा, यताबाट पनि गर्थ्यो होला गाउँबाट। आज भोलि अब सबैले दार्चुला नै गर्छन्। अब
2: तपाईँको बिहान दार्चुलामै भयो?
1: दार्चुलामै भयो। मेरो
2: कहाँको?
1: मेरो उता त्यो सिद्धाङ भन्ने ठाउँमा,
2: सिद्धाङ
1: नेपाल होइन, इन्डिया, म पनि इन्डिया। एउटा नाना आश्रम भन्ने ठाउँ छ, त्यसको उतापट्टि एउटा गाउँ छ त्यो सिद्धाङ भन्ने, त्यो ठाउँबाट मेरो बिहा भयो।
0: छाङ्ग्रु गाउँबाट काली नदी देखियो, हिजो हामीले तरेर आएको सीतापुल देखियो।

0: यो चाहिँ के स्तम्भ?
1: राष्ट्रपति आउँछ भने त्यो कुरा थियो यो ठाउँमा, त्यसपछि स्मृति बनाए, राष्ट्रपति आउन सकेन।
0: किन?
1: खै त्यो भएर के भयो अब?
0: ए अनि यहाँ त चुच्चे नक्सा रहेछ नि।
1: चुच्चे नक्सा पनि बनाइसक्यो अब।
0: यो चुच्चे नक्साको भूगोल चाहिँ कतातिर हो?
1: कहाँ कुठी यताबाट देखिन
0: देखिन्छ कताबाट
1: देख्ने कुरा होइन कि म भन्छु यतातिर हो भने।
0: ल
1: देख्न त कहाँ देखिन्छ र अब होइन
0: देखिन्न।
1: अब तपाईँ हिजो यहाँ आउनु भयो होइन, त्यो रोड देख्नलाई चाहिँ त्यहाँ आउनु भयो अब। अनि हाम्रो त्यो गुन्जी भनेको त्यो अलिक घर देख्नु लाग्छ नि, त्यो गुन्जी कालो पानी भनेको यता यो धारको यतापट्टि यतामाथि गुन्जी त्यो घरहरू देखिन्छ नि त्यसको माथि। हामी नेपाल गयो भने कालो पानी ट्याक्कै नै पुग्छ
0: होइन।
1: अनि लिम्बा दुर्गा भनेको त्यो घर देख्नु यतातिर, अब भूगोलको हिसाबले होइन, अब गुन्जी पनि सबै नेपालमा नै आउँछ नि।
0: गुन्जी कुन हो?
1: गुन्जी भनेको त्यो हरियो हरियो घर हो, त्यो गुन्जी।

0: त्यो त हामीलाई जान दिँदैनन्।
1: गुन्जे गुन्जीमा त अब कहाँ कहाँ दिन्छन्, अब हाम्रो पासै छैन कि, हाम्रो त सीतापुलसम्म मात्र छ।
0: उताहरूले
1: हामीले पर्मिसन दिनुपर्छ। फेरि पहिलेदेखि अब भूगोलको हिसाबले भन्दाखेरि अब यो महाकाली चाहिँ कुटेबाट आउँछ भन्ने कुरा छ भन्छन् अहिलेसम्म, होइन? अब कालापानीले मान्ने कुरा होइन भन्दैथ्यो,
0: होइन?
1: विवादित त्यही मात्र नि, अब उहाँले इन्डियाले मान्थ्यो, अब कालापानीको महाकाली मान्थ्यो, अब त्यही भएर हामी फरक पर्छ। अहिले पनि विवाद भएको यही हो। काठमाडौँतिर अब कालापानी चाहिँ कालापानी कहाँ हो भने थाहा हुन्छ तिनीहरूलाई, हुँदै हुँदैन त्यहाँ गरेर जुलुस गरेर दुनियाँ पर्खेर कहाँ छ भने थाहा हुँदैन। आज तपाईँहरू आउनुभयो भने अब कुनै अहिले नदेखेको भने अब कुनै अब स्थायी त थाहा भयो नि, यता छ भनेर हो। यतै आएर तिनीहरूले यतै आएर गड्डे गाउँ कहाँ हुन्थ्यो, कहाँ सकिन्छ आउनु, त्यहाँ मात्र कडाएको केही हुँदैन। कालापानी यहाँबाट 9 किलोमिटर छ, कति छ, त्यति मात्र छ। हाम्रो नेपालबाटै गयो भने पुग्छ। म पनि पहिला गएको थिएन, म आधा बाटोसम्म मात्र गएँ, पहिला पुरा गएको छैन। अब बाटो त होला, को जानु सकिन्छ होला नि त्यहाँ, त्यहाँ त सबै उनीहरूको आर्मीहरू यताउता डाँडा काँडामा ड्युटी हुन्छन्, आउँछन् जान्छन्। त्यहाँ धेरै गाह्रो कुरा हो कि त्यताबाट जाने। तपाईँ त अब यहाँ आउनुभयो, प्रत्यक्ष आउनुभयो, चाहिँ अब कालापानी कहाँ हो, कुन कालापानीको झन्डाहरू को हुन् भनेर बुझ्यो नि। अब कालापानीको झन्डा को भने अब छाङ्रो किनको भन्ने अब तलको मान्छेले बुझ्छन् कहाँ हो छाङ्रो भन्ने, कहाँ हो त्यही जाने। अब यतै हो, अब धेरै अब सीमाको कुरामा त हामीले भन्न सक्दैनौँ कोही किन, अब के भोलि हामीले यस्तो कराएर सीमाको बारेमा कुरा गरेर भोलि हामी त भोलि पारि नै जानुपर्ने हो नि। वारी न बाटो छ न के छ, के सुविधा छ, कुनै पनि सुविधा छैन हामी, होइन? अब इन्डियाको भर परेर 6 महिना उहाँहरूले पास दिन्छन्, हामी उहाँहरूको कृपयामा हामी यहाँ पुगेछौँ, न त कहाँ पुग्छ, हामी नेपालको बाटो भएर पुग्छ, हामी पुग्दै पुग्दैन। अब पहिला अब राशन केही चाहियो भने पनि पारि जाने, सानो नुन चाहियो भने पारि जाने, वारीबाट कहाँ पुग्छ त हामी यत्रो दिन।
2: सिंहदरबारतिरबाट छापिने चुच्चे नक्साको छेउछाउमा थियौं हामी। चुच्चे नक्साका गाउँहरू ओझेलमा अलिअलि देखिन्थे।
1: यो चाहिँ हाम्रो छाङ्रो गाउँ,
0: सुनसान छ त गाउँ, त
1: सुनसान। अब
0: यहाँ हेर्नु न, कोही छैन, कति राम्रो घर रहेछ, कति राम्रो त्यो ढोकाहरू है,
1: यो भन्दा अर्को पनि छ। तपाईँ
0: पुरानो घर हो त्यो?
1: पुरानै हो, धेरै पुरानो।
3: काठमाडौँ कहाँ हो घर?
4: काठमाडौँ पशुपतिनाथ छ नि, त्यसैको छेउमा छ
3: पशुपति, त्यो त्यहाँ छेउमा कहाँ को होला छोराहरू सबै?
4: यो सबै छोराहरू ठाउँ ठाउँको छ आमा,
3: कहाँ कहाँ भिडियो गरेर के गर्ने? अब
4: तपाईँको गाउँ कति रमाइलो रहेछ, अनि घुम्न गाउँ कस्तो छ तपाईँको?
3: चिया पिलाउनु थियो र त्यो घर जाने मिठो चिया चिया
4: होइन, अहिले अहिले पछि खाउँला। सुन्नु न, तपाईँको गाउँ कति रमाइलो रहेछ?
3: गाउँ त रमाइलो छ, एसी बोर्डरले कतिपट्टि सान्छ, ठन्डा अब त ठन्डा लाग्यो
4: हो,
3: वैशाखमा आयो भने हिउँ पडेर ठन्डै छ, यहाँ पनि ठन्डै हुन्छ, के गर्ने? असोज लास्टसम्म त हिउँ पर्छ, के गर्ने?
4: अनि
3: परेशान, अनि भागेर दार्चुला जाने,
4: आफ्नो
3: भन्दा त अल्को हिउँ आउँछ, यो यो घरहरू दबाउँछ।
1: यो धर्क्यो भन्छ, हामीले मन्दिरमा चढाउँछ कि, सबैको यो घरमा हुन्छ, एक सालमा एक एकचोटि फेर्नुपर्छ
0: यो
1: सबैले।
0: यो चाहिँ कहाँबाट ल्याउने त?
1: यो काटेर त्यो पहाडीतिर जङ्गल, यता पनि जङ्गल छ, यता उता त्यो त्यो कालापानी जाने ठाउँमा त्यहाँ त्यहाँबाट ल्याउँछ। यो धर्क्यो भन्नाले अब तपाईँको हाम्रो बस्ने ठाउँमा यो लगायो भने राम्रो हुन्छ भन्छ कि, कुनै चिज पनि सुरक्षा हुन्छन्, सुरक्षाको लागि पहिलाको हाम्रो रीतिरिवाज, यहाँको परम्परा, अनि यहाँको देवी देवता सबै त्यही नै।
0: यो घरमा छ, यो
1: घरमा टोटलमा हुन्छ,
0: सबैको
1: घरमा।
0: अनि तपाईँहरूको चालचलन चाहिँ तल दार्चुलातिरको मान्छेहरूसँग मिल्छ कि उता माथि तिब्बततिरको मान्छेहरूसँग मिल्छ?
1: बढी जस्तो अलिअलि तिब्बतहरूसँग पनि अलिअलि मिल्छ, यस्तो दर्जा लाउने यस्तो तिब्बतहरूसँग मिल्छ, यो मात्र मिल्छ, अरू एक दुई भाषा त्यो मात्र धेरै मिल्दैन उनीहरूको। अब गुम्बा जस्तो ठाउँमा पूजा हुन्छ,
0: तपाईँहरूले चाहिँ गुम्बा पूजा गर्नु,
1: हामीले गुम्बाको पूजा अब काठमाडौँ जाँदा त अब बत्ती बाल्ने यता पूजा यस्तो त पूजा हुन्छ, तर त्यो पाठ पूजा नै हुँदैन,
0: गर्दैन।
1: हाम्रो अर्को तरिकाले पूजा हुन्छ, हामीले यो देवी देवता मन्दिर यसरी गरेर पूजा गर्छ।
0: कति रमाइलो,
1: हाम्रो यता बस्ने
0: चोक
1: सबै काम त पहिलादेखि बुढा भाका सबै बस्ने ठाउँ यहाँ।
0: नमस्ते, प्रणाम,
5: सुरेन्द्र यादव।
0: तपाईँ चाहिँ के गर्नुहुन्छ नि?
5: बच्चालाई हेर्छु। एक्चुली मेरो वाइफ जब गर्छ, अनि पूजामा
0: अहिले पूजामा आउनु भएको। ए, अनि तपाईँ चाहिँ घरमा बच्चाहरू हेरेर बस्नुहुन्छ? ए, कस्तो
5: तपाईँलाई
0: यस्तो मजाले कसले भन्छ?

0: ए यहीँबाट सिधै भर्याङ
1: हजुर यसमा अहिले केही राखेको छैन आलु थियो पहिला पुरानो त्यसलाई निकालेर पछि जानु बेला नयाँ आलु यहाँ राख्छन् पहिला अनाज पनि यस्तैमा हाल्ने गर्थ्यो क्या पहिला यसलाई हाम्रो भाषामा किन भन्छ किन यो हाम्रो गाउँको पनि एकदम कुरा जान्ने एकदम यो पनि सिपालु मान्छे हो यहाँको
2: राम्रो रहेछ सबभन्दा फर्स्ट चाल गरे त्यहाँ पनि राम्रो रहेछ
0: काठमाडौँ
2: उसो हेर्न त्यो मन्दिरहरू पशुपतिनाथमा सबै ठाउँमा धेरै राम्रो रहेछ नि हाम्रो नेपालमा धेरै राम्रो रहेछ
0: तपाईँको गाउँ राम्रो कि काठमाडौँ राम्रो
2: त आफ्नो गाउँ त आफ्नै गाउँ राम्रो यहाँमा ठन्डो पनि राम्रो शीतल हावा पानी राम्रो तितो पर्व खाए भने पनि आफ्नो खर्च नहुने यहाँमा धेरै राम्रो याद छ
0: उता
2: चाहिँ खर्च हो त्यहाँ त त्यो त्यहाँबाट भने ट्याक्सीमा बुकिङ गरेर जानुपर्ने त्यहाँबाट पर भयो भने जानु बुकिङ यहाँ के छ खायो मजा छ हामीहरू अगाडि त बाह्रौँमा त यहाँ बस्ने हो जति आयो भने अब यहाँ बस्दैन तल जान्छ बस्ने हो स्कुल अलिअलि त्यो त्यो चौतारामा एउटा मान्छेले पढा पढाउने हो भन्छ त्यही पछि हो पन्ध्र बिस पच्चिस महस बसेर बस हिउँ आयो भने भित्र गाई बाघी भित्र राख्यो घाँस दियो नानु ढोको खोलेर भित्र गएर अब के छ नेपाल बाटो कस्तो छ नेपाल बाटो त बाटै छैन कि त नेपाल बाटो अब इन्डिया बाटोमा गाडीमा फैलिएर फैआएर त्यो बाटो हुन्छ अब चाइना बाटो अब के छैन चाइना बन्दैछ यो बाटो छैन भन्छ कति दुःख छ हामीलाई त अलिअलि चाइना खुल्यो भने अलि राम्रो खाना पुग्छ हाम्रो नेपाली मान्छे त्यस्तो यात्रा जाने मान्छे यहाँबाट सजिलो बाटो उता जुम्ला हुम्लाबाट खर्च धेरै यो बाटो के त नेपाल नेपाल आयो जनगढीबाट काठमाडौँबाट पहिले आयो जनगढी नेपालगञ्ज त्यसबाट गाडीमा आयो पारी यसमा यो एक दिनमा पुग्छ दुई दिनमा त तकलागढ पुग्छ पासको लागि दिँदै दिँदै माथिबाट चाइना बोर्डरमा आएको छैन भन्छ
3: तिङ्कर पनि जाने अब तिङ्कर पनि राम्रो मौसम पनि राम्रो छ हाम्रो बोर्डरसम्म जाने
0: हाम्रो बोर्डरसम्म
3: जाने
0: यता पनि हाम्रो बोर्डरसम्म जान मन हो
3: किन जाने त्यहाँतिर हाम्रो नेपाल नेपाल त जान्छ इन्डियाले त्यो के के आयो के नआयो
0: भनेर
4: नेपालको लागि बाटो नै पर्यो
5: भारत सरकारले बाटो नदियो भने हामी कहाँबाट आउने
4: कस्तो ठुलो ठुलो नेताहरू आउँछ नेपालको बाटो खै
5: गाई गोरुलाई कहाँबाट तराउने कहाँ पाल्ने
4: पत्रकार आयो खै हामीलाई के मतलब छैन के एकचोटि ठुल्ठुलो ल्याएन काला पानी घुम्यो भने यात्रीको फोटो खिच्नु लगिरहेको त्यो त हामीले राख्छ काला पानी कसले रहेछ भनेर
5: बाटो नभएपछि कसरी आउने कसरी खोज्ने कसरी खाने हामी अब बनाउँछ बनाउँछ भन्छन् अब कहिले बनाउने यस
0: पहिरोले भत्किया हो
5: पहिरोले भत्किएको हो नि बाटो छैन तलबाट कसरी आउने भारत सरकारले बाटो नदिएपछि हामी कहाँबाट आएर कहाँबाट खोजेर खाने
0: तपाईँहरूलाई माया गर्ने यो ठाउँलाई माया गर्ने नेता चाहिँ छैनन्
5: भए पनि तलपट्टि आयो भने यहाँ सिधा पुग्दैन यहाँ सिधा पुग्दैन को खाने रहेछ को बनाउने रहेछ हामीले थाहै छ त्यस्तै छ
0: आफै मरिसके
5: ठुलो ठुलो मान्छेहरूले जान्ने होला हामी थोडा थोडा सानो सानो मान्छेहरूले त देख्नु पनि छैन जान्नु पनि छैन अब त्योभन्दा अब के भन्ने अब भने पनि तलपट्टि आयो भने यहाँ पुग्ने होइन अब भने पनि खाली हो
6: छाङ्ग्रुलाई नुन र तेल किन्न भारत जानुपर्छ सदरमुकाम जान भारत जानुपर्छ छोरी बुहारीहरू भारत जान्छन् भारतबाटै आउँछन् छाङ्ग्रुलाई सबैभन्दा पहिला आफ्नै देशबाट हिँड्ने गोरेटो बाटो चाहिएको छ अनि मात्रै राष्ट्रियताका भाषणहरू
0: अनि तपाईँहरू यहाँ लामाहरू यहाँ त सौका मात्रै बस्ने भनेर
7: लामाहरू पनि बस्छन् सौकाहरू धेरै पुर्खादेखि अगाडिदेखि बसेको अनि लामाहरू

0: पछि आएर कहीँ उता माथिबाट आयो कहीँबाट आयो फेरि यहीँ बसेको फेरि यहीँको भइसक्यो अब.
1: ए लामाहरू चाहिँ कहाँ कहाँबाट आउनुभयो?
0: कोही तालाकोटबाट आयो होला, कोही हुम्लाबाट आयो होला.
1: ताक्लाकोटबाट आएको भनेर
0: तिब्बततिर.
1: ए अनि हजुरहरू र सौकाहरूमा चाहिँ के फरक छ यहाँ?
0: अब यहाँको त के फरक छैन उसको, अनि सबै अब
1: भाषा एउटै,
0: भाषा एउटै छ, त्यो सबै भाषा बोल्छ. अनि आफ्नो भित्र चाहिँ आफ्नो भाषा बोल्छु, तिब्बती भाषा.
1: तिब्बती भाषा. ए अनि ताक्लाकोटदेखि त्यो बेलामा मान्छेहरू यहाँ कसरी आयो होला? हुम्लादेखि
0: बाजेहरू आयो नि, बाजेहरू आएको भयो. हामीलाई त थाहा छैन, हामी त पैदा सिकेको
1: यही जन्मिनु. ए अनि बाजेहरू कसरी आइपुग्नु भयो होला तपाईँहरूलाई कथा सुनाउनु
0: भयो? 62 भन्छ नि यो लडाई भयो नि त्यो बेला, इन्डिया र के अरे चाइनाले तिब्बत कब्जा गरे नि, हो त्यही बेला चाहिँ हाम्रो बाबु बाजेहरू भागेर आएको भयो.
1: के छ यहाँको दुःख सुखको कुरो सुनाउनु न हामीलाई.
0: दुःख सुख त हामीहरूलाई के भन्नु, अब हामी यसरी काम गरेर खाने
1: होइन,
0: 6 महिना तल झर्दा दार्जिला, 6 महिना यहाँ आएर खेतीबारी जडीबुटी भनौँ यताउति त्यस्तै काम छ. फेरि अहिले फेरि ताक्लाकोट खुल्यो भने फेरि ताक्लाकोट जाने, त्यहाँ अलिक काम गरेर फेरि त्यो सेठ सेठहरू छन् त आफ्नो काम गर्छन् तिनीहरू आफ्नो बिजनेसमा. हाम्रो साहुकार र लामा सबै गरिबहरू त सबै त्यही हो, जडीबुटीको बसी छ.
2: मेरो बुहारीहरू जस्तो के हो, यहाँको खेतीपातीको काम यस्तो यस्तो काम हुन्छ, किसानको छोरा छोरी भनेकै हो.
1: केरा हो यसलाई के भन्नुहुन्छ?
2: मटर.
1: मटर पुरानो घर, कस्तो राम्रो राम्रो बुट्टा कसले बना होला है? हो
2: अगाडि जमानाको त्यो पुरानो घर यिनीहरू.
1: अनि यो घर बनाउने 6 महिना मात्रै बस्ने यहाँ?
2: अगाडि काठमाडौँमा निहारको कस्तो घर पनि यस्तै दक्षिण आइरहेछ.
1: ए तपाईँले देख्नुभयो?
2: देख्यो.
1: अनि यस्तो बुट्टा कसले बनायो होला है?
2: जमानामा हामीले यादै छैन.
1: तपाईँहरूलाई आउँदैन यस्तो बनाउन?
2: कहाँ आउँछ, अगाडि जमानादेखि बनाएको हाम्रो पर्खाले बनाएको घर हो यो त. अगाडि अगाडि हामीले यादै थिएन.
1: यो तपाईँको घर हो?
3: मेरो होइन, यो मेरो सासु मेरो घर उता रहेको.
1: ए
3: तपाईँको
1: सासु बस्नुहुन्छ यहाँ? तपाईँको नाम चाहिँ के हो नि?
3: मेरो नाम भागीरथी हेतवार.
1: ए तपाईँ यही गाउँको? माइती कता तपाईँको?
3: इन्डिया.
1: ए अनि कति मिठो नेपाली बोल्नु हुँदो रहेछ त
2: तपाईँ?
1: धेरै जस्तो सबै इन्डियाको हुनुहुँदो रहेछ है?
2: इन्डियासँग व्यापारी.
1: अनि यताको पनि बिहा गरेर
2: हाम्रो केटीहरू पारी इन्डियामा जान्छ, पारीको केटीहरू यता ल्याउँछ व्यापारी. हाम्रो गाउँ गाउँमा व्यापारी हुँदैन.
1: तल गागामा.
3: भोलितिर आउनु, चिया
1: खुवाउनु. के गरेर आउनु भएको खेतबाट?
3: खेतमा मटर टिपेर.
1: मटर टिपेर. ए ल कस्तो रमाइलो गाउँ रहेछ है?
2: रमाइलो गाउँ मध्ये हाम्रो यो गाउँ राम्रो
1: हो.
2: हाम्रो नेपालबाट तीर्थ यात्रा गर्ने यही बाटो हो. अगाडि जमानामा कैलाश जाने यही बाटो हो. काला पानी बाटो होइन, यही बाटो हो, तिनकर बाटो हो. स्कुल हाम्रो यो पुरानो अगाडिको स्कुल, हाम्रो हामीहरू पढेको स्कुल.
1: तपाईँ पढेको स्कुल
2: यो हो अगाडिको? यो
1: कहिले खुलेको स्कुल चाहिँ?
2: अब बन्द भयो
1: है, स्कुलै
2: बन्द भयो. अब दार्चुला छ, केटाकेटी कोही तल काठमाडौँ पढ्ने भयो, कोही इन्डिया पढ्ने भयो, यहाँ केटाकेटी नपढाउने भयो.
1: कति भयो यहाँ स्कुल बन्द भएको?
2: अब भयो 30 साल जति.
1: अनि कति सालमा खुलेको स्कुल हो?
2: ओलाङ ओल यहाँ स्कुल खुल्छ 2008 सालमा.
1: तपाईँ पनि यहीँ पढ्नु?
2: पढ्यो, 5 सम्म यहीँ पढ्यो.
1: 5 सम्म यहीँ पढ्नु भएको? ए अनि तपाईँले कति पढ्नु पाउनु भयो त?
2: हामीहरू के पढ्छ, बुवाहरू रक्सी खाने भयो. खेती काम यहाँको पानी यहाँ होइन, त्यो घरमा जानु हो पानी.
1: तल
2: आजभोलि यहाँ पानी छ, कहाँ राति जानु 10 बजे राति. आजभोलि हाम्रो सजिलो छ, पानी भन्नु कहाँ हो, त्यो घाँडबाट ल्याउनु हो. अलि फुङ्लोमा अलि ल्याएर यस्तो आमा बुवाले यस्तो खेत हो न, पारिवारी जानुभयो पानी ल्याऊ, तर ल्याऊ अगाडिको जमानाको बुहारीको छ छ सात सात केटाकेटी डर्नु पर्यो काम पढेन छ सात पर्यो औसत जान्दैन के त्यस्तो हो हामीहरू के अगाडि जमाना के आजभोलि त अलि इन्डिया सरकारले राशन पानी दिनको लागि अलि सजिलो भएको छ
1: नेपालमा बसेर नेपाल सरकारको गुणगान गाउन पाइएन
2: के हुन्छ नेपाल सरकारले ठुलो ठुलो नेताले ल्याउने बाटो अथवा नेताले अलिअलि बनायो दोस्रो सालले सिद्धियो उधर्यो के हुन्छ भनौँ त सरकारले तलबाट त काठमाडौँ जिल्लाबाट पैसा दिने होला किन दिने आफ्नो नेताहरू ठुलो ठुलोमा बिचको मान्छेले खाने होला के
1: कसले खान्छ
2: कसले हामीले के खान्छ लाटो खानु लाटो जानु किसानको काम गर्यो त्यही हो हाम्रो
1: आफ्नो गाउँ ठाउँ चाहिँ कस्तो लाग्छ
2: यो हामीहरू त यहाँबाट छ महिना तल गयो तल गएपछि चैत वैशाख महिनामा यहाँ माया हुन्छ हाम्रो हाम्रो देश हाम्रो देश हाम्रो खानु मिठो जे भए खायो भने यहाँको मिठो हुन्छ आलु आहा मिर्चो दगरा चोपियो भने मिठै चिल्लीको फापरको तितो त्यो मही दगरा खायो भने त्यस्तै पुग्छ हामीहरू त्यहाँ दार्चुलामा तल गयो भने नुन किन्नु तेल किन्नु पानीको दिनु बिजुलीको लाइट दिनु अलि छ महिना यहाँ अलिअलि रोजगारी गर्यो तल मजाले खानुपर्छ पता खेती छैन बाटी छैन हामीहरूको हाम्रो बुबु बजीले यहीको हो खेती तल त किनेर खानु हो हामीहरू त्यो छ्याले गएर हाम्रो हावापानी शीतल हुन्छ हर हल्को हुन्छ हाम्रो यो भूमिमा आयो भने के हुँदा यो यस्तै खायो भने हाम्रो यहाँ के हुँदैन पन्ध्र बिस दिन नदोयो भने हाम्रो मैला हुन्छ दार्जिलिङमा बिहान दोयो बेलुका दोयो अलि रोग आयो सर्दी आयो जुकाम आयो के यहाँ हुँदैन यस्तो हाम्रो यो भूमि र सब शुद्ध भूमि भयो हाम्रो भूमि देवी देवता जन्मभूमि बनेको यो ठाउँमा भयो यो दार्जिलिङमा के छ खायो त्यो टिभी हेर्यो के छ त्यो टिभीले यो मोबाइलले मान्छे बिगाडेछ अब के छ हाम्रो यो भूमिमा हो खानमा मिठो चपानमा छिटो
4: मेन पोइन्ट हाम्रो लागि नेपालमा बाटो हामीलाई गाडीको रोड छैन रोटो बाटो मात्र भए पुग्छ हामी अहिले इन्डियाबाट जितेर छौँ इन्डियाबाट पास दिएर छौँ पास नभएपछि इन्डियाबाट सिमा दिँदैन त्यही हो समस्या पास नदियो भने माथि ट्याम्पमा पुग्न सक्दैन खेतीबारी गर्न सकिँदैन
1: अनि नेपालमा त पहिला बाटो थियो अरे पाँच सात दिन लगाएर हिँडेर
4: बाटो थियो पहिला के थियो अब के गर्ने दस पन्ध्र साल अगाडि हिँडेको अब दस पन्ध्र साल भइसक्यो बाटो खराब भएको बनाउँदै बनाउँदैन मेरो मेरो हाम्रो बाटो भयो भने हामीलाई इन्डिया पास बनाउनु आवश्यकता छैन नेपालमा पनि बाटो मजाले हिँडेर आउनु आउँछ धेरै दुःख लाग्छ भन्नु तपाईँहरू काश्मीरतिरको मान्छेहरूले काला पानी हो हाम्रो भनेर आन्दोलन गर्छन् काला पानी सुरक्षा कसले गरिरहेको छ उनीहरूलाई थाहा छ काला पानी कस्तो छ भने यिनीहरूलाई थाहा छ त्यो त हामीलाई थाहा छैन यिनीहरूको कारणले हामीलाई यहाँ पास दिनु गाह्रो हुन्छ पानी आइरहनु गाह्रो गरिदिन्छ यिनीहरूले काला पानी हाम्रो भन्ने भनेर हामीले सुनाउँछौँ उनीहरूले काला पानी आफ्नो भयो भने नभए भने त्यस्तो हामीले जे आवश्यकता फाइदा छैन नेपालको बाटोघाटो छैन इन्डियाबाट आउनुपर्छ कति साल भयो इन्डियाबाट आएको दस पन्ध्र साल भइसकेन उसी त त्यहाँ पास दिँदैछ तर उसको आफ्नो टाइममा मात्र दिन्छ उनीहरूको सिडिओको उसमा हातमा हुन्छ एसडिएमको हातमा हुन्छ आज कहिले आज आऊ भन्छ भोलि आऊ भन्छ त्यस्तै त्यस्तै गर्दा एक महिना त्यस्तै बिताइदिन्छ हाम्रो बाटोको मात्रै छैन
2: काला पानीको
4: काला पानीमा काला पानी आन्दोलन गर्ने छ हाम्रो भनेर काठमाडौँमा कसले पनि नगरोस् किनकि हामीलाई यहाँ समस्या पर्छ हामी सधैँ झ्यान झेलुका हिँड्ने बाटो हाम्रो नेपाल बाटो भन्नु त सम्भावना छैन हामीलाई थाहा छ हाम्रो झुनीमा पनि छैन हाम्रो छोराको पनि सम्भव छैन हाम्रो राशन पानी जनावर पनि यहीँबाट आउँछ हाम्रो मान्छे पनि यहीँबाट आउँछ हामीलाई समस्या हुन्छ कति दुःख दिन्छ भनेर हामीलाई थाहा छ त्यो उनीहरू थाहा छ र उनीहरू त काला पानी हाम्रो भनेर झन्डा समाज हिँडिहाल्छ त्यो हिँड्न हामी पनि सक्छौँ मन पनि लाग्छ कि लाग्दैन मन लाग्छ तर भन्नु हामी
5: सकिँदैन
4: हाम्रो नेपालबाट भनाइदिनुहोस् पहिला हामी पनि भन्छौँ काला पानी हाम्रो भन्यो हामी काला पानी मान्छे पनि जान्छौँ तबसम्म बाटो उयो हो तबसम्म काठमाडौँको मान्छेहरूले कसैले पनि आन्दोलन नगर्नुहोस् काला पानी
1: अनि यहाँ त
4: स्तम्भै बनाएको रहेछ
1: त
4: चुच्चे नक्सा बनाएर बनाएर के गर्नु त यो बनाएर के गर्नु यसले हामीलाई
5: थाहा
4: यसले हामीलाई थाहा हुन्छ होइन नेपालबाट मात्र बाटो बनाइदियो भने नेपाली सामान हामी लिएर आउँछौँ इन्डियासँग किन युज गर्ने त्यसले त इन्डियासँग हामीले सिफारिस गर्नुपर्छ सर पास दिनुहोस् यस्तो समस्या छ, उनीहरूले के थाहा छ, उनीहरू चाहिँ बिहान हिँडेर आयो कलर झन्डा समात्यो कलर अनि हाम्रो हाम्रो भनिसक्यो। पत्रकारहरूले पनि पुरा भिडियो उडियो बनाएर पुरा फ्ल्यास गरिदियो, भन्नु भन्नु नेपाल भन्नु सक्नु भने भाडी बनाउनुहोस्, त्यो भना बाटो बनाइसकेपछि काला पानी हो हाम्रो भनेर हामी सबभन्दा पहिला भन्छौँ, यहाँको जनताहरू काला पानी हाम्रो हो भनेर हामीले पनि थाहा छ हाम्रो भनेर, हाम्रो घरको पनि हो हामीहरू, आज पनि जान सक्छ उनीहरू, त्यो 70 किलोमिटर जान सक्दैन, हामी जान सक्छौँ। बडा बनाउने सम्भावना छैन, गृहमन्त्री आज के गर्नु के गर्नु भयो, काला पानी हाम्रो भनेर हिलीमा घुम्यो काला पानी हाम्रो भनेर काला पानी पुगेर आयो भनेर फोटोहरू खिच्यो लगेर भयो, अहिले चाइना भन्दो छ, चाइना भन्दो गएर हामी यो सबै विरोध गरेर बसेको छौँ, म त अहिलेसम्म त हामी चाइनामै थियौँ, हामीहरू सानो दिनमा कसैले सानो दिनमा कसैको व्यापार हुन्छ, कसैको ठुलो व्यापार हुन्छ, आफ्नो आफ्नै हिसाबले व्यापार हुन्छ, त्यही हाम्रो हरेक सामान चाइनाबाट आउँछ, अहिले नेपालबाट बनाइदिए भनेपछि हामी आफ्नो गाई झुप्पोमा पनि अनि झाँकेर पनि सामान ल्याउन सक्छौँ, हामी 10 दिन हिँडेर पनि अनि मन्जुर छैन आफ्नै बाटो हिँड्नु छ नि, नेपाल हिँड्नु हामी खुसी लाग्छ, इन्डियामा हिँड्नु सिफारिस गर्नुपर्छ, सर मलाई जानु दिनुहोस् म भोलि पर्सि नै फर्केर आउँछु, थाहा जोड्नुपर्छ, पास भएर पनि थाहा जोड्नुपर्छ, नेपालबाट गएर पनि अब सीमा चोटो गरेर हिँड्न सकिन्छ नि, नेपालको बाटो होइन आफ्नै बाटो त हो भने,
1: ठुलो बाटो चाहिएन,
4: ठुलो बाटो चाहिएन, हामीलाई एउटा जनावर मान्छे हिँड्ने मात्रमा बाटो चाहियो, संसार त कहाँ पुगिसक्यो कहाँ पुगिसक्यो, चन्द्रमामा पुगिसक्यो, हाम्रो यो यहाँको बाटो भन्ने छैन,
1: हामी गोरेटो बाटोमा नि छैन
4: छैन।
1: काठमाडौँबाट टाढाको छाङ्ग्रु गाउँ कालापानी छेउमा सिमाना कुरेर बसेको छ। काठमाडौँमा कालापानी र चुच्चे नक्साका विषयमा रोमाञ्चक भाषणहरू हुन्छन्, सड़कमा झण्डाहरू हल्लिन्छन्, देश चलाउनेहरूसँग एक थरको गोरेटो बाटो मागिरहेका सिमानाका मान्छेहरूलाई काठमाडौँले दिने गरेका भाषण र नक्साहरूले जिज्याए जस्तै लाग्छ। भोलि यो टाढाको गाउँ आफ्नै देशसँग झनै टाढिएला कि नजिक होला।
6: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
7: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
8: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पायल फिस्टुला फिसर स्तनमा आएको गाँठा गुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
6: अन्य सेवाहरू
9: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
10: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
6: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
10: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
7: वरिष्ठ हार जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन
10: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
6: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
11: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सड़क विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 0825 63 218
12: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
13: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
12: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसिटी दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
14: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि
15: फोन नम्बर 0825 63 479
14: मोबाइल नम्बर 98 4 94 67 487
16: मध्य पश्चिम टाइम चेक यति बेला बिहानको 10 बजेको छ।

0: बिहान 10 बजे को मध्य पश्चिम हाइलाइट्स बाट देवा भुसाल को नमस्कार। घोराई उपमहानगरपालिकाले पछिल्लो 9 वर्षमा 198 किलोमिटर सड़क कालोपत्र गरेको छ। नगर प्रमुख नरुलाल चौधरीका अनुसार पछिल्लो 9 वर्षमा 458 किलोमिटर सड़क स्तर उन्नति र ग्राभेल 280 किलोमिटर नयाँ सड़क निर्माण र 68.3 किलोमिटर सड़क मर्मत सम्पन्न भएको छ। नगरका सबै ओडालाई केन्द्रसँग जोड्न 207 कलबट र 5 झलुङ्गे पुल निर्माण गरिएका उहाँले बताउनुभयो। शहरी सौन्दर्यीकरण र सरसफाईका लागि 900 किलोमिटर ढल निर्माण तथा एउटा व्यवस्थित सेनेटरी ल्याण्डफिल साइट सञ्चालनमा ल्याइएको छ। खानेपानी र सिंचाईमा आत्मनिर्भरता नगरवासीलाई स्वच्छ खानेपानी पुर्याउने उद्देश्यका साथ 108 कुवा र 77 डिप बोरिङ निर्माण गरी हाल 92% घरमा स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गरिएको नगर प्रमुख चौधरीले बताउनुभयो। कृषि क्षेत्रलाई लक्षित गरी 43 कृत्रिम जलाशय निर्माण गरिएका छन्, जसबाट 738 हेक्टर जमीनमा सिंचाई सुविधा विस्तार भएको उहाँले बताउनुभयो। ऊर्जा क्षेत्रमा 87 किलोमिटर प्रसारण लाइन विस्तार र 7 सौर्य ऊर्जा प्लान्ट स्थापना गरिएको छ। नगर प्रमुख चौधरीका अनुसार शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा शिक्षा अधिकांश सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना गरिएको छ। लुम्बिनी प्रदेश सभाको 8 अधिवेशन अन्तर्गत 10 बैठक आज दिउँसो 1 बजे बस्ने भएको छ। बैठकमा आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथि सैद्धान्तिक छलफल हुने कार्यसूची तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ। कार्यसूची अनुसार आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव सभामा पेश गर्नुहुनेछ। प्रस्तावमाथि प्रदेश सभा सदस्यहरूले धारणा राख्नेछन् भने छलफलका क्रममा उठेका प्रश्नहरूको मन्त्री कार्कीले जवाफ दिनुहुनेछ। यसै गरी बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कार्कीले आर्थिक वर्ष 2083-84 सेवा र कार्यका लागि प्रदेश सन्तिज कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि सभामा पेश गर्नुहुने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ। लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौडा कपडा उद्योगलाई सरकारले फेरि सञ्चालनमा ल्याउने तयारी गरेको छ। यो सँगै सरकारी निकायले यसको अनुगमन शुरू गरेको छ। हेटौडा औद्योगिक क्षेत्रभित्र 2032 सालमा स्थापना भएको 2035 सञ्चालित हेटौडा कपडा उद्योग 2057 सालदेखि बन्द भएको थियो। त्यस यता कपडा उद्योग फेरि सञ्चालनमा ल्याउन पटक पटक प्रयास भए पनि प्रयासले सार्थकता पाउन सकेको थिएन। यस वर्ष त्यसको सञ्चालनका लागि सरकारले चासो बढाएसँगै सरकारी तौरबाट स्थलगत अनुगमनसँगै सक्रियता बढाएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड हेटौडा कार्यालयका सूचना अधिकारी हिमाल भण्डारीले जानकारी दिनुभयो। कपडा उद्योग पुनः तत्कालै सञ्चालन गर्न सकिने अवस्थामा रहेको बताउँदै सूचना अधिकारी भण्डारीले त्यहाँ रहेका उपकरण सामान्य मर्मतपछि प्रयोग गर्न सकिने अवस्थामा रहेको जानकारी दिनुभएको छ। हेटौडा कपडा उद्योगको पुनः सञ्चालनका लागि प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले अग्रसरता लिएको बताउँदै उहाँले यस बीचमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले उद्योगको स्थलगत अनुमान गर्नुभएको बताउनुभयो। कपडा उद्योग बन्द भएसँगै उद्योग परिसरमा 2075 सालदेखि सशस्त्र प्रहरी सुरक्षा बल 14 नम्बर गण बस्दै आएको छ। प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजनामा असार 8-9 गते घराईमा सञ्चालन हुने लुम्बिनी प्रदेश स्तरीय आईटीएफ तेकान्दो प्रतियोगिता आज देखि शुरू भएको छ। घोराई उपमहानगरपालिका 15 स्थित दरबार स्केट पार्कमा आयोजना भएको प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम नेपानेले गर्नुभएको छ। प्रदेश खेलकुद मन्त्री लुम्बिनी प्रदेशको सदस्य सचिव तीरन्दाज गौतमले यो विषयमा जानकारी दिनुभएको हो। प्रतियोगितामा महिला तथा पुरूष दुवैतर्फ विभिन्न तौल समूहमा स्पारिङ र प्याटर्न विधाका प्रतिस्पर्धी समावेश गरेका छन्। महिलातर्फ 40-45, 45-50, 50-55, 55-60 तथा 60 केजी माथिका तौल समूहमा प्रतिस्पर्धा हुनेछ भने पुरूषतर्फ 45-50, 50-55, 55-60 र 60-65 तथा 65 केजी माथिका तौल समूह निर्धारण गरिएको छ। यसका साथै रेड बेल्ट, ब्लू बेल्ट र ब्ल्याक बेल्ट प्रथम दानका खेलाड़ी बीच पनि प्रतिस्पर्धा गराइनेछ। प्रदेशका विभिन्न जिल्लाबाट महिला तथा पुरूष खेलाड़ीहरूको सहभागिता रहने प्रतियोगिताले आईटीएफ तेक्वान्डो खेलको विकास, खेलाड़ीहरूको क्षमता अभिवृद्धि तथा राष्ट्रिय स्तरका लागि दक्ष र उत्कृष्ट खेलाड़ी उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। हस्त बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: खुल्यो परीक्षित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
2: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लोज तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
1: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने,
2: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
1: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने,
2: छालामा दागहरू आउने, कपाल झर्ने,
1: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा,
2: औलाहरू निलो भएमा, धेरै कालो भई कुहिन खोजेमा,
1: बारम्बार गर्भपतन भएमा,
2: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
1: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
2: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
1: बिना कारण शरीरको तौल घटेमा,
2: ढाड दुखेमा, कम्मर दुखेमा,
1: गाउट तथा युरिक एसिडको समस्या,
2: बारम्बार आँखा रातो भएमा,
1: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
2: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
1: छालामा दाग, अल्सर, सोरियासिसको दाग भएमा,
2: लामो समयदेखि छाला कडा भएमा,
1: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
2: युवा अवस्थामा पक्षघात भएमा,
1: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ,
2: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
1: कम उमेरमा हृदयघात, मुटु रोग भएमा,
2: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
1: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
2: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: फोन नम्बर 0825-91-670,
1: मोबाइल नम्बर 98-578-43-123। परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।

0: प्रोडक्टहरु कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अडगुरी
2: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्
3: घर घर अनि गृहिणीको साथ उल्लासले बनाउँदैछ परिवार एक साथ
4: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड
3: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा हुल्लास बासमती राइस जिरा मसिनो राइस
4: हुल्लासको कुरुम कुरुम चिउरा हुल्लासको इडली राइस
3: हुल्लासले बनाउँदैछ परिवार एक साथ
5: खुशीको खबर
6: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
5: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
7: होइन भाइला लखर लखर कहाँ हिनिस्
8: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
7: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
8: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
8: ल ल काका गइहाले म
9: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
8: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
9: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र मोबाइल नम्बर 98498-87741
10: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना 300 सयको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस् हाम्रा सेवाहरू ओपिडी सेवा भर्ना सेवा सबै प्रकारका अपरेशन सेवा आईसीयू सेवा रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा ल्याब र फार्मेसी सेवा सम्पर्क संजीवनी टिचिङ हस्पिटल घोराई उपमहानगरपालिका वडा नम्बर 3 वर्गदुवा दाङ सम्पर्क नम्बर 97090-65225 082-591-101 591-102 591-103 591-104 र 591-105
11: होइन के भयो दाई किन झुक्रे आएर बस्नु भएको
9: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
11: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
9: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ
11: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
9: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98578-34910
11: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 1500 गेट दाङ

0: नमस्कार। परिवर्तन सम्भव छ रेडियो काठमाडौँ 92.1 द्वारा प्रसारित रेडियो काठमाडौँ नेटवर्क मार्फत देशभर आउने नेपाली लोक तथा दोहोरी गीत संगीतको एउटा सर्वप्रिय कार्यक्रम इन्द्रणीको नयाँ श्रृंखला लिएर म चन्द्रमणि गौतम तपाईँको रेडियो सेटसेटमा आइसकेको छु। फरक बार फरक तवरले आउँछौ। आज सोमबार हो अनि बिहानीको समयमा तपाईसँग सँगै रहेर नेपाली लोक तथा दोहोरी गीत संगीतहरू तपाईँलाई सुनाउने र तिनै गीत संगीतका बानकी सँगै रमदै र रमाउँदै अगाडि बढ्दै गर्दा तपाईँले हामीलाई विभिन्न माध्यमबाट साथ दिनुहुन्छ हामीलाई थाहा छ। अनि ती माध्यमबाट प्राप्त भएका कमेन्ट र एसएमएसहरूलाई तपाईँको माझमा प्रस्तुत गर्ने बसाईमा हामी उपस्थित छौं र टेक्निकल सपोर्टमा रेडियो काठमाडौँको स्टुडियोबाट यतिखेर ईशा हुनुहुन्छ अनि देशैभरका रेडियोमा रहेर यो आवाजलाई दूरदराज अनि कुना कन्दरा रस्ती बस्तीसम्मका मनहरूमा पुर्याउनको लागि हाम्रा विभिन्न स्टुडियो अथवा रेडियो स्टेशनबाट हामीलाई साथ दिइरहनुभएका तमाम हाम्रा साथीहरूलाई पनि यतिखेर हामी बिहानीको समयमा नमन व्यक्त गर्न चाहन्छौ। यहाँको साथले साँच्चीकै इन्द्रणीको बसाई यादगारमय बन्दै अगाडि बढ़िरहेको छ र यादगार भए त हुन्छ नै, किनभने हामी मौलिकतामा रमाउने मान्छेहरू हौ अनि मौलिकताका कुरा गर्छौ। मौलिकता झल्कने हाम्रै पन बोकेका गीतहरू सुनाउँदै गर्दा साँच्चीकै कहिलेकाहीँ लाग्छ होइन, हामी नेपाली यति भाग्यमानी छौं कि हामीले हाम्रो लोक संस्कृतिलाई लुटुपुटु अथवा गर्दै होइन ती गीत संगीतहरूका माध्यमबाट तपाईँलाई विभिन्न जानकारी गराउँदै अनि ती गीत संगीतहरू माध्यम एउटा बन्छन् र ती गीत संगीतहरूले केही न केही सन्देशहरू दिएका हुन्छन्। नेपाली लोकदोहोरीमा अझ भन्नुपर्दा माया र प्रेमका कुराहरू आउँछन्, सुख र दुःखका रोदनहरूका भावहरू व्यक्त हुन्छन् अनि सन्देशमूलक गीतहरू आउँछ। जागरण गीतहरूले एउटा विछट्टै हामीलाई चाहिँ ऊर्जा प्राप्त गर्छ अनि यसरी नै फरक खालका गीतहरू सुनाउँछौ। समाज रूपान्तरणका लागि नेपाली गीत संगीतले महत्वपूर्ण भूमिका खेलेको छ, समाज रूपान्तरणका लागि पनि अनि महिला सशक्तिकरणदेखि लिएर विभिन्न खालका उत्पीड़नमा परेकाहरूका आवाज पनि रेडियो मार्फत गीत संगीतबाट हामी प्रस्तुत गर्छौ। हो त्यही हो इन्द्रणीको विशेष श्रृंखला र आजको व्यवसायमा म तपाईँका कमेन्टहरू पढ्दै अगाडि बढ्छु र यतिखेर तपाईँले हामीलाई रेडियो काठमाडौँ एसडी मार्फत हेर्दै र सुन्दै गर्दा त्यो पेज मार्फत तपाईँले कमेन्ट छोड्न सक्नुहुन्छ अनि ती कमेन्टहरू इन्द्रणीमा वाचन हुन्छन्। सँगसँगै हामीलाई तपाईँले टिकटक लाइभमा हेरिरहनु भएको छ चन्द्रमणि गौतमको आईडी मार्फत, यहाँबाट जोडिँदा पनि हामी तपाईँका कमेन्टहरू पढ्छौं र 9855108272 हामीलाई प्राप्त भएका कमेन्टहरू पनि वाचन गर्छौं। त्यसैले तपाईँ जहाँ हुनुहुन्छ मेरा प्यारा प्यारा साथीहरू कमेन्ट गर्न थाल्नुहोला, हामी तपाईँका कमेन्टलाई स्थान दिन्छौं। यो जानकारी मैले यहाँलाई गराइसकेको छु र कार्यक्रमको शुरूआतमा असाध्यै सुमधुर प्रकाश दोतराज र मेलिना राईको आवाजमा रहेको होइन एकदम राम्रो गीतलाई हामीले सुनाइसकेका छौं र यो गीत सँगै यहाँलाई म स्वागत गर्दै अब तपाईँका केही कमेन्टहरू पढ्न चाहन्छु। हामीलाई पार्वती अधिकारीले कार्यक्रम सुन्दै गरेको जानकारी भनेर लेख्नु भएको छ। नवीन मगरले पनि अब बज्ने गीत सबैको लागि सुनाउन चाहन्छु भन्नुभएको छ। संगीता कार्कीले पनि गुड मर्निङ म पनि सुन्दैछु नि इन्द्रणी भन्नुभएको छ। शंकरजी रामबहादुर विष्टले पनि गुड मर्निङ हजुर म पनि सुन्दैछु इन्द्रणी भन्नुभएको छ। अनि अर्को साथी सुरेश लामाले पनि हामी पनि सुन्दैछौ भन्नुभएको छ। निर्जलाजी हुनुहुन्छ जोरपाटीको नयाँ बस्तीबाट, उहाँले पनि सुन्दै गर्दा रमा खत्रीलाई मिस गर्न चाहन्छु भनेर लेख्नु भएको छ। गंगा खड्काले पनि नमस्कार म पनि सुन्दैछु भन्नुभएको छ। सेजल छेत्रीले पनि अब बज्ने गीत सबैको लागि हजुर भन्नुभएको छ। विकास तामाङ पनि इन्द्रणीमा जोडिनु भएको छ। हरि पौडेलले पनि गुड मर्निङ शुभ प्रभात म पनि सुन्दैछु लोकप्रिय कार्यक्रम इन्द्रणी भनेर लेख्नु भएको छ। त्यसै गरी मायादेवी भण्डारीले पनि सबैलाई सम्झना गर्दै अब बज्ने जुनै सुकै गीत सुनाउन चाहन्छु भन्नुभएको छ। मिलन चन्दले पनि नमस्कार, रमेश ओलीले नमस्कार अनि विनिता कोइराला गुड मर्निङ दाई भन्दै लेख्नुहुन्छ। अब विनिता कोइराला चाहिँ एकदम रेडियोलाई माया गर्ने पुरानो श्रोता हुनुहुन्छ। उहाँको समयमा छवि रमन रोजी दिदीहरूदेखि लिएर दीपिका थापादेखि लिएर धेरै धेरै हाम्रा चाहिँ श्रोता साथीहरू हुनुहुन्थ्यो जसले नेपाली गीत संगीतलाई अगाडि बढ़ाउन कलाकारलाई अगाडि बढ़ाउन चाहिँ महत्वपूर्ण भूमिका हिजोको दिनमा खेल्नु भएको थियो। अहिले विनिताजीले मलाई लाग्छ नेपाली गीत संगीतलाई अगाडि बढ़ाउन कलाकारलाई अगाडि बढ़ाउन चाहिँ महत्वपूर्ण भूमिका हिजोको दिनमा खेल्नु भएको थियो। अहिले विनिताजीले मलाई लाग्छ
1: जुनैसुकै सुनाउन चाहन्छु भन्नुभएको छ हजुर भन्नुभयो सन्देश पनि नमस्कार रमेश पोलीले नमस्कार मन रोजी दिदीहरूदेखि लिएर दीपिका थापादेखि लिएर धेरै धेरै हाम्रा श्रोता साथीहरू हुनुहुन्थ्यो जसले नेपाली गीत अगाडि बढाउन कलाकार अगाडि बढाउन चाहिँ महत्त्वपूर्ण भूमिका हिजोको दिनमा खेल्नु भएको थियो अहिले नेताजीले मलाई लाग्छ सम्भवतः बौद्धमै हुनुहुन्छ होला होइन लेखा पनि छ उहाँको बौद्ध पुलिस पिठ अगाडि सुन्दै हुनुहुन्छ त्यसैपछि अर्को साथी नमस्कार भन्ने आउने साथी चाहिँ को हुनुहुन्छ भन्दा उहाँ इन्दिरा कार्की सबैलाई सम्झना देवी माया निरौवाली गुड मर्निङ हजुर भन्नुभएको छ कमला बुढा थुकी पनि सुन्दै हुनुहुन्छ रोनी खाली पनि गुड मर्निङ भन्नुभएको छ भीम खड्का दीपा केसी खड्काले पनि गुड मर्निङ भन्नुभएको छ त्यसपछि लाल बहादुर छेत्रीले गुड मर्निङ दाई भन्नुभएको छ सन्तोषले पनि सुन्दै हुनुहुन्छ शर्मिला मोक्तानले सुन्दै हुनुहुन्छ भक्त दरलामीले पनि परिवर्तन सम्भव छ प्युठानदेखि यहाँलाई सुन्दैछु भन्नुभएको छ मित्र बुढाथोकीले मलेसियाबाट दाईलाई सुन्दैछु भन्नुभएको छ अनि विनिता कोइरालालाई लेख्नुभयो हो नि कोइराला लेखापढी सेन्टरबाट सुन्दैछौ दाई हामी धेरैजना छौ सुन्ने आज भन्नुभएको छ अब कतिजना हुनुहुन्छ कोइराला लेखा होइन अब तपाईँ पनि लेखापढी गर्न चाहनुहुन्छ होइन बौद्धतिर जाँदाखेरि बौद्ध वृत्तमा जाँदाखेरि भने ठ्याक्क बौद्ध वृत्तको अगाडिपट्टि चाहिँ कोइराला लेखापढी छ लेखनको लागि चाहिँ जानुहोला होइन विनिता ल एकदम थ्याङ्क यू सबैजनालाई सम्झना सबैजना बसेर इन्द्रेनलाई माया गरिरहनु भएको छ यहाँहरू जति त्यहाँ हुनुहुन्छ सबैलाई मैले ढोग र प्रणाम गरे अब भने हामी गीत सुनाउँछौ टेक्निकल सपोर्टमा काठमाडौँबाट ईशा हुनुहुन्छ मैले पटक पटक जानकारी गराइरहेको छु अब भने ईशाले एउटा राम्रो गीत राख्नुहुन्छ यो गीत सुन्नुहोला त्यसपछि चन्द्रमणि आउँछ तपाईँको माझमा

देशैभरका रेडियोबाट हेर्नुहोस् त मजाले इन्द्रणी सुनिरहनु भएको छ। घड़ी कसै उल्टो घुमेर बोलको यो असाध्य लोभलाग्दो गीतलाई पनि यहाँले सुनिसक्नु भएको छ। सर्वत्र बजारमा छ। ईश्वर सिंह कालिका रोगका मगरले यो गीतमा स्वरबद्ध गर्नुभएको छ। ईश्वर सिंहको संगीतमा शिव अखिलीको मनै सुने शब्द अनि ईश्वर सिंह युट्यूब अफिसियलबाट बजारमा यो गीत प्रस्तुत भएको छ र घड़ी कसै उल्टो घुमेर यहाँलाई मन परेको छ, भिडियो हेर्न पाए हुन्थ्यो भन्ने लागेको छ भने मजाले युट्युबमा गएर भिडियो हेर्न सक्नुहुन्छ अनि तपाईँ टिकटक बनाउन सक्नुहुन्छ। गीत संगीतका अझ प्रचार प्रसार कलाकारका गीतहरूलाई तपाईँले गर्न सक्नुहुन्छ। अब यो गीत सुनाइसकेपछि हामी इन्द्रणीको बसाईमा तपाईँका कमेन्टहरू पढ्दै मिठा मिठा गीतहरू त सुनाउँछौ। यतिखेर भने म फेसबुक लाइभमा प्राप्त भएका ती कमेन्टहरूलाई स्थान दिँदैछु। नमस्कार चन्द्रमणि दाई, म पूर्वको शंखुवा सभाबाट शिशिर चञ्चली भन्नुभएको छ। फुत्से राधा मगर्नीले पनि लाइभ मार्फत सुन्दैछु। उदयपुरको मान्छे भन्नुभएको छ। राधा भनेर चिन्ने नचिन्ने सबैलाई अब बज्ने गीत चाहिँ म सुनाउन चाहन्छु दादा भन्नुभएको छ। अनि ईश्वरी मेङमाङ राईले पनि सुन्दैछु भोजपुरबाट भनेर लेख्नुभएको छ। अर्जुन सुवेदी भारद्वाजले नमस्कार दाई, म पनि इन्द्रणीको साथी बनेको छु, हेर्दैछु सुन्दैछु, राम्रो लागिरहेछ भनेर लेख्नु भएको छ। जनक राजाले मगरले पनि गुड मर्निङ मिस यू अल भन्दै सम्पूर्ण साथीहरूलाई धेरै सम्झना गर्न चाहनु भएको छ। कमला मुखियाले पनि सबैलाई सम्झना मिस यू अल भन्नुभएको छ। नमस्कार, म पनि प्रोग्राम सुन्दैछु यता भोजपुरको बहिनी सानो शशिकला किराती भन्नुभएको छ। र मैलाई चिन्ने नचिन्ने सबै मित्र आफन्त जन्ममा मिठो सम्झना माया भन्दै अब बज्ने गीत सुनाउँछु भनेर लेख्नु भएको छ। त्यस्तै गरी अर्को साथी जयन्ती धामीले नमस्कार सुन्दैछु कञ्चनपुरको पुनर्वासबाट सम्झनु पर्दा हजुर लगायत मलाई चिन्ने नचिन्ने सबैलाई मिठो माया सम्झना गर्दै अब बज्ने गीत सुनाउँछु हस भन्नुभएको छ। हस अब चाहिँ भने गीता बुढाले पनि परिवर्तन सम्भव छ नमस्कार भन्दै इन्द्रणीमा आउनु भएको छ। प्रेमराज दाहाल टिकटकमा पनि जोडिनु भएको छ, फेसबुक लाइभमा पनि कमेन्ट गर्नु भएको छ। माधीबाट सुन्दै र हेर्दै गर्दा सम्झना गर्न चाहनु भएको छ। मधुरस मदन धामीले पनि हेलो नमस्कार, बैतडीको सिगासबाट मेरो नाम मधुरस मदन धामी हो, सुन्दैछु दाजु आज पनि इन्द्रणीको बसाई। रोपाईको चटारो छ यतातिर, बरु रोपाईको गीत बजाइदिनु न हजुर भन्नुभएको छ। हुन्छ नि, भइहाल्छ नि, असारको मेलो छ, असारको बेला छ, मानव रोपेर मुरी उब्जाउने समयमा असारका ती असारे भाकाहरू नसुनाई कहाँ इन्द्रणीमा हामी अगाडि बढ्न सक्छौ र हामी सुनाउने योजनामा थियौं, तर तपाईँले पनि हामीलाई लोकगीत सुन्नु पर्यो अनि असारे भाका सुन्नु पर्यो भनिसकेपछि हामी तपाईँलाई ती गीत संगीतहरू सुनाउँछौ। अब प्रविधिमा रहने ईसाले तयारी अवस्थामा राख्नु भएको छ, हामी सुनाउँछौ तपाईँलाई। मिलन घायल मुटुले पनि अब बज्ने गीत सबैको लागि भन्नुभएको छ। गणेश नेपाली सम्झना शुभ बिहानी भन्दै भारतको मुम्बईबाट आउनुभएको छ, घर उहाँको डोटी हो। सम्झना सबैलाई मिठो माया छुट्टिया नमस्कार भन्नुभएको छ। अनि जीवन थापा जलनले पनि झोरले नमस्कार प्रस्तुत दाजु, म तपाईँको नियमित साथी जीवन थापा जलन डोटीको गाजरी घर भई प्रवासबाट सम्झना सबैलाई भन्नुभएको छ। लोक सांगीतिक अभिवादन चन्द्रमणि दादा हजुर, परिवर्तन सम्भव छ रेडियो काठमाडौँ लगायत मेरो आवाजसँग चिर परिचित र यतिखेर यो कार्यक्रम सुनेर बस्नुभएका तमाम मेचीदेखि महाकालीसम्मका इन्द्रणी प्रेमी मनहरूलाई मिठो सम्झना गर्दै घर परिवारलाई पनि सम्झना छ। घर मेरो खोटाङ, अहिले मनमैजीमा छु र अब बज्ने गीत सबैलाई सुनाउँछु, जय गीत जय संगीत भनेर लेख्नु भएको छ। त्यस्तै गरी नमस्कार चन्द्रमणि सर, के छ, सन्चै हुनुहुन्छ? म कार्यक्रमको नियमित श्रोता हुँ, यता सुदूरपश्चिम अछाम घर भई भारतको महाराष्ट्र प्रदेशबाट कार्यक्रमलाई फेसबुक लाइभमा हेर्दैछु। म राम कठायत भन्नुभएको छ, उहाँले सम्झना। निशा थोकरले पनि अब बज्ने गीत सबैको लागि भन्नुभएको छ। त्यस्तै गरी इन्द्रणीलाई माया गर्ने राइनी राजकला, चन्द्रमणि दाई नमस्ते, सुन्दैछु शंखुवा सभाबाट, मिस गर्न चाहन्छु हजुरलाई, काठमाडौँतिर हुनुहुन्छ छोरा रविनलाई अनि सम्पूर्ण साथीहरूलाई मिठो सम्झना गर्दै अब बज्ने गीत भन्नुभएको छ। विशाल साउदले पनि सुन्दैछु डोटीको शिखर नगरपालिका ओडा नम्बर 5 लुलेक घर भई अहिले भारतको बेंगलोरबाट तपाईँलाई सुन्दैछु। मेरो नामसँग चिर परिचित रहनुभएका सबैलाई सम्झना, घर परिवारलाई पनि सम्झना बस्तीमा भन्नुभएको छ। लाल पुलामीले पनि भारतको केरलाबाट हामीलाई सुन्दै हुनुहुन्छ, घर उहाँको डोटीको जोराइल 4 पर्छ अनि बज्ने गीत अब सबैको लागि भन्नुभएको छ। नमस्कार रामजी घिमिरेले भन्नुभएको छ चितवनबाट सबैलाई सम्झना भन्नुभएको छ। सपना खड्का सदाको दिन चाहिँ आज पनि आइसक्नु भएको छ, सुन्दैछु बानेश्वरबाट सपना खड्का, कार्यक्रम इन्द्रणीको बसाईलाई के छ खबर, सन्चै हुनुहुन्छ, खाना खानुभयो होला, आज मलाई मिल्छ भने राजु
दाजु परियार दाईको कुनै पनि एउटा गीत बजाइदिनु होला। गीत मार्फत साथीहरू धेरै हुनुहुन्छ, सम्पूर्णलाई सम्झेको छु भन्दै छुट्टिन्छु, बाबाई भन्नुभएको छ। हस् धन्यवाद तपाईँलाई पनि। हामी इन्द्रणीको बसाईमा छौं, आज तपाईँका कमेन्ट पढ्ने हो, त्यसैले कमेन्टलाई पहिलो प्राथमिकतामा राख्दै गीत संगीतहरू पनि सुनाइरहेको छु। ढिला गर्दिन, इन्द्रणीको बसाई असारको बेला राख्दैछु यो गीतलाई।

देशैभरका रेडियो स्टेशनबाट लाइभ सुनिरहनु भएको छ इन्द्रणीलाई अनि मानव रोपेर मुरी उब्जाउने यो समय हो। असारे भाकाहरू सुनाउँदै हामी अगाडि बढ्छौं र बढ़िरहेका छौं। यही सिलसिलामा शिवनारायण जोशी कार क्षेत्रका काठे किङ हुनुहुन्छ र उहाँ र उहाँका साथीहरूले गाउनुभएको यो असाध्य लोभलाग्दो पुरानो असारे यो घाँसे गीतलाई हामीले सुनाइसकेका छौं। अब यो गीतसँगै यहाँलाई म स्वागत गर्छु। मेरा प्यारा प्यारा साथीहरू, इन्द्रणी नजिक हुनुहुन्छ, मलाई विश्वास छ सुन्दै हुनुहुन्छ। आज सोमबार बिहानीको समयमा तपाईँका कमेन्टहरू पढ्दै इन्द्रणीमा सँगै रहँदा छुट्टै मजा छ। मैले पनि मजाले रहेछु तपाईँसँग भएर यात्रा गर्दा, तपाईँले पनि कार्यक्रम सुन्दै होइन अनि म्यासेजहरू पठाउँदै त्यो मजा लिइरहनु भएको होला जस्तो लाग्छ। अनि समय सापेक्षी दोहोरी भाकासँगै अनि अब यो चाड विशेष हुन्छ नि होइन, पर्व विशेष, अब असार पन्ध्र आउँदैछ, असार पन्ध्र धुमधामका साथमा मनाउन साथीहरू लागिरहनु भएको छ र यो वर्ष अलिकति गत वर्षभन्दा धेरै पानी पर्न सकेको छैन, ठिक्क मात्र परेको छ। विगतको वर्षहरूमा खेत रोपाई गर्न पनि पानी नै पानी भएर जलमग्नै थियो, तर अहिले केही हदसम्म ठिक्क ठिक्क छ। र यतिखेर म जानकारी गराउँछु, विगतका वर्षहरूमा चाहिँ यो वर्ष पनि असार पन्ध्र होइन अनि दही चिउरा खाने, त्यसपछि रोपाई उत्सव गर्ने, यो उत्सव गर्नको लागि राष्ट्रिय लोक संचार कर्मी नेपालले विगतको वर्ष जस्तै यो वर्ष पनि गोकर्णेश्वर नगरपालिका ओडा नम्बर 7 शिव चोकमा भव्य रोपाई उत्सव गर्दैछ। गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा यो पनि जानकारी गराउँछु र त्यो कार्यक्रम हेर्नको लागि यहाँहरू सबैलाई म उपस्थितिको लागि आग्रह पनि गर्न चाहन्छु। अब मात्र एक हप्ता बाँकी छ र असार पन्ध्र धुमधामको साथमा हामी गोकर्णेश्वरको शिव चोकमा विगतका वर्ष जस्तै यो वर्ष पनि मनाउनेछौ र तपाईँ कार्यक्रम सुन्दै हुनुहुन्छ, असार पन्ध्र आउन लाग्यो अनि मजाले रोपाई गर्नुपर्छ, आउनुहोस् है सबैजना अनि विशिष्ट कलाकारहरूको साथमा गीत गाउनुपर्छ, गोकर्णेश्वरका मेयरलाई छमछमिन नचाउनुपर्छ दीपक दाईलाई अनि हाम्रा वडा अध्यक्षज्यू प्रवक्ताज्यूदेखि लिएर अनि नेपाली गीत संगीतलाई माया गर्ने, अझ भन्नुपर्दा असार पन्ध्रको छुट्टै महत्व छ हामी नेपालीमा, किनभने हाम्रो देश कृषि प्रधान, सँगै यो कृषि प्रधान भएको हिसाबले पनि हाम्रा धेरै दाजुभाइ दिदीबहिनीहरू कृषिलाई अथवा कृषि पेसामा हामी आत्मनिर्भर बन्नको लागि अगाडि बढ़िरहेका छौं अनि हामीले जमीन बाँझो राख्नु हुँदैन, त्यो जमीन बाँझो नराख्नको लागि हामीले जहाँ जे छ त्यही ठाउँहरूबाट ती उत्पादनमूलक क्षेत्रमा अथवा उत्पादनमूलक रूपमा चाहिँ अगाडि बढ्नुपर्छ। यसको सबै संयोजन हामीलाई दुर्गा थापकोटाले गोकर्णेश्वरमा गरिरहनु भएको छ, घनश्याम भाई पनि खटिरहनु भएको छ, यहाँहरूलाई संचारकर्मी नेपाल नमन व्यक्त गर्न चाहन्छ। अब कमेन्ट पढ्छु है, मलाई धेरै साथीहरूले कमेन्ट गरिरहनु भएको छ। यतिखेर भने माया जैसीले हामीलाई सुन्दै हुनुहुन्छ, दिपेन्द्र भण्डारीले पनि असारे गीत सुनौ अब भन्नुभएको छ, सुनाइसकेका छौ नि असारे गीत। ज्ञानेन्द्र बुढा मगरले पनि गुड मर्निङ भन्नुभएको छ। प्यारो भाई हजारी, ओ हजारी, हाम्रो चाहिँ सुदूरपश्चिमको

सदारी प्यारो भाई हामीसँग धेरै वर्ष सँगै रहेका अनि यतिखेर महेन्द्र रेडी सञ्चालन गर्दै गर्दा धेरै वर्ष टेक्निकल सपोर्टमा साथ दिने हाम्रो निश्चल नरेश हजारी भाई पनि आज इन्द्रणी सुन्दै रहेछन्, खुशी लाग्यो। पुनमाया डंगोल दिदीले नमस्कार, म पनि सुन्दैछु भन्नुभएको छ। टीका सानो पनि यतिखेर हामीमा जोडिनु भएको छ, टीकालाई पनि सम्झना छ। स्वरूप बरालले पनि गुड मर्निङ हजुर भन्नुभएको छ, सँगै लक्ष्मी विश्व शाहीले पनि नमस्कार भन्नुभएको छ, एल थापा मगरले पनि नमस्कार सुन्दैछु भन्नुभएको छ, सिम्पलले पनि हामीलाई सुन्दै हुनुहुन्छ, सुनमाया तामाङले पनि चन्द्रमणि दाई लोक साङ्गीतिक विभागले म काठमाडौँबाट कार्यक्रमलाई सुन्दैछु सम्झना सबैलाई भन्नुभएको छ। अनि अर्को साथी दिनेश हुनुहुन्छ, दिनेशलाई पनि सम्झना कार्यक्रम सुन्दै हुनुहुन्छ। त्यसपछि गुड मर्निङ हजुर भन्नुभएको छ, ध्यानु देवीले सुन्दै हुनुहुन्छ, विपिन रिजालले पनि हामीलाई सुन्दै हुनुहुन्छ, बिन्दास तामाङले पनि सुन्दै हुनुहुन्छ। दाई नमस्कार, म सुदूरपश्चिम अछामबाट नमस्कार माया छ भन्नुभएको छ, बद्री पंगेनी दाई पनि सँगै हुनुहुन्छ, यहाँलाई पनि सम्झना छ। रमेश कौशलले पनि गुल्मी जिल्लाको मालिका गाउँपालिका 8 सुन्दै र अहिले चाहिँ म तम्घासमा छु भन्नुभएको छ, अनि जापानदेखि सुन्दै र हेर्दै नेपालमा बाबा मामुलाई सम्झन चाहन्छु भन्नुभएको छ। अनि के छ खबर सन्चै हुनुहुन्छ, प्रिय रेडियो गाउँघर प्यारी दिदी पवित्रा खड्का सबैलाई सम्झना भन्न माया जैसी लेख्नु भएको छ। र यतिखेर भने अर्जुन विश्व कतारबाट हेर्दै र सुन्दै भन्ने जानकारी प्राप्त भएको छ, डायमन्ड अधिकारीले सुन्दै र हेर्दै मिस यु भन्नुभएको छ, सँगै उमेशले पनि हामीलाई सुन्दै हुनुहुन्छ, यहाँलाई पनि सम्झना छ। सँगै सन्तोष खड्का, वीरेन्द्र आचार्य अनि पदम सिद्धि लामाले पनि सुन्दै हुनुहुन्छ, मकवानपुर गढीबाट अहिले म मलेसियामा भन्नुभएको छ, मित्र बुढाथोकीदेखि ज्ञानु ढुङ्गेल हाम्रो पुरानो श्रोता हुनुहुन्छ, अहिले पनि टिकटक लाइभमा भेटिने रहन्छ, सुन्दै हुनुहुन्छ, यहाँलाई पनि सम्झना। शर्मिला मोक्तानले सबैलाई सम्झना भन्नुभएको छ, नमस्कार म नवराज निराज केवलपुर 2 धादिङ अहिले दुहा कतारबाट इन्द्रणी सुन्दैछु भन्नुभएको छ। अनि यतिखेर दाई म पनि मरूभूमिमा बसेर इन्द्रणी सुन्दैछु, बस्तीको याद आएको छ, याद आएर के गर्ने टाढा सुदाई भन्नुभएको छ। नवराज भारतीले पनि हामीलाई सुन्दै र हेर्दै हुनुहुन्छ, ज्ञानुमाया शर्मिला मोक्तान अनि जुनेलीले पनि सुन्दै हुनुहुन्छ, देवी ज्ञानमाला जो गायिका आशा लामा हुनुहुन्छ नमस्कार भन्नुभएको छ, यहाँलाई पनि सम्झना छ। भन्दै एउटा गीत राखौं, हस भन्नुभएको छ, ढिला गर्दिन, इन्द्रणीमा यो गीत राख्छु।

0: फुल जस्तै पहिलाई खेम सेन्चुरी रञ्जिता विश्वकर्माको गीतलाई सुन्नुभयो। हामी देशैभरका विभिन्न रेडियोबाट एकसाथ प्रसारणमा रहेको नेपाली लोक तथा दोहोरी गीत संगीतको एउटा सर्वप्रिय कार्यक्रम इन्द्रणीमा छौं र आज हामी तपाईँका कमेन्टहरू इन्द्रणी मार्फत वाचन गरिरहेका छौं र अगाडि बढ़िरहेका छौं। हामीलाई धेरै भन्दा धेरै साथीहरूले विभिन्न ठाउँहरूबाट साथ दिइरहनु भएको छ र यतिखेर भने हाम्रो रविले पनि हामीलाई सुन्दै हुनुहुन्छ, प्रिया छेत्रीले पनि सबैलाई सम्झना भन्नुभएको छ, रविले त हामीलाई यति धेरै माया नै गरिरहनु भएको छ, विमला पोखरेलले दाङ घोराईबाट कार्यक्रम सुन्नको लागि म हतार हतार आइयो है इन्द्रणीमा हजुर हजुर लगाउन भन्नुभएको छ, सायद अब खेततिर जानु भएको थियो क्या होइन, हुन त असारको मेलो छ, कोही खेतमा कोही के होइन, कति ठाउँमा खेत रोपाई भइरहेछ, कति असार पन्ध्रमै रोप्ने भन्दा बस्नुभयो होला, यसरी नै तपाईँको दैनिक दिनचर्या अगाडि बढ़िरहेको छ। खैरिजे भाइ पनि विमलाजी साथ दिनुभयो, खुशी लाग्यो, धन्यवाद तपाईँलाई। निर कुमारले पनि हामीलाई मिठो सम्झना गर्दै साउदीबाट इन्द्रणी सुन्दै हुनुहुन्छ, थ्याङ्क यू दाई म सुन्दैछु भन्नुभएको छ, एकदम रवि रविलाई धन्यवाद छ। सन्जु नेउपाने पनि हामीसँग जोडिनु भएको छ, सन्जुलाई पनि सम्झना, उहाँ लोकप्रिय लोकदोहोरी गायिका हुनुहुन्छ। सुषमा केसी गुड मर्निङ सुन्दैछु भन्नुभएको छ, लेख्नु भएको छ बालापन त्यही रेडियो अगाडि बित्यो दाजु, अहिले बल्ल हजुरलाई देख्न पाइयो भनेर हाम्रो रविले लेख्नु भएको छ हो नि है। अनि सुषमाले सबैलाई सम्झना, चौगा छेत्रीले सबैलाई सम्झना गर्दा अब बन्दै गीत सुनाउँछु भन्नुभएको छ। अनि इन्दिरा दाहालले नमस्कार दाजु भन्नुभएको छ। अनि मलदेश छेत्री गाउँ यो नामबाट पनि हेर्दै र सुन्दै हुनुहुन्छ। गगन खड्काले निकै सुनेको आवाज रेडियो रेसुङ्गादेखि अहिले पनि मनपर्छ भन्नुभएको छ, रेडियोमा भन्नुभएको छ, अहिले रेसुङ्गामा हुनुहुँदो रहेछ। अनि लक्ष्मण छेत्रीले पनि सुन्दै हुनुहुन्छ, दीपक बस्नेतले मलेसियाबाट है लक्ष्मणले सबैलाई सम्झना, पर्याप्त एसकेले पनि हामीलाई मलेसियाबाट सुन्दै हुनुहुन्छ, मगर हुनुहुन्छ म पनि हेर्दैछु भन्नुभएको छ, एकल यात्री दुबईबाट साथ दिइरहनु भएको छ, सुदर्शन बन्जाराले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ जोरपाटीबाट, सुदर्शनलाई पनि सम्झना, प्यारो साथी हाम्रो रोज राजन केसी अमेरिकाबाट साथ दिइरहनु भएको छ, दिल मायालु मेरो घर डोटी अहिले म मलेसियाबाट हेर्दैछु नमस्कार गुड मर्निङ भन्नुभएको छ, पहिला निकै सुनेको आवाज रेडियोमा भन्न लेख्नु भएको छ गगनले, अनि जुन 25 पनि गुड मर्निङ परदेशी भूमि परदेशी भूमिदेखि म सुन्दैछु कार्यक्रम भन्नुभएको छ, नाम भन्नुभएको छैन, सञ्जयले पनि सबैलाई सम्झना गर्दै प्रदेश भाइले सम्झनु भएको छ, अनि आशाले पनि आशा खत्री राणाले पनि गुड मर्निङ भन्नुभएको छ, सँगै रेणुका मगरले गुड मर्निङ भन्नुभएको छ, दिनेशले सबैलाई सम्झना गर्दै अब बज्ने गीत सुनाउन चाहन्छु, आकाश डाँगी धनगढ़ीबाट नमस्कार भन्न चाहनुहुन्छ, सँगै ज्ञानेन्द्र बुढा मगरले पनि नमस्कार भन्नुभएको छ, यहाँलाई पनि धन्यवाद छ। त्यसै गरी अर्को साथी सुरेश राणा मगरले हामीलाई सुन्दै हुनुहुन्छ, समीर खानले पनि सबैलाई सम्झना, नमस्कार म उच्च सम्मानका साथमा कुशल कार्यक्रम प्रस्तुता प्रिय व्यक्तित्व दाजु चन्द्रमणि र इन्द्रणीमा सम्झना, मलेसियादेखि है हजुर भन्न सुमनले भन्नुभएको छ, अनि सुरेश राणाले सबैलाई सम्झना, अनि कान्छाले पनि सुन्दै हुनुहुन्छ, बुद्धवीरले लासो फ्याफुल्ला चन्द्रमणिलाई सुन्दैछु इन्द्रणी महाभारतकोबाट भन्न लेख्नु भएको छ, अनि गल्ती नगर ल कथा मेरो कटवाल यो नामबाट दोलखाबाट सुन्दै हुनुहुन्छ, सँगै हाम्रो अर्को साथी जयराम खत्रीले नमस्कार भन्नुभएको छ, रूकुम पश्चिम बाफीकोटको मान्छे अहिले अमेरिकाबाट सुन्दै हुनुहुन्छ नमस्कार यहाँलाई पनि, यादवजीले पनि गुड मर्निङ भन्नुभएको छ, त्यसपछि विमला भुजेलको मैले जानकारी गराइसकेको छु, सँगै अर्को साथी हुनुहुन्छ कुमार निर कुमारको मैले जानकारी गराए, मामु छोरीबाट यो नामबाट पनि हेर्दै हुनुहुन्छ, रविले सुन्दैछु भन्नुभएको छ, अनि कुशल लामाले सुन्दै हुनुहुन्छ, सम्झना छ यहाँलाई पनि, योगी राजाले पनि नमस्कार भन्नुभएको छ है, सम्झना यहाँलाई पनि धेरै धेरै, लेकाली कृष्णले पनि सुन्दै हुनुहुन्छ, नेवार यो नामबाट राम्रो गीत बजाइदिनुहोस् भन्नुभएको छ, अनि पारस धामीले पनि गुड मर्निङ भन्नुभएको छ, गणेश लामाले गुड मर्निङ भन्नुभएको छ, प्रिया छेत्रीको जानकारी गराइसकेको छु, हस् धन्यवाद यहाँलाई पनि, के गर्ने भर्खर आएको होइन इन्द्रणीमा भने कति चाँडो जाने बेला भएको छ, हो त भर्खर आउनुभयो जाने बेला भयो नमस्कार है भन्नु भइसकेको छ, अब मैले उहाँको त्यो कुरा पनि बुझ्नुपर्छ। अब जाँदा जाँदै रिमी र झिमी पानी है
1: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाक बन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
2: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 0825162110 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चार देखि पश्चिम तर्फ
3: एक हप्ता देखि यो दाँत दुखेको देखि छ फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ अब यसको उपचारको लागि कहाँ जाने होला
4: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
3: डाक्टरद्वारा दिइने सेवाहरू
5: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा
3: बाङ्गाटिङ्गा दाँत मिलाउने
5: शल्यक्रिया गरेर दाँत निकाल्ने
3: खाली ठाउँमा दाँत भर्ने
5: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने
3: मुखमा घाउ खटिरा आउने गिजाबाट रगत आउने श्वास गनाउने दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
5: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दान सम्पर्क फोन नम्बर 0825903350 र सम्पर्क मोबाइल नम्बर 9858743123

0: अखरू, कोकोनट, सोकोनट, वीटा मिल्क, बटर फैट, क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट।
1: हेरा हेरा हेरा, यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिव र कुकी छ है नाइस।
0: अद्गुरी।
2: के तपाईं पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचोली आयुर्वेद क्लिनिक घोराईदाङमा। उपचार हुने रोगहरू पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
3: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
2: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि क्षमा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
3: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथ रोग,
2: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसा पोल्ने, दुख्ने,
3: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
2: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
4: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, कुराई 15 बिपिसोक दाङ। सम्पर्क फोन नम्बर 98686 61694।

0: 6.9 को सांदा डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: मध्यपश्चिम जाँच यति बेला बिहानको 11 बजेको छ।

बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। गहुँ उत्पादनका लागि उर्वर र अग्रणी मानिएको मध्य प्रदेशमा यस वर्ष गहुँ उत्पादनमा कमी आएको छ। प्रदेश कृषि निर्देशनालय धनुषाका अनुसार यस वर्ष मध्य प्रदेशमा 3,732 हेक्टर क्षेत्रफलमा प्रति हेक्टर 1.8 मेट्रिक टनका दरले 5,43,160 मेट्रिक टन गहुँ उत्पादन भएको छ। अघिल्लो वर्ष मध्य प्रदेशमा 1,78,433 हेक्टर क्षेत्रफलमा प्रति हेक्टर 3.37 मेट्रिक टनका दरले 7,31,000 मेट्रिक टन गहुँ उत्पादन भएको थियो। यस वर्ष सबैभन्दा बढ़ी धनुषामा 33,500 हेक्टर क्षेत्रफलमा प्रति हेक्टर 2.94 मेट्रिक टनका दरले 98,490 मेट्रिक टन गहुँ उत्पादन भएको मध्य प्रदेश कृषि निर्देशनालय बागवानी विकास अधिकृत कृष्ण विश्वकर्माले जानकारी दिनुभयो। बागवानी विकास अधिकृत विश्वकर्माका अनुसार रौतहटमा 17,292 हेक्टरमा प्रति हेक्टर 3.5 मेट्रिक टनका दरले 52,741 मेट्रिक टन, सर्लाहीमा 27,400 हेक्टरमा प्रति हेक्टर 2.54 मेट्रिक टनका दरले 69,596 मेट्रिक टन र महोत्तरीमा 27,000 मेट्रिक टनमा प्रति हेक्टर 2.6 मेट्रिक टनका दरले 72,800 मेट्रिक टन गहुँ उत्पादन भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनको दोस्रो दिन बन्द सत्र आजको सुरक्षा व्यवस्थालाई अत्यन्तै कड़ा पारिएको छ। महाधिवेशन स्थलमा अनावश्यक गतिविधि रोक्न र प्रक्रिया व्यवस्थित गर्न पार्टीले सुरक्षा विशेष चनाखो अपनाएको छ। मेटल डिटेक्टरको प्रयोग सहित परिचय पत्र बिना कसैलाई पनि प्रवेश दिइएको छैन। बन्द सत्र हलमा हलभित्र गैर अधिकारिक र अपरिचित व्यक्तिहरूको प्रवेशलाई पूर्ण रूपमा निषेध गरिएको छ। महाधिवेशन स्थलको मुख्य प्रवेशद्वारमै ठूलो संख्यामा प्रहरी र निजी सुरक्षा गार्ड बाउन्सरहरू परिचालन गरेर कड़ा जाँचबुझ गरिएको छ। परिचय पत्र बिना कसैलाई पनि भित्र जान दिइएको छैन। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चितवनमा जारी महाधिवेशनमा सहभागी प्रतिनिधिहरूसँग खाना र नास्ताका लागि रू 5,000 रूपियाँ शुल्क पनि उठाइएको छ। केही प्रतिनिधिले शुल्क महँगो र सुविधा कम भएको गुनासो गरेका छन् भने केहीले यसलाई भ्रष्टाचार रोक्ने सकारात्मक अभ्यास मानेका छन्। केही प्रतिनिधिले आउने जाने गाड़ी भाड़ा र बास बस्ने व्यवस्था प्रतिनिधि आफैले गर्नु परेको अवस्थामा 5,000 शुल्कले थप आर्थिक भार पारेको बताउँछन्। महाधिवेशनमा सहभागी हुन देशका विभिन्न ठाउँबाट आएका प्रतिनिधिहरूले भने उक्त शुल्कलाई लिएर मिश्रित प्रतिक्रिया दिँदै आएका छन्। जुम्लाको पर्यटकीय गन्तव्य गिरिदहतर्फ जाने बाटोमा पर्ने फूलचौलिया पाटन क्षेत्रका धुपीका रूख व्यापक रूपमा कटान भएको पाइएको छ। तातोपानी गाउँपालिका 4 अन्तर्गत पर्ने उक्त क्षेत्रमा अवैध रूपमा रूख कटानी भएको छ। प्राकृतिक रूपमा पनि सुक्ने क्रम बढ़ेपछि वन क्षेत्र संकटमा परेको स्थानीय जनप्रतिनिधिको भनाइ छ। तातोपानी गाउँपालिका 4 वडा अध्यक्ष अमर बहादुर रोकाईले फूलचौलिया पाटनमा रहेका अधिकांश धुपीका रूख जथाभावी काटिएको बताउनुभयो। वन विनाश रोक्नका लागि पटक पटक डिभिजन वन कार्यालयलाई जानकारी गराइएको छ। ओडाको टोली र सामुदायिक वन उपभोक्ता समूहले संयुक्त रूपमा गस्ती गर्ने र अनुगमन गर्ने गरिएको छ भने रूख काट्ने कार्यलाई संलग्नलाई रसिद काटेर कार्यवाही प्रक्रिया समेत अघि बढ़ाइएको छ। वन संरक्षणका लागि जिल्ला डिभिजन वन कार्यालयमा निरन्तर पहल गरिएको बताउँदै उहाँले भन्नुभयो, अघिल्लो वर्षको तुलनामा यस वर्ष धुपीको विनाश केही घटेको भए पनि लुकीछिपी चोरी गरेर वन विनाश गर्नेलाई कड़ा कार्यवाहीको व्यवस्था भए मात्र चोरी कटानी घट्नेछ। पर्यटकीय तथा वातावरणीय दृष्टिले महत्वपूर्ण फूलतौलिया पाटनका धुपी वन संरक्षणका लागि सरकारवाला निकायले अझ प्रभावकारी पहल गर्नुपर्ने पनि बताउनु भएको छ। र घोराई उपमहानगरपालिकाले पछिल्लो 9 वर्षमा 198 किलोमिटर सड़क कालोपत्र गरेको छ। नगर प्रमुख नरोलाल चौधरीका अनुसार पछिल्लो 9 वर्षमा 458 किलोमिटर सड़क स्तरोन्नति र ग्राभेल 280 किलोमिटर नयाँ सड़क निर्माण र 68.3 किलोमिटर सड़क मर्मत सम्पन्न भएको छ। नगरका सबै ओडालाई केन्द्रसँग जोड्न 207 कलभर्ट र 5 झलुङ्गे पुल निर्माण गरिएको उहाँले बताउनुभयो। शहरी सौन्दर्यीकरण र
सरसफाईका लागि 900 किलोमिटर ढल निर्माण तथा एउटा व्यवस्थित सेनेटरी ल्याण्डफिल साइट सञ्चालनमा ल्याइएको छ। नदी नियन्त्रणका लागि 20.9 किलोमिटर क्षेत्रमा तटबन्ध निर्माण गरी बाढ़ी र कटानको जोखिम कम गरिएको छ। कृषि क्षेत्रलाई लक्षित गरी 43 कृत्रिम जलाशय निर्माण गरिएका छन्, जसबाट 738 हेक्टर जमीनमा सिंचाई सुविधा विस्तार भएको उहाँको भनाइ छ। खानेपानी र सिंचाईमा आत्मनिर्भरता, नगरवासीलाई स्वच्छ खानेपानी पुर्याउने उद्देश्यका साथ 108 कुवा र 77 डिप बोरिङ निर्माण गरी हाल 92% घरमा स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गरिएको नगर प्रमुख चौधरीले बताउनु भएको हो। हवस्त, बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
2: मेरो दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
2: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825367775।
2: सम्पर्क नम्बर 98-4876-2873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
5: नेपाली जुत्ता घर,
8: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
5: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू, सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
8: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
5: स्वदेशी उत्पादनको प्रवर्धन गरौ। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टी, थारू गल्ली, हुराही दाल।
8: सम्पर्क मोबाइल नम्बर 98-577-71-546।
9: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
10: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
9: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउँदा चाहिँ बाबु
10: के गर्नु त काका। न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन। यस्तै छ झोले जिन्दगी।
9: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ।
10: ल ल काका, गइहाले म।
11: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
8: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
11: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय, गणेश हलको पूर्वतर्फ, न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98-4-98-87-741।
8: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू, अब अभिषेक मेडिकल स्टोर्स घोराही दायाङमा।
12: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
13: डाक्टरद्वारा दिइने सेवाहरू,
12: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
13: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
12: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
13: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
12: नोट, मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
8: बिरामी जाँच्ने मिति यही असार 13 गते शनिबार, समय बिहान 9 बजेदेखि।
13: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
8: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98-4-79-57-193 र 98-1-28-89-028।
6: भर्ना खुल्यो।
11: ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपाल द्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युए द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
6: कार्यक्रमहरू:
11: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्ष,
6: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना।
14: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज गोराई 16 सानी अम्बापुर सरादाङ,
15: फोन नम्बर 0825562601, 98578-35990, 98578-31684, 98512-32328
11: र 98578-37255।
16: यो दाँत दुखेर मर्नै भयो।
17: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
16: अस्ति भर्खर त औषधि गरेको, 20-19 भएको होइन।
17: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
16: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ म?
17: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
18: हप्ताको 7 दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
19: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
18: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
20: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा सिटिङ दाँत राख्ने बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, किजाबाट रगत आउने, किजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
19: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
18: सम्पर्क फोन नम्बर 082-83-60-27,
19: 98-41-68-47-46।
18: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
21: सीता के हो तिमीलाई, घुम्छौ र बसेछौ?
22: के हुनु नि, बिहे भएको 6-6 वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
21: के कुरा गर्छु मिम्ले, हाम्रै गोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आएको छ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
22: ए ठिकै छ, म जानु त धेरै अब तिमीले भनिहाल्यो, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
23: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपि चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
11: नोट: पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
23: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोरहाइदान, सडक विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-42572।
24: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pasupatiicare.com।

0: 6.9 को शानदार डिस्प्ले AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार
1: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लोड्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू बिस्तारै जोर्नीहरू र औलाहरू बाङ्गिँदै जाने हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने छालामा दागहरू आउने कपाल झर्ने शरीर फुल्ने र चिलाउने हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा बारम्बार गर्भपतन भएमा कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा बिना कारण शरीरको तौल घटेमा ढाड दुखेमा कम्मर दुखेमा गाउट तथा युरिक एसिडको समस्या बारम्बार आँखा रातो भएमा फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा बारम्बार लामो समयसम्म ज्वरो आएमा छालामा दाग अल्सर सोरियासिसको दाग भएमा लामो समयदेखि छाला कडा भएमा लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा युवा अवस्थामा पक्षघात भएमा मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा कम उमेरमा हृदयघात मुटु रोग भएमा सबै समस्याको समाधान हुन्छ आउनुहोस् बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ फोन नम्बर 0825-91-670 मोबाइल नम्बर 98578-43-123 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली

यहाँ थुप्रै मोड र घुम्तीहरू छन्, थुप्रै उकाली ओरालीहरू छन्, थुप्रै सुस्केरा र थकाईहरू छन्, थुप्रै स्वागत र विदाईहरू छन्। दुःख पिराई पनि छ जीवनमा, हास्थ्यो ठट्टा पनि छ जीवनमा। त्यसैले जीवन यात्रामा एक्लै यात्रा होइन, आउनुहोस् कार्यक्रम उकाली ओराली सँगै रमाऊ। कार्यक्रम उकाली ओराली।

नमस्ते नमस्कार अनि लोक सांगीतिक अभिवादन तपाई सम्पूर्ण सम्पूर्ण रेडियो प्रेमी श्रोता मनहरुमा आवाजको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज को अपने प्रस्तुति र लोक तथा दोहोरी गीत संगीतको संगालो रेडियो कार्यक्रम उकाली उरालीको पर्खाईमा जति पनि रेडियो प्रेमी श्रोता मन हुनुहुन्छ यहाँहरू सबै सबैलाई र प्राविधिक मित्र प्रविधिक अधिकारी सँगै आवाजको दुनियाँ मार्फत तपाईँकै सुमधुर आवाजका बाङ्की लोकगीत संगीतको सारथी म नारायण जोशीको तर्फबाट हजुर श्रोता आज तपाईँहरू के गरिराख्नु भएको छ आजको यो न्यानो यो गर्मी मौसम सँगसँगै के कस्तो अवस्थामा हुनुहुन्छ कहाँ हुनुहुन्छ है आज पक्कै पनि रमाइलो गर्दै घरमै बस्नु भएको छ होला भन्ने कुरा मलाई लागिराखेको छ आज सोमबार आइपुगेको छ हामी सोमबार बसाईमा छौँ हामी हरेक साता यो सोमबारको दिन बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकिएपछि आउने गर्छौँ र करिब करिब करिब 12 बजेसम्म तपाईँहरूको प्रतिभा सुन्दै सुनाउँदै अनि तपाईँहरूसँग रमाइलो भलाकुसारी गर्दै यहाँ रहने गर्छौं त्यही क्रममा आजको यो सुन्दर श्रृंखला रेडियो कार्यक्रम उकाली ओरालीको यो सोमबार बसाई लिएर उपस्थित भइसक्यौं आइसकेका छौं आज यो श्रृंखला निकै भन्दा निकै निकै रमाइलो यात्रा हुनेछ भन्ने कुरा मलाई लागिराखेको छ अवश्य पनि रमाइलो हुनेछ आज पनि हामीले तपाईँहरूको प्रतिभाहरू सुन्छौं तपाईँहरूसँग लुकेर रहेको प्रतिभा छ धेरैमा धेरै सुनाउन चाहनुहुन्छ सुनाउने अवसर पाउनु भएको छैन भने तपाईँ आउन सक्नुहुनेछ 082-588-854 को बाटोबाट तपाईँहरूको लागि भने यो बाटो खुल्ला छोडेका छौं अनि धेरैभन्दा धेरै नयाँ साथीहरू जोडिनु भयो एकदम प्रतिस्पर्धा भयो भने हामीले विजेता पनि छान्नेछौ आजको दिनमा तपाईँहरूसँग भलाकुसारी गर्दै तपाईँहरूलाई कुपन रहेको छ तपाईँहरूको लागि भनेर हामीले कुपन राखेका छौं भिक्टोरिया ट्युसन सेन्टर र ललित इन्टरप्राइजेस होन्डा सोरुमले तपाईँहरूको लागि कुपन राखेको छ आउँदो बसाईमा तपाईँहरूले त्यो कुपन पाउनुहुनेछ तपाईँहरू आउनुभयो भने तपाईँहरूले आफ्नो मिठो लु उत्कृष्ट प्रतिभा आफूसँग लुकेर रहेको प्रतिभालाई सुनाउनु भयो भने मात्र हामीले विजेता छान्छौँ है त धेरैभन्दा धेरै नयाँ साथी जोडिनुपर्ने हुन्छ विजेताको लागि त्यसपछि मात्र हामीले तपाईँहरूलाई विजेता छान्नेछौँ अनि यति बेला पनि हामी तपाईँहरूमाझ गुनगुनाउँदैछौँ 91.4 मेगाहर्जबाट अनि तपाईँहरूले भने लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा 91.4 मेगाहर्जबाट सुन्दै हुनुहुन्छ अथवा सुन्न पनि सक्नुहुनेछ अनि त्यसपछि त्यति मात्र नभई हाम्रो रेडियोको वेबसाइट पनि रहेको छ www.radioampia.org लगइन गरेर पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ अनि त्यसपछि साथमा रहेको छ सामाजिक सञ्जाल फेसबुक तपाईँहरू फेसबुकमा गएर हाम्रो फेसबुक पेज रेडियो मध्यपश्चिम एफएम भनेर सर्च गर्नुभयो भने त्यहाँबाट पनि सजिलै सुन्न पाउनुहुनेछ त्यहाँ हामी लाइभमा नै हुनेछौँ अनि मोबाइल एप्लिकेशन हाम्रो पात्रबाट पनि सुन्न सक्नुहुनेछ मोबाइल एप्लिकेशन हाम्रो पात्रमा गएर तपाईँहरूले रेडियो मध्यपश्चिम एफएम भनेर सर्च गर्नुपर्ने हुन्छ तपाईँहरू त्यहाँ गएर पाउनुहुनेछ सुन्न सक्नुहुनेछ कमेन्ट गर्न सक्नुहुनेछ हाम्रो फेसबुक पेज रेडियो मध्यपश्चिम एफएम हाम्रो लाइभमा गएर तपाईँहरूले त्यहाँ गएर कमेन्ट गर्नुभयो भने तपाईँहरूका कमेन्टले पनि स्थान पाउनेछन् तपाईँहरूका कमेन्ट पनि मैले वाचन गर्नेछु अवश्य पनि आउनुहोला जोडिनुहोला कुराकानी गरौँला तपाईँ हामी रमाइलो कुराकानी गर्दै यति बेला भने हामीले तपाईँहरूमा एउटा मिठो गीत राखिसकेका छौँ तपाईँहरूमा एउटा गीत प्रस्तुत गर्छौँ अनि त्यसपछि भने तपाईँको टेलिफोन लिन तपाईँहरूसँग मिठो रमाइलो भलाकुसारी गर्न फेरि पनि यहाँ उपस्थित हुनेछौ यति बेला भने यो मिठो गीत तपाईँहरूको लागि सुन्दै गर्नुहोस्

0: सारे सारे मीठा मीठा गीतहरू हामीले सुनाइराखेका छौं। कार्यक्रमको शुरूआत वा यो मिठो पुरानो लोकगीत सँगसँगै जति पनि रेडियो प्रेमी श्रोता मन हुनुहुन्छ यहाँहरू सबै सबैलाई पुनः स्वागत गर्न चाहन्छु। तपाईँहरू के गरिराख्नु भएको छ, के कस्तो अवस्थामा हुनुहुन्छ, पक्कै पनि रमाइलो यात्रा हुँदैछ, रमाइलो यात्रा गर्छौं भन्ने कुरा मलाई लागिराखेको छ। अब पालो हो तपाईँको 082-5854-54 टेलिफोन गर्ने, अनि आफ्नो मिठो लुकेर रहेको प्रतिभा सुनाउने पालो तपाईँको। यति बेला भने हामी छौ रेडियो कार्यक्रम उकाली ओह्रालीको यो सोमबारे बसाईमा। आजको यो सोमबारे बसाईमा तपाईँहरूसँग भलाकुसारी गर्ने, तपाईँहरूसँग होइन रमाइलो कुराकानी गर्दै अगाडि बढ्ने दिन रहेको छ। तपाईँ भने टेलिफोन गर्न सक्नुहुनेछ है त। यति बेला भने तपाईँ सुन्न सक्नुहुनेछ हामीलाई हाम्रो पात्र रेडियो मध्यपश्चिम एफएम, त्यहाँ गएर सुन्न सक्नुहुनेछ। हाम्रो पात्रमा गएर सर्च गर्नुभयो भने पाउनुहुनेछ। अनि हामी फेसबुक लाइभमा पनि छौँ, हाम्रो फेसबुक पेज रहेको छ रेडियो मध्यपश्चिम एफएम, तपाईँहरू फेसबुकमा गएर सर्च गर्न सक्नुहुनेछ है त। तपाईँहरूले हाम्रो फेसबुक पेज हाम्रो लाइभमा गएर कमेन्ट गर्नुभयो भने तपाईँहरूका कमेन्ट पनि मैले वाचन गर्नेछु अवश्य पनि। अनि त्यसपछि हाम्रो रेडियोको वेबसाइट रहेको छ www.radioMP.org, लगइन गरेर पनि सुन्न सक्नुहुनेछ। जहाँ हुनुहुन्छ, जे जस्तो अवस्थामा हुनुहुन्छ, सुन्न सक्नुहुनेछ। के छ प्रदीपजी, कोही साथी हुनुहुन्छ टेलिफोनमा? के छ टेलिफोनमा कोही साथी हुनुहुन्छ भने कुराकानी गरौँ यहाँसँग। आउँदै गर्नु होला टेलिफोनमा, टेलिफोन गर्ने क्रममै हुनुहुन्छ होला, प्रयासमै हुनुहुन्छ होला भन्ने मलाई लागिराखेको छ। तपाईँ चाहिँ आउँदै गर्नु होला आजको यो समयमा, यो बिहानको समय होइन। कोही साथी हुनुहुन्छ टेलिफोनमा कुराकानी गर्छौ। नमस्ते हजुर।
1: नमस्ते, नमस्ते, के छ हजुर?
0: नमस्ते, नमस्कार हजुर, एकदम ठिक छ भन्नुपर्छ। कहाँबाट को बोल्नुभयो? शुभ नाम अहिले गेस गर्न सकेका छैन क्या आज त कहिले काहीँ गेस गरौँ गरौँ भन्ने हुन्छ, आज चाहिँ अलि चिन्न सकेका छैन। गेस चाहिँ गरिराखेका छु को मान्छे हुनुहुन्छ भन्ने कुरा होइन, कता कता आवाज चाहिँ सुने सुने जस्तो पनि लाग्छ। एकपटक हजुरकै मुखार बिन्दुबाट, हजुरकै आवाजबाट सुनाइदिनु न हजुरको शुभ नाम।
1: तपाईँ र म सँगै बसेको रेडियोमा।
0: तपाईँ र म सँगै बसेको है? खै त मेरो साथमा देखाएको छैन।
1: मैले देखाएको
0: छु अलि अगाडि। कृष्ण चौधरी, कृष्णजी
1: हजुर, गेस गर्न सक्नु भएन
0: के गर्ने, ज्योतिष बन्न सकेका छैन नि त कृष्णजी।
1: हजुर, अस्ति न ज्योतिष बन्ने बन्न सकेका छैन भन्नुहुन्थ्यो क्या, गेसभरि गर्न सिकेका छु भन्नुभयो, त्यही भएर
0: ल ठिकै छ। कृष्णजी के गर्दै हुनुहुन्छ, सन्चै हुनुहुन्छ होला क्या रे है?
1: हजुर, सन्चै छु, भर्खर खाना खाएर हजुरलाई सुन्दैछु, अनि फोन पनि तराई गरे, फोन लाग्यो भनौँ है त।
0: फोन त लागिहाल्छ नि, तपाईँले फोन ट्राई गर्नु पर्यो, फोन गर्ने प्रयास गर्नु पर्यो।
1: हजुर हजुर।

0: නුගෝ සරිලෙද ඒකේර අඩකුබටෝ මඩවඩයි අකු මයාලයිතේකේර අඩකුබටෝ මඩවඩයි අකු නරන් භයිලයි දේකේර හදරත නැට
1: චරකු බටු මදවදයි අකු මයාලයි දෙකෙර කදා ඔය මයාසිරි ය පුරෂ කල්මා
0: එතන බුරස් කල්මා යතේ වන්වනවා
1: ල ටිකි ස කිස්නදී මිඨෝ ප්‍රතිවා සුනන වාස හවස හැමි සිටින පුරණේ හුන්ස අදිරකෝ ය මිඨෝ ප්‍රතිවා සංසංගය අවසාදි ભાઈ සම්ඳුනා ගන්න සන්නේ සාතිලයි පනි පාල දෙ මයිත
0: ල ඔකේ සර්වන්ත හදලා සම්ඳාන ද අනේ ගරස්ලි උකලි වරලි සිනී රන් වා සම්පූර්ණයි ර मलाई किटेसन चौधरीले भनेर चिन्ने नचिन्ने साथीहरूलाई र अन्तिममा मेरो प्यारो छोराछोरी र बुढीलाई पनि सम्झन्छु र अन्तिममा मेरो एउटी मात्रै कान्छीशाली छिन् तिनलाई सम्झिँदै बिदा हुन्छ र नमस्ते फेरिको छ
1: नमस्ते हो कि बाबा यहाँ कृष्ण चौधरी अब पालो तपाईँको तपाईँसँग पनि भला कुसारी गरौँला तपाईँ पनि प्रतिभा सुनाउन चाहनुहुन्छ भने शून्य बयासी पाँच साठी 854 तपाईँको लागि यो बाटो खुल्ला छोडेका छौँ तपाईँहरू के को माध्यमबाट सुन्दै हुनुहुन्छ के कस्तो अवस्थामा हुनुहुन्छ यो समयमा भने त्यही त हो होइन गाउँघरमा अलिकति यो घाँस दाउरा वनपाखा भन्ज्याङ चौतारी घाँस दाउरा गर्दै उकालो ओह्रालो हिँड्दै होइन यस्तै गर्दै यात्रा गर्नुहुन्छ अनि त्यसपछि भने आज खाना खाने क्रममा पनि हुनुहुन्छ होला कतिपय साथीभाइ हाम्रो फेसबुक लाइभमा एकजना मात्र तिम्री काम छु यहाँले कमेन्ट गर्नुभएको छ नमस्ते म पनि सुन्दैछु है कार्यक्रम धेरै राम्रो लाग्छ इन्डियादेखि सुनिता मगर घर बंगलाचुली गाउँपालिका 8 रानी बा सम्झनु पर्दा हजुरहरूलाई मिठो सम्झना छ अनि बंगलाचुली गाउँपालिका 8

0: गर्न हैन कति आनन्द पनि आउने छ। के छ प्रदीप जी, कोही साथी हुनुहुन्छ टेलिफोनमा? के छ टेलिफोनमा कोही साथी हुनुहुन्छ, कुराकानी गरौं। नमस्ते हजुर, नमस्ते हजुर, नमस्ते हजुर, नमस्ते
1: दादा।
0: नमस्ते, नमस्कार हजुर, कहाँबाट को बोल्नुभयो? शुभ नाम थाहा पाउनु पर्यो त, थाहा पाउन सकिरहेको छैन त। अहिले सकिया छैन, बन्नु सकिया छैन, कसरी बन्ने होला? कसरी बनौँ ल भनिदिनुहोस् न हजुरले। घुराई 1900 कमला पुन मगर है। कमलाजी के गर्दै हुनुहुन्छ? कार्यक्रम सुन्दै हुनुहुन्छ है? सन्चै आरामै हुनुहुन्छ होला क्यारे? एकदम ठिक छ भन्नुपर्छ। हजुरको टेलिफोनको पर्खाइमा थियौँ, टेलिफोन आयो। ठिक छ कमलाजी, तपाईँहरूको प्रतिभा सुन्ने दिन रहेको छ, सुनाउनुहुन्छ नि?

0: मतवन दुखाउन तिमीले पनि नदुखाउ के हो यस्तै के भन्दै थियो क्या रे ल कमलाजी मिठो प्रतिभा सुनाउनु भएको छ अब चाहिँ हामी छुट्टिनु पर्छ हजुरको मिठो प्रतिभा सँगसँगै अब साथीभाइ सम्झना गर्नुहोस् है त अन्य साथीलाई पनि पालो दिन नमस्ते बाबाई हाम्रो कमलापुन मगर अब पालो तपाईँको हो तपाईँ पनि आउन सक्नुहुनेछ तपाईँसँग पनि भला खुसारी गरौँ रमाइलो यात्रा हुन्छ है त तपाईँसँग टेलिफोन गर्न पायो तपाईँहरूसँग मिठो मिठो रमाइलो कुराकानी गर्न पायो भने अझै रमाइलो हुनेछ तपाईँ फेसबुक पेजमा गएर कमेन्ट गर्न सक्नुहुनेछ तपाईँहरूका कमेन्ट पनि वाचन गर्नेछु मैले आजको यो बसाईमा पनि तपाईँहरूको एकदम टेलिफोन आइराखेको छ कुराकानी गर्दै रमाइलो यात्रा गर्दैछौ के छ प्रदीपजी कोही साथी हुनुहुन्छ कि एउटा गीत प्रस्तुत गरौँ भन्ने मलाई लागिराखेको छ एउटा गीत प्रस्तुत गर्छौँ हामी तपाईँहरूमा अनि त्यसपछि भने तपाईँको टेलिफोन लिनेछौँ फेरि पनि यहाँ गीत प्रस्तुत गरौँ भन्दा भन्दै पनि कोही साथी आइसक्नु भएको छ टेलिफोनमा कुराकानी गर्छौँ नमस्ते हजुर नमस्ते नमस्कार हजुर कहाँबाट को बोल्नुभयो शुभ नाम दङ्गीशरण दुईबाट
1: आरएल मगर
0: आरएल के भन्नुभयो
1: आरएल मगर
0: आरएल मगर
1: हजुर हजुर
0: आरएलजी
1: हजुर
0: सन्चै हुनुहुन्छ
1: सन्चै छु ठिकठाक छु अनि जेन जेन बाँचेकै छ भन्नु पर्यो गर्मीले साह्रै सता छ अब त्यही नै हो हिजो आजको लिए समस्या भने
0: गर्मी चाहिँ साह्रै साह्रै गर्मी छ है
1: हजुर हजुर
0: हेलो ठिकै छ आर्यजी
1: हजुर
0: आज पहिलो दिन हो कि क्या हो है
1: हजुर यो कार्यक्रम कहिले काहीँ चाहिँ फोन लगाउने मलाई समय मिल्छ बिहानको समय चाहिँ मलाई त्यति मिल्दैन त्यसले आज चाहिँ समय मिला हुनाले धेरै महिनापछि म आज फेरि फोन गर्दैछु
0: ल ठिकै छ आज तपाईँहरूको प्रतिभा सुन्ने दिन रहेको छ के अरे सुनाउनुहुन्छ नि
1: हजुर हजुर प्रयास गरौँ एउटा खासै त नहोला तैपनि एउटा कार्यक्रमको नियम पालना चाहिँ गरिदिनै पर्यो
0: ल त सुरु गरिहाल्नु सुनिहाल भाइ
1: भन्दिनु हो

0: हजुर यति नै भनौँ, साथी त आएन।
1: हरुजी, हरुजी,
0: हजुर,
1: ठिकै छ, मिठो प्रतिभा सुनाउनु भएको छ, अब चाहिँ हामी छुट्टिनु पर्ने हुन्छ। हजुरको यो मिठो प्रतिभा सँगसँगै अब साथीभाइ सम्झना गर्नुहोस् है त।
0: हजुर सम्झाउनु पर्दा सर्वप्रथम त हजुरलाई टेक्निसियन बनाउनु भएको टेक्निसियन सरलाई, रेडियो मध्यवर्षको होल युनिटलाई, कार्यक्रममा अगाडि आउनुहुने पछाडि आउनुहुने सम्पूर्ण सबै साथीहरू र विशेष गरेर गरेछु म ओली दाईलाई, सादा बहादुर दाई हुनुहुन्छ, दलवा दलवीर घरती हुनुहुन्छ, टोभिन्द्र दाई हुनुहुन्छ, टोभिन्द्र नेपाली, त्यसै गरी कृष्ण चौधरी, जगत चौधरी, कल्पना सुनार, सम्पूर्ण सबै साथीहरूलाई मैले कसैलाई बिर्सेको छैन, सबैलाई सम्झिरहेको भन्दै सक्नुहुन्छ। नमस्ते।
1: ओके बुबाई हाम्रो आरजी, अब पालो तपाईँको सुन्ने भयो 80-65-54 वा टेलिफोन गर्ने, आफ्नो प्रतिभा सुनाउने पालो तपाईँको, अब तपाईँ पनि आउँदै गर्नुहोला टेलिफोनमा कुराकानी गरौँला। हामीसँग समय चाहिँ अलि सकिँदैछ है, थोरै थोरै मात्रै बाँकी छ, तैपनि तपाईँहरूले टेलिफोन गर्नुभयो भने तपाईँको टेलिफोन लिन सक्नेछौँ, कुराकानी गर्नेछौँ। के कसरी सुन्दै हुनुहुन्छ, के को माध्यमबाट सुन्दै हुनुहुन्छ, कहाँ हुनुहुन्छ, होइन आजको यो गर्मी मौसम सँगसँगै अलि गर्मी साह्रै बढेको छ, तपाईँ टेलिफोनमा आउनुभयो भने कुराकानी गर्छौँ। अब हामीसँग एकदम थोरै छ समय, आजको यो दिनमा मलाई प्रविधि संयोजनबाट पनि हाम्रो ह्यान्डसम सर प्रविधि अधिकारीले साथ दिँदै हुनुहुन्छ, यहाँको साथ मिल्दैछ, मिलिराखेको छ यतिन्जेलसम्म। अब हाम्रो यो थप बसाई जति पनि छ आजको यो समयमा यति बेला रमाइलो यात्रा हुनेछ भन्ने कुरा मलाई लागिराखेको छ। जति पनि हुनुहुन्छ स्वदेश तथा विदेशमा रहेर सुन्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी आमा बुबाहरू, यहाँहरू सम्पूर्णलाई मिठो माया मिठो सम्झना छ, तपाईँसँग कुराकानी गर्ने अवसर मिल्नेछ अवश्य पनि। जति पनि हुनुहुन्छ रेडियो प्रेमी श्रोताहरू, यहाँहरू सम्पूर्णलाई हाम्रो तर्फबाट पनि मिठो माया मिठो सम्झना छ। अनि हाम्रो कार्यक्रममा टेलिफोन गरेर सहभागिता जनाउनुहुने जति पनि सहभागी मित्र हुनुहुन्छ, यहाँहरूलाई पनि मिठो माया मिठो सम्झना छ। ठिकै छ, आज हामीसँग समय चाहिँ एकदम कम छ है त, थोरै थोरै समय छ यति बेला भने अब तपाईँहरूमाझ एउटा गीत प्रस्तुत गर्छौँ, अनि त्यसपछि भने हामीले बिदा माग्ने हुन्छ। यति बेला यो मिठो गीत तपाईँहरूको लागि सुन्दै गर्नुहोस्।

कार्यक्रमको अन्तिम प्रभावलाई यो मिठो गीत तपाईँहरूबाट राखिसकेका छौं। अब चाहिँ हामीले तपाईँहरूसँग पनि भलाकुसारी गर्न सक्दैनौ र अब हामीले गीत पनि प्रस्तुत गर्न सक्दैनौ। समयले नेटो काटिसकेको छ। आजको यो बसाईमा जति पनि रेडियो प्रेमी श्रोता हुन्छ, फेरि पनि यहाँहरू सम्पूर्णलाई मिठो माया मिठो सम्झना छ, धेरै धेरै धन्यवाद छ। अनि त्यसपछि प्रविधि संयोजनबाट साथ दिनुहुने प्रदीपजीलाई पनि धेरै धेरै धन्यवाद छ। ठिकै छ, आजको यो बसाईमा पनि हामीले तपाईँहरूलाई विजेता छाडेनौँ। आउँद बसाईमा पनि धेरैभन्दा धेरै साथीहरू जोडिनु भयो भने तपाईँहरूलाई हामीले विजेता छान्नेछौ। उत्कृष्ट प्रतिभा सुनाउनु भयो, धेरैभन्दा धेरै साथीहरू जोडिनु भयो भने आउँद बसाईमा तपाईँहरूलाई विजेता छान्नेछौ। आउँद बसाईमा पनि अब हामीले तपाईँहरूको प्रतिभा सुन्ने दिन राख्यौँ है। त आजको यो बसाई यस्तै हो होइन, आजको यो बसाईबाट पनि सम्पूर्ण रेडियो प्रेमी श्रोता मनहरूलाई धेरै धेरै धन्यवाद र मिठो माया छुट्दै आजको यो बसाईबाट भने म कार्यक्रम प्रस्ता नारायण ऋषी पनि आउँदो बसाईसम्मको लागि विदा हुन चाहन्छु। रेडियो मध्य पश्चिम एफएम सुन्दै गर्नुहोला अनि तपाईँहरूको बाँकी पल बाँकी समय पनि जति छ यो समय शुभ बितोस् शुभ रहोस्। नमस्कार।

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाउँ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414
1: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में
2: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
3: युनिचियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
5: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार
6: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
7: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-561-683 र सम्पर्क मोबाइल नम्बर 98479-25700

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम टाइम चेक, यति बेला मध्याह्नको 12 बजेको छ।

0: 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राज्यसभामा नयाँ नेतृत्व चयन प्रक्रिया शुरू हुँदै दिउँसो 2 देखि 4 बजेसम्म मनोनयन दर्ताको समय। सार्वभौमिकता र सीमा सुरक्षाका लागि कूटनीतिक पहल गर्न सरकारलाई विज्ञहरूको आग्रह। अतिक्रमित भूमि फिर्ता लिनुपर्नेमा जोड। आज राति कोशी प्रदेशका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना। पश्चिम तराईमा भने अत्यधिक गर्मी कायमै। अमेरिका इरान वार्ताका लागि उच्चस्तरीय निगरानी समिति गठन। 60 दिनभित्र अन्तिम सम्झौता गरिसक्ने लक्ष्य। र विश्वकप फुटबलमा न्यूजील्याण्डलाई हराउँदै इजिप्ट समूह जीको शीर्ष स्थानमा। आज राति अर्जेन्टिना र अस्ट्रिया खेल्दै। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी राज्यसभाको प्रथम महाधिवेशन अन्तर्गत बन्द सत्रको समय अझै शुरू भएको छैन। आज बिहान 8:30 बजेदेखि बन्द सत्र शुरू गर्ने भने पनि बिहान 10:15 बजेसम्म बन्द सत्र शुरू भएको अवस्था छैन। चिया खाजा लगायत कारणले बन्द सत्रमा ढिलाइ भएको पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीको भनाई छ। चितवनमा चलिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा आजदेखि निर्वाचन प्रक्रिया शुरू हुँदैछ। दिउँसो 2 बजेदेखि 4 बजेसम्म मनोनयन दर्ताको समय सीमा तोकिएको राज्यसभाले जनाएको छ। उम्मेद्वारहरूको अन्तिम नामावली आज राति सार्वजनिक गरिने र भोलि बिहानदेखि पहिलो चरणको मतदान सञ्चालन हुने राज्यसभाले जनाएको छ। महाधिवेशन मार्फत केवल नयाँ नेतृत्व चयन मात्र नभई पार्टीको संगठनात्मक संरचना र प्रतिनिधित्वको स्वरूपमा समेत परिवर्तन गर्न लागेको भन्दै यसलाई पार्टीको भावी दिशा निर्देश तय गर्ने निर्णायक मञ्चको रूपमा समेत हेरिएको छ। संशोधित विधान अनुसार अब उपसभापतिमा महिला अनिवार्य हुने व्यवस्था गर्न लागेको छ। नयाँ संरचनामा 1 सभापति, 1 महिलासहित 3 उपसभापति, 2 महामन्त्री तथा 1 महिलासहित 5 सहमहामन्त्री निर्वाचित हुनेछन्। राज्यसभाले केन्द्रीय समितिलाई 151 सदस्यीय बनाउने प्रस्ताव अघि सारेको छ। प्रत्यक्ष निर्वाचनबाट 99 सदस्य चयन हुनेछन् भने 51 जना सदस्य समावेशी आधारमा सभापतिले नै मनोनयन गर्ने व्यवस्था गरिएको छ। साथै प्रदेशबाट प्रतिनिधित्व सुनिश्चित गर्दै प्रत्येक प्रदेशबाट कम्तीमा 2 महिला सदस्यको अनिवार्य सहभागिता सुनिश्चित गरिएको छ। देशको सार्वभौमिकता, भौगोलिक अखण्डता र सीमा सुरक्षाको सवालमा विज्ञहरूले सरकारलाई ठोस तथा प्रभावकारी कूटनीतिक पहल गर्न आग्रह गरेका छन्। काठमाडौँमा आज आयोजित एक अन्तर्क्रिया कार्यक्रममा पूर्व परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डेले नेपालको अतिक्रमित भूमि फिर्ता लिनको सट्टा अन्य विकल्प वा भूभाग साटासाटको प्रस्ताव स्वीकार्य नहुने स्पष्ट पार्नुभयो। उहाँले नेपालले आफ्नो भूमि र सार्वभौमिकताको विषयमा स्पष्ट अडान राख्नुपर्ने उल्लेख गर्दै राष्ट्रिय हित विपरीत हुने कुनै पनि विकल्प अस्वीकार्य हुने बताउनुभयो। परराष्ट्र तथा कूटनीतिक मामिलाका जानकार हिरण्यलाल श्रेष्ठले लिपुलेख लगायत क्षेत्रमा नेपालको अधिकार र भोगचलन पुष्टि गर्ने पर्याप्त ऐतिहासिक प्रमाण रहेको दावी गर्नुभयो। उहाँले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको कार्यकालमा भारत र चीनबीच लिपुलेख मार्ग हुँदै व्यापार तथा तीर्थयात्रा सञ्चालन गर्ने सम्झौता भएपछि नेपालले दुवै देशलाई विरोध पत्र पठाएको स्मरण गराउनुभयो। भारतले विरोध पत्रको जवाब नदिएको तर चीनले प्रमाणका आधारमा विषयमा विचार गर्न सकिने प्रतिक्रिया जनाएको उहाँको भनाई छ। सीमावित तथा लेखक रतन भण्डारीले प्रधानमन्त्री बालेन्द्र शाहका पछिल्ला केही अभिव्यक्तिप्रति आपत्ति जनाउँदै ती अभिव्यक्ति राष्ट्रिय हित विपरीत रहेको आरोप लगाउनुभयो। उहाँले प्रधानमन्त्रीले संसदमा उपस्थित भएर आफ्नो भनाई स्पष्ट पार्नुपर्ने र आवश्यक परे फिर्ता लिनुपर्ने माग गर्नुभयो। वक्ताहरूले पनि सीमा क्षेत्रमा बसेर आफ्नो भूमि र अधिकारको रक्षा गर्ने स्थानीय नागरिकहरू नै वास्तविक राष्ट्रवादी भएको बताएका छन्। कोशी प्रदेशका पहाड़ी तथा तराई क्षेत्रका 1-2 ठाउँमा आज राति ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। समग्रमा दिउँसो पनि कोशी प्रदेशका हिमाली पहाड़ी तथा तराई क्षेत्रका केही ठाउँमा मध्यम वर्षा हुने देखिन्छ। यस्तै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रका थोरै ठाउँमा पनि तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका 1-2 ठाउँमा वर्षाको सम्भावना भए पनि त्यहाँ ठूलो पानी पर्ने सम्भावना भने छैन। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा तातो लहरको अवस्था भने कायमै रहेको छ। बागमती र गण्डकी प्रदेशका तराईका केही ठाउँमा पनि तातो दिन रहने अनुमान छ। अत्यधिक गर्मी हुने क्षेत्रमा जनस्वास्थ्यमा पर्न सक्ने असरलाई सावधानी अपनाउन स्वास्थ्यकर्मीको सुझाव छ। विशेष गरी कोशी प्रदेशमा सम्भावित भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ़न सक्ने, पहाड़ी क्षेत्रमा पहिरो वा डुबानको जोखिम रहन सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ। साथै पश्चिम तराईका लुम्बिनी र सुदूरपश्चिम क्षेत्रमा तातो लहर रहने भएकाले दिउँसोको समयमा अनावश्यक रूपमा घाममा ननिस्कन र पर्याप्त पानी पिउन स्वास्थ्यकर्मीको सुझाव छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज सुन चाँदीको भाव बढ़्यो, बन्द रहेको हेटौँडा कपड़ा उद्योग सञ्चालन गर्ने सरकारको तयारी लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
1: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
2: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
1: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 53-51-990 मा सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले राष्ट्रपा महाधिवेशनमा आजदेखि नेतृत्व चयन प्रक्रिया शुरू हुँदै सीमा रक्षाका लागि कूटनीतिक पहल गर्न सरकारलाई विज्ञको आग्रह, आज राति कोशी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। हप्ताको पहिलो कारोबार दिन हिजो बढ़ेको सुनचाँदीको भाव आज पनि बढ़ेको छ। आज सुन 1400 रूपियाँले बढ़ेर तोलाको 2,88,700 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुन तोलामा 600 रूपियाँले बढ़ेको थियो। यसरी गएको हप्ता कारोबार हुने अन्तिम दिन शुक्रबार भने सुनको भाव तोलामै 10,500 रूपियाँले घटेको थियो। यस्तै आज चाँदीको भाव पनि तोलामा 40 रूपियाँले बढ़ेको छ। आज चाँदी तोलाको 4,730 रूपियाँ पुगेको महासंघले जनाएको छ। गएको हप्ता शुक्रबार चाँदीको भाव तोलामा 305 रूपियाँले घटेको थियो। लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपड़ा उद्योगलाई सरकारले फेरि सञ्चालनमा ल्याउने तयारी गरेको छ। यससँगै सरकारी निकायले यसको अनुगमन शुरू गरेका छन्। हेटौँडा औद्योगिक क्षेत्रभित्र 2032 सालमा स्थापना भएर 2035 सञ्चालित कपड़ा उद्योग 2057 सालदेखि बन्द थियो। त्यसैता कपड़ा उद्योग फेरि सञ्चालनमा ल्याउन पटक पटक प्रयास भए पनि त्यसले सफलता पाउन सकेन। यस वर्ष यसको सञ्चालनका लागि सरकारले चासो बढ़ाएसँगै सरकारी तवरबाट स्थलगत अनुगमनसँगै सक्रियता बढ़ाएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड हेटौँडा कार्यालयका सूचना अधिकारी हिमालय भण्डारीले जानकारी दिनुभयो। अब विदेशको खबर। अमेरिका र इरानबीच भएको पहिलो उच्चस्तरीय वार्ता सकारात्मक रूपमा सम्पन्न भएको अन्तर्राष्ट्रिय संचार माध्यमले दावी गरेका छन्। वार्ताबाट एक उच्चस्तरीय समिति गठन गर्ने सहमति समेत भएको छ। समितिको मातहतमा रहने प्राविधिक टोलीहरूले परमाणु कार्यक्रम, प्रतिबन्ध तथा अनुगमन र विवाद समाधानका विषयमा केन्द्रित भएर काम गर्नेछन्। समितिले आगामी 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने गरी कार्ययोजना तयार गरेका छन्। साथै स्ट्रेट अफ हर्मुजमा व्यावसायिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न तथा सम्भावित तनाव रोक्न अमेरिका र इरानबीच प्रत्यक्ष संचार संयन्त्र स्थापना गरिएको छ। वार्तामा क्षेत्रीय सुरक्षाको महत्वपूर्ण विषयका रूपमा लेबनानलाई पनि समेटिएको छ। वार्तापछि मध्यस्थकर्ता कतार र पाकिस्तानले संयुक्त विज्ञप्ति निकाल्दै 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने सहमति भएको जानकारी गराएका छन्। दुवै पक्षबीच आगामी वार्तालाई अघि बढ़ाउन नयाँ संयन्त्र स्थापना गर्ने सहमति जुटेको समेत विज्ञप्तिमा उल्लेख छ। अब खेल खबर। न्यूजील्याण्डलाई हराउँदै इजिप्ट फिफा विश्वकप 2026 अन्तर्गत समूह जीको शीर्ष स्थानमा उक्लिएको छ। आज बिहान भएको खेलमा न्यूजील्याण्डलाई 3-1 पराजित गर्दै इजिप्ट समूहको शीर्ष स्थानमा उक्लिएको हो। जीतसँगै इजिप्ट दुई खेलबाट 4 अंक जोडेर समूह जीको शीर्षमा उक्लिएको हो। इजिप्टको नकआउट चरणमा प्रवेश गर्ने सम्भावना पनि बलियो बनेको छ। यस्तै गैराती के बर्डेले दुईपटकको विश्व विजेता उरुग्वेसँग 2-2 बराबरी खेलेको छ। इरान र बेल्जियम बीचको खेल पनि गोलरहित बराबरीमा सकियो। यस्तै स्पेनले साउदी अरेबियामाथि गैराति 4-0 जीत दर्ता गरेको छ। पहिलो खेलमा के बढ़ेसँग बराबरी खेलेको स्पेनले यो जीतसँगै 4 अंक जोड्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ। विश्वकपमा आज राति 11:15 अमेरिकाको डालास स्टेडियममा अर्जेन्टिना र अस्ट्रियाले खेल्दैछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। राष्ट्रपामा नयाँ नेतृत्व चयन प्रक्रिया शुरू हुँदै दिउँसो 2 बजेदेखि 4 बजेसम्म मनोनयन दर्ताको समय। सार्वभौमिकता र सीमा रक्षाका लागि कूटनीतिक पहल गर्न सरकारलाई विज्ञहरूको आग्रह। अतिक्रमित भूमि फिर्ता लिनुपर्नेमा जोड़। आज राति कोशी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना। पश्चिम तराईमा भने अत्यधिक गर्मी कायम। अमेरिका इरान वार्ताका लागि उच्चस्तरीय निगरानी समिति गठन। 60 दिनभित्र अन्तिम सम्झौता गरिसक्ने लक्ष्य। र विश्वकप फुटबलमा न्यूजील्याण्डलाई हराउँदै इजिप्ट समूह जीको शीर्ष स्थानमा। आज राति अर्जेन्टिना र अस्ट्रिया खेल्ने। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँ।

0: 94.4 MHz तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेक तथा उपचार सेवा,
3: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेक जाँच तथा उपचार,
2: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेक जाँच तथा उपचार,
3: डेंगु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेक जाँच तथा उपचार सेवा,
2: अन्य विशेषज्ञ सेवाहरू,
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
2: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
5: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच। फोन नम्बर 0825 63 218।
6: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
8: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
9: हार जोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
10: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
7: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
2: इन्डोस्कोपी सेवा
7: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
11: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 0825 60 734 र 0825 60 138।
12: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
13: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना,
14: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगी घोराई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
13: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू,
15: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
13: श्वेत पर्दर, पिसाब खोल्ने समस्या,
15: पाठेघरमा समस्या, पाठेघर खस्नेको समस्या,
13: पाठेघरमा मासु पलाउने,
15: निसन्तान महिलाको चेक जाँच,
13: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
4: बिरामी जाँच निमिति यही असार 26 गते शुक्रबार।
13: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 0825 90 410, मोबाइल नम्बर 98 4 78 28 900 13 र 98 095 12 871।
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
11: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 0825 90 847, 0825 90 847।
16: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारी का लागि नया बजार हाट जोड़नी नशा तथा मेरुदंड उपचार केन्द्र घोराई 14 नया बजार दांग शहीद लखन पार्क देखि 50 मीटर उत्तर पुरानो घोराई हॉस्पिटल को ठीक अगाड़ी फोन 082-563-509 र मोबाइल 98453-0653

0: आजाद एक्सचेंज मेला में जम्मै दिन्छ। आफ्नो पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू बजाज बाइक को साथ जम्मै लिएर जानुहोस्। जम्मै वैल्युएशन, जम्मै क्याश डिस्काउंट।
1: एक्सचेंज डेट यही असार 4 गते देखि 10 गते सम्म।
2: स्थान राप्योटो इंजीनियरिंग बजाज शोरूम, शहीद गेट गुराही दाङ।
3: संपर्क फोन 082-562-423। संपर्क मोबाइल नंबर 98-578-30-151, 98-478-33-133 र 98-686-37-244।
4: भर्ना खुल्यो।
5: ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपाल द्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूए द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इंजीनियरिंग कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: कार्यक्रमहरू:
5: डिप्लोमा इन कम्प्युटर इंजीनियरिंग 3 वर्षे,
3: प्री डिप्लोमा इन सर्वे अमिन इंजीनियरिंग 18 महिना, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना।
6: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज गोराई 16 सानी अम्बापुर सरादाङ।
7: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684, 98-512-32-328
5: र 98-578-37-255।
3: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
8: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
9: डाक्टरद्वारा दिइने सेवाहरू:
8: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
9: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
8: हार्ट अट्याक, मुटु, पेट, जीव र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जीव र जोड्नेहरू दुख्ने,
9: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
8: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
3: बिरामी जाँच निमिति यही असार 13 गते शनिबार, समय बिहान 9 बजेदेखि।
9: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
3: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98-479-57-193 र 98-1-28-89-028।
10: मध्य पश्चिम FM 91.4 MHz।

कास्टिङ प्रोग्राम प्रिफिन टाइममा तपाईँ सम्पूर्णलाई अब करिब एक बजीसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अनियरमा सुन्न सक्नुहुनेछ। 082-6564 मा गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाइको यो गीत तपाईँको लागि

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784 94 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825367775।
1: सम्पर्क नम्बर 98478273।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

0: तीन महीना को 125 एमबीपीएस इंटरनेट 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल मा आफ्नो लागि एक महीना फ्री इंटरनेट वायनेट अब सबै कनेक्टेड।
1: तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिंग टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तीनजेलसम्म हामीलाई साथ दिनुभयो तपाईँ सम्पूर्णलाई हार्दिक थ्याङ्क्स भन्दै बिदा हुन्छौ। नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहारका हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जडेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562177।
5: हेलो पिङ्की,
6: बोल्दिन।
5: एलईडी टिभी किन्न जाने?
6: जान्न।
5: फ्रिज डिप फ्रिज किन्न जाउन भने होइन?
6: जान्न।
5: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
6: जान्न।
5: किन?
6: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
5: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
6: पाइने भएर त जान लाग्यो नि।
5: हो र, कहाँ
6: भन्दिन के?
5: साथै भन्दिनौ।
6: आई लभ यु पिङ्कुली भनेको
5: हो। एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
6: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
5: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
1: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
6: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
5: फोन नम्बर
6: 082562452
5: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
7: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
8: ल ल काका, गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
8: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98498871।
10: मध्य पश्चिम जान च्याक यति बेला दिउँसोको 1 बजेको छ।

दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। गएको शुक्रबार नेपाल प्रवेश गरेको मनसुनी वायु आज कोशी मधेश र बागमती प्रदेशको सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै ठाउँसम्म फैलिएको छ। मनसुन नेपालमा प्रवेश गरेको चौथो दिन आज मनसुन आगमन सम्बन्धी दोस्रो बुलेटिन निकाल्दै जल तथा मौसम विज्ञान विभागले मनसुन फैलिएको बारेमा जानकारी दिएको हो। यस वर्ष औसत मिति भन्दा छ दिन ढिला नेपाल भित्रिएको मनसुन नेपालमा फैलिने क्रम भने स्वाभाविक देखिएको छ। अघिल्लो वर्ष सरदर मिति भन्दा 15 दिन अघि नै मनसुन नेपाल भित्रे पनि फैलिन समय लागेको थियो। यस वर्षको मनसुनमा देशभरि सरदर भन्दा कम वर्षा र बढ़ी गर्मी हुने पूर्वानुमान छ। प्रशान्त महासागरमा विकसित एल निनोका कारण विशेष गरी पश्चिम नेपालमा पानी निकै कम पर्ने जोखिम रहेको विज्ञहरू बताउँछन्। मनसुन ऋतु अनुसार चल्ने हावाको बहाव हो, जुन नेपालमा साधारणतया हिन्द महासागरबाट नेपालको खाड़ीको बाटो हुँदै प्रवेश गर्छ। मनसुनी वायु समुद्रबाट जमीनतर्फ बहने भएकाले यसमा प्रशस्त जलवाष्प हुन्छ। त्यसैले यो वायु बहदा वर्षा हुन्छ। नेपालमा हुने कुल वर्षाको 80% झण्डै 4 महिना रहने मनसुनमा हुन्छ। दक्षिण एशियाको एउटा महत्वपूर्ण वायुमण्डलीय प्रणालीका रूपमा रहेको मनसुन नेपालको जनजीविका तथा अर्थतन्त्रसँग प्रत्यक्ष सम्बन्धित छ। सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्दा दायर भई मेलमिलाप हुन नसकेमा एक वर्षपछि सम्बन्ध विच्छेदको प्रक्रियामा जानुपर्ने कानून परिमार्जनको प्रस्ताव गरिएको छ। सम्बन्ध विच्छेदको प्रावधानमा महिला र पुरूषलाई समान हक प्रत्याभूत गर्ने भन्दै मुलुकी देवानी संहिता ऐनको व्यवस्था संशोधन प्रस्ताव गरिएको हो। विधायन सम्बन्धी ऐन 2081 दफा 6 व्यवस्था कार्यान्वयनका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्रालय मस्यौदा विधेयक सार्वजनिक समेत गरेको छ। मन्त्रालयले संहितासँगै मुलुकी देवानी कार्यविधि संहिता ऐन संशोधन प्रस्ताव पनि सार्वजनिक गरेको छ। मन्त्रालयले मूल ऐनको दफा 96 रहेको सम्बन्ध विच्छेद गर्न चाहने पति वा पत्नीले सम्बन्धित जिल्ला अदालतमा निवेदन दिनुपर्ने व्यवस्था संशोधन गरी पति वा पत्नी दुवैले अदालतमा निवेदन दिन सक्ने व्यवस्था प्रस्ताव गरेको छ। यस्तै मूल ऐनको दफा 98 वाक्यांश हटाउँदै एक वर्षको कुलिङ पीरियड हटाउन प्रस्ताव गरिएको छ। जस अनुसार मुद्दा दर्ता भई मिलापत्र समेत हुन नसके एक वर्षपछि सम्बन्ध विच्छेद गराउनुपर्ने बाध्यकारी व्यवस्था हटाउन प्रस्ताव गरिएको हो। कोराही उपमहानगरपालिकाले पछिल्लो 9 वर्षमा 198 किलोमिटर सड़क कालोपत्री गरेको छ। नगर प्रमुख नरूलाल चौधरीका अनुसार पछिल्लो 9 वर्षमा 458 किलोमिटर सड़क स्तर उन्नति र ग्राफेल 280 किलोमिटर नयाँ सड़क निर्माण र 68.3 किलोमिटर सड़क मरम्मत सम्पन्न भएको छ। नगरका सबै ओडालाई केन्द्रसँग जोड्न 207 कलभट र 5 झुलुङ्गे पुल निर्माण गरिएको उहाँले बताउनुभयो। शहरी सौन्दर्यकरण र सरसफाईका लागि 900 किलोमिटर ढल निर्माण तथा एउटा व्यवस्थित सेनेटरी ल्याण्डफिल साइट सञ्चालनमा ल्याइएको छ। नदी नियन्त्रणका लागि 20.9 किलोमिटर क्षेत्रमा तटबन्ध निर्माण गरी बाढ़ी र कटानको जोखिम कम गरिएको छ। खानेपानी र सिंचाईमा आत्मनिर्भरता, नगरवासीलाई स्वच्छ खानेपानी पुर्याउने उद्देश्यका साथ 108 कुवा र 77 डिप बोरिङ निर्माण गरी हाल 92% घरमा स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गरिएको नगर प्रमुख चौधरीले जानकारी दिनुभएको छ। र हप्ताको पहिलो कारोबार दिन हिजो बढ़ेको सुन चाँदीको भाव आज पनि बढ़ेको छ। आज सुन 1400 रूपियाँले बढ़ेर तोलाको 2,88,700 रूपियाँ कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले बताएको छ। हिजो सुन तोलामा 600 रूपियाँले बढ़ेको थियो। यससँगै गएको हप्ता कारोबार हुने अन्तिम दिन शुक्रबार भने सुनको भाव तोलामै 10,500 रूपियाँले घटेको थियो। त्यस्तै आज चाँदीको भाव पनि तोलामा 40 रूपियाँले बढ़ेको छ। चाँदी आज तोलाको 4,730 रूपियाँ पुगेको महासंघले बताएको छ। गएको हप्ता शुक्रबार चाँदीको भाव पनि तोलामा 305 रूपियाँले घटेको थियो।
अवस्त दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: गीता नबी थुप्लो 4 मेगाहर्ट्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीटाङमा।
2: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
2: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
1: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
2: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858785060। सम्पर्क सिभिल फर्मा घुराही 15 सडक विभाग रोड दाङ।
3: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
4: नमस्ते नमस्ते,
5: कता हिँड्नु नि बाबु, बजारतिर नि
6: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
7: के गर्ने बाबु,
8: छोराले साइकल साइकल भनेर हैरान पारेछ,
9: न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने,
10: फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि।
11: बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
12: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
13: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
14: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड, इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, छोराही दाङ,
16: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 9847727977
17: र 9558386869।

0: 6.9 को शानदार डिस्प्ले AI पावर्ड कैमरा 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार
1: भर्ना खुल्यो
2: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी विधिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
1: हाम्रा विशेषताहरू
2: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
1: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
2: शान्त तथा पारिवारिक वातावरण भएको
1: प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
2: तिहार सुसारको राम्रो व्यवस्था भएको
1: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने
2: घरको जस्तै माया पाउने
3: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
4: सम्पर्क शिशु आदिशिला प्राइमरी इङ्ग्लिस स्कुल राई उपमा नगरपालिका 15 दाङ चैक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
3: सम्पर्क फोन नम्बर 082-5-63-387 सम्पर्क मोबाइल नम्बर 98-6-69-86-303 र 98-6-62-25-183
5: नेपाली जुत्ता घर
6: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
5: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट
6: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
5: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली हुराही दाङ
6: सम्पर्क मोबाइल नम्बर 98-5-77-71-546

0: मेलामा जम्मै दिन छ। आफ्नो पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू बजाज बाइक को साथ जम्मै लिएर जानुहोस्। जम्मै भ्यालुएसन, जम्मै क्यास डिस्काउन्ट।
1: एक्सपेन्स डेट त्यही असार 4 गते देखि 10 गते सम्म।
2: स्थान राप्ती अटो इंजीनियरिंग बजाज शोरूम, शहीद गेट गुराही दाम।
3: संपर्क फोन 082-562-4023। संपर्क मोबाइल नंबर 98578-30151, 98478-33133 र 98686-37244।

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
1: हामी जन्मजात नै शिकारी हुँ, शिकारी
2: पुरै दैलेख मलाई चाहियो।
3: भिएफएक्स सिनेमाज कुराही दश नारायणपुर सौडीकुला दाङमा एक्सन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
4: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस्ट डब्लू बस हेलो हेलो हेलो।
3: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड़।
5: छोरी यहाँ दिनदिनै बढिरहेछ, कसैलाई केही मतलबै छैन।
6: नाटक खेलेर आखिर मैले के पाउँछु?
7: स्वर्गद्वारी चलचित्र मन्दिर घोराही दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र आई एम जित बहादुर।
6: जित बहादुर
8: कोही भी रिश्ता जब नया होता है ना, एक्साइटिंग होता है, क्योंकि वो नया होता है।
7: साथै स्वर्गद्वारी चलचित्र मन्दिर घोराही दाङमै भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र ककटेल टू।
8: कहानियां सुन सुन के हम पक जाते हैं, लेकिन प्यार
7: एक पटक अवश्य हेर्नुहोस्।
9: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
10: मध्य पश्चिम टाइम चेक, यति बेला दिउँसोको 2 बजेको छ।

दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। रूकुम मोसीगर नगरपालिका एकका सुन्दर भण्डारीको माछा मार्ने क्रममा मृत्यु भएको छ। पश्चिम मोसीगर स्थित मुगलो खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा घाइते भएपछि उपचारका लागि अस्पताल जिल्ला अस्पताल सल्लेमा लगिएकोमा त्यहाँ निजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रमुख वेद बहादुर पौडेलले जानकारी दिनुभएको छ। साथीहरूसँग ब्याट्रीबाट करेन्ट लगाई माछा मार्ने क्रममा 81 करेन्ट लागि घाइते भए उपचारका लागि जिल्ला अस्पताल सल्ले लगिएको थियो। घटनाको जानकारीपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक एमराज शर्माको नेतृत्वमा 5 जनाको प्रहरी टोली खटिएको थियो। सुन्दरसँग माछा मार्न गएका उनका 4 साथीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको र घटनाको अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभएको छ। लुम्बिनी प्रदेश सभाको आज बस्ने तय भएको बैठक एक दिनका लागि स्थगित भएको छ। प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरद्वारा जारी सूचना अनुसार आज दिउँसो 1 बजे बस्ने गरी पूर्व निर्धारित 8 अधिवेशनको 10 बैठक लुम्बिनी प्रदेश सरकारको विशेष अनुरोधमा स्थगित गरिएको हो। सूचनामा जनाइए अनुसार सभामुखको निर्देशनमा उक्त बैठक अब असार 9 गते मंगलबार दिउँसो 3 बजे बस्ने गरी तय गरिएको छ। लुम्बिनी प्रदेश सभा नियमावली 2079 नियम 12 उपनियम 3 बमोजिम प्रदेश सभा सदस्यहरूको जानकारीका लागि बैठक स्थगित सम्बन्धी सूचना प्रकाशित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ। सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्दा दायर भई मेलमिलाप हुन नसकेमा 1 वर्षपछि सम्बन्ध विच्छेदको प्रक्रियामा जानुपर्ने कानून परिमार्जनको प्रस्ताव गरिएको छ। सम्बन्ध विच्छेदको प्रावधानमा महिला र पुरूषलाई समान हक प्रत्यावत गर्ने भन्दै मुलुकी देवानी संहिता ऐनको व्यवस्था संशोधन प्रस्ताव गरिएको हो। विधान सम्बन्धी ऐन 2081 दफा 6 व्यवस्था कार्यान्वयनका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले मस्यौदा विधेयक सार्वजनिक समेत गरेको छ। मन्त्रालयले संहितासँगै मुलुकी देवानी कार्यविधि संहिता ऐन संशोधन प्रस्ताव पनि सार्वजनिक गरेको छ। मन्त्रालयले मूल ऐनको दफा 96 रहेको सम्बन्ध विच्छेद गर्न चाहने पति वा पत्नीले सम्बन्धित जिल्ला अस्पतालमा जिल्ला अदालतमा निवेदन दिनुपर्ने व्यवस्था संशोधन गरी पति वा पत्नी वा दुवैले अदालतमा निवेदन दिन सक्ने व्यवस्था प्रस्ताव गरेको छ। यस्तै मूल ऐनको दफा 98 प्रतिबन्धात्मक वाक्यांश हटाउँदै 1 वर्षको कुलिङ पीरियड हटाउन प्रस्ताव गरिएको छ, जस अनुसार मुख्य मुद्दा दर्ता भई मिलापत्र समेत हुन नसकेपछि 1 वर्षपछि सम्बन्ध विच्छेद गराउनु पर्ने बाध्यकारी व्यवस्था हटाउन प्रस्ताव गरिएको हो। र गुराही उपमहानगरपालिकाले पछिल्ला 9 वर्षमा 198 किलोमिटर सड़क कालोपत्री गरेको छ। नगर प्रमुख नरूलाल चौधरीका अनुसार पछिल्लो 9 वर्षमा 458 किलोमिटर सड़क स्तर उन्नति र ग्राभेल 280 किलोमिटर नयाँ सड़क निर्माण र 68.3 किलोमिटर सड़क मर्मत सम्पन्न गरेको छ। नगरका सबै ओडालाई केन्द्रसँग जोड़न 207 कलभट र 5 झुलुङ्गे पुल निर्माण गरिएको उहाँले बताउनुभयो। शहरी सौन्दर्यीकरण र सफाईका लागि 900 किलोमिटर ढल निर्माण तथा एउटा व्यवस्थित सेनेटरी ल्याण्डफिल साइट सञ्चालनमा ल्याइएको छ। नदी नियन्त्रणका लागि 20.9 किलोमिटर क्षेत्रमा तटबन्ध निर्माण गरी बाढ़ी कटानको जोखिम कम गरिएको छ। खानेपानी र सिंचाईमा आत्मनिर्भरता, नगरवासीलाई स्वच्छ खानेपानी पुर्याउने उद्देश्यका साथ 108 कुवा र 77 डिप बोरिङ निर्माण गरी हाल 92% घरमा स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गरिएको नगर प्रमुख चौधरीले जानकारी दिनुभएको छ। अवस्था दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: खुशीको खबर
2: यसी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 का लागि सिची भिटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
1: हाम्रा विशेषताहरू:
3: आधुनिक प्रयोगशाला,
1: अत्याधुनिक सर्वेक्षण उपकरण,
3: अनुभवी प्रशिक्षक,
1: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
3: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
1: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सडक, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
3: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
1: आजै रजना टेक्निकल कलेज घुराए 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावी रजना टेक्निकल कलेज घोराई 18 रजना दाङ।
1: सम्पर्क फोन नम्बर 082-562-204,
2: सम्पर्क मोबाइल नम्बर 98578-30672 र 98699-64848।
4: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, संयुक्त जनशक्ति र सफल भविष्यको आधार।
5: के तपाईँलाई हिमपात वा पोल चाहिएको छ?
6: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
5: हाम्रा विशेषताहरू:
6: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
5: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको
6: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
7: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीबी रोड, खोराही दाङ।
8: फोन 562-521।
5: सम्पर्क मोबाइल
7: 98578-32819 र 98578-32223।

0: अधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: मह सेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
2: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
1: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
3: शुद्ध महका लागि कहाँ जाने त?
4: ल घोराई 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
3: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
5: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराई 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
6: सम्पर्क मोबाइल नम्बर 9858831840 र 9848220440।
5: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।

0: 6.9 को standard display, AI powered camera, 2 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5635-509 र मोबाइल 98453-0653-23।
2: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
3: विशेषज्ञ डाक्टरी सेवाहरू,
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा।
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
4: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
3: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराई दाङ।
2: सम्पर्क फोन 082-5590-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
5: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
6: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-5590-829, सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
7: एक हप्तादेखि यो दाँत दुखेको देखिछ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
8: यी सबै समस्या समाधानका लागि अब BNB डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: डाक्टरद्वारा दिइने सेवाहरू:
4: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
7: बाङ्गा टिङ्गा दाँत मिलाउने,
4: शल्यक्रिया गरेर दाँत निकाल्ने,
7: खाली ठाउँमा दाँत भर्ने,
4: दुखेको दाँतलाई नदुखाई बाट निकालिने,
7: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क BNB डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दाङ। सम्पर्क फोन नम्बर 082-5590-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123।
8: होइन, के भयो दाई, किन झुक्रे आएर बस्नु भएको?
9: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
8: ए, त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
9: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
8: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
9: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34-910।
8: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, न्युरोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउ

0: बस गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाम बिरामी भए गोर्खा हस्पिटल दाम फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-4066 98-29-81-50-53।

0: वायरनेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट वायरनेट अब सबै कनेक्टेड
1: हैन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेछु नि
1: नारायणी टेलर सधैँ छ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहालेँ
3: हजुर विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा
5: सम्पर्क मोबाइल नम्बर 9822964264
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
7: होइन कसलाई के भयो
8: हजुर बुबा अलि सिरियस हुनुभयो आइसियू चाहिन्छ रे त्यसैले नेपालगञ्ज लैजान हिँडेको
7: कहाँ नेपालगञ्ज दौडाउन लागेको हाम्रै दाङ घुराईको सञ्जीवनी टिचिङ हस्पिटलमा 60 सयको भेन्टिलेटर सहितका आइसियूहरू छन् नि अनि किन कुरै नबुझी दौडेको
8: ल ल एम्बुलेन्सलाई घुराही गोगली भानपुरतिर मोड्नुहोस् त यही यस्तो आइसियू सेवा भएको थाहा नभएर धन्न हजुरबुवाको ज्यान समय र पैसा बर्बाद भएको
7: घुराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआइसियू बच्चाका लागि पीआईसीयू लगायत 60 आइसियू सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्
8: सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घुराही बर्गदुवा दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255
9: खुशीको खबर
10: अब हाम्रै दाङको घुराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
9: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
11: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराईदाङमा
12: उपचार हुने रोगहरू
11: पायल फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
12: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
11: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
12: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
11: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
12: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
11: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
13: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686-61-694
14: सीता के भयो तिमीलाई गुम्सेर बसी छौ
15: के हुनु नि बिहे भएको 6 वर्ष भइसक्यो बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आशै मरिसक्यो
14: के कुरा गर्छ निनले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
15: ए ठिकै छ म जानु त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
5: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
16: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
5: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला दिउँसोको 3 बजेको छ।
2: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बिहान 8:30 बजे शुरू हुने भनेको राष्ट्रपाको बन्द सत्र अझै शुरू भएन, प्रतिनिधि संख्या थपियो, महाधिवेशन एक दिन लम्बिन सक्ने। शुक्रबार पूर्वी नेपालमा प्रवेश गरेको मनसून गण्डकी र लुम्बिनी प्रदेशमा पुग्यो, केही दिनमै देशभर फैलने अनुमान। विश्वकप हेर्न मध्यराती जागा बस्दा स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने चिकित्सकहरूको चेतावनी। खेल शुरू हुनु अघि केही बेर निदाउन र प्रशस्त पानी पिउन सुझाव। इरान अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, 60 दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति। र फिफा विश्वकपमा अर्जेन्टिना र अस्ट्रिया पहिलो पटक खेल्दै। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको चितवनमा चलिरहेको पहिलो महाधिवेशनको बन्द सत्र अझै शुरू भएको छैन। बिहान 8:30 बजे शुरू हुने भनिएको बन्द सत्र अझै पनि शुरू हुन नसकेको हो। शुरूमा प्राविधिक समस्याका कारण केही ढिलाइ भएको बताइए पनि राष्ट्रपाका नेताहरूले अहिले महाधिवेशन प्रतिनिधिको तय भएको नामावली सच्याउनु पर्ने भएकाले केही ढिलाइ भइरहेको बताएका छन्। संचारकर्मीसँग कुरा गर्दै प्रवक्ता मनिष झाले मधेस प्रदेशका प्रतिनिधिहरू केही छुटेकालाई समावेश गर्ने गरी गृह कार्य भइरहेको बताउनुभयो। उहाँका अनुसार महाधिवेशन प्रतिनिधिको संख्या केही बढ़िसकेको छ। आज बिहानसम्म झण्डै 4,300 प्रतिनिधि पुगेका र अब मधेसका केही थपिने क्रममा रहेका उहाँले बताउनुभयो। उहाँले अब राष्ट्रपाको महाधिवेशन एक दिन लम्बिन सक्ने पनि बताउनुभयो। विविध कारणले ढिलाउन सक्ने बारे यसअघि बसेको केन्द्रीय समिति बैठकमा पनि छलफल भएको भन्दै उहाँले एक दिन लम्बिनुलाई स्वाभाविक रूपमा लिएको बताउनुभयो। गएको शुक्रबार नेपाल प्रवेश गरेको मनसूनी वायु आज कोशी, मधेस र बागमती प्रदेशको सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै ठाउँसम्म फैलिएको छ। मनसून नेपालमा प्रवेश गरेको चौथो दिन आज मनसून आगमन सम्बन्धी दोस्रो बुलेटिन निकाल्दै जल तथा मौसम विज्ञान विभागले मनसून फैलिएको बारेमा जानकारी दिएको हो। यस वर्ष औसत मितिभन्दा 6 दिन ढिला नेपाल भित्रेको मनसून नेपालमा फैलने क्रम भने स्वाभाविक देखिएको छ। अघिल्लो वर्ष सरदर मितिभन्दा 15 दिन अघि नै मनसून नेपाल भित्रिए पनि फैलन समय लागेको थियो। यस वर्षको मनसूनमा देशभरि सरदरभन्दा कम वर्षा र बढ़ी गर्मी हुने अनुमान छ। प्रशान्त महासागरमा विकसित एल निनोका कारण विशेष गरी पश्चिम नेपालमा पानी निकै कम पर्ने जोखिम रहेको विज्ञहरू बताउँछन्। मनसून ऋतु अनुसार चल्ने हावाको बहाव हो जुन नेपालमा साधारणतया हिन्द महासागरबाट बंगालको खाड़ीको बाटो हुँदै प्रवेश गर्दछ। मनसूनी वायु समुद्रबाट जमीनतर्फ बहने भएकाले यसमा प्रशस्त जलवाष्प हुन्छ, त्यसैले यो वायु बहँदा वर्षा हुन्छ। नेपालमा हुने कुल वर्षाको 80% झण्डै 4 महिना रहने मनसूनमा हुन्छ। दक्षिण एसियाको एउटा महत्वपूर्ण वायुमण्डलीय प्रणालीका रूपमा रहेको मनसून नेपालको जनजीविका तथा अर्थतन्त्रसँग प्रत्यक्ष जोड़िएको छ। अमेरिका, मेक्सिको र क्यानाडामा चलिरहेको विश्वकप फुटबल प्रतियोगिताले फुटबल प्रेमीहरूमा विशेष उत्साह थपेको छ। तर फरक टाइम जोनका कारण नेपाली समयअनुसार धेरैसो खेलहरू मध्यरातीदेखि बिहान अबेरसम्म पर्ने भएकाले यसपटक निद्रा नत्यागी खेलको आनन्द लिन मिल्ने अवस्था छैन। छाती तथा निद्रा विकार विशेषज्ञ डाक्टर राजु पंगेनीका अनुसार निद्रा पर्याप्त नपुग्दा एकाग्रता र निर्णय क्षमतामा कमी आउँछ र तनाव हर्मोन कोर्टिसोलको मात्रा बढ़दा चिटचिटापनको समस्या देखिन्छ। यसका साथै रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने, पाचन प्रक्रियामा गडबड़ी आउने र दीर्घकालमा उच्च रक्तचाप, मुटु र मधुमेहको जोखिम बढ़ने चिकित्सकहरू बताउँछन्। तर केही सावधानी अपनाउँदा फुटबलको मजा र स्वास्थ्य दुवै जोगाउन सकिन्छ। खेल अघि केही समय निदाउने, राति कफी र जाँड रक्सीको सट्टा पानी पिउने र विदाको दिन थप आराम गर्न उनीहरूको सुझाव छ। खेलको रोमाञ्चकता आफ्नो ठाउँमा भए पनि शरीरलाई लगातार निद्राको कमीमा राख्नु खतरनाक हुन सक्ने भएकाले स्वास्थ्यप्रति सचेत रहन चिकित्सकहरूले आग्रह गरेका छन्। चितवनमा ट्रकको पछाडि स्कूटर ठोकिँदा दुईजनाको ज्यान गएको छ। भरतपुरबाट रामपुरतर्फ जाँदै गरेको ट्रकको पछाडि समान दिशामा गुडिरहेको स्कूटर ठोकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। भरतपुर महानगरपालिका नम्बर 15 भएको दुर्घटनामा स्कूटर चालक भरतपुर महानगरपालिका 26 22 वर्षका अशोक भण्डारी र स्कूटरमा सवार भरतपुर महानगरपालिका 20 बस्ने लम्जुङ घर भएका 19 वर्षीय राजीव गुरूङ रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको भरतपुर सरकारी अस्पतालमा उपचार क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 0556943333 4935555।
2: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। बागलुङको बडीगाड गाउँपालिका देशकै पहिलो पोषण मैत्री गाउँपालिका बन्ने तयारीमा पुगेको छ। गाउँपालिकाका 10 ओडा पोषण मैत्री घोषणा भइसकेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यविधिले तोकेका 34 सूचक पूरा गरेर जिल्ला स्तरीय अनुगमन समितिको प्रमाणीकरणपछि ओडाहरू घोषणा भएका हुन्। स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पनि सबै ओडा पोषण मैत्री घोषणा गरिसकेकाले ती दुई मध्ये जसले पहिला पालिका घोषणा गर्छ त्यही देशको पहिलो पोषण मैत्री गाउँपालिका हुनेछ। बडीगाड गाउँपालिकाले 3 वर्षदेखि करेसाबारी, भान्सा तथा गोठ सुधार, रैथाने अन्न बालीको उपयोग र विद्यालयमा जंक फूड निषेध गर्दै पोषण सचेतना अभियान सञ्चालन गर्दै आएको हो। गाउँपालिकाभित्रका 59 टोल सरसफाईयुक्त र सबै स्वास्थ्य संस्था पोषण मैत्री घोषणा भइसकेका छन्। अब विदेशको खबर, मध्यपूर्वको द्वन्द अन्त्य गर्ने उद्देश्यले इरान र अमेरिका बीच स्विजरल्याण्डमा भएको पहिलो चरणको वार्ता सम्पन्न भएको छ। दुवै पक्षले आउँदो 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने रोडम्यापमा सहमति जनाउँदै प्राविधिक तहका वार्तालाई निरन्तरता दिने निर्णय गरेका समाचार संस्था एएफपीले जनाएको छ। पाकिस्तान र कतारको मध्यस्थतामा सम्पन्न वार्तापछि सार्वजनिक संयुक्त विज्ञप्ति अनुसार उच्च स्तरीय समितिले अन्तिम सम्झौताका लागि कार्ययोजना तय गरेको छ। बाँकी प्राविधिक विषयमा यसै हप्ता थप छलफल हुनेछ। वार्तामा लेबनानमा सैन्य गतिविधि को अन्त्य सुनिश्चित गर्न अमेरिका, इरान, लेबनानी सरकार तथा मध्यस्थकर्ताको सहभागितामा द्वन्द व्यवस्थापन संयन्त्र स्थापना गर्ने सहमति भएको छ। साथै स्ट्रेट अफ हर्मुज हुँदै व्यावसायिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न विशेष संचार लाइन पनि स्थापना गरिएको छ, जुन 60 दिने अवधिभर लागू हुनेछ। यसअघि हस्ताक्षरित समाजवादी पत्रमा अमेरिकाले इरानमाथिका सबै प्रतिबन्ध अन्त्य गर्दै रोका सम्पत्ति उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। संयुक्त विज्ञप्तिमा मध्यस्थकर्ता पाकिस्तान र कतारले अन्तिम सम्झौतासम्म वार्तालाई रचनात्मक वातावरणमा अगाडि बढ़ाउन निरन्तर सहयोग गर्ने वचन दिएका छन्। अब खेल खबर, फिफा विश्वकप फुटबलमा आज राति समूह जे अन्तर्गत अर्जेन्टिना र अस्ट्रेलिया बीच खेल हुँदैछ। खेल अमेरिकाको डालास रंगशालामा राति 11:15 शुरू हुनेछ। दुवै टोलीले आफ्नो पहिलो खेल जितेका छन्। अर्जेन्टिनाले लियोनल मेसीको ह्याट्रिकमा अल्जेरियालाई 3-0 र अस्ट्रेलियाले जोर्डनलाई 3-1 हराएका थिए। विश्वकपमा यो दुई टोली बीचको पहिलो खेल हो। यसअघि दुई मैत्रीपूर्ण खेल भएकामा सन् 1980 डिएगो म्याराडोनाको ह्याट्रिकमा अर्जेन्टिना 5-1 विजयी भएको थियो भने सन् 1990 दुवै टोली 1-1 बराबर रोकिएका थिए। मेसीले यस विश्वकपमा जर्मनीका मिरोस्लाव क्लोसको 16 गोलको कीर्तिमान बराबरी गरिसकेका छन् र आजको खेलमा सर्वाधिक गोलकर्ता बन्ने अवसर छ। फिफा वरियतामा अर्जेन्टिना शीर्षमा र अस्ट्रिया 21 स्थानमा छन्। यसैबीच भोलि बिहान 2:45 फिलाडेल्फियामा समूह आईका फ्रान्स र इराक खेल्दैछन्। फ्रान्सले पहिलो खेलमा सेनेगललाई 3-1 हराएको छ भने इराक नर्वेसँग 4-1 पराजित भएको थियो। फिफा वरियतामा फ्रान्स दोस्रो र इराक 60 स्थानमा छन्। बिहान 6:45 न्यूयोर्क न्यू जर्सीमा नर्वे र सेनेगल तथा 9:15 सान फ्रान्सिस्कोमा समूह जीका जोर्डन र अल्जेरिया बीच खेलाउनेछ। चार बन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा यसमका मुख्य मुख्य खबर फेरि एकपटक। बिहान 8:30 शुरू हुने भनेको राष्ट्रपाको बन्द सत्र अझै शुरू भएन, प्रतिनिधि संख्या थपियो, महाधिवेशन एक दिन लम्बिन सक्ने। शुक्रबार पूर्वी नेपालमा प्रवेश गरेको मनसून गण्डकी र लुम्बिनी प्रदेशसम्म पुग्यो, केही दिनमै देशभर फैलने अनुमान। विश्वकप हेर्न मध्यराती जागा बस्दा स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने चिकित्सकहरूको चेतावनी। खेल शुरू हुनु अघि केही बेर निदाउन र प्रशस्त पानी पिउन सुझाव। इरान अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, 60 दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति। र फिफा विश्वकपमा अर्जेन्टिना र अस्ट्रिया पहिलो पटक खेल्दै।

0: 91 थुप्लो 4 मेगा हर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो
1: मध्यपश्चिम। कस्तो राम्रो जुत्ता लगाएको,
2: मेड इन बङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ, दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825367775।
2: सम्पर्क नम्बर 98478263।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा, आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
8: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
9: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू मेडिकल आईसीयू लगायत सुगर प्रेसर, थाइराइडको चेक जाँच तथा उपचार सेवा,
10: छाती, मुटु, दम, क्षयरोग सम्बन्धी बिरामीको चेक जाँच तथा उपचार,
9: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेक जाँच तथा उपचार,
10: डेंगु, मलेरिया, निमोनिया, टाइफाइड साथै विभिन्न रोगहरूको चेक जाँच तथा उपचार सेवा,
9: अन्य विशेषज्ञ सेवाहरू,
10: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
11: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
9: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
11: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
9: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
11: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
9: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई दाङ। फोन नम्बर 0825362018।
12: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सडक विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
13: मम्मी मम्मी दाँत दुख्यो,
14: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
15: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
16: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
14: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल घोराईमा
16: दाँत गिजा, मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
12: लामो समय फिलिपिन्स, बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
17: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है, बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
18: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
19: सम्पर्क फोन नम्बर 0825902022।
14: सुरोट, सुटी, पुकार, खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
12: MBBS MD न्यूरोसाइकाटिक टाउको, नसा, मन, यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सडक विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ।
4: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
12: डाक्टरद्वारा दिइने सेवाहरू
4: टाउको, नसा, मन, यौन तथा दुर्व्यसन सम्बन्धी,
12: टाउको दुख्ने, पोल्ने, सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
4: मन आत्तिने, डराउने, तर्सिने, मन उदास हुने, धेरै शंका लाग्ने, एकान्तमा बस्न मन पराउने, कानमा केही आवाज आए जस्तो महसुस हुने, बारम्बार आत्महत्याको विचार आउने,
6: खारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने, बहकिने, रिसाउने, दोष लगाउने, अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
4: जाड, रक्सी, चुरोट, गाजा लगायत अन्य कडा लागु औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा।
11: बिरामी जाँच निमिति यही असार 13 गते शनिबार
19: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ, फोन नम्बर 0825904010, मोबाइल नम्बर 98478893 र 98095121।
20: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
21: एक हप्तादेखि यो दाँत दुखेको देखिछ, फेरि छोराछोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
11: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: डाक्टरद्वारा दिने सेवाहरू:
4: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
14: बाङ्गा टिङ्गा दाँत मिलाउने,
4: शल्यक्रिया गरेर दाँत निकाल्ने,
14: खाली ठाउँमा दाँत भर्ने,
4: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
14: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दान। सम्पर्क फोन नम्बर 0825903050 र सम्पर्क मोबाइल नम्बर 98578443123।
22: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98 43 00 88 04, 98 43 00 88 04, www.pashupatiicare.com।
23: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
11: हाम्रा सेवाहरू:
23: डाक्टर हेमकर गेवालीद्वारा दिइने सेवाहरू:
11: छाती, दम, निमोनिया, खोकी, छेरो,
23: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
11: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
23: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
11: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू:
23: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
11: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
23: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
11: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू:
23: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
11: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
23: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
11: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
23: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
11: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
6: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, घोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 98478426001।

नमस्कार, आवाज हिनको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्य पश्चिम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति लोक तथा दोहोरी गीतको संगालो कार्यक्रम लेखबेसीको भाकाको पर्खाईमा रहनुभएका सम्पूर्ण तमाम श्रोताहरूमा हार्दिक स्वागत छ। प्राविधिक साथी प्रदीप अधिकारीसँगै म शालिकराम चौधरीको तर्फबाट सदाझै आज पनि उपस्थित भइसकेका छौं लेखबेसीको भाका लिएर। आज सोमबारेको बसाईमा छौं। सोमबारेको बसाईमा के गर्छौं त भन्दा हाम्रा रोजाईका भाकाहरू बजाउने गर्दछौं। आज पनि मीठा मीठा लोक भाकाहरू लिएर आएका छौं। रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज कुन माध्यमबाट सुन्दै हुनुहुन्छ, जुन माध्यमबाट सुन्दै हुनुहुन्छ, हामीलाई साथ दिनुहोला यही आग्रह गरे मैले। यदि इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने www.radioMP.org लगइन गरेर पनि सुन्न सक्नुहुनेछ। त्यसै गरी मोबाइल एप्लिकेशन हाम्रो पात्रबाट पनि तपाई संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ। मैले रेडियो मध्यपश्चिमको फेसबुक मार्फत पनि मैले लाइभ पनि गरेको छु। नेपालीमा रेडियो मध्यपश्चिम टाइप गर्नुहोला, त्यहाँबाट पनि तपाई सुन्न सक्नुहुन्छ। हजुरहरूलाई जुन माध्यमबाट सहज हुन्छ त्यही माध्यमबाट सुनेर साथ दिनुहोला। रेडियोको भोल्युम अलि ठूलो गराउनुहोला, तपाईँको कामको अझ गति बढ़ाउनेछ, ऊर्जा प्रदान गर्नेछ, किनकि मैले तपाईँलाई मनपर्ने गीतहरू लिएर आइसकेको छु। आजको दिनमा मैले लगातार गीतहरू राख्नेछु। आउनुहोस् कार्यक्रमको दैलो उघारौं, एउटा मिठो गीतबाट स्वीकार्नुहोस्।

श्रोताहरू यति बेला तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्यप्रदेश 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति लोक तथा दोहोरी गीतको संगालो लेक बेसीको भाकामा हुनुहुन्छ। म छु तपाईँको साथमा शालिग्राम चौधरी। फरक बार फरक तबरले आउने क्रममा आज सोमबारको बसाईमा छौं। हजुरहरूलाई मनपर्ने मिठा मिठा सुमधुर भाकाहरू यहाँबाट बजाइरहेका छौं। अवश्य पनि मन पराइरहनु भएको छ, मलाई विश्वास छ। कार्यक्रम लेक बेसीको भाका हप्ताको 6 दिन शनिबार बाहेक अरू बार फरक फरक फर्म्याट अनुसार दिउँसो 3 बजेको नेपाल खबर पश्चात केही व्यापारिक विश्रामपछि तपाईँको माझमा हामी आउने गर्दछौ। गीत संगीतमा हाम्रा सुख दुःखका कुराहरू, हाँसो रोदन सबै कुराहरू समेटेका हुन्छन् होइन, त्यसकारणले गर्दाखेरि हामीलाई आनन्द प्रदान गर्ने गर्दछ। हामी जुटिराखेका छौं तपाईँको माझमा, मिठा मिठा गीत संगीतहरू बजाएर तपाईँलाई मनोरञ्जन दिलाउने प्रयास गरिरहेका छौं। यसै क्रममा फेरि पनि अर्को गीत राख्न चाहन्छु, स्वीकार्नुहोस्।

श्रोताहरू यस्तै यस्तै मिठा मिठा भाकाहरू बजाउँदै लेक बेसीको भाकाको यात्रा गरिरहेका छौं। मनोरञ्जन लिइरहनु भएको छ, आनन्द प्राप्त भइरहेको छ भन्ने विश्वास छ मलाई। तपाई जे जस्तो अवस्थामा हुनुहुन्छ, जुन माध्यमबाट सुन्दै हुनुहुन्छ भने पनि तपाई रेडियो मध्यपश्चिम 91.4 MHz सुन्दै हुनुहुन्छ। हामीले पुराना तथा नयाँ खालका भाकाहरू बजाइरहेका छौं। पुराना भाका पहिले कस्ता थिए, होइन अहिले बजारमा कस्ता आइरहेका छन्, फरक फरक धारमा नयाँपन दिएको जस्तो देखिन्छ, तर आधुनिकताको नाममा हाम्रा मौलिकताहरू नहराउन् नबिर्सौ हामी। यही भन्न चाहन्छु, तपाईँको प्रिय स्टेशन रेडियो मध्यपश्चिम 91.4 MHz सुन्दै हुनुहुन्छ, लेक बेसीको भाकामा हुनुहुन्छ, म छु तपाईँको साथमा शालिग्राम चौधरी। यसै क्रममा फेरि पनि अर्को गीत राख्न चाहन्छु, स्वीकार्नुहोस्।

श्रोताहरू यति बेला तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति लोक तथा दोहोरी गीतको संगालो लेख बेसीको भाकामा हुनुहुन्छ। म छु तपाईँको साथमा शालिकराम चौधरी। आज पनि सोमबारको बसाईमा हामी तपाईँको माझमा मिठा मिठा भाकाहरू राखिरहेका छौं। अवश्य पनि श्रोताहरू, यस कार्यक्रममा हामी हाम्रै गाउँठाउँमा हाम्रै समाजमा गाइने गुन्जने भाकाहरू बजाउने गर्दछौ। उकाली ओह्राली गर्दा होस् या भन्ज्याङ चौतारी गर्दा होस्, मेलापात गर्दा होस्, हामीले गाइने भाकाहरू गुन्जने भाकाहरू हामी यहाँ राख्ने गर्दछौ। श्रोताहरू, लोक दोहोरी लोकगीत भन्न बित्तिकै हामी एउटा हाम्रो परम्परा हाम्रो संस्कृतिसँग जोडिएको हुन्छ। लोकदोहोरीमा हाम्रा भोगाएका कुराहरू होइन विगतका होस् या वर्तमानमा भइरहेका कुराहरू समेटेका हुन्छन्। त्यसकारणले गर्दाखेरि लोकदोहोरी भनेको हाम्रो सुख दुःखको साथी हो। कार्यक्रम देखिबसेको भाका तपाई हप्ताको छ दिन शनिबार बाहेक रेडियो मध्यपश्चिमबाट प्रसारित कार्यक्रम लेखबेसीको भाका तपाई 3 बजेको नेपाल खबर पश्चात र केही व्यापारिक विश्रामपछि तपाई लेखबेसीको भाका सुन्न सक्नुहुन्छ। आज पनि हामी उपस्थित भइसकेका छौं। आज सोमबारको बसाईमा मिठा मिठा गीत संगीत बजाएर तपाईलाई मनोरञ्जन गराउने प्रयास गरिरहेका छौं। हामी आज तपाईहरूलाई सहभागी प्रत्यक्ष सहभागी गराएका छैनौ। तपाईको माझमा हामी लगातार एकलौटी रूपमा हामी गीतहरू बजाइरहेका छौं, भाकाहरू पस्किरहेका छौं। अवश्य पनि सुनेर साथ दिनुहोला। यसै क्रममा अर्को भाका राख्न चाहन्छु, स्वीकार्नुहोस्।

श्रोताहरू यति बेला तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति कार्यक्रम एक बेसीको भाकामा हुनुहुन्छ। म छु तपाईँको साथमा शालिग्राम चौधरी। आज सोमबारको बसाईमा हामीले लगातार हाम्रा रोजाएका गीतहरू बजायौं, अवश्य पनि मन पर्यो होला विश्वास लिएको छु। श्रोताहरू हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौं। यतिन्जेलसम्म शुरूदेखि अन्तिमसम्म सुनेर साथ दिनुभए सम्पूर्ण श्रोताहरूमा धन्यवाद अनि र आज बजाएका गीतका सर्जकहरूप्रति पनि हार्दिक नमन गर्न चाहन्छु। भोलि मंगलबारको बसाईमा चन्द्र प्रकाशको साथमा लेख विषयको भाका सुन्न सक्नुहुनेछ। आजको बसाईबाट म शालिग्राम चौधरी बिदा हुन चाहन्छु। नमस्कार।

0: नमस्ते दाई भाउजू, होइन घरमा त हालै छोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: साइकल चढेर
5: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग,
8: प्रोपराइटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 9847279770
9: र 9857830689।
10: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा,
11: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नु भएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
10: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
9: सम्पर्क स्थान घोराई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि।
10: फोन नम्बर 082-563-479,
9: मोबाइल नम्बर 9894-67-487।
12: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
13: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
12: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
13: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
12: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
13: ल ल काका, गइहाले म।
14: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
13: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
14: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 9849987741।
15: मध्य पश्चिम टाइम चेक, यति बेला अपराह्नको 4 बजेको छ।

0: अपरान्ह 4 बजेको मध्य पश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। दाङको तुलसीपुर महानगरपालिकाले 2,44,95,00,000 रूपियाँको बजेट ल्याएको छ। आर्थिक वर्ष 2082-83 भन्दा आगामी आर्थिक वर्ष 2083-84 38 करोड़ बढ़ी बजेट ल्याएको हो। आगामी आर्थिक वर्ष 2083-84 लागि उपप्रमुख स्यानी चौधरीले उक्त बजेट प्रस्तुत गर्नुभएको हो, जसमा आन्तरिक स्रोतबाट 54 करोड़, स्थानीय तह राजस्व बाँडफाँड सहित मालपोत रजिस्ट्रेशनबाट 24 करोड़, ढुंगा गिट्टी विज्ञापन करबाट 15 लाख आमदानी हुने लक्ष्य लिइएको छ। संघीय सरकारको समीकरण अनुदान 28 करोड़, 77 लाख सशर्त अनुदान, 67 करोड़, 23 लाख सम्पूरक अनुदान, 60 लाख संघीय विशेष अनुदान, 88 लाख र राजस्व बाँडफाँड संघतर्फ 24,09,57,000, प्रदेश सरकारबाट सशर्त अनुदान 2,02,50,000, सम्पूरक अनुदान 1,50,00,000, विशेष अनुदान 20 लाख, राजस्व बाँडफाँड प्रदेश 2,41,86,000, सड़क बोर्डबाट 1 करोड़, नगर विकास कोष 2,10,00,000 गरी कुल 2,44,95,00,000 आमदानी हुने लक्ष्य राखिएको छ। घोराही उपमहानगरपालिकाले पछिल्लो 9 वर्षमा 198 किलोमिटर सड़क कालोपत्रे गरेको छ। नगर प्रमुख नरूलाल चौधरीका अनुसार पछिल्लो 9 वर्षमा 458 किलोमिटर सड़क स्तर उन्नति र ग्राभेल, 280 किलोमिटर नयाँ सड़क निर्माण र 68.3 किलोमिटर सड़क मर्मत सम्पन्न भएको छ। नगरका सबै ओडालाई केन्द्रसँग जोड्न 207 कल्भर्ट र 5 झुलुङ्गे पुल निर्माण गरिएको उहाँले बताउनुभयो। शहरी सौन्दर्यीकरण र सरसफाईका लागि 900 किलोमिटर ढल निर्माण तथा एउटा व्यवस्थित सेनेटरी ल्याण्डफिल साइट सञ्चालनमा ल्याइएको छ। नदी नियन्त्रणका लागि 20.9 किलोमिटर क्षेत्रमा तटबन्ध निर्माण गरी बाढ़ी र कटानको जोखिम कम गरिएको छ। खानेपानी र सिंचाईमा आत्मनिर्भरता, नगरवासीलाई स्वच्छ खानेपानी पुर्याउने उद्देश्यका साथ 108 कुवा र 77 डी बोरिङ निर्माण गरी हाल 92% घरमा स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गरिएको नगर प्रमुख चौधरीले बताउनु भएको छ। कोराहीमा लुम्बिनी प्रदेश स्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिता 2083 शुरू भएको छ। प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजनामा कोराही उपमहानगरपालिका 15 स्थित दरबार स्केट पार्कमा आजदेखि प्रतियोगिता शुरू भएको हो। प्रतियोगिताको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले आईटीएफ तेक्वान्दो खेल शारीरिक तथा मानसिक स्वास्थ्य, आत्मसुरक्षा र व्यक्तित्व विकाससँग प्रत्यक्ष रूपमा जोड़िएको बताउनुभयो। खेलाड़ीले आफ्नो क्षमता विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा भए देशको नाम चिनाउने लक्ष्यसहित अघि बढ़ेको भए पनि पर्याप्त बजेट नभएको बताउनुभयो। खेलकुद क्षेत्रको समग्र विकासका लागि प्रदेश सरकारले थोरै भए पनि बजेट विनियोजन गर्दै आएको र त्यहीँबाट प्रदेशका विभिन्न जिल्लामा खेलकुदका गतिविधि भइरहेको भन्दै मन्त्री न्यौपानेले यसले खेलकुदका गतिविधिलाई चलायमानसँगै खेलाड़ी क्षमता र आत्मविश्वास बढ़ाउने काम गरेको बताउनु भएको छ। र लुम्बिनी प्रदेश सभाको आज बस्ने तय भएको बैठक एक दिनका लागि स्थगित गरिएको छ। प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरद्वारा जारी सूचना अनुसार आज दिउँसो 1 बजे बस्ने गरी पूर्व निर्धारित 8 अधिवेशनको 10 बैठक लुम्बिनी प्रदेश सरकारको विशेष अनुरोधमा स्थगित गरिएको हो। सूचनामा जनाइए अनुसार सभामुखको निर्देशनमा उक्त बैठक अब असार 9 गते मंगलबार दिउँसो 3 बजे बस्ने गरी तय गरिएको छ। लुम्बिनी प्रदेश सभा नियमावली 2079 को नियम 12 को उपनियम 3 बमोजिम प्रदेश सभा सदस्यहरूको जानकारीका लागि बैठक स्थगित सम्बन्धी सूचना प्रकाशित गरेको प्रदेश सभा सचिवालयले जनाएको छ। अवस्थ अपरान्ह 4 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।
1: 91.4 मेगाहर्ट्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
2: खुशीको खबर
3: एसी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 का लागि सीजीभीटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
2: हाम्रा विशेषताहरू:
4: आधुनिक प्रयोगशाला,
2: अत्याधुनिक सर्वेक्षण उपकरण,
4: अनुभवी प्रशिक्षक,
2: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
4: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
2: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सडक, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
4: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
2: आजै रजना टेक्निकल कलेज घुराए 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
3: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावि रजना टेक्निकल कलेज घोराई 18 रजना दाङ।
2: सम्पर्क फोन नम्बर 082-562-204,
3: सम्पर्क मोबाइल नम्बर 98578-30672 र 98699-64848।
5: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, सिविक्त जनशक्ति र सफल भविष्यको आधार।
2: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
6: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
2: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
6: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
2: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
6: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
2: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घुराई 15 शहीद गेट दाङ।
7: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज एन्ड ओजनाइज प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर,
8: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
7: हाम्रा सेवाहरू:
8: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
7: अर्डर अनुसार खाली बोतलको उत्पादन,
8: 20 लिटर जारमा होम डेलिभरी सेवा।
7: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसे, फोन नम्बर 082-567-021 र होटल दाङगारी नजिक जीवन चौधरी, मोबाइल नम्बर 98478-62-375।
8: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्। विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
3: विशेषज्ञ डाक्टरी सेवाहरू:
8: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
9: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
3: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
8: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98478-10-030 र 98229-55555।
10: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
11: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
10: हुलास फुड्सका उत्पादहरू: हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
11: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस।
10: हुलासले बनाउँदैछ परिवार एक साथ।
12: नेपाली जुत्ता घर,
2: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
12: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू, सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
2: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
12: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टी, थारू गल्ली, हुराही दाङ।
2: सम्पर्क मोबाइल नम्बर 98577 71546।

0: प्रोडक्ट हरू कोकोनट सोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
3: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लोप तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
2: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने
3: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
2: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने
3: छालामा दागहरू आउने कपाल झर्ने
2: शरीर फुल्ने र चिलाउने हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा
3: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
2: बारम्बार गर्भपतन भएमा
3: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
2: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
3: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
2: बिना कारण शरीरको तौल घटेमा
3: ढाड दुखेमा कम्मर दुखेमा
2: गाउट तथा युरिक एसिडको समस्या
3: बारम्बार आँखा रातो भएमा
2: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
3: बारम्बार लामो समयसम्म ज्वरो आएमा
2: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
3: लामो समयदेखि छाला कडा भएमा
2: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
3: युवा अवस्थामा पक्षघात भएमा
2: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
3: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
2: कम उमेरमा हृदयघात मुटु रोग भएमा
3: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
2: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
3: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: फोन नम्बर 0825916770
2: मोबाइल नम्बर 98578343123 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली
3: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
4: ग्रिनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराई दाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ
3: कार्यक्रमहरू
4: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे
5: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना
6: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज घोराई 16 सानी अम्बापुर सरादाङ
7: फोन नम्बर 0825562601 98578353990 98578313684 98512323228
4: र 98578337255

0: बजाज एक्सचेंज मेलामा झ्याम्मै दिन्छ। आफ्नो पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू बजाज बाइक को साथ झ्याम्मै लिएर जानुहोस्। झ्याम्मै भ्यालुएसन, झ्याम्मै क्याश डिस्काउन्ट।
1: एक्सचेंज डेट यही असार 4 गते देखि 10 गते सम्म।
2: स्थान राप्ती अटो इंजीनियरिंग बजाज शोरूम, शहीद गेट गुराही दाम।
3: संपर्क फोन 082-562-423। संपर्क मोबाइल नंबर 98-578-30-151, 98-478-33-133 र 98-686-37-244।

नमस्कार आवाज सिंहको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति रेडियो कार्यक्रम समका भेटमा प्राविधिक मित्र प्रदीप अधिकारीसँगै म कार्यक्रम प्रस्तुता अमृता डागीको तर्फबाट तपाई रेडियो कार्यक्रम जमका भीर सोमबार यससमय अर्थात फ्रान 4 बजेको मध्यपश्चिम हाइलस र केही व्यापारिक विश्रामपछि करिब करिब 5 बजेसम्म रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुन्न सक्नुहुन्छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुन्न सक्नुहुन्छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ। रेडियो कार्यक्रम जुम्का भेटमा तपाईहरूसँगको मिठो कुराकानी र तपाईहरूकै प्रतिभालाई चाहिँ हामी स्थान दिनेछौं। गीत गजल मुक्त भावना शायरी क्यारिकेचर अभिनय तपाईलाई चाहिँ कुन प्रतिभा सुनाउन मनपर्छ आजको श्रृंखलामा त्यही प्रतिभा चाहिँ सुनाउन सक्नुहुनेछ। त्यसको लागि 082568054 को टेलिफोन नम्बर डायल गरेर आउँदै गर्नुहोस्। हामी कार्यक्रमको शुभारम्भ गर्छौं निकै नै मिठो साङ्गीतिक आवाजबाट।

0: अह एकदमै मिठो गीत तपाईँको माझमा प्रस्तुत गरेका थियो। गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम जमका भेटमा। मलाई टेक्निसियनबाट प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तोता अमृता डागी। बाँकी साथ तपाईँहरूको छ यति बेला टेलिफोनमा कुनै सहभागी साथी हुनुहुन्छ उहाँसँगको कुराकानीलाई जोड्न चाहन्छु। नमस्कार।
1: नमस्ते नमस्ते
0: सर, के छ हजुर? नास्ता भयो कि नै? नमस्ते नमस्कार, एकदमै आरामै छु हजुर। कसो नाम?
1: पुरानै साथी है, कृष्ण चौधरी भन्ने मान्छे।
0: कृष्ण चौधरी भन्ने मान्छे हुनुभयो है?
1: हजुर हजुर।
0: सन्चै हुनुहुन्छ नि कृष्णजी?
1: सन्चै छु। अनि हजुर नि?
0: एकदम हामी पनि सन्चै छौँ। अनि के गर्दै हुनुहुन्छ हाम्रो कृष्णजीले?
1: गोठालोबाट अब घर फर्किँदैछु है त।
0: गोठालोबाट घरतिर फर्किदिनुहुन्छ यस्तो चर्को घाममा पनि है?
1: हजुर, अब के गर्ने त, लालाबालाई हेर्न पर्यो, अब आफै मात्रै खाएर भएन के?
0: हो नि हो नि, बुढा अलिकति साझा साझातिर लगेको भए सहज हुन्थ्यो होला त।
1: हजुर, बिहान अब बिजी भयो नि त, अनि दिउँसो बरु छिटो लग्ने, दिउँसोभरि अब दिउँसो पनि अब घाममा त्यो बान्ने हुन्छ, त्यही भएर अलिकति गाह्रो हुन्छ।
0: ओके, ठिक छ। आफ्नो सहजता, आफ्नो कामकाज कसरी म्यानेज गर्न सकिन्छ है, त्यही अनुसार काम गर्ने नै हो।
1: अब दिउँसो पनि अब खाली बस्छन् के, पानीमा चर्छन्,
0: ल ठिक छ, सम्झिनु भयो, खुसी लाग्यो। आज के प्रतिभा सुन्न पाउँछौँ हामीले?
1: छोटोमा गीत सुनाउँछ है त। मेरो मनमा भाग्यको घर छ, पारी डारा जन्तीको लहर छ, तिमी गायो अर्कैको डोरीमा, बिछोटको सिरले मर्छु कि आज भोलिमा। भाग्यको घर छ, पारी डारा जन्तीको लहर छ, गायो अर्कैको डोलीमा, पिछोटको सिरले मर्छु कि आज भोलिमा, पिछोटको सिरले मर्छु कि आज भोलिमा। हजुर,
0: धेरै पीडा छ है बिचरा। मनपर्छ, एकदमै राम्रो छ गीत पनि, एकदमै पुरानो अनि मिठो गीत गाउनु, हजुरलाई धन्यवाद दिन चाहन्छु। भने छुट्टिनुपर्छ, आफ्नो सङ्घ साथीलाई सम्झिनुहोस्।
1: शर्मा दाजुलाई सम्झाउँछु, अनि जसले जङ्गावेद सुनिरहनु भएको छ उहाँ सम्पूर्णलाई, र मेरो प्यारो छोराछोरी र बुद्धिलाई पनि सम्झन्छु, र अन्तिममा मेरो कान्छी सालीलाई पनि सम्झिँदै बिदा हुन्छ।
0: हस्तरी नमस्कार, सम्झिनु भएको थियो कृष्ण चौधरी खुराईबाट फोन देख्नुहुन्थ्यो, एकदमै मिठो गीत गाएर गइसक्नु भएको छ। सब पालो तपाईँको छ 082-5604-54 टेलिफोन नम्बर चाहिँ डायल गरेर आउन सक्नुहुनेछ। तपाईँलाई मन परेको प्रतिभा चाहिँ आजको श्रृंखलामा चाहिँ सुनाउन पाउनुहुनेछ है। गीत, गजल, मुक्तक, फावना, शायरी, क्यारिकेचर, अभिनय, तपाईँलाई चाहिँ कुन प्रतिभा सुनाउन मनपर्छ आजको श्रृंखलामा चाहिँ त्यो प्रतिभा मजाले सुनाउन पाउनुहुनेछ। हामीलाई फ्रिक्वेन्सीबाट 91.4 MHz मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioamp.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्र र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ है। मलाई टेक्निसियनबाट चाहिँ प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने श्री आवाजबाट चाहिँ बोलिरहेको छु म कार्यक्रम प्रस्तोता अमृता डागी। बाँकी साथ तपाईँको छ, यति बेला टेलिफोनमा कुनै सहभागी साथी हुनुहुन्छ उहाँसँगको कुराकानीलाई जोड्न चाहन्छु। नमस्कार।
2: नमस्ते म्याडम।
0: नमस्कार हजुर, कसो नाम?
2: हजुर, ठाकुरदेखि नारायणी
0: बस्ने। नारायणी बस्ने त आउनुभयो है?
2: हजुर।
0: नारायणीजी सन्चै हुनुहुन्छ नि?
2: हजुर, सन्चै छु म्याडम।
0: अनि के गर्दै हुनुहुन्छ हाम्रो नारायणीजीले?
2: हजुर,
0: के गर्दै हुनुहुन्छ अहिले?
2: म गोठालोतिर आएको छु।
0: गोठालोतिर जानुभएको छ है? ओके, ठिक छ। अब त गाई बस्तु फुकाउने बेला पनि भयो, अलिकति शीतलो शीतलो गरेर छ लागेर है। आज के गीत गाउनुहुन्छ भन्दा पनि आज प्रतिभा सुन्नुपर्छ गीतै भनिहाले मैले, चाहिँ आज के सुनाउँछु भनेर आउनुभयो?
2: म गीतै सुनाउँछु।
0: आश्चर्य गर्नुहोस्।

0: 门半开，咱们在哪里住了？爷爷我靠，哪里不来哟？哪里不来哟？大人妈呀，不来哪？一地打着来哪？咱来不来哪？一地打着来哪？咱来不来哪？
1: एक दम ही मीठो गीत सुन बहुत चले थे धीरे धीरे धन्यवाद दिन हम सो बन छुट्टी वर्ष आपने संग साथी लाई समझ न सही
2: हजुर सर्वप्रथम हजुरलाई मेरो फोन रिसिभ गर्दिनु पर्दै सरलाई अलि भर्खर आउनु भएको छ कृष्ण भाइलाई राधा आचार्य दिदीलाई दलबिर घरती मगर आर्यल मगर
1: हस् हस्टो नमस्कार सम्झिनु भएको थियो नारायणी बस्नेत हापुरबाट फोन देख्नुहुन्थ्यो एकदमै मिठो गीत गाएर गइसक्नु भएको छ सब पालो तपाईँको छ 082568 8600 नौको टेलिफोन नम्बर चाहिँ डायल गरेर आउन सक्नुहुनेछ मलाई टेक्निसियनबाट चाहिँ प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने श्री आवाजबाट चाहिँ बोलिरहेको छु म कार्यक्रम प्रस्तोता अमृता डागी बाँकी साथ तपाईँको छ हामीलाई फ्रिक्वेन्सीबाट 91.4 MHz मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioamp.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ है तपाईँहरूको माझमा चाहिँ सोमबार श्रृंखलामा आउने गर्दछौ 4 बजेको मध्यपश्चिममा हाइलाइट र केही व्यापारिक विश्राम पछि करिब करिब तपाईँको माझमा चाहिँ हामी 5 बजेसम्म चाहिँ रहनेछौ है यो कुरा चाहिँ तपाईँलाई जानकारी गराउन चाहन्छु के गर्दै हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ सबैजना साथीहरू आफ्नो काममा व्यस्त हुनुहुन्छ होला सुस्त हुनुहुन्छ होला है सो जहाँ जे जस्तो अवस्थामा भए पनि आफ्नो ख्याल चाहिँ गर्नुहोला बाहिरतिर अत्याधिक गर्मी चाहिँ छ त्यति धेरै काम गर्न वातावरण चाहिँ सहज चाहिँ छैन सो त्यो भएको भएर हजुरहरूले आफ्नो ख्याल त पक्कै पनि गर्नुहुनेछ यति बेला टेलिफोनमा कुनै साथी चाहिँ आउँदै हुनुहुन्छ आउनु भयो भने चाहिँ पक्कै पनि तपाईँहरूसँगको मिठो कुराकानी साथसाथै तपाईँको प्रतिभालाई पनि हामी जोड्नेछौँ यति बेला टेलिफोनमा अर्को सहभागी साथी हुनुहुन्छ उहाँलाई स्वागत गरौँ नमस्कार
3: नमस्ते नमस्कार हजुर शुभ आशीर्वादै त
1: अहा नमस्ते नमस्कार हजुरको शुभ नाम
3: मेरो शुभ नाम भन्दाखेरि हजुरको मुटुको धड्कन हो क्या
1: अहा मेरो धड्कनै आउनुभएछ त है
3: हजुर हजुर
1: सन्चै हुनुहुन्छ नि हाम्रो राधाजी पढ्नुभयो त्यसो भए
3: म बसेर सिन्का चिन्न लगाएको फेरि तपाईँ बोल्या सुनेर अनि फोन लगाएको दुईजना पछाडि भए त परे
1: एकदमै सुन्नुहुन्छ आफ्नो काम सँगसँगै खुसी लाग्छ नास्ता खानुभयो
3: नास्ता त खास छैन आज व्रत नास्ता खान्न मैले
1: सोमबारे व्रत लिने गर्नु भएको छ कि क्या हो
3: हजुर हजुर सोमबारे व्रतले केही अर्थ लाग्छ कि भन्यो कि
1: हो नि हो नि आस्था त राख्नै पर्यो है
3: त्यही त बुढो व्रत लिएपछि अलिक बुढो अर्थ लाग्छ कि
1: ल ठिक छ बुढो भए पनि व्रत चाहिँ लिनुपर्छ अरे सो हजुरले लिनु भएको छ हजुरले जे कुराहरू माग्नु भएको छ पुरा चाहिँ होस् है
3: हजुरले भनेको चाहिँ एकदमै लागोस् है त
1: लाग्छ नि लाग्छ नि आज के प्रतिभा सुनाउनुहुन्छ
3: म एउटा प्रतिभा सुनाउँछु है त्यो नाच दिनु होला है
1: ओके हाँस हुन्छ नि
3: पार्टीमा लेख्ने चक छ भने कापीलाई कलम पार्टीमा लेख्ने चक छ भने कापीलाई कलम को होला र कहाँ होला दुःख पीडालाई बुझाइदिने यो मेरो मलम को होला र कहाँ होला दुःख पीडालाई बुझाइदिने यो मेरो मलम हजुर यो मेरो मलम हजुरलाई धन्यवाद है त
1: म सुनि तपाईँको दुःख पीडाहरू बुझाइदिने ठाउँ त है
3: हजुर हजुर बुझाइदिनु होला है त
1: ओके हस् चिन्ता नगर्नु होला अब भने छुट्टिनु पर्छ आफ्नो सङ्घ साथीलाई सम्झिनुहोस् है
3: म त चिन्तै गर्दैन हजुरले मन बुझाइदिनुहुन्छ भनेर एकदम ढुक्क परिरहेछु है त सर्वप्रथम हजुरलाई मिठो माया फेरि पनि शुभ आशीर्वाद है त
1: धन्यवाद
3: अनि मेरो फोन रिसिभ गर्नुहुन्छ प्रदीप सरलाई पनि मिठो माया सम्झना त एकदम शुभ आशीर्वाद तिन कन्या पाँच पुत्रको धनी हुनु होला भन्दै है डाँडा काँडा ढाक्नु आशिक बेच्छु है अनि म पनि नागरी आउने नारायणी बस्ने कृष्ण चौधरी भाइलाई अनि अब अरू मभन्दा पछिबाट आउने सम्पूर्ण दाई भाइ दिदी बहिनी सम्पूर्णलाई सम्झिँदै नमस्ते शुभ आशीर्वाद भन्दै छुट्टिन्छ नमस्ते
1: हजुर नमस्कार सम्झिनु भएको थियो राधा सरी गुगलीबाट फोन देख्नुहुन्थ्यो एकदमै मिठो गीत गाएर भन्दा पनि साहित्यिक सिर्जना सुनाउनुभयो जस्तो लाग्यो है सो एकदम नियमित साथी हुनुहुन्छ सो सहभागिता जनाउनुहुन्छ खुसी लाग्छ सो तपाईँहरू पनि जोडिन सक्नुहुनेछ 08-5560-8054 टेलिफोन नम्बरमा कुनै सहभागी साथी हुनुहुन्छ उहाँलाई स्वागत गरौँ नमस्कार
4: नमस्कार
1: नमस्कार शुभ नाम
4: हजुर गरेटिनबाट गर्नुसम्म अलि ठाकरे
1: ओके हाम्रो गजरजी आउनुभयो सन्चै हुनुहुन्छ नि
4: हजुर हजुर सन्चै हुनुहुन्छ हजुर
1: एकदमै हामी पनि सन्चै छौँ नि अनि के गर्दै हुनुहुन्छ हाम्रो साथीले
4: अनि नास्ता खानुभयो त
1: नास्ता हाम्रो भइसक्यो है हजुरको भयो
4: हजुर हजुर भयो
1: ओके अरू त सबै आरामै हुनुहुन्छ
4: अरू एकदम आयो पानी हजुर भने आउनु सकेको छैन
1: त्यही आउँछ कि जस्तो चाहिँ गरिरहेको छ है
4: हजुर
1: ठिक छ सो पानी पर्यो भने त झन् राम्रो भइहाल्यो सो आफ्नो काम सँगसँगै हामीलाई पनि सुन्नुहुन्छ आज के सुनाउनुहुन्छ
4: म सुनाइहाल्छु है देवानी घाँस काटेर वरिपरि पाटिटेर भेरी घाँस काटेर वरिपरि पाटिटेर भेरी काले साँचे जीवदान बाँचे हुम्ला भेट फेरि अल्ले साँचे जीवदान बाँचे हुम्ला भेट फेरि घाँस काटेर वरिपरि पाटिटेर भेरी घाँस काटेर वरिपरि पाटिटेर भेरी जित्यो भने बौकी छोरी हारी भने मेरी जित्यो भने बौकी छोरी हारी भने मेरी यति नै
1: पहिला पहिला यस्तै भन्ने चलन थियो रे क्या है डोरी गाउँदाखेरि ल ठिक छ झलक्कै सम्झिहालेँ मैले पनि अब भने छुट्टिनुपर्छ गजरजी आफ्नो सङ्घ साथीलाई सम्झिनुहोस् है
4: सर्वप्रथम त मिठो भाइसको धानी हजुरलाई
1: धन्यवाद
4: त्यसपछि पर्दे बाबुलाई वल मध्य पश्चिमी हुने सबैलाई अनि अब साथीहरू भन्दाखेरि आर्यल मगर दलबीर घरजी मगर राजा आचार्य रुद्रबहादुर कुन अहिले अनि आउनु भएको थियो एउटा अहिले अगाडि आउनु भएको को उहाँको नाम मैले प्रष्ट बुझ्न सकेन म बढी काम गर्दै थिएँ अनि त्यसपछि आउने नारायणी बस्नेत अहिले भर्खर आएर जानुभयो राजा आचार्य अनि अब म भन्दा पछि आउने सबै साथीहरूलाई मिठो माया र सम्झना भन्दै छुट्यौ नमस्ते
1: हजुरज्यू नमस्कार सम्झिनु भएको थियो कसरो ओली छेत्री खुराईबाट फोन देख्नुहुन्थ्यो एकदमै मिठो साहित्यिक सृजना सुनाएर गइसक्नु भएको छ अब पालो तपाईँको छ 08-5560-8054 टेलिफोन नम्बर चाहिँ डायल गरेर आउन सक्नुहुनेछ यति बेला मिठो साङ्गीतिक आवाज तपाईँको माझमा हामीले प्रस्तुत गर्छौ त्यस पछाडि आउने नै छौ सुन्दै गर्नुहोला

0: अह एकदमै मिठो नाचौं नाचो लाग्ने गीत तपाईहरुको माझमा प्रस्तुत गरेका थियौ। यो गीत पछि पुनः स्वागत छ रेडियो कार्यक्रम जमका भेटमा। मलाई टेक्निसियनबाट चाहिँ प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तुता अमृता डागी बाके साथ तपाईँको छ। हामीलाई फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुन्न सक्नुहुन्छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसार भरिबाट एकैसाथ सुन्न सक्नुहुन्छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ है। हजुरहरू पनि जोडिन सक्नुहुनेछ यदि बेला टेलिफोनमा कुनै सहभागी साथी हुनुहुन्छ उहाँलाई स्वागत गरौ। नमस्कार।
1: हजुर नमस्ते।
0: नमस्कार, शुभ नाम।
1: म आर्यल मगर दङ्गीशरण दुईबाट बोल्दैछु।
0: आर्यल मगर आउनु भयो है।
1: हजुर हजुर,
0: सन्चै हुनुहुन्छ नि?
1: सन्चै छु म।
0: अनि के गर्दै हुनुहुन्छ?
1: म त गोठालो गएर रेडियो सुन्दैछु, अहिले फोन लाग्यो हजुरसँग कुरा गर्दैछु भन्नु पर्यो।
0: गोठालोतिर जानु भएको छ, हामीलाई सुन्नुहुन्छ, खुसी लाग्छ। यहाँ आज के सुनाउनुहुन्छ?
1: हुन्छ, म एउटा गीत नै सुनाउने प्रयास गर्छु है त। हेलो।
0: हजुर हजुर, सुरु गर्नुहोस् है।
1: ए हुन्छ हुन्छ।

0: आह एकदमै मिठो गीत गाउनु भयो हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु अब नि छुट्टिनुपर्छ आफ्नो सङ्ग साथीलाई सम्झिनुहोस् है
1: हजुर सर्वप्रथम त हजुरलाई टेक्निसियन बनाउनु भएको प्रदीप सरलाई रेडियो रेडियो मध्यपश्चिमको होल युनिटलाई साथीहरू भन्नुपर्दा गरेसिंह ओली दाई राधा आचार्य दिदी रुद्रबहादुर पण्डाई दलगिरी दाई प्रबन्ध दाई त्यसै गरी कृष्ण चौधरी जगत चौधरी त्यसै गरी नारायण बस्नेत सम्पूर्ण सबै साथीहरू कल्पना सुनार हुनुहुन्छ उता सबैलाई सम्झँदै छुट्टिन्छु नमस्ते
0: हस्टिउ नमस्कार र सम्झिनु भएको थियो आरएल मगर त्यङ्गे श्रन्तैबाट फन्दै हुनुहुन्थ्यो एकदमै मिठो गीत गाएर गइसक्नु भएको सब पालो तपाईँको छ 082-58054 टेलिफोन नम्बर चाहिँ डायल गरेर आउन सक्नुहुनेछ हामीलाई फ्रिक्वेन्सीबाट 91.4 MHz मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुन्न सक्नुहुन्छ भने इन्टरनेटबाट www.radioamp.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुन्न सक्नुहुन्छ त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ है मलाई टेक्निसियनबाट श्री प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट चाहिँ बोलिरहेको छु म कार्यक्रम प्रस्तोता अमृता डागे बाँकी छ तपाईँहरूको छ यति बेला टेलिफोनमा कुनै सहभागी साथी हुनुहुन्छ उहाँलाई स्वागत गरौँ नमस्कार
2: हजुर नमस्ते है दिदी
0: नमस्कार हजुरको शुभ नाम
2: मेरो नाम चाहिँ सन्तोष मगर है
0: सन्तोष मगर कुन ठाउँबाट हुनुहुन्छ
2: यता घराईदेखि
0: घराईबाट आउनुभयो सन्चै हुनुहुन्छ नि है
2: हजुर सन्चै भन्दा मैले हजुरहरू सन्चै हुनुहुन्छ
0: एकदमै हामी पनि सन्चै छौँ अनि के गर्दै हुनुहुन्छ हाम्रो सन्तोषीले
2: के गर्नु गोठालो आएको छु भनौँ
0: गोठालोतिर जानु भएको छ है
2: हजुर
0: आज के प्रतिभा सुनाउनुहुन्छ हाम्रो सन्तोषीले
2: आज म एउटा भागा गाउँछु नि त बासुलदेखि है
0: यस सुरु गर्नुहोस् है

0: हजुर यति नै
1: आएँ एकदमै मिठो आए छ बाँसुरीको धुन हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु भने छुट्टिनुपर्छ आफ्नो सङ्गसाथीलाई सम्झिनुहोस् है सन्तोष मगर हुनुहुन्थ्यो कराईबाट गइसक्नु भएको छ हजुरहरू पनि चाहनुहुन्छ आफ्नो प्रतिभा सुनाउन भने शून्य 82 560 154 को टेलिफोन नम्बर चाहिँ डायल गरेर आउन सक्नुहुनेछ तपाईँहरूको प्रतिभालाई चाहिँ हामीले लिनेछौ गीत गजल मुक्तक फावना शायरी क्यारिकेचर अभिनय तपाईँसँग कुन प्रतिभा छ त्यो प्रतिभा चाहिँ सुनाउन सक्नुहुनेछ यति बेला टेलिफोनमा अर्को सहभागी साथी उहाँलाई स्वागत गरौं नमस्कार
2: नमस्ते बहिनी
1: नमस्कार शुभ नाम
2: म यता धानसारीदेखि हो दलवीर खर्ती मगर
1: दलवीर खर्ती मगर सन्चै हुनुहुन्छ नि है
2: एकदम सन्चै आजसम्म ठिकै छ
1: भनौँ ठिक हुनु पर्यो नि है अनि के गर्दै हुनुहुन्छ
2: म अब बजारतिर गएको थिएँ घर आएन त्यो अब तपाईँको कार्यक्रम सुन्दै बस्दै फोन लाउँदै
1: ओके बजारतिर बाटो घर फर्केर हामीलाई सुन्नुहुन्छ खुसी लाग्छ है आज के सुनाउनुहुन्छ
2: अब खै त अब गीतै गीत गाउँ होइन हुन्छ म अब छौँ त गीतको चाहिँ है
1: आश्चर्य गर्नुहोस् है
2: ए मासित भेटी कलिनौदा सिरानीको खोजगी जो मरुँदा

0: सर्नु दुख कति यो जीवनमा अब मेरो न दुखाइदेऊ मन सर्नु दुख कति यो जीवनमा अब मेरो न दुखाइदेऊ मन हजुर यति नै है
1: मिठो अनि छोटो गीत गाउनुभयो हजुरलाई धन्यवाद दिन चाहन्छु भने छुट्टिनुपर्छ आफ्नो सङ्घ साथीलाई सम्झिनुहोस् है
0: हजुर सरपञ्च त अब हजुरलाई धेरै धेरै माया र सम्झना त्यहाँपछि पति बाबुलाई अनि मध्यपश्चिम सबै टिमलाई र अहिले भर्खर आइकन गीत गाएर जानुभयो हाम्रो आरएल भाइ हुनुहुन्छ त्यहाँलाई धेरै धेरै माया र सम्झना र गर्वसिंह होली दाईलाई र म पनि अगाडि आउने पछाडि आउने साथीहरूले सबैले कार्यक्रम सुनेर बस्ने सम्पूर्णलाई धेरै धेरै माया र सम्झना भन्दै छुट्टिन्छु नमस्ते
1: हस्यू नमस्कार र सम्झिनु भएको थियो दलवीर खर्ती मगर धानसरीबाट फन्दै हुनुहुन्थ्यो एकदमै मिठो गीत गाएर गइसक्नु भएको छ तपाईँ पनि जोडिन सक्नुहुनेछ 082-5600 को टेलिफोन नम्बरमा सहभागी साथी आउनुभयो भने हामी एकजनासँग चाहिँ कुराकानी गर्न सक्छौ मलाई टेक्निसियनबाट चाहिँ प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने सयावाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तुता अमृता डागी बागसा तपाईँहरूको सही हामीलाई फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुन्न सक्नुहुन्छ भने इन्टरनेटबाट www.radioamp.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुन्न सक्नुहुन्छ त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ अब भने तपाईँको माझबाट छुटेर जाने बेला भइसकेको छ तिनजेलसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोता साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु सहभागिता जनाएर आफूलाई मन परेको प्रतिभा सुनाउने साथीहरूलाई पनि विशेष विशेष धन्यवाद दिन चाहन्छु र टेक्निसियनमा साथ दिनुहुने टेक्निसियन मित्र हुनुहुन्छ प्रदीप अधिकारीलाई पनि विशेष विशेष धन्यवाद भन्दै आजको श्रृंखला कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव पनि प्रतिक्रिया दिन नबुर्सिन भन्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तोता अमृता डागीलाई पनि बिदा दिनुहोस् नमस्कार।

0: मम्मी दाँत दुख्यो।
1: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरु सधैँ जिस्किरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
2: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजे एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
4: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 0825902022।
1: रोड सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।

0: hello.
1: Let's go.
2: 6.9 inch को standard display, AI powered camera, 2 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
3: सीता के भो तिमलाई गुम्सेर बसेछौ
4: के हुनु नि बिहे भएको छ 6 वर्ष भइसक्यो बच्चा बच्चीको लागि कति ठाउँ देखाए कति ठाउँ तर केही सिप चलिन अब त आसै मरिसक्यो
3: के कुरा गर्छ निनले हाम्रो घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइराछ त्यही भएर ढुक्क भएर त्यै जाऊ
4: ए ठिकै छ म जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
5: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
6: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
5: शिशु क्लिनिक फर्टिलिटी बिचो खोराइदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको फोनमा सम्पर्क मोबाइल 9848742572
7: मध्यपश्चिम जाँच यति बेला बेलुकीको 5 बजेको छ

लाख 900 किलोमीटर ढलमीरमा तथा एकठो व्यवस्थित सेनेटरी ल्याण्डफिल साइट सञ्चालनमा आनराखल नदी नियन्त्रणका लागि 20.9 किलोमीटर क्षेत्रमा तटबन्ध निर्माण गरिकन बाढ़ी कटानको जोखिम कम करगिलमा खानेपानी तथा सिंचाईमा आत्मनिर्भरता नगरवासी स्वच्छ खानेपानी पुगिनाल उद्देश्यका साथ 108 कुवा ओ 77 डिप बोरिङ निर्माण गरिकन हाल 92% घरमा स्वच्छ खानेपानीको पहुँच सुनिश्चित करगिलक नगर प्रमुख चौधरी बतवारा कृषि क्षेत्र हुन लक्षित गरिकन 43 कृत्रिम जलाशय निर्माण करगिलबाट ज्याकर मध्ये 738 हेक्टर जमीनमा सिंचाई सुविधा विस्तार हुइलक उहाँको काहीबाटिन ऊर्जा क्षेत्रमा 87 किलोमिटर प्रसारण लाइन विस्तार ओ 60 सौर्य ऊर्जा प्लान्ट स्थापना करगिलबा दाङको घोराईमा लुम्बिनी प्रदेश स्तरीय आईटीएफ टेक्वान्डो प्रतियोगिता 2083 शुरू हरहल प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजनामा घोराईको महानगरपालिका 15 स्थित दरबार स्केट पार्कमा आजकै प्रतियोगिता शुरू हुलख हो। प्रतियोगिताको उद्घाटन गर्दै लुम्बिनी प्रदेशको उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम निपानेसले आईटीएफ टेक्वान्डो खेल शारीरिक तथा मानसिक स्वास्थ्य आत्मसुरक्षा ओ व्यक्तित्व विकासले प्रत्यक्ष रूपमा जोरगिलक बटवा रख खेलाड़ीले आफ्नो क्षमता विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देशको नाउँ चिनिना लक्ष्यसहित अगाडि बढ़ल सेफे पर्याप्त बजेट निफिलक बटवा रख खेलकुद क्षेत्रको समग्र विकासका लागि प्रदेश सरकारले दान्चे हुलसेफे बजेट विनियोजन गर्दै अहिलेको उहीसे प्रदेशको विभिन्न जिल्लामा खेलकुदका लागि गतिविधि हुइतिरल कति मन्त्री निपानीसे एकर खेलकुदमा गतिविधि हुन चलायमानसँग खेलाड़ी क्षमता ओ आत्मविश्वास बढ़िना काम करलक बटवा रख आईटीएफ टेक्वान्डोसँग फुटबल क्रिकेट भलिबल लगायत सबको खेलको विकासका का संघ प्रदेश और स्थानीय तहबीच प्रभावकारी सहकार्य आवश्यक रहल कति मन्त्री निपानेसले कल खेलकुदको गतिविधिसँग पूर्वाधार विकासका लागि तीनै तहका सरकारका समन्वयकैकन लगानी बढ़ाई पर्था कार्यक्रममा प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव तिरण दास गौतमसे आईटीएफ टेक्वान्डो मार्शल आर्टको लोकप्रिय विधाको रूपमा स्थापित हुइतिगेल कति प्रतियोगितासे खेलाड़ीको क्षमता अभिवृद्धि खेलको विकास तथा राष्ट्रिय स्तरको दक्ष तथा उत्कृष्ट खेलाड़ी उत्पादनमा महत्वपूर्ण योगदान पुग्न बटवा रख लुम्बिनी प्रदेश आईटीएफ टेक्वान्डो संघका अध्यक्ष रितमान काम मुगर मगरका प्रदेश स्तरमा आईटीएफ टेक्वान्डोको विकास खेलाड़ीको प्रतिभा पहिचान तथा खेल गतिविधि हुन सशक्त बनाइकला सहयोग गर्न बटवा रखल दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा महिला तथा पुरूष दुनोहर विभिन्न तौल समूहमा स्पारिङ तथा प्याटर्न विधाक प्रतिस्पर्धा समावेश करगिलबा हुइठा ताजुक थारूभाषक मध्यपश्चिम खबर अत्रह कालसंजाफे थारूभाषक मध्यपश्चिम खबर सुन सिक्ने भाटी अकस्मक खबर मसी समाचार कक्षको सक्कु संग्रहणसँग मैशालिक राम चौधरी विदाई छु रिजी मध्यपश्चिम उनिटी रवि राम राम।

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु, बजारतिर नि
3: अङ्कल। मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: साइकल चढेर
5: के गर्ने बाबु,
6: छोराले साइकल साइकल भनेर हैरान पारेको छ।
7: न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने।
8: फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि।
9: बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
10: लौ हेर, किन नहुनु दाइ, हाम्रै घोराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
11: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
12: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती हल रोड, छोराही दाङ,
14: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98478727976
15: र 98578 3689।

0: बाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड।
1: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू
2: ब्लड प्रेसर हाई लो भएका
1: कोलेस्ट्रोल बढी भएको
2: मुटुको गति एकनास नभएको
1: मुटु ढुकढुक हुने डर लाग्यो जस्तो महसुस हुने
2: मुटुको बासोक मुटु सुन्निएको हृदयघात भएको
1: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा
2: मुटुको भल्को अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98478-28913 र 98095-12871।
4: नेपाली जुत्ता घर
5: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
4: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
5: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
4: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली हुराही दाङ।
5: सम्पर्क मोबाइल नम्बर 98577175046।

0: अखरू, कोकोनट, सोकोनट, वीटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट।
1: हेरा हेरा हेरा, यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिव र कुकी चाहिँ नाइस।
0: अड्गुरी
2: खुल्यो खुल्यो खुल्यो परिचित फार्मेसी घोराही दाङ, बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
3: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथ रोग युरिक एसिड लोड्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
2: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने,
3: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
2: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने,
3: छालामा दागहरू आउने, कपाल झर्ने,
2: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा,
3: औलाहरू निलो भएमा, धेरै कालो भई कुहिन खोजेमा,
2: बारम्बार गर्भपतन भएमा,
3: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
2: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
3: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
2: बिना कारण शरीरको तौल घटेमा,
3: ढाड दुखेमा, कम्मर दुखेमा,
2: गाउट तथा युरिक एसिडको समस्या,
3: बारम्बार आँखा रातो भएमा,
2: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
3: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
2: छालामा दाग, अल्सर, सोरियासिसको दाग भएमा,
3: लामो समयदेखि छाला कडा भएमा,
2: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
3: युवा अवस्थामा पक्षघात भएमा,
2: मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ,
3: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
2: कम उमेरमा हृदयघात, मुटु रोग भएमा,
3: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
2: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
3: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: फोन नम्बर 0825916770,
2: मोबाइल नम्बर 98578343। परीक्षित फार्मेसी दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।

0: एक्सचेन्ज मेलामा झ्याम्मै दिन्छ। आफ्नो पुरानो बाइक स्कुटर लिएर आउनुहोस् र न्यू 50 बाइकको साथ झ्याम्मै लिएर जानुहोस्। झ्याम्मै भ्यालुएसन, झ्याम्मै क्यास डिस्काउन्ट।
1: एक्सचेन्ज डेट यही असार 4 गतेदेखि 10 गतेसम्म।
2: स्थान राप्ती अटो इन्जिनियरिङ बजाज शोरूम, शहीद गेट, गुराही, दाम।
3: सम्पर्क फोन 082-562-423। सम्पर्क मोबाइल नम्बर 98-578-30-151, 98-478-33-133 र 98-686-37-244।

0: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
1: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
1: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
0: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
1: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858735060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ।

0: गोर्खा पब्लिक हस्पिटल प्रणाली को राइदान बिरामी भए गोर्खा हस्पिटल जाम फोन नम्बर टिप्नुस 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव संगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँछ।

0: तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
1: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू,
2: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
3: छारे रोग, मिर्गी, निन्द्रा नलाग्ने, रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: युनिचियामा कमी, शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
3: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था,
5: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
6: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू,
7: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
6: मुटु रोग विशेषज्ञ डाक्टर
7: कृष्ण चन्द्र अधिकारी, सुगर, थाइराइड, हर्मोन, बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
8: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 0825516683 र सम्पर्क मोबाइल नम्बर 9847725700।
9: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
11: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
12: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
13: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
10: साथै ईसीजी, टीएफटी, मुटुको भिडियो एक्सरे, इको,
14: इन्डोस्कोपी सेवा,
10: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
15: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
10: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदाङ, फोन नम्बर 0825607634 र 0825601038।
16: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
17: विशेषज्ञ डाक्टरी सेवाहरू,
16: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
17: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
18: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
17: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
16: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
17: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
16: सम्पर्क फोन 0825590079, मोबाइल नम्बर 9847810030 र 9829954555।
0: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
15: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
0: अन्य सेवाहरू,
1: हाट जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
5: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
1: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
13: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
16: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
18: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 0825161694। सम्पर्क मोबाइल नम्बरहरू 9857830145, 9848301353 र 9649419944।
19: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
0: वरिष्ठ मुटु, बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्स घोराही।

0: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बात र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
0: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
1: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
0: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
1: औँलाहरू सुन्निने, रातो हुने र औँला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
0: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
2: बिरामी जाँच्ने मिति यही असार 13 गते शनिबार, समय बिहान 9 बजेदेखि।
1: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
2: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-89-08।
3: भर्ना खुल्यो।
4: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
3: हाम्रा विशेषताहरू:
4: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
3: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
4: शान्त तथा पारिवारिक वातावरण भएको,
3: स्टेडियम, प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
4: तिहार सुसारको राम्रो व्यवस्था भएको,
3: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
4: घरको जस्तै माया पाउने,
5: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
6: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15 दाङ, चेक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
5: सम्पर्क फोन नम्बर 082-5-63-387। सम्पर्क मोबाइल नम्बर 98-6-69-86-303 र 98-6-62-25-183।
7: खुसीको खबर।
8: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-5-90-847, 082-5-90-847।
9: होइन, कसलाई के भयो?
10: हजुर बुबा अलि सिरियस हुनुभयो, आइसियू चाहिन्छ रे, त्यसैले नेपालगञ्ज लैजान हिँडेको।
9: कहाँ नेपालगञ्ज दौडाउन लागेको? हाम्रै दाङ घोराईको सञ्जीवनी टिचिङ हस्पिटलमा 60 सयको भेन्टिलेटर सहितका आइसियूहरू छन् नि, अनि किन कुरै नबुझी दौडेको?
10: ल एम्बुलेन्सलाई घोराही, गोगली, भानपुरतिर मोड्नुहोस् त, यही यस्तो आइसियू सेवा भएको थाहा नभएर धन्न हजुर बुबाको ज्यान, समय र पैसा बर्बाद भएको।
9: घोराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआइसियू, बच्चाका लागि पीआईसीयू लगायत 60 आइसियू सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्।
10: सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घोराही, बर्गदुवा, दाङ। सम्पर्क फोन नम्बर 082-5-91-101 र मोबाइल नम्बर 97-090-65-255।
11: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
12: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
11: नोट: हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-5-90-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-43।
13: र 98578 53825।
14: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
15: हाम्रा सेवाहरू
14: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
15: छाती, दम, निमोनिया, खोकी, छेरो,
14: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
15: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
14: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
15: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
14: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
15: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
14: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
15: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
14: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
15: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
14: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
15: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गडाउने,
14: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
15: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाङ्गिएको, नाकको एलर्जी।
13: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478 26001।
15: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
16: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
15: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
16: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
15: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
16: प्रोप्राइटर बसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 98578 34910।
15: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
17: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
15: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
17: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
15: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
17: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
15: ल ल काका, गइहाले म।
16: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
15: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
16: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498 87741।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी सुशीला ओलीसँगै अमर क्षितिजको तपाईंलाई हार्दिक स्वागत छ।
1: रेडियो हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioempi.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: दाङका 2 उपमहानगरपालिकाले ल्याए आगामी आर्थिक वर्षको बजेट, अन्य पालिका भने बजेटको तयारीमा।
1: कोराही उपमहानगरपालिकाद्वारा पछिल्लो 9 वर्षमा 198 किलोमिटर सड़क कालोपत्री। कोराहीमा लुम्बिनी प्रदेश स्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिता आजदेखि शुरू।
0: लुम्बिनी प्रदेश सभाको बैठक भोलि दिउँसो 3 बजे बस्ने। लमही नगरपालिकाले दियो विद्यार्थीलाई 4 दिन गर्मी विदा।
1: र रोल्पामा बस दुर्घटना हुँदा 17 जना यात्रु घाइते।
0: अब खबर विस्तारमा।
1: दाङका 2 उपमहानगरपालिका कोराही र तुलसीपुरले आगामी आर्थिक वर्षका लागि वार्षिक बजेट सार्वजनिक गरेका छन्। तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि चालू आर्थिक वर्षको भन्दा 38 करोड़ बढ़ी 2,44,95,00,000 रूपियाँको बजेट ल्याएको छ। आगामी आर्थिक वर्ष 2083-84 लागि चालूतर्फ 1,39,60,00,000 अर्थात 56%, पूँजीगततर्फ 1,01,38,28,000 अर्थात 42.35% बजेट र वित्तीय अनुदानतर्फ 4 करोड़ अर्थात 1.65% बजेट विनियोजन गरिएको उपप्रमुख स्यानी चौधरीले जानकारी दिनुभएको छ। तुलसीपुर उपमहानगरपालिकाले नगर बस सञ्चालन खर्का छाना मुक्त गर्नेदेखि मातृ तथा बाल मृत्यु दर कम गर्ने उद्देश्यले गर्भ जाँच गराउन जाने महिलालाई हरेक पटक 1 क्यारेट अण्डा उपहार दिनेसम्मका कार्यक्रम तय गरेको छ। तुलसीपुर उपमहानगरपालिकाले आगामी वर्षका लागि विनियोजन गरेको बजेटको स्रोत व्यवस्थापनका लागि आन्तरिक स्रोतबाट 54 करोड़, स्थानीय तह राजस्व बाँडफाँड सहित मालपोत रजिस्ट्रेशनबाट 24 करोड़, ढुंगा गिट्टी विज्ञापन करबाट 15 लाख आमदानी हुने लक्ष्य लिएको छ। संघीय सरकारको सामान्यकरण अनुदान 28 करोड़, 77 लाख सशर्त अनुदान, 67 करोड़, 23 लाख सम्पूरक अनुदान, 60 लाख संघीय विशेष अनुदान, 88 लाख र राजस्व बाँडफाँड संघतर्फ 24 करोड़ 9,57,000, प्रदेश सरकारबाट सशर्त अनुदान 2 करोड़ 2,50,000, सम्पूरक अनुदान 1 करोड़ 50 लाख।

0: 174,000 रूपैयाँ आर्थिक वर्षको बैंक मौजदातबाट व्यवस्थापन गरिने उपमहानगरपालिकाले जनाएको छ। घोराई उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि नयाँ कार्यक्रम भन्दा पालिकाले अघि सारेका पुराना कार्यक्रमको निरन्तरतामा जोड़ दिएको छ। जिल्लाका अन्य पालिकाहरूले पनि असारको 10 गते भित्रको समय सीमामै बजेट ल्याउने तयारी गरेका छन्। भूगोलका हिसाबले सबैभन्दा ठूलो राजपुर गाउँपालिकाले पनि असार 10 गते बजेट ल्याउने तयारी गरेको छ। बाल विकासदेखि कक्षा 12 सम्म निशुल्क शिक्षा लागू गरेको राजपुर गाउँपालिकाले शिक्षा, कृषि, खानेपानी र स्वास्थ्यलाई प्राथमिकता दिएर बजेटको तयारी गरेको जनाएको छ। यसै सन्दर्भमा रहेर हामीले राजपुर गाउँपालिका उपाध्यक्ष धनपति देवी यादवलाई बजेटको तयारी के कसरी गर्दै हुनुहुन्छ र बजेटका प्राथमिकता के छन् भनेर सोधेका छौं।
1: हाम्रो राजपुर गाउँपालिकामा अब हामी मतलब 10 वर्षदेखि उपाध्यक्ष हुँदै आएको, अहिले चाहिँ हाम्रो अधुरो योजनाहरूको लागि जुन अधुरो योजनाहरू छ जस्तै खानेपानीहरू र सिँचाइको लागि हामी धेरै ठाउँमा कृषकलाई, किनकि सिँचाइ छैन भने कृषकको जीवन उकास्न सकिन्न, त्यो सिँचाइको लागि हामी केही बजेटहरू बनाउँदैछौँ, होइन राख्दैछौँ। अधुरो भएको बोर्डिङहरू बढाएकोले त्यसलाई सुचारू गर्ने भनेर, र हामीले शिक्षामा लगानी लगाएका छौँ। यो 10 वटा स्थानीय तहमा भन्दा अहिले राजपुर गाउँपालिकामा हामी जनप्रतिनिधि भइसकेपछि शिक्षालाई सुधार गर्न भनेर हामी विश्व कोचिङ क्लासदेखि 12 क्लाससम्म निशुल्क हामी चाहिँ पठन पाठन गराउनको लागि बजेट बनाएका छौँ। त्यसमा केही बजेटहरू राखेका छौँ, त्यसलाई चाहिँ सुधार गर्नको लागि त्यो चाहिँ गरेका छौँ। बाँकी हाम्रो यहाँ चाहिँ कृषक भैँसी पालन भएको हुनाले हामी राजपुर गाउँपालिकामा भैँसी पालन पैकर क्षेत्र भएको हुनाले दुध संकलन केन्द्र चाहिँ हामी चाहिँ सुरुवात गरेका छौँ। त्यसमा पनि कृषकहरूलाई अब जनचेतनामूलक कार्यक्रमहरू राखेर कसरी उहाँलाई चाहिँ दुधको उत्पादन बढाउन सक्ने र उहाँको मूल्य कसरी निर्धारण गर्न सक्ने त्यसको लागि पनि केही बजेटहरू छुट्याएका छौँ र त्यस्तै बजेटहरू छुट्याउने कार्यक्रममा हामी लागिरहेछौँ र अहिले चाहिँ हामी नीति कानूनहरू बनाएर त्यसभित्र राखेर बजेटहरू छुट्याउने विनियोजन गर्ने तयारीमा छौँ भन्ने कुराहरू तपाईँहरूलाई जानकारी गराउन चाहन्छु।
0: जस्तो अहिले पछिल्लो समय राजपुर गाउँपालिकाले निशुल्क शिक्षा भनेर अगाडि सारेको छ र दाङका 10 वटै पालिकामा सबैभन्दा धेरै लगानी शिक्षा क्षेत्रमा कसरी लगाएको छ भने राजपुरले लगाएको छ, यसको नतिजाको कुराहरू गर्दाखेरि के छ, तपाईँहरूले लगानी गरे अनुसारको प्रतिफल आउन थालेको छ कि छैन, स्कूलहरूमा पढ़ाईको गुणस्तर सुधार भएको छ कि छैन, के छ?
1: धन्यवाद छ हजुरलाई। पहिले चाहिँ हामी शिक्षामा लगानी लगाउँदाखेरिमा एकजना अहिले 10 क्लासमा रिजल्ट आउँदाखेरिमा हामीलाई एकदमै साह्रै पिरो लागेको थियो। हामी एसएलसीको परीक्षा आउँदाखेरिमा, किनकि यत्रो शिक्षामा हामी लगानी लगाइरहेछौँ तर यसको प्रतिफल रिजल्ट आउन सकेन भन्ने कुरा हामी चिन्तित भएको थियौँ। अर्को वर्ष फेरि सुधार भयो, अहिले चाहिँ पहिलेको तुलनामा अहिले बढी सुधार भएको छ। त्यस भएको हुनाले अहिले चाहिँ हाम्रो शिक्षामा लगानी लगाएको जुन उपलब्धि हुनुपर्ने हो त्यो उपलब्धि आइराखेको छ। अब अझै पनि हामीले चाहिँ सुधार गर्नको लागि केही बजेटहरू राख्छौँ। विषयगत शिक्षक नभएको हुनाले अहिले सबै विषयगत शिक्षकहरू पनि स्कूलमा हामी सबै व्यवस्थापन गरेर चाहिँ बजेटहरू विनियोजन गरेका छौँ।
0: जस्तो राजपुर गाउँपालिकाको कुरा गर्दाखेरि पशुपालनका क्षेत्रमा चाहिँ अग्रणी स्थानमा देखिन्छ, धेरै जस्तो यादव समुदाय र परम्परागतदेखि चाहिँ भैँसी पालन गर्दै आएको, यसलाई चाहिँ आधुनिक रूपमा अगाडि बढाउन का लागि दूध संकलनको कुरा, नस्ल सुधारको कुरा, यस्तामा चाहिँ राजपुर गाउँपालिकाले के गरेको छ?
1: धन्यवाद छ। हामी नस्ल सुधार पनि पहिलेदेखि यो वर्ष अगाडिदेखि नै गरिरहेछौँ राजपुर गाउँपालिकामा, होइन सबै हाम्रो कृषक जति हाम्रो भैँसी पालन कृषकहरू हुनुहुन्छ उहाँहरूकोलाई, र हामी चाहिँ दूध संकलन केन्द्र पनि बनाइसकेका छौँ, दूध संकलन पनि भइराखेको छ। त्यस भएको हुनाले अहिले पनि हामी केही बजेटहरू राखेर त्यसलाई सुधार गर्नको लागि बजेटहरू छुट्याएका छौँ।
0: अब तपाईँ त 9 वर्षदेखि उपाध्यक्ष हुनुहुन्छ र यो अन्तिम वर्षमा पनि हुनुहुन्छ, तपाईँ जनप्रतिनिधि हुँदै गर्दाखेरि म राजपुर गाउँपालिकालाई यस्तो बनाउँछु भनेर जुन इच्छा र चाहनाका साथ अपेक्षाका साथ आउनुभएको थियो, कति गरे जस्तो लाग्छ, कति गर्न सके, अझै के गर्न बाँकी छ जस्तो लाग्छ?
1: धन्यवाद छ तपाईँलाई। मैले जुन हिसाबले जनप्रतिनिधि आइसकेको अवस्थाहरू थियो, जुन अवस्था थियो हाम्रो यहाँको पछाडि परेका वर्गहरू, हाम्रो दिदीबहिनीहरू बाहिर निस्किन नसक्ने, आएर समूहमा दुई कुरा गर्न नसक्ने स्थितिहरू थियो भने आज हामी एकरूपता ल्याएर महिला दिदीबहिनीलाई एकजुट गराएर आत्मनिर्भर बनाएका छौँ र आत्मनिर्भरमा जोडेका छौँ दिदीबहिनीहरूलाई समूह बनाएर। अनि बाँकी हामी मैले चाहिँ जनप्रतिनिधि हुँदाखेरिमा हाम्रो नाका क्षेत्रमा बाटोघाटो पनि केही बाटोघाटो ट्र्याकहरू खोलेको थिएन, अहिले हामी तीनवटा ट्र्याक दक्षिण र उत्तर दक्षिणको खोलेका छौँ भने एउटा चाहिँ बाटर साइडबाट पूर्व पश्चिमको ट्र्याकहरू खोलेका छौँ। त्यो चाहिँ अहिले चाहिँ हाम्रो पहिलेको भन्दा अहिले त्यो विकास सुधार भएको छ। तर जस्तो सोचेका थियौँ हामी 10 वर्ष भइगयो राजपुर गाउँपालिकामा विकास हुन्छ, त्यो सोचाइ मेरो जस्तो थियो त्यस्तो सोचाइ अनुसार विकास हुन सकेको छैन, तर पहिलेको तुलनामा धेरै विकास भएको छ, किनकि बाटो घाटो अहिले चाहिँ धेरै सुधार भएको छ र शिक्षामा पनि त्यतिकै सुधार भएको छ। तर अझै संघ प्रदेश राजपुर गाउँपालिकामा केही सपोर्ट गरिदियो भने रुकुम रोल्पामा बत्ती बलेको क्षेत्र अझै पनि हाम्रो राजपुर गाउँपालिकामा भन्नुहुन्छ भने बत्ती बलेको छैन, टावर छैन, त्यस्तो स्थितिहरू छ। त्यो एकदमै मलाई पीड़ा लाग्छ। म 10 वर्ष हुँदा पनि हाम्रो जनताले साँच्चैको पाउनु पर्ने सेवा सुविधाहरू पाउन सकेको अवस्था छैन, किनकि पहिलो वर्षमा कोविडले गर्दा पनि हामीले केही काम गर्न पाएनौ। कोविड गइसकेपछि हामीले चाहिँ केही सुधार गर्नतिर लाग्यौं त अहिले केही सुधार भएर केही कामहरू गरेका छौं। र कृषकलाई भरपूर सिंचाईको लागि व्यवस्था गर्नुपर्ने थियो तर त्यो चाहिँ पूरा भएको छैन, केही गरेका छौं तर अझै केही अधुरा कुराहरू छन्। त्यस भएको हुनाले मैले 10 वर्ष जनप्रतिनिधि हुँदा हुँदा पनि जनताको सबै इच्छा आकांक्षा पूरा भएको छैन।
2: अन्तमा तपाईँ एउटा स्वास्थ्य क्षेत्रबाट यो क्षेत्रमा प्रवेश गर्नुभयो महिला स्वयंसेविका हुँदै, राजपुर गाउँपालिकाको स्वास्थ्य सेवाको कुरा गर्दाखेरि ती नाकामा बस्ने मानिसहरूले आधारभूत स्वास्थ्य सेवाहरू पाउन सकिराखेका छन् छैनन्, के छ अवस्था, स्वास्थ्यको क्षेत्रमा चाहिँ के प्रगति भएको छ राजपुरमा?
1: धन्यवाद छ तपाईँलाई। त्यसमा पनि मैले किनकि हामी जनप्रतिनिधि हुँदाखेरिमा हाम्रो राजपुर गाउँपालिकामा दुईवटा स्वास्थ्य मात्रै थियो, दुई ठाउँमा राजपुर र बेलामा मात्रै। अहिले हामी जनप्रतिनिधि भइसकेपछि हामी चाहिँ 7 वटा इकाइ फेरि थपेर चाहिँ राजपुर गाउँपालिकामा स्वास्थ्य सेवा दिइरहेको अवस्थाहरू छ। र नाका क्षेत्रमा डेलिभरी हुनको लागि ना इन्डिया जानु पर्थ्यो भने अहिले चाहिँ हामी जनप्रतिनिधि भइसकेपछि भैसाई नाकामा र भौवा नाकामा हामी चाहिँ त्यो सुखेरी सेवा पनि सुरुवात गरेका छौँ। त्यस भएको हुनाले राजपुर गाउँपालिकामा स्वास्थ्यमा पनि पहिलेको तुलनाभन्दा अहिले चाहिँ सीतामोल खाने वातावरण धेरै जनताहरूलाई हामी दिन चाहिँ सफल भएका छौँ।
3: अब अन्य खबर प्रसंग, घोराही उपमहानगरपालिकाले पछिल्लो 9 वर्षमा 198 किलोमिटर सड़क कालोपत्री गरेको छ। नगर प्रमुख नरूलाल चौधरीका अनुसार पछिल्लो 9 वर्षमा 458 किलोमिटर सड़क स्तर उन्नति र ग्राभेल 280 किलोमिटर नयाँ सड़क निर्माण र 68.3 किलोमिटर सड़क मरम्मत सम्पन्न भएको छ। नगरका सबै ओडालाई केन्द्रसँग जोड्न 207 कलभर्ट र 5 झुलुङ्गे पुल निर्माण गरिएको उहाँले बताउनुभयो। शहरी सौन्दर्यीकरण र सरसफाईका लागि 900 किलोमिटर ढल निर्माण तथा एउटा व्यवस्थित सेनेटरी ल्याण्डफिल साइट सञ्चालनमा ल्याइएको छ। नदी नियन्त्रणका लागि 20.9 किलोमिटर क्षेत्रमा तटबन्ध निर्माण गरी बाढ़ी कटानको जोखिम कम गरिएको छ। खानेपानी र सिंचाईमा आत्मनिर्भरता, नगरवासीलाई स्वच्छ खानेपानी पुर्याउने उद्देश्यका साथ 108 कुवा र 77 डिप बोरिङ निर्माण गरी हाल 92% घरमा स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गरिएको नगर प्रमुख चौधरीले बताउनुभयो। कृषि क्षेत्रलाई लक्षित गरी 43 कृत्रिम जलाशय निर्माण गरिएका छन् जसबाट 737 हेक्टर जमीनमा सिंचाई सुविधा विस्तार भएको उहाँले बताउनुभयो। ऊर्जा क्षेत्रमा 87 किलोमिटर प्रसारण लाइन विस्तार र 7 वटा सौर्य ऊर्जा प्लान्ट स्थापना गरिएको छ।
0: लुम्बिनी प्रदेश सभाको आज बस्ने तय भएको बैठक एक दिनका लागि स्थगित गरिएको छ। प्रदेश सभाका सचिव दुर्लभ कुमार पुन मगरद्वारा जारी सूचना अनुसार आज दिउँसो 1 बजे बस्ने गरी पूर्व निर्धारित 8 अधिवेशनको 10 बैठक लुम्बिनी प्रदेश सरकारको विशेष अनुरोधमा स्थगित गरिएको हो। सूचनामा जनाइए अनुसार सभामुखको निर्देशनमा उक्त बैठक असार 9 गते अर्थात भोलि मंगलबार दिउँसो 3 बजे बस्ने गरी तय भएको छ। लुम्बिनी प्रदेशसभा नियमावली 2079 नियम 12 को उपनियम 3 बमोजिम प्रदेशसभा सदस्यहरूको जानकारीका लागि बैठक स्थगित सम्बन्धी सूचना प्रकाशित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।
3: दाङको लमही नगरपालिकाले विद्यार्थीलाई 4 दिन गर्मी विदा दिएको छ। अत्याधिक गर्मी बढ़ेका कारण नगरपालिकाले असार 9 गतेदेखि 12 गतेसम्म 4 दिन गर्मी विदा दिएको हो। नगर शिक्षा समितिको असार 5 गते बसेको बैठकले गरेको निर्णय अनुसार विद्यार्थीका लागि गर्मी विदा दिने निर्णय गरिएको जनाइएको छ। बढ़दो गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेको हुँदा बर्खे विदाबाट कट्टी गर्ने गरी 4 दिन विदा दिने निर्णय गरिएको नगरपालिकाले बताएको छ। घोराहीमा पन केन्द्रको भन्दा अधिक गर्मी लम्ही क्षेत्रमा हुने गर्दछ।
0: रोल्पामा बस दुर्घटना हुँदा 17 जना यात्रु घाइते भएका छन्। माडी गाउँपालिका 2 खोलाबाङ स्थित घोराही थबाङ सहित मार्गमा आज दिउँसो 3:12 बजे थबाङबाट घोराहीतर्फ आउँदै गरेको RA 31/01 नम्बरको बस उकालोमा 81 ब्रेक फेल भई अनियन्त्रित भएर सड़कबाट पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटनामा चालक सहित 29 जना सवार रहेकोमा 12 जना यात्रु सकुशल रहेका छन् भने 17 जना घाइते भएका छन्। घाइतेहरूको माडी 2 घरती गाउँ स्थित स्मृति अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
3: रूकुम पश्चिम मसीगढ़ नगरपालिका एकका सुन्दर भण्डारीको माछा मार्ने क्रममा मृत्यु भएको छ। पश्चिम मसीकोट स्थित मुगलु खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा घाइते भएपछि उपचारका लागि अस्पताल सल्लेमा लगिएकोमा त्यहाँ यसको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वेद बहादुर पौडेले जानकारी दिनुभएको छ। साथीहरूसँग ब्याट्रीबाट करेन्ट लगाई माछा मार्ने क्रममा 81 करेन्ट लागि घाइते भई उपचारका लागि जिल्ला अस्पताल सल्ले लगिएको थियो। घटनाको जानकारीपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक एमराज शर्माको नेतृत्वमा 5 जनाको प्रहरी टोली खटिएको थियो। सुन्दरसँग माछा मार्न गएका उनका 4 साथीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको र घटनाको अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभएको छ।
0: पासपोर्ट खरीद प्रकरणमा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायरको प्रक्रिया अगाडि बढ़ाएको छ। अहिले विशेष अदालतमा अख्तियारको टोलीले मुद्दाको फाइल सहित पुगेको छ। विशेष अदालत परिसरमा सुरक्षा व्यवस्था कड़ा पारिएको छ। राहदानी विभागका महानिर्देशक तीर्थराज अरियाल सहित 16 जना व्यक्ति र 2 कम्पनीलाई प्रतिवादी बनाएर अख्तियारले मुद्दा दायर गर्न लागेको हो। विशेष अदालतको सूचना अधिकारी पार्वती हितानीका अनुसार अख्तियारले 10,13,04,61,777 रूपियाँ बिगो माग दावी गरेको छ। यसैबीच सम्पत्ति शुद्धिकरणका लागि अनुसन्धान गर्न भन्दै पूर्व अर्थमन्त्री एमाले नेता विष्णु पौडेललाई अहिले केही बेर अगाडि प्रहरीले पक्राउ गरेको छ।
3: मध्यपश्चिम खबरमा अब देश बाहिरको समाचार। मध्य पूर्वमा चलिरहेको द्वन्द अन्त्य गर्ने उद्देश्यले इरान र अमेरिका बीच स्विजरल्याण्डको बर्गे स्टक रिसोर्टमा भएको पहिलो चरणको वार्ता सम्पन्न भएको छ। दुवै पक्षले आउँदो 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्नेमा सहमति जनाउँदै प्राविधिक तहका वार्तालाई निरन्तरता दिने निर्णय गरेको समाचार संस्था एएफपीले जनाएको छ। पाकिस्तान र कतारको मध्यस्थमा सम्पन्न वार्तापछि सार्वजनिक भएको संयुक्त विज्ञप्ति अनुसार इरान र अमेरिकाद्वारा गठित उच्च स्तरीय समितिले अन्तिम सम्झौताका लागि कार्ययोजना तय गरेको छ। बाँकी प्राविधिक विषयमा यसै हप्ता छलफल हुने खबरमा उल्लेख गरिएको छ। वार्ताका क्रममा लेबनानमा सैन्य गतिविधिको अन्त्य कार्यान्वयन सुनिश्चित गर्न अमेरिका इरान लेबनानी सरकार तथा मध्यस्थकर्ताको सहभागितामा द्वन्द व्यवस्थापन संयन्त्र स्थापना गर्ने सहमति पनि भएको छ।
0: मध्यपश्चिम खबरमा अब खेल खबर। दाङको घोराहीमा लुम्बिनी प्रदेश स्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिता 2083 शुरू भएको छ। प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजनामा घोराही उपमहानगरपालिका 15 स्थित दरबार स्केट पार्कमा आजदेखि प्रतियोगिता शुरू भएको हो। प्रतियोगिताको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले आईटीएफ तेक्वान्दो खेल शारीरिक तथा मानसिक स्वास्थ्य आत्मसुरक्षा र व्यक्तित्व विकाससँग प्रत्यक्ष रूपमा जोड़िएको बताउनुभयो। खेलाड़ीले आफ्नो क्षमता विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देशको नाम चिनाउने लक्ष्य सहित अघि बढ़ेको भए पनि पर्याप्त बजेट नभएको बताउनुभयो। खेलकुद क्षेत्रको समग्र विकासका लागि प्रदेश सरकारले थोरै भए पनि बजेट विनियोजन गर्दै आएको र त्यहीबाट प्रदेशका विभिन्न गतिविधिहरू जिल्लामा हुन थालेको मन्त्री न्यौपानेले बताउनुभयो। यस गतिविधिलाई चलायमान बनाउन खेलाड़ी क्षमता र आत्मविश्वास बढ़ाउने कामका लागि प्रदेश सरकार लागेको पनि बताउनुभयो। कार्यक्रममा प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव तीरन्दाज गौतमले आईटीएफ तेक्वान्दोको मार्शल आर्टको लोकप्रिय विधाका रूपमा स्थापित हुँदै गएको भन्दै प्रतियोगिताले खेलाड़ीको क्षमता अभिवृद्धि खेलको विकास तथा राष्ट्रिय स्तरको दक्ष र उत्कृष्ट खेलाड़ी उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो। लुम्बिनी प्रदेश आईटीएफ तेक्वान्दो संघका अध्यक्ष रितमान कामु मगरले प्रदेश स्तरमा आईटीएफ तेक्वान्दोको विकास खेलाड़ीको प्रतिभा पहिचान तथा खेल गतिविधिलाई सशक्त बनाउन सहयोग गर्ने बताउनुभयो। 2 दिनसम्म सञ्चालन हुने प्रतियोगितामा महिला तथा पुरूष दुवैतर्फ विभिन्न तौल समूहका स्पाइरिङ र प्याटर्न विधामा प्रतिस्पर्धा गरिनेछन्।
3: र मध्यपश्चिम खबरको अन्त्यमा दाङको मौसम सम्बन्धी जानकारी। आजको अधिकतम तापक्रम 35.8 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 24.6 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घोराहीले जनाएको छ। घोराहीमा आज 1.3 मिलिमिटर पानी परेको छ। अहिलेको हावाको गति 0.2 मिटर प्रति सेकेण्ड रह्यो भने सापेक्षित आर्द्रता 65% रहेको मौसम कार्यालयकी प्रमुख श्री रिजालले जानकारी दिनुभएको छ।
0: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षकहरू फेरि एकपटक।
3: दाङका दुई उपमहानगरपालिकाले ल्याए आगामी आर्थिक वर्षको बजेट, अन्य पालिका भने बजेटको तयारीमा।
0: घोराई उपमहानगरपालिकाद्वारा पछिल्लो 9 वर्षमा 198 किलोमिटर सड़क कालो पत्रे। घोराहीमा लुम्बिनी प्रदेश स्तरीय आईटीएफ टेक्वान्दो प्रतियोगिता आजदेखि शुरू।
3: लुम्बिनी प्रदेश सभाको बैठक भोलि दिउँसो 3 बजे बस्ने। लमही नगरपालिकाले दियो विद्यार्थीलाई 4 दिन गर्ने विदा।
0: र रोल्पामा बस दुर्घटना हुँदा 17 जना यात्रु घाइते।
3: अवस्थ अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioempi.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
0: तपाईँ हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र अमृता डाङ्गी तथा तपाईँ श्रोतालाई पनि धन्यवाद दिँदै म अमर क्षितिज
3: अनि म सुशीला ओली पनि बिदा हुन्छौ।
0: नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी
3: बोल दिन।
2: एलईडी टीवी किन्न जाने?
3: जान्न।
2: फ्रिज डी फ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
3: पाइने भएर त जान लाग्यो नि।
2: हो र कहाँ?
3: भन्दिन के?
2: साथै भन्दिनौ।
3: आई लभ यू पिंकुली भनेको।
2: हो एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
3: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: छोरिया दिनदिनै बढिरहेछ, कसैलाई केही मतलबै छैन।
6: गाडा खेलेर आखिर मैले के पाउँछु?
4: स्वर्गद्वारी चलचित्र मन्दिर घोराही दाङमा भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानक चलचित्र आई एम जित बहादुर।
6: जित बहादुर
7: कोही भी रिश्ता जब नया होता है ना, एक्साइटिंग होता है, क्योंकि वो नया होता है।
4: साथै स्वर्गद्वारी चलचित्र मन्दिर घोराही दाङमै भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र ककटेल
7: 2।
4: एक पटक अवश्य हेर्नुहोस्।
8: हामी जन्मजात नै शिकारी हौ, शिकारी।
9: पुरै दैलेख मलाई चाहियो।
10: भिएफएक्स सिनेमाज कुराही 10 नारायणपुर सौडीकुला दाङमा एक्सन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र रामनाम।

0: Hello, from America, Waka Waka, Washington DC, George W. Bush, hello, hello, hello.
1: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड।
2: मम्मी मम्मी दाँत दुख्यो।
3: मम्मी मेरो दाँत बङ्गो आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
4: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
1: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
3: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
1: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
5: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
6: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
1: सम्पर्क फोन नम्बर 0825902222।
3: जु रोड छुट्टी पुकार खोइनी जस्ता छुट्टी जन्ने पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
8: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
9: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
8: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
9: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
8: हुलासले बनाउँदैछ परिवार एक साथ।
10: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ
11: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कति ठाउँ देखाए कति ठाउँ, तर केही सिप चलेन। अब त आशै मरिसक्यो।
10: के कुरा गर्छ निनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै अप्ठ्यारो हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
11: ए ठिकै छ, म जानु त धेरै गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिकमै जान्छु।
12: शिशु फर्टिलिटी एन्ड आइबीएफ सेन्टर चितवनको शाखा अब घोराहालको दिती चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
13: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
12: शिशु क्लिनिक फर्टिलिटी बिचोक खोराहिदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
14: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराहिदाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराहिदाङमा खुल्यो।
15: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
14: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने,
15: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
14: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने,
15: छालामा दागहरू आउने, कपाल झर्ने,
14: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा,
15: औलाहरू निलो भएमा, धेरै कालो भई कुहिन खोजेमा,
14: बारम्बार गर्भपतन भएमा,
15: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
14: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
15: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
14: बिना कारण शरीरको तौल घटेमा,
15: ढाड दुखेमा, कम्मर दुखेमा,
14: गाउट तथा युरिक एसिडको समस्या,
15: बारम्बार आँखा रातो भएमा,
14: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
15: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
14: छालामा दाग, अल्सर, सोरियासिसको दाग भएमा,
15: लामो समयदेखि छाला कडा भएमा,
14: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
15: युवा अवस्थामा पक्षघात भएमा,
14: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ।
15: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
14: कम उमेरमा हृदय घात मुटु रोग भएमा,
15: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
14: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
15: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
15: फोन नम्बर 0825916070,
14: मोबाइल नम्बर 98578343173। परीक्षित फार्मेसी दाङ, बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली।
15: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
13: ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083/84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
15: कार्यक्रमहरू:
13: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे,
16: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना।
17: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज घोराई 16 सानी अम्बापुर सरादाङ।
18: फोन नम्बर 0825562601, 98578359, 98578131684, 98512323228
13: र 98578337255।
19: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: पर्खाईमा बस्नुभएको तपाई सम्पूर्ण श्रोताहरूलाई तपाई यति बेला रेडियो मध्य पश्चिम 91.4 MHz कार्यक्रम विषय बहस सुन्दै हुनुहुन्छ। यो कार्यक्रम हरेक हप्ताको सोमबार बेलुकी 6:30 बजेदेखि तपाई 7 बजेसम्म सुन्दै आउनु भएको छ र यति बेला प्रविधिमा प्रदीप अधिकारीजीको साथ मिलेको छ। म कार्यक्रम प्रस्तुता सुशीला ओली र तपाई यदि इन्टरनेट अनलाइनको पहुँचमा हुनुहुन्छ भने हामीलाई www.radioMP.org बाट पनि संसारभर एकै साथ सुन्न सक्नुहुन्छ र कार्यक्रममा हामीले हरेक हप्ताको सोमबार विभिन्न क्षेत्रमा आबद्ध रहनुभएका व्यक्तिहरूसँग कार्यक्रममा छलफल बहस र कुराकानी गर्दै आएका छौं। आजको बसाईमा हामीले कार्यक्रममा निम्ति आएका छौं अपाङ्ग मानव अधिकार एवं सरकार मञ्च नेपाल दाङका अध्यक्ष हुनुहुन्छ देवका खनालसँग, खास गरेर उहाँहरूले अहिले गर्दै आएका कामहरू र अपाङ्गता भएका व्यक्तिहरूको अवस्था लगायत विषयमा हामी केन्द्रित रहेर कुराकानी गर्नेछौ। कार्यक्रम विषय बहसमा स्वागत छ यहाँलाई।
1: धन्यवाद हाम्रो कार्यकारी संचालक ज्यू सुशीला म्याडमलाई। म यस अपाङ्ग मानव अधिकारका अध्यक्ष देवका खनालको तर्फबाट म हजुरहरूको सिङ्गो टिमलाई मेरो नमस्कार। म के भन्न चाहन्छु भने अपाङ्गता भएका व्यक्तिहरू भनेर भनेको एक त आफूमै पछाडिएको, आफूमै पछाडि परेको व्यक्तिहरू र कतिपय व्यक्तिहरूले भन्न पनि नसक्ने, भन्दाखेरि हामी हाम्रो बेइज्जत हुन्छ कि लाज हुन्छ कि भन्ने हिसाबले हामी बाहिर ल्याउन पनि सकेका थिएनौं पहिल्यैदेखि। म 2062 सालदेखि नै अपाङ्ग मानव अधिकारमा आबद्ध थिएँ। त्यो आबद्ध हुँदाको उसमा त्यति अलि पहिला आफूलाई त्यति महसुस हुने थिएन, जति आफू अलिकति एज जाँदै गयो त्यति उसमा उ गर्दाखेरि आफ्नो स्वास्थ्यले पनि साथ नदिने र आफू अपाङ्गता भएको कारणले गर्दाखेरि पनि म चाहिँ यो उसलाई समेट्नुपर्छ, अपाङ्गता भएका व्यक्तिहरूलाई मैले समेट्नुपर्छ भनेर भन्ने धारणाका साथ म चाहिँ अगाडि बढेको छु। र म योभन्दा अगाडि चाहिँ अपाङ्ग मानव अधिकारमा सदस्यको रूपमा काम गरेको थिएँ, त्यस पछाडि म सचिवकै उसमा भएर काम गरेँ, सचिव पछाडि अहिले चाहिँ लगत्तै म नवनिर्वाचित अध्यक्षको पद ग्रहण गर्दै जिल्लामा छरिएर बस्नुभएका अपाङ्गता भएका व्यक्तिहरूलाई समेट्नुपर्छ भनेर भन्ने मेरो एउटा मेन धारणा हो। मलाई अरू कुनै गुनासो पनि छैन। कसरी अपाङ्गता भएका व्यक्तिहरूलाई अगाडि ल्याउन सकिन्छ त हामीहरूले भनेर भन्दाखेरि अब उहाँहरूसित मोटिभेसनहरू गर्ने, घर घरमा गएर म पनि अपाङ्गता भएको व्यक्ति हो, तपाईँको अपाङ्गता के सम्बन्धीको भनेर त्यसरी उहाँहरूसँग कुराहरू गर्दाखेरि अहिले चाहिँ धेरै अपाङ्गता भएका व्यक्तिहरूलाई हामीले बाहिर ल्याउन खोजिराखेका थियौं र छौं पनि र गरिराखेका पनि छौं, किनभने उहाँहरू अहिले जुन कुवाको भ्यागुतो कुवामा जस्तै हुनुहुन्थ्यो भने अहिले चाहिँ आएर दुई शब्द बोल्न सक्ने हुनुभएको छ। अपाङ्गता भएका व्यक्तिहरूलाई कसैले पनि अपाङ्ग अपाङ्ग भनेर बोलाउँदाखेरि पनि मलाई अलिकति खिन्नता लाग्थ्यो, किनभने हामीले बोली नै सुधारेनौ भने हामी पनि सुध्रिँदैनौ। त्यही अपाङ्गता भएका व्यक्तिहरू उनीहरूलाई बोलाउने पनि एउटा ऊ छ। अपाङ्गता भएका व्यक्तिहरूलाई 10 उसमा विभाजन गरिएको छ, त्यसमा पनि बोलाउँदाखेरि अपाङ्गता भएका व्यक्तिहरू र बहिरा भएका व्यक्तिहरू, बहिरा साथीहरू, दृष्टिहीन साथीहरू भन्ने कुराबाट पनि बोलायौं भनेर भने पनि फरक क्षमता भएका भनेर बोलायौं भने पनि सुन्नमा पनि राम्रो आउँछ भनेर मैले चाहिँ त्यो सन्देश सबैलाई दिँदै आएकी छु। र अहिलेसम्म मैले चाहिँ जे गर्दै आएका कुराहरूलाई कार्यान्वयन गर्नुपर्छ भन्दै ओकालत गर्दै म जनप्रतिनिधिहरूसँग पनि त्यत्तिकै कुरा त्यत्तिकै माग राख्दै र जहाँ गयो अपाङ्ग मन्त्री हुनुपर्छ, कतिपय भवनहरूमा हाम्रो अपाङ्ग मन्त्रीहरू छैन, अहिलेको यो सभागृह सभा हलमा पनि त्यत्रो हल बनिसकेको छ तर हामी खोक्दा खोक्दै पनि त्यो उहाँहरूले सुन्नु भएन, अपाङ्ग मन्त्री बनाउनु भएन, एउटा अपाङ्ग व्हील चेयर लिएर जानेको पीड़ा चाहिँ उहाँहरूले बुझ्न सक्नु भएन होइन, जबकि आफू साङ्ग हुँदासम्म मात्रै अपाङ्ग कस्तो हुन्छ भनेर भन्ने कुरा चाहिँ उहाँहरूले थाहा पाउनु न, हामी कसैले पनि थाहा पाउँदैनौ अपाङ्गको पीड़ा के भनेर भने हामी जब हाम्रो हात खुट्टा नलाग्नु, हिँड्न नसक्नु, एउटा हात खुट्टा नलाग्नु भनेर भन्दाखेरि पनि कस्तो हुन्छ भन्नुहुन्छ भने जस्तो अपाङ्ग भनेर भनिसके पछाडि हात खुट्टा भाँचेर नै अपाङ्ग भइन्छ र जन्मजातै गर्भावस्थामै अपाङ्ग भइन्छ भनेर भने चाहिँ त्यो चाहिँ छैन। हाम्रो अब कति बेला एउटा अन्न पानीको शरीर हो हैन कति बेला के भइन्छ र अहिलेको यो खानपिन हाम्रो यो खानपिनको कारणले गर्दाखेरि पनि सबैमा अब विषादीको प्रयोगले गर्दाखेरि पनि हामी कति बेला अपाङ्गता हुन्छौ भनेर भन्ने कुरा हामी कसैलाई पनि थाहा छैन
0: अब खास गरेर कस्तो कस्तो व्यक्तिलाई अपाङ्गता भन्न सकिन्छ
1: अब कस्तो कस्तो व्यक्ति भनेर भन्नुहुन्छ भने अब हामीले चाहिँ 10 प्रकारमा बाँडेका छौं अपाङ्गता भएका व्यक्तिहरूलाई 10 प्रकारमा विभाजन गर्ने भनेर राज्यले नै 10 प्रकारमा बाँडेको छ हाम्रो चाहिँ अब शारीरिक अपाङ्गता भएको व्यक्ति भनेर भनिन्छ जस्तो आँखा नदेख्ने साथीहरू हुनुहुन्छ भने अब दृष्टिहीन साथीहरू भनेर भन्छौ बहिरा हुनुहुन्छ भने बहिरा साथीहरू भनेर भन्ने हुन्छ अल्पदृष्टि भनेर भन्ने हुन्छ शारीरिक अपाङ्गता भएको व्यक्तिहरू भनेर भन्ने हुन्छ त्यति उसलाई गरेर हामी 10 भागमा विभाजन गर्दै आउँदाखेरि पनि अहिले चाहिँ राज्यले पनि त्यति उ नगरेर बोलाउँदाखेरि पनि कतिपय व्यक्तिहरूले अपाङ्ग अपाङ्ग भन्दाखेरि कति अलिकति हामीलाई नमजा लाग्छ अपाङ्गता भएका व्यक्ति भनेर भन्नुहोस् फरक क्षमता भएको व्यक्तिहरू भनेर भनिदिनुहोस् उहाँहरूलाई पनि खुसी लाग्छ भनेर भन्ने चाहिँ मेरो धारणा मैले चाहिँ बेला बेलामा सबैलाई पनि म त्यो सन्देश जारी गरिराखेको छु र मेरो कार्यकालसम्ममा जस्तो पिछाडिएर बस्नुभएको अपाङ्गता भएका व्यक्तिहरूलाई मैले कसरी अगाडि ल्याउन सक्छु भनेर भन्ने उसमा पनि म अलि अगाडि नै बढेको छु अहिले मैले लगत्तै यो अपाङ्गता भएका व्यक्तिहरू महिला दिदी बहिनीहरूलाई रोजगारीको सिलसिलामा अचार बनाउने तालिमहरू दिनुपर्छ भनेर जीविकापार्जनको लागि अरू अरू कार्यक्रमहरू त आइरहेको हुन्छ यो चाहिँ गरौं भनेर अहिले भर्खरै लगत्तै जेठ 22 असार 6 गतेसम्म सञ्चालन भइरहेको अचार तालिममा पनि अपाङ्गतै भएका व्यक्तिहरूलाई समेटेको थिएँ उहाँहरूप्रति पनि म धेरै आशावादी रहेर मैले शुरूकै दिनदेखि हजुरहरू उद्यमी भन्नुपर्छ भनेर भन्ने हिसाबले पनि उहाँहरूलाई तालिम दिएको थिएँ र त्यो तालिम पनि सक्सेस भएको छ अहिले उहाँहरूले बनाएको अचार अपाङ्गता भएका व्यक्तिहरूले बनाएको अचारहरू पनि लगभग बाहिरतिर पनि हामी सहयोग गर्छौं सहयोग सपोर्ट गर्छौं भनेर भन्ने कुराहरू पनि आएको छ लगत्तै हामी त्यो उसमा पनि खोल्ने अब उहाँहरूलाई त्यो खोलिदिएपछि जबकि 6 त्यसमा निस्किनु भयो भनेर भनेपछि त्यहाँ 6 अरू 6 ल्याउनुहुन्छ त्यो उसमा समेत भनेपछि 12 एउटा रोजगारी पाउनुहुन्छ भनेर भन्ने चाहिँ मेरो धारणा छ त्यसको लागि पनि म राज्यसँग अलिकति पहल र अरू व्यक्तित्वहरूसँग पनि अलिकति दुई हात अब थापेर कसरी हुन्छ अगाडि बढाउन पर्छ भनेर भन्ने चाहिँ मेरो लक्ष्य छ अहिले आउँदाखेरि यो पछाडिको उसमा आउँदा अहिले धेरै ठाउँमा गइ पनि सक्यो अपाङ्ग क्षेत्रहरू पनि हेरिसक्यो त्यो क्षेत्रहरूमा जाँदाखेरि पहिलाको भन्दा धेरै साथीहरू अहिले अपाङ्गता भएका व्यक्तिहरूले पनि हामीले चाहिँ केही गर्नुपर्छ हामी पनि अगाडि आउनुपर्छ भनेर भन्ने हुनुभएको छ त्यसलाई पनि म एकदम खुसी व्यक्त गर्न चाहन्छु

हुन्छ अनि त्यो सहायक सामग्री जान्छ कहाँ त्यो पनि हामीलाई थाहा हुँदैन होइन अनि वास्तवमा त्यो सहायक सामग्री बाँड्ने भनेकै हाम्रै संघ संस्थाले बाँड्ने हो। अब अहिले चाहिँ जनप्रतिनिधिहरूले आफै बाँड्ने हामीले यसरी बाँड्यौं उहाँ यो उसमा यति बाँड्यौं भनेर

छैन, हामीले एउटा भवन मागेका थियौं, अपाङ्ग मानव अधिकारकै हामी बस्ने घर भएन, किनभनेपछि धेरै योहरू पनि मिलाउन पर्ने भयो, मुद्दा मामिलाहरू पनि मिलाउन पर्ने भयो, बस्नलाई गाह्रो छ, एउटा जीर्ण भएका घरहरू यहाँ त्यतिकै खाली भइरहेका

0: तुला दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
1: चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
0: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न

0: र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
0: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
1: मुटुको

0: मुखी धेरै भएर आन्तरिक उत्पादनलाई चाहिँ नि प्रभावित भए देखिन्छ। यो यो यो व्यापार आन्तरिक उत्पादन बढाएको होइन, आन्तरिक उत्पादनलाई घटाएको देखिन्छ।
1: इजरायलमा

0: अझ खान पाएका छैनन्। दिवा खाजा अहिले केवल सरकारी कागजमा सीमित बनेको छ। कक्षा चारमा अध्ययनरत सुभाष नेपाली,
1: पहिलादेखि
2: कति भयो?
1: दुई तिन वर्ष भयो।
2: अनि खाजा कहाँबाट खान्छौ त?
1: घरबाट ल्याएर।
2: स्कुलले के नै दिएनै?
0: नेपाल सरकारले विद्यालय उमेरका बालबालिकाको पोषण सुधार, विद्यालयमा नियमित उपस्थिति बढाउने र सिकाइ उपलब्धि उकास्ने उद्देश्यले दिवा खाजा कार्यक्रम सञ्चालन गर्दै आएको छ। विशेष गरी कर्णालीका दुर्गम जिल्लामा प्रति विद्यार्थी दैनिक 25 रूपियाँका दरले बजेट विनियोजन हुँदै आएको छ। तर विद्यालयले खाजा नदिँदा कतिपय विद्यार्थी मध्याह पनि घर जाने गरेका छन्। अर्का विद्यार्थी सरस्वती कार्की,
2: स्कुलमा दिन्छ दिँदैन?
1: दिँदैन।
2: कति भयो?
1: लगभग 3 वर्ष भयो।

0: त्यसलाई खाजा खान नपाएको विद्यालयका कार्यालय सहयोगी कमलल कार्की बताउनुहुन्छ।
1: नास्ताको बुनाएको विषयमा भुल्ने बुनाएको छैन भनेर 10-11 वर्ष भइसक्यो भने भनिसक्यो नि। त्यो त एउटा एकजना टिचर राखिएछ, त्यो टिचरलाई खुवाउने भनेर त्यही बहाना गरे। त्यो त सानो 5 क्लास तलवाडीको विद्यार्थीले खुवाउने हो नि।
0: विद्यालयमा खाजा नखुवाउँदा सबैभन्दा ठूलो असर विद्यार्थीको नियमित उपस्थितिमा परेको अभिभावक बताउँछन्। सोरु गाउँपालिका 8 अभिभावक छपकीलाल विक सरकार ले दिएको सुविधा नपाउँदा बालबालिकाले घरबाटै खाजा बोकेर पठाउनु परेको बताउनुहुन्छ।
2: खाना क्या अब घरबाट खाना खाइ आउने अनि नास्ता झोलाउँदा हालिदिने, रोटी फोटी भात भए पनि बाँच्छ, प्लास्टिक हालिदिने, खाजा केही छैन त हेर्नुहोस् घरबाट दिँदा।
0: रारा माध्यमिक विद्यालय व्यवस्थापन समितिले नै दिवा खाजाको रकम शिक्षक व्यवस्थापनमा खर्च गर्ने निर्णय गरेको स्वीकार गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर कार्की,
3: पहिलेदेखि एकजना टिचर हामीले राखेकै हो, त्यो हामीले के गरेर आएको छौँ भनेपछि त्यो बरु अभिभावकलाई दिने अनि त्यो घरबाट नास्ता ल्याउने भन्ने कुरा हाम्रो त्यही हो।
0: सोरु गाउँपालिकामा 39 सामुदायिक विद्यालय सञ्चालनमा छन्। स्थानीय स्रोतका अनुसार ती मध्ये धेरै विद्यालयमा दिउँ खाजा कार्यक्रम नियमित नभएको गुनासो छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र बहादुर मल्लले विद्यालयहरूले कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन नगरेको विषयमा अनुगमन गरिने बताउनुभयो।
4: कार्यतालिका बनाएर कुन दिनमा के खाजा खुवाउने, स्थानीय उत्पादनमा आधारित के खुवाउने अनि त्यसको खरिद प्रक्रिया कसरी गर्ने भन्ने कुरा हामीले उहाँहरूलाई सचेत र सजग गराएका छौँ। अब केही 1-8 विद्यालयबाट केही गुनासो आएको छ, अब हामी त्यसको लागि पनि अब त जब जानकारी भइसकेपछि अब उहाँहरूलाई पनि त्यो विद्यालयमा गएर बुझेर भयो गरेको के हो र गर्नुपर्ने के हो भन्ने विषयमा हामी सचेत गराउँछौँ।
0: दिउँ खाजाको रकम शिक्षकको तलबमा खर्च हुँदा शिक्षक थपिए पनि राज्यले दिएको पोषणको अधिकारबाट बालबालिका वञ्चित भएको सरकारहरू बताउँछन्। खड्क सुनार, सीआईएन रेडियो मुगु, मुगु गमगरी।
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिको गीत संगीत जीवन जिउने आधार। अन्य रोजगार नहुँदा सड़कमा गीत गाउनुपर्ने बाध्यता। रिपोर्ट अनि कुराकानी पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
7: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
6: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा हिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
8: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि।
9: फोन नम्बर 082-563-479,
8: मोबाइल नम्बर 98-494-67-487।
10: वरिष्ठ छाला तथा युरोलोजी विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
11: फेरी अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आरके झाराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
10: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, डन्डी फोर, दुधी, सेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै
11: बिरामी
12: जाँच निमिति यही असार 13 शनिबार।
13: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान सेचन र
12: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, गोराही दाल। फोन नम्बर 082-562-23, 98-78-18-617 र 98-78-35-645।
5: अधिकार सुनिश्चित गरेको छ तर रोजगारीको अवसर समान छैन। अहिले दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्ति गीत संगीतबाट आफ्नो जीवन जिउने आधार खोजिरहेका छन्।
9: काठमाडौँको पशुपतिनाथ मन्दिरको मूल प्रवेशद्वार नजिक दैनिक जस्तो एउटा दृश्य देख्न सकिन्छ। दृष्टिविहीनहरूको एउटा समूह भजन र गीत गाइरहेका हुन्छन्। कसैले

0: बजाइरहेका हुन्छन् त कसैले सुर मिलाइरहेका हुन्छन्। उहाँहरू पेशागत कलाकार होइनन्, न त औपचारिक संगीतकर्मी नै, तर यी गीतहरू केवल मनोरञ्जनका लागि गाइएका होइनन्। भक्तजनहरूले दिएको 5-10 रूपैयाँ नै उहाँहरूको मुख्य आमदानीको स्रोत बनेको छ। यही समूहकी सदस्य हुन् बुटवलकी 38 वर्षीय खागिसरा। उहाँ भन्नुहुन्छ, आफ्नो समस्या भन्दा पनि अरूले भनेका वचन सहनै सकिन्न।
1: जसले भोग्छ नि उसलाई मात्रै पीड़ा थाहा हुन्छ, कति गाह्रो हुन्छ हिँड्दा बस्दा, अरूले भनेका वचन सहँदा त्यो त एकदम गाह्रो भइहाल्छ, सहनै नसकिन्छ। बरु आफ्नो चोट हिँड्दाखेरि
0: खगिसरा 8 वर्षको उमेरमै दृष्टिविहीन बन्नु भएको थियो। कक्षा 5 सम्म अध्ययन गरेपछि आँखाको ज्योति गुम्दा पढ़ाई पनि रोकियो। हाल उहाँ गौरीघाटमा मासिक 6,000 रूपैयाँ भाड़ा तिरेर बस्नुहुन्छ। सड़कमा गीत गाएर वा पशुपति आउने भक्तजनले दिएको सहयोगबाट कहिले भाड़ा समयमै तिर्न सकिन्छ, कहिले सकिँदैन। खगिसराकै छेउमा गीतमा साथ दिइरहनु भएको छ 23 वर्षीय कविता ओलीले। 8 वर्षकै उमेरमा आँखामा चोट लागेपछि उहाँ पनि दृष्टिविहीन बन्नुभयो। उहाँ श्रीमान र छोरासँग काठमाडौँमा बस्नुहुन्छ। उहाँका श्रीमान पनि पूर्ण रूपमा दृष्टिविहीन हुनुहुन्छ। परिवारको जीविकोपार्जनका लागि दुवैजना सड़कमा गीत गाउँदै आउनु भएको छ। कविताका अनुसार राज्यबाट मासिक 2,200 रूपैयाँ सामाजिक सुरक्षा भत्ता प्राप्त भए पनि त्यो रकमले परिवारको न्यूनतम आवश्यकता पूरा गर्न सक्दैन। उल्टै कहिलेकाहीँ स्थानीय निकायका कर्मचारीहरूले सड़कमा बसेर गीत गाउन समेत रोक लगाउने गरेको उहाँको अनुभव छ।
2: यहाँदेखि हटाइरहेछ, यहाँ यस्तो काम नगर भनेर चौकीमा लग्छ बेला बेलामा। त्यहाँ लगाएर तिमीहरूले पशुपतिमा यस्तो माग्न पाइन्न, यस्तो गर्न पाइन्न, तिमीहरूले भन्छ दिनभरि चौचौ पानी खाएर बस्नुपर्छ।
0: खगिसरा र कविता त प्रतिनिधि पात्र मात्र हुन्। राजधानीका सड़क, मन्दिर र सार्वजनिक स्थल वरिपरि यस्तै सयौं दृष्टिविहीन तथा अशक्त नागरिकहरू सहयोगको भरमा जीवन धानिरहेका छन्। उनीहरूको गुनासो एउटै छ, राज्यले पर्याप्त रोजगारीको अवसर दिन सकेको छैन। राष्ट्रिय जनगणना 2078 अनुसार नेपालमा करिब 2% भन्दा बढ़ी नागरिक कुनै न कुनै प्रकारको अपाङ्गता सहित जीवनयापन गरिरहेका छन्। त्यसमध्ये दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूको संख्या उल्लेखनीय छ। नेपालको संविधानले अपाङ्गता भएका व्यक्तिहरूलाई समान अवसर, सामाजिक सुरक्षा र सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरेको छ, तर पनि उनीहरूको जीवन सहज बनाउन सकिएको छैन। जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलका अनुसार 4 पक्षको बीचमा समझदारी पत्र सहित सम्झौता भएको भन्नुहुन्छ।
3: काठमाडौँ महानगरपालिकाले भर्खरै सड़कमा सड़कापेक्षी र सहयोग अपेक्षा राख्ने प्रकृतिका आश्रितहरू तथा प्रकृतिका मानव मुक्त गर्छौ भनेर हप्ता 10 दिन अगाडि एउटा घोषणा सहित गरेको छ। काठमाडौँ महानगरपालिकाले 4 पक्षको बीचमा एउटा समझदारी पत्र सहित सम्झौता भएर काठमाडौँ महानगरपालिका, मानव सेवा आश्रम अनि नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालय काठमाडौँको तर्फबाट हामी 4 जनाले त्यसमा हस्ताक्षर गरेर एउटा प्रतिबद्ध सहितको घोषणा गरिएको छ। काठमाडौँ महानगरपालिका भित्रको टेरिटोरीमा हो भने उहाँहरूको जीवनयापन गर्नका लागि र अघि भनेकै 4 पक्षहरूको सहयोगबाट उहाँहरूलाई आश्रित यो मानव सेवा आश्रमका विभिन्न आश्रय स्थलहरूमा राखेर उहाँहरूको खानपिनदेखि लिएर अन्य कुराहरूको औषधि उपचार सम्मको बन्दोबस्ती गर्ने व्यवस्था चाहिँ मिलाइएको छ।
0: तर प्रश्न अझै बाँकी छ, राज्यका कार्यक्रमहरू वास्तवमै लक्षित समुदायसम्म पुगेका छन् त? किन अझै दृष्टिविहीन नागरिकहरू सड़क किनारमा गीत गाएर वा सहयोग मागेर जीवन धान्न बाध्य छन्? सम्मानजनक जीवन बाँच्ने अधिकार प्रत्येक नागरिकको मौलिक अधिकार हो। त्यसैले दीर्घकालीन रोजगारी, सीप विकास, उद्यमशीलता र आत्मनिर्भर बन्ने अवसर प्रदान गर्न सरकारसँग उनीहरूको माग छ। सन्तोषी रावल, सीआईएन, काठमाडौँ।
4: दृष्टिविहीन तथा अपाङ्गता भएका व्यक्तिहरू आफ्नो जीविकोपार्जनका लागि सड़क पेटी र सार्वजनिक स्थानमा बस्नु कुनै रहर होइन, बाध्यता हो। यस्ता समस्याको समाधानका लागि के गर्नुपर्दछ, हामीले नेपाल नेत्रहीन संघका अध्यक्ष शिशिर खनाललाई सोधेका छौं।
5: हामीले यो सड़क पेटीलाई आफ्नो जीवन गुजाराको माध्यम बनाउन बाध्य दृष्टिविहीन समूहहरूको लागि विभिन्न चरणमा विभिन्न खाले पैरवीहरू गरिरहेका छौं। उहाँहरूलाई धरपकड गर्ने प्रक्रिया आरम्भ भएदेखि नै यसको विरूद्धमा नेपाल नेत्रहीन संघ डटेर लागिरहेको छ। पशुपति क्षेत्र विकास कोषले हामीलाई मिटिङ बोलायो, तिमीहरूले जबरजस्ती यहाँबाट हटाउने हो भने तिमीहरूको यो निर्णयमा हाम्रो सहमत छैन, हामी सहमति हुन सक्दैनौ भन्ने कुरा हामीले स्पष्ट राख्यौं। महिला बालबालिका यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रीज्यूसँग मेरो यो विषयमा 3 पटक कुराकानी भएको छ र यो समस्या समाधान गर्नका लागि हामीले 4 विकल्प अगाडि सारेका छौं।
0: यो राज्यले चाहिँ कस्तो नीति ल्याओस् भन्ने चाहनुहुन्छ?
5: नम्बर 1 विकल्प, सरकारले एउटा कुनै निश्चित तहको दरबन्दी सिर्जना गरेर उनीहरूको क्षमता, योग्यता र दक्षता अनुसार आफ्नो पालिकामा चाहिँ रोजगारीको अवसर सिर्जना गर्नुपर्छ र बिहान बेलुका जीवन गुजारा गर्न सक्ने गरी उनीहरूको तलबको व्यवस्था गर्नुपर्छ। पहिलो कुरा, यो सबभन्दा स्थायी समाधानको उपाय यो। यदि यो गर्न सरकारले सक्दैन भने दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका वा उनीहरूले कहीँबाट खरिद गरी बिक्रीका लागि ल्याएका सामग्रीहरू चाहिँ सरकारी निकायहरू सबै सम्पूर्ण तहमा चाहिँ अनिवार्य पहिलो उनीहरूबाट प्राप्त सामग्री खरिद गर्ने, अन्यथा मात्रै अन्य सामग्री खरिद गर्ने भन्ने नीति चाहिँ अवलम्बन गर्नुपर्छ। त्यो कुरा सरकारले ध्यान दिनुपर्छ।
4: नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धानका क्रममा पक्राउ गरिएको छ। राजधानी खरिद प्रकरणमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजधानी विभागका महानिर्देशक सहित 18 विरूद्ध मुद्दा दर्ता गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन अन्तर्गत आज बिहान 8:30 शुरू हुने भनिएको बन्द सत्र प्रतिनिधि विवादका कारण स्थगित भएको छ। नेपालमा धान चामल आयात बढ़दै गएको छ। कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको यस वर्षको मनसून बागमती मधेश हुँदै गण्डकी र लुम्बिनीसम्म पुगेको छ। पार्टीका सांसद तथा मन्त्री परिषदका सदस्यहरूबाटै लगातार दबाव आएपछि बेलायतका प्रधानमन्त्री कियरले आफ्नो पदबाट राजीनामा दिनुभएको छ र फिफा विश्वकप फुटबलमा आज राति समूह जेका अर्जेन्टिना र अस्ट्रिया भिड्दैछन्।

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको नेपाल परिवेशमा कृष्ण शर्मासँगै अप्सरा बोहराको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: एमाले उपाध्यक्ष पौडेल सुर्खेतबाट पक्राउ, अनुसन्धानका लागि काठमाण्डु ल्याइँदै राहदानी प्रकरणमा विभागका महानिर्देशक सहित 18 जना विरूद्ध भ्रष्टाचार मुद्दा।
0: रासोपा महाधिवेशनको बन्द सत्र स्थगित गरेर प्रतिनिधि कार्ड बाँडिँदै निर्वाचन कार्यतालिका सबै प्रभावित, महाधिवेशन एक दिन लम्बिने।
1: सम्पत्ति शुद्धिकरणको ग्रे लिस्टमा नेपाल कायमै, संस्थागत र प्रणालीगत क्षमताको विकास गर्नुपर्नेमा अर्थविदको सुझाव।
0: बेलायती प्रधानमन्त्री स्टारबर्नद्वारा राजीनामाको घोषणा, अमेरिकी कम्पनीमाथि चीनको नयाँ प्रतिबन्ध।
1: र विश्वकप फुटबलमा आज अर्जेन्टिनाले अस्ट्रेलियाको सामना गर्ने एनपीएल तेस्रो सिजनको अक्सन असार 22 गते हुने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टार लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेल पक्राउ परेका छन्। पौडेललाई सम्पत्ति शुद्धिकरण कसुरमा प्रहरीले आज पक्राउ गरेको हो। सम्पत्ति शुद्धिकरण विभागको अनुरोधमा सुर्खेतबाट प्रहरीले पक्राउ गरेको जनाएको छ। उनलाई त्यहाँबाट आज नेपालगंज लगिएको छ। राति अबेर भएको र सुरक्षा चुनौतीलाई हेरेर यात्रा नगराउने निर्णय भएकाले भोलि काठमाण्डु ल्याइने जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब परीक्षक कविन्द्र सिंह बोहराले जानकारी दिनुभएको छ। सियर कारबाट सम्पत्तिको स्रोतमा आशंका लागेपछि अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। पूर्व अर्थमन्त्री समेत रहेका पौडेल पार्टीको कार्यक्रममा सुर्खेत पुगेका थिए। सोही क्रममा सम्पत्ति शुद्धिकरण विभागले ललितपुरस्थित भैंसे पार्टीमा रहेको उनको घरमा छापा समेत मारेको छ।
1: राहदानी छपाई ठेक्का प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 18 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। विशेष अदालतमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा कसुर अनुसार तीन चरणमा विभाजन गरेर प्रतिवादी बनाइएको छ। राहदानी विभागका महानिर्देशक तीर्थराज अरियाल सहित 16 जना व्यक्ति र दुई कम्पनीलाई प्रतिवादी बनाएर अख्तियारले मुद्दा दायर गरेको हो, जसमा 10 जना कर्मचारी, दुईवटा विदेशी कम्पनी, 4 जना विदेशी र 2 जना विदेशी कम्पनीका नेपाली प्रतिनिधि रहेका छन्। अख्तियारले उनीहरू विरूद्ध 10,13,04,61,477 रूपियाँ बिगो समेत कायम गरेको छ। उक्त प्रकरणमा तत्कालीन परराष्ट्र मन्त्री आरजू राणा देउवालाई भने अख्तियारले बयानका लागि बोलाएको छ। उक्त मुद्दामा राणाको नाम पनि समावेश गरिएको छैन। गत वर्ष पासपोर्ट छपाईका लागि दुईवटा प्याकेज बनाएर दिएको ठेक्कामा 1,55,00,000,000 ठेक्का म्युहल बाउर आईडी सर्भिस र 6,55,00,000,000 ठेक्का भेरीडासले पाएका थिए। निहल बाउरका नेपाल प्रतिनिधि मनेन्द्र मल्ल र भेरीडासका प्रतिनिधि सिद्धार्थ थापा हुन्। यी दुई कम्पनीलाई राजनीतिक पहुँचको आधारमा ठेक्का दिलाइएको आरोप लाग्दै आएको छ।
0: सम्पत्ति शुद्धिकरण सम्बन्धी अन्तर्राष्ट्रिय संस्था फाइनेन्सियल एक्सन टास्क फोर्स एफएटीएफले नेपाललाई सम्पत्ति शुद्धिकरणको ग्रेलिस्टको सूचीमा कायम राखेको छ। फ्रान्सको पेरिसमा सम्पन्न एफएटीएफको पूर्ण बैठकपछि जारी गरिएको एक प्रतिवेदन अनुसार नेपाल अझै पनि उच्च निगरानी सूची अर्थात ग्रेलिस्टको सूचीमै कायम रहेको जनाइएको छ। एफएटीएफले नेपालले आफ्नो प्रणालीमा केही सुधार गरेको भन्दै प्रशंसा गरेको छ, तर रणनीतिक कमजोरीहरू पूर्ण रूपमा समाधान गर्न बाँकी रहेको स्पष्ट पारेको छ। विशेष गरी हुण्डी कारोबार नियन्त्रण, उच्च जोखिममा रहेका सहकारी संस्थाहरू र क्यासिनोहरूको कड़ा सुपरिवेक्षण गर्न एफएटीएफले नेपाललाई गम्भीर ध्यानकर्षण गराएको छ। प्रतिवेदनमा फेब्रुअरी 2025 नेपालले एफएटीएफ र यसको क्षेत्रीय संस्था एसिया प्रशान्त समूहसँग मिलेर आफ्नो सम्पत्ति शुद्धिकरण तथा आतंकवादी वित्त पोषण विरूद्धको प्रणालीको प्रभावकारिता सुदृढ़ गर्न उच्च स्तरीय राजनीतिक प्रतिबद्धता जनाएको उल्लेख गरिएको छ। त्यसै त नेपालले लक्षित वित्तीय प्रतिबन्ध सम्बन्धी आतंकवादी वित्त पोषण र आम विनाशकारी हतियार निर्माणको वित्त पोषणका लागि प्राविधिक अनुपालन कमजोरीहरूलाई सम्बोधन गर्दै आफ्नो प्रणालीमा सुधार गर्न केही महत्वपूर्ण कदमहरू चालेको उल्लेख गरिएको छ। तर यति सुधारले मात्र नेपाल ग्रेलिस्टबाट बाहिरिन पर्याप्त छैन। एफएटीएफले नेपाललाई तोकिएको समयसीमा भित्र आफ्ना रणनीतिक कमजोरीहरू पूर्ण रूपमा समाधान गर्न र एफएटीएफले दिएको कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न निरन्तर काम गर्नुपर्ने शर्त राखेको छ। नेपाल बारम्बार ग्रेलिस्टमा पर्नुको कारण के हो, यसले के असर पर्छ र ग्रेलिस्टको सूचीबाट हट्न के गर्नुपर्छ भनेर आज हामीले अर्थविद डाक्टर चन्द्रमणि अधिकारीलाई सोधेका छौं।
3: मूलत कार्यान्वयनमै कमजोरी हो। अर्को कुरा चाहिँ हामी यो अन्तर्राष्ट्रिय हिसाबले जुन टेक्नोलोजीको प्रयोग भयो त्यो अनुसार कानूनमा मै पनि नीतिमै पनि प्रणालीमै पनि परिवर्तन गर्नुपर्ने हो। तर त्यो अनुसार हामीले नीति त बनायौं, नीति अनुसार कानून कतिपय कुराहरू कानून बनाउन सकेनौ, कानून बनायौं त्यसलाई कानून बन्न सकेनौ, संस्थागत क्षेत्रको विकास गर्न सकेनौ र प्रणालीलाई पनि त्यस अनुसार विकास गर्न सकेनौ। अनि जसले गर्दा यो ग्रे लिस्ट भनेको चाहिँ निगरानीको लिस्टमा पर्यौं भनेको चाहिँ हामी त्यो यो फाइनेन्सियल एक्सन टास्क फोर्सको निगरानीको लिस्ट हुन त झन्डै 2 दर्जन देशहरू यसमा छन्। त्यसैमा हामी पहिला 2008 पनि परेका थियौं, पछि बाहिर निक्ल्यौं, फेरि चाहिँ नि पर्यौं, फेरि निस्क्यौं र अहिले चाहिँ फेरि नै राखेका थियौं। अहिलेको पछिल्लो लेटेस्ट मूल्याङ्कनमा हामी त्यसबाट निक्लिन सकेनौ, हामी ग्रे लिस्टमै निरन्तर ताप पायो नेपालले।
0: ग्रे लिस्टमा पर्दा नेपाललाई चाहिँ के असर पर्छ?
3: अब स्वाभाविक त्यो नेपाललाई एउटा त छवि अन्तर्राष्ट्रिय हिसाबले छवि बिग्रियो, विश्वसनीयता कमजोर भयो, स्वाभिमानमा असर पर्यो कि कानूनको पालना नगर्ने, अन्तर्राष्ट्रिय कारोबारहरू पारदर्शी नहुने कुरा छ है नेपालमा भन्ने एउटा। दोस्रो कुरा के हो भने यसले वैदेशिक लगानीकर्ताहरू यहाँ जुन उत्प्रेरित आउनुपर्ने, जुन विश्वास गरेर आउनुपर्ने लगानी गर्न, त्यो नआउने अवस्था त्यसमा कमी हुने भयो। किन भन्दा यसले अन्तर सीमा भनेको क्रस बोर्डर ट्रान्जेक्सन भन्छ वित्तीय कारोबार, त्यो क्रस बोर्डर वित्तीय कारोबार चाहिँ यसले महँगो गराउँछ। किनभने हामी निगरानीको लिस्टमा छौं, हाम्रो भुटानी लिँदा बाहिरबाट नेपालभित्र पैसा भित्रिँदा अथवा नेपालबाट बाहिर पठाउँदाखेरि त्यसमा टिएफएले के भन्छ भन्दा यसमा ख्याल गर है भन्छ र ब्याङ्कहरूलाई त्यो लिस्ट दिइरहेको छ, यो लिस्ट ब्याङ्क देशहरू चाहिँ ग्रे लिस्टमा परेका छन्, उनीहरूको भुक्तानीमा ख्याल गरिदिनु, त्यो चाहिँ नि हातमा प्रयोग भएको छ कि, लागू पदार्थ सम्बन्धी कुराहरूमा प्रयोग भएको छ कि, हात हतियारमा प्रयोग भएको छ कि, त्यस्ता कुराहरूमा प्रयोग हुन सक्छ, त्यसको भुक्तानीलाई बढी निगरानी गरिदिऊ भएपछि भुक्तानी प्रणाली ढिलो हुन्छ त्यसले लागत भयो र हाम्रो व्यापारलाई त्यसले प्रतिकूल प्रभाव अन्तर्राष्ट्रिय व्यापारलाई पनि पार्छ, हाम्रो भुटानीलाई पनि पार्छ र हाम्रो भुटानीमा चाहिँ लागत पनि बढ्छ।
0: ग्रेलिस्टको यो सूचीबाट हट्न के गर्नुपर्छ?
3: मुख्य कुरा त के हो भन्दा हामीले हिजो प्रतिबद्धता जाहेर गरेका छौँ, हामी कानून बनाउँछौ भन्यो, कानून बनाएका छौँ, कति बनायौं कति बनाउनु बाँकी रह्यो, त बाँकी रह्यो कानून बनाउनु पर्यो, नीति बनाउनु पर्यो, प्रणालीको निर्माण गर्यो। दोस्रोमा चाहिँ त्यसको नीति कानून बनाए त्यही अनुसार कार्यान्वयनमा लैजानु पर्यो, कार्यान्वयनमा लैजानको लागि संस्थागत र प्रणालीगत दुईटै क्षमताको विकास गर्नु पर्यो भनेको त्यसमा आम मान्छेलाई सुसूचित पनि गर्नु पर्यो, त्यसलाई नियमन पनि गर्नु पर्यो त्यस्ता कारोबारहरूमा र अनुगमन पनि गर्नु पर्यो र संस्था क्षमता विकास गर्ने कामहरू पनि गर्नु पर्यो। यी कुराहरू गर्यौं भने हामी फेरि ग्रे लिस्टबाट माथि आउँछौं।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत आजका लागि तय गरिएको बन्द सत्र प्राविधिक तथा व्यवस्थापकीय कारण देखाउँदै स्थगित गरिएको छ। बन्द सत्र प्रभावित हुँदा निर्वाचन कार्यतालिका समेत प्रभावित भएको छ। बन्द सत्र रोकिएसँगै रासपाको महाधिवेशन एक दिन लम्बिने देखिएको छ। पार्टीले अब बन्द सत्र भोलि दिउँसो खाना पछाडि शुरू हुने जनाएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोग र प्रतिनिधि व्यवस्थापन उपसमितिको संयुक्त निर्णयपछि कार्यतालिका संशोधन गरिएको हो। पार्टीका प्रवक्ता मनिष शाह र निर्वाचन आयोगका प्रमुख भुवन केसीले संयुक्त पत्रकार सम्मेलन गर्दै बन्द सत्र सारिएको औपचारिक जानकारी दिनुभएको हो। निर्वाचन आयोगका प्रमुख केसीले प्रतिनिधिहरूको व्यवस्थापनलाई प्रविधि मैत्री बनाउन स्वचालित प्रणाली प्रयोग गरिएको जानकारी दिँदै सदस्यता वा शुल्क भुक्तानी गरेपछि मात्र कार्ड प्रिन्ट हुने व्यवस्था मिलाइएको समेत बताउनुभयो। यस प्रक्रियामा जाँदा प्रतिनिधि छानिन समय लागेको उहाँले बताउनुभयो।
4: टेक्निकल इस्यू चाहिँ के हो भने हामीले पुरै सिस्टमलाई नै अटोमेटेड गरेको थियौँ, जसले गर्दा पेमेन्ट आउने बित्तिकै मात्रै त्यो कार्डहरू चाहिँ प्रतिनिधिको प्रिन्ट भयो। जुन प्रोसेसमा गयो यसमा जाँदाखेरि प्रतिनिधिहरू अलिकति छानिनलाई टाइम लागेपछि त्यो कार्डहरू नै प्रिन्ट हुनलाई नै डिले भयो त्यो अटोमेटेड सिस्टमले गर्दा।
1: तीजना प्रतिनिधि छुटेको पत्ता लागेपछि उनीहरूलाई समेट्न समय लाग्दा कार्यतालिका प्रभावित भएको बताइएको छ। प्रवक्ता झाका अनुसार शुरूमा अपुष्ट रूपमा 3,992 प्रतिनिधिको नाम आए पनि प्रमाणीकरणपछि संख्या 4,100 पुगेको छ। अन्तिम सूचीमा प्रतिनिधि संख्या करिब 4,300 देखि 4,400 सम्म पुग्ने अनुमान गरिएको छ। प्रवक्ता झाले प्रतिनिधि कोही नछुटुन् भनेर आजलाई स्थगित गर्नु परेको बताउनुभयो।
5: जसोतसो टाइममा गरिहालौं भनेर सूची र समयलाई प्राथमिकता दिने कि सबैलाई समेट्ने कुरालाई महत्व दिने भन्ने कुरा हो। हामीले बरू अलि समय पार्नु परेमा वा हाम्रो जुन सेड्युल छ त्यसलाई रिभाइज गर्नु परेमा पनि गरौं, तर प्रतिनिधिहरू नछुटुन् किनकि यो 5 वर्षको कुरा हो। जसो गर्न सकिन्थ्यो तर त्यो सम्झौताको राजनीतिक उत्पादन गलत पनि हुन सक्थ्यो, त्यसैले त्यो सम्झौता नगरौं भनेर आज पूर्व निर्धारित कार्यक्रम अनुसार समयमै शुरू हुन नसक्नुको एउटा त्यो सजगताको कारण पनि हो।
1: पार्टीले संशोधित कार्यक्रम अनुसार आजैदेखि करिब 2,500 प्रतिनिधिको कार्ड वितरण शुरू गर्ने जनाएको छ। भोलि बिहान 7 बजेदेखि बाँकी प्रतिनिधिहरूको कार्ड वितरण सम्पन्न हुनेछ। त्यसपछि भोलि दिउँसो बन्द सत्र औपचारिक रूपमा शुरू भई साँझ 7 बजेसम्म सबै एजेण्डा टुंग्याउने लक्ष्य राखिएको छ।
0: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: आरटीजीएस व्यवस्था बारे जानकारी। रियल टाइम ग्रस सेटलमेन्ट आरटीजीएस एक रकम स्थानान्तरण प्रणाली हो। यस प्रणाली मार्फत एक ब्याङ्कबाट अर्को ब्याङ्कमा रकम तत्कालै र प्रत्येक कारोबारलाई छुट्टा छुट्टै कुनै पनि कारोबारलाई एकै ठाउँमा जोड्ने वा हिसाब मिलाउने प्रक्रिया नगरी स्थानान्तरण गरिन्छ। आरटीजीएस प्रणालीबाट ₹2,00,000 वा सोभन्दा बढ़ी जति पनि रकम भुक्तानी गर्न सकिन्छ। आरटीजीएस मार्फत कारोबार गर्न आफ्नो खाता रहेको ब्याङ्क वा वित्तीय संस्थामा गई तोकिएको ढाँचामा रकम भुक्तानी सम्बन्धी आदेश सहित आवश्यक विवरण बुझाउनुपर्छ। त्यसरी प्राप्त भएको भुक्तानी आदेश बैंक तथा वित्तीय संस्थाले आरटीजीएस प्रणालीमा प्रविष्ट गरेपछि कारोबार तुरन्त सम्पन्न हुन्छ। यस प्रणालीमा आबद्ध भएका बैंक तथा वित्तीय संस्थाका कुनै पनि शाखाबाट आरटीजीएस कारोबार गर्न सकिन्छ। ठूलो रकमको कारोबार अन्य भुक्तानी प्रणाली जस्तै ईसीसी वा आईपीएस मार्फत गर्दा रकम सम्बन्धित ग्राहकको खातामा जम्मा हुन केही समय लाग्न सक्छ, तर आरटीजीएस मार्फत गरिएको कारोबारको रकम भने तत्काल सम्बन्धित ग्राहकको खातामा जम्मा हुन्छ। ठूलो रकमको भुक्तानीका लागि आरटीजीएस रोजौं, तत्काल भुक्तानी, सुरक्षित कारोबार। नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
7: गुणस्तरीय प्लम्बिङको परपर्दो नाम
8: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
9: सुरक्षा घरको साथ जीवन
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: असार 5 गते कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको मनसून देशभर फैलिन अझै केही दिन लाग्ने भएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आजसम्म मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भूभागसम्म मनसून पुगेको छ। तर विगतको भन्दा यसपटकको मनसून कमजोर रहेकाले देशैभर फैलिन झै केही दिन लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको हो। एक सामग्री सहकर्मी माधव तिमल सेनाबाट।
10: यही जुन 19 तारीक अर्थात असार 5 गते कोशी प्रदेशबाट नेपाल भित्रिएको मनसूनी वायु 3 दिनपछि आज लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै ठाउँसम्म पुगिसकेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद डेभिड ढकालले बताउनुभयो। मनसूनी वायु कर्णाली हुँदै सुदूरपश्चिमसम्म पुग्न अझै केही समय लाग्ने मौसमविद ढकालको भनाइ छ।
11: लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानहरूमा चाहिँ मनसून पुगेको छ है, यो प्रवेश भए पनि अलिकति थोरै कमजोर जस्तो देखिएको छ र चाहिँ बाँकी गण्डकी प्रदेशको बाँकी भूभाग लुम्बिनी प्रदेश कर्णाली र सुदूरपश्चिम प्रदेशतिर पुग्न चाहिँ अझै केही दिन लाग्ने जस्तो देखिएको छ।
10: यस वर्षको मनसूनमा देशभरि सरदरभन्दा कम वर्षा हुने र गर्मी बढ्ने अनुमान गरिएको छ। प्रशान्त महासागरमा विकसित भएको एल निनो प्रणालीका कारण विशेष गरी पश्चिम नेपालमा निकै कम पानी पर्ने जोखिम रहेको मौसमविदहरू बताउँछन्। तर यस वर्ष औसत भन्दा कम पानी पर्ने अवस्था रहे पनि बाढ़ीको जोखिम भने धेरै रहेकाले आवश्यक सतर्कता अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाका बाढ़ी विज्ञ सौहार्द जोशीको सुझाव छ।
11: मनसून भरि चाहिँ जम्मा वर्षा कम हुन सक्ला, तर कुनै एउटा समयमा एकैचोटि वर्षा बाढी चाहिँ पोहोर परा जस्तो सेम जोखिम त्यति नै छ। सानो खोलाहरूमा आउने चाहिँ जोखिम अहिलेको अवस्थामा ठुलो खोलामा चाहिँ बहाव चाहिँ बढिसकेको छैन। बाढीको जोखिम लिएको ठाउँतिर चाहिँ खोला नजिक गइरहने ठाउँमा चाहिँ माछा सचा मार्न नजाने, पौडी खेल्न नजाने अहिले चाहिँ त्यसलाई सुरुवात गर्नु पर्ला।
10: यो वर्ष कम वर्षाको अनुमान गरिए पनि आकस्मिक र भारी वर्षाका कारण आउने बाढी पहिरोबाट यस वर्ष देशका करिब 12 लाख भन्दा बढी नागरिक प्रभावित हुन सक्ने अनुमान छ। यो जोखिमलाई मध्यनजर गर्दै दुर्गम क्षेत्रमा समेत छिटो सेवा पुर्याउन आफूहरू तयारी अवस्थामा रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो।
12: तयारी अवस्थामा रहनको लागि समन्वय सहजीकरण सहकारी गरि नै रहेका छन्। हाम्रो विपदका क्लस्टर लिड र को लिडहरू हुनुहुन्छ, विभिन्न लाइन मिनिस्ट्रीहरू, विषयगत मन्त्रालय जस्तो स्वास्थ्य, पूर्वाधार मन्त्रालयहरू, कृषि मन्त्रालयहरू अनि संचार मन्त्रालय लगायत हामीले गृह हामी प्राधिकरण स्वयं पनि त्यसकारण सँगै को लिडको रूपमा चाहिँ गैरसरकारी संस्थाहरूले पनि सपोर्ट गर्नुहुन्छ। उहाँहरू सबैको तिनै तहका सरकारको सुरक्षा निकाय लगायत जो सम्बद्ध हुनुहुन्छ उहाँहरूको चाहिँ जिम्मेवारी के हो भन्दा स्पष्ट किटानीसहित उहाँहरूले आफ्नो तयारी गरिसक्नु भएको छ।
10: विपदको समयमा नागरिकको सिधा पहुँच तत्काल उद्धारका लागि प्राधिकरणले 1149 नम्बरको टोल फ्री सेवालाई 77 जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रसँग जोडेको छ। नागरिकले जुनसुकै जिल्लाबाट यो नम्बरमा फोन गर्दा सिधै सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा फोन उठ्ने र तत्काल राहत तथा उद्धारको काम अघि बढ्ने व्यवस्था मिलाइएको प्रवक्ता महतले जानकारी दिनुभयो।
12: हाम्रो चाहिँ 1149 नम्बर छ, अहिले त्यसलाई इन्टिग्रेट गरेर हामीले सबै जिल्लाको नम्बरलाई इन्टिग्रेसन गरेका छौँ। जुन जिल्लाको बासिन्दाले कल गर्नुहुन्छ 1149मा 77 जिल्लामा चाहिँ 1149लाई चाहिँ जिल्ला प्रशासनमा उठ्ने र त्यहाँबाट रेस्पोन्स हुने गरी त्यो मेकानिजम यो वर्ष डेभलप गरियो। समस्या नै परिहाल्यो भने पनि 1149 नम्बर 6 नम्बर नेपाली प्रहरीको र सम्बन्धित आफ्नो नजिकको वडा स्थानीय पालिका र सिटी कार्यालयमा यहाँले सम्पर्क गरेर माग्न पनि सक्नुहुन्छ।
0: चालू आर्थिक वर्षको 11 महिनामा नेपालले 21 खर्बमाथिको वैदेशिक व्यापार गरेको छ। विक्रम सन् 2082 साउन 1 गतेदेखि 83 जेठ मसान्तसम्म नेपालले विभिन्न मुलुकसँग गरेको कुल 21 खर्ब 72.7 करोड़ रूपियाँ बराबरको व्यापारमा 16 अर्ब रूपियाँ घाटा लागेको छ। संचार विभागले आज चालू आर्थिक वर्षको 11 महिनाको व्यापारको तथ्याङ्क सार्वजनिक गरेको हो, जसमा 18.94 अर्ब रूपियाँ बराबरको वस्तु तथा सेवाको आयात गर्दै गर्दा नेपालले यसै अवधिमा 2.77 अर्ब रूपियाँ बराबरको निर्यात गरेको विभागले जनाएको छ। तथापि यो निर्यात अघिल्लो वर्षको यसै अवधिको तुलनामा 12.28% बढ़ी हो। आर्थिक वर्ष 2081-82 जेठ मसान्तसम्म नेपालले 16.44 अर्ब रूपियाँ बराबरको माल वस्तु आयात गर्दै 2.47 अर्ब रूपियाँ बराबरको निर्यात गरेको थियो। समीक्षा अवधिमा नेपालको वैदेशिक व्यापार घाटा थप 15.67% बढ़ेको छ। कुल व्यापारमा आयात र निर्यातको अनुपात 6.81% छ भने आयात र निर्यातको हिस्सा क्रमशः 87.20% र 12.80% रहेको छ। अर्थात आयात र निर्यातलाई तुलना गर्दा 100 रूपियाँ बराबरको वस्तुमा नेपालले 87.20 बराबरको आयात गर्दै गर्दा निर्यात भने जम्मा 12.80 रूपियाँ बराबरको मात्र गर्न सकेको छ।
1: हलाई दुबईले आगामी असोज 7 गतेदेखि पोखरा दुबई सीधा उडान सेवा शुरू गर्ने भएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले दुबई पोखरा दुबईको उडान तालिका स्वीकृत भएसँगै फ्लाइ दुबईले टिकट बुकिङ खुल्ला गरिसकेको बताउनुभयो। पोखरादेखि दुबई भएर युरोप अमेरिका लगायतका विभिन्न गन्तव्य मुलुकमा जाने यात्रुलाई धेरै सहजता थपिने र यात्रा अवधि छुटिँदा खर्च समेत घट्ने उहाँको भनाइ छ। पर्यटकीय राजधानी समेत रहेको पोखरा सहित पर्यटकीय क्षेत्रको घुमफिरका लागि विदेशी पर्यटकहरू सिधै पोखरा जान सक्ने महाप्रबन्धक निरौलाले बताउनुभयो। वैदेशिक रोजगारी अध्ययन घुमफिर आदिका लागि अरब मुलुक सहित अन्य देशमा जाने यात्रु तथा सर्वसाधारणहरूका लागि पोखरा दुबई उडान सेवा लाभदायी हुने देखिएको छ। संचालनमा आएको 3 वर्ष बितिसक्दा समेत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्देशीय उडान हुन सकेको थिएन। पोखरा दुबई उडान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुन लागेको दोस्रो व्यावसायिक उडान हो। यसले चीन भारत र भूटानका विभिन्न गन्तव्यमा चार्टर उडान भने हुँदै आएको थियो।
0: कोशी प्रदेशसभा बजेटमाथिको सामान्य छलफल सकिएको छ। आज बसेको प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष 2083-84 वार्षिक बजेटमाथिको सामान्य छलफल सकिएको प्रदेशसभा सचिव सुदर्शन खड्काले जानकारी दिनुभयो। आजको बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङथेपले राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलको लागि प्रस्ताव गर्नुभएको थियो। सभाको अर्को बैठक भोलिका लागि तय गरिएको छ।
1: यसैबीच लुम्बिनी प्रदेश सभाको बैठक पनि भोलि बस्ने भएको छ। आजका लागि तय भएको बैठक भोलि दिउँसो 3 बजे बस्ने गरी स्थगित भएको हो। आजको बैठकमा आगामी आर्थिक वर्ष 2083-84 बजेटमाथिको सैद्धान्तिक छलफल गर्ने कार्यसूची थियो। प्रदेश सरकारले बैठक स्थगन गर्न अनुरोध गरेपछि भोलिका लागि सारिएको प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले थाहा संचार नेटवर्कलाई जानकारी दिनुभयो।
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
13: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
14: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
13: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
14: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
13: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
14: एकपटक दङ्गालीबाट किनेर हेर न।
13: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
15: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
14: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
16: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
17: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सतीको घरमा।
14: प्रोप्राइटर सोमराज रैदास।
18: सम्पर्क फोन नम्बर 0825567775।
14: सम्पर्क नम्बर 98478-26873।
15: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
19: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
20: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दिने क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825-63-509 र मोबाइल 98453-0653।
1: बागलुङको तमान खोला गाउँपालिकाले वर्षौंसम्म बाँझो रहेको 20 रोपनी जमीनमा स्याउ खेती गरी आय आर्जनको बाटो पहिल्याएको छ। गाउँपालिका 4 को गोर्दी बहेली क्षेत्रका बाँझो जमीनमा 1500 जातका विभिन्न स्याउका बिरूवा 7 लाख रूपियाँको लगानीमा रोपी खेती गर्न थालेको हो।
0: साताको पहिलो कारोबार दिन आज नेप्से सामान्य अंकले घटेको छ। अघिल्लो कारोबार दिन अर्थात शुक्रबार सामान्य अंक बढ़ेर बन्द भएको नेप्से आज भने घटेर बन्द भएको हो। आज नेप्से परिसूचक 1.6 4-6 अंक घटेर 2765 को बिन्दुमा झरेको छ। नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। गत शुक्रबार 4,53 करोड़ रूपियाँ बराबरको शेयर खरिद बिक्री भएकोमा आज 4,44,65,20,000 रूपियाँ बराबरको शेयर खरिद बिक्री भएको छ।
1: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। बेलायती प्रधानमन्त्री कीर स्टामरले आफ्नो पद र लेबर पार्टीको नेतृत्व दुवैबाट राजीनामा दिने घोषणा गर्नुभएको छ। आज राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले आफ्नो राजीनामाको घोषणा गर्नुभएको हो। सम्बोधनका क्रममा स्टामरले आफूले पदमा रहँदा गरेका हरेक निर्णयहरू आफूले माया गर्ने देशलाई पहिलो प्राथमिकतामा राखेर गरिएको स्पष्ट पार्नुभएको छ। लेबर पार्टीभित्रबाट बढ़दो दबाव र पार्टीका सांसदहरूको तीव्र असन्तुष्टिपछि स्टामरले यो निर्णय लिनुभएको हो। प्रधानमन्त्री स्टामरले आगामी आम निर्वाचनमा पार्टीको नेतृत्व गर्न आफू उपयुक्त पात्र हो कि होइन भन्ने प्रश्न पार्टीभित्र उठेको र सोही प्रश्नको उत्तरलाई आफूले सद्भावका साथ स्वीकार गर्दै पद त्याग्ने निर्णय गरेको बताउनुभयो।
0: चीनले 10 अमेरिकी कम्पनीमाथि कड़ा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। ती कम्पनी अमेरिकी सेनासँग सम्बन्धित रहेको चीनको जिकिर छ। प्रतिष्ठित चीनिया प्रविधि कम्पनीमाथि अमेरिकाले लगाएको प्रतिबन्धको जवाब स्वरूप बेजिङले यस्तो निर्णय गरेको हो। चीनको वाणिज्य मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा अमेरिकी सरकारले चीनिया कम्पनीहरूलाई तथाकथित चीनिया सैन्य उद्यम सूचीमा समावेश गरेको कदमको प्रतिक्रिया स्वरूप नयाँ निर्यात नियन्त्रण लागू गरिएको जनाएको छ। मन्त्रालयका अनुसार यो निर्णय राष्ट्रिय सुरक्षाको संरक्षणका लागि समेत आवश्यक ठानिएको हो। यस कदमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनिया राष्ट्रपति शी जिनपिङसँगको भेटपछि सम्बन्ध सुधारको प्रयास गरिरहेको एक महिनापछि नयाँ तनाव सिर्जना गरेको छ।
1: नेपाल परिवेशमा अब खेल समाचार।
18: विश्वकप फुटबल विशेष।
21: फिफा विश्वकप फुटबलमा आज समूह जेमा रहेका साबिक विजेता अर्जेन्टिना र अस्ट्रिया भिड्दैछन्। अस्ट्रिया र अर्जेन्टिना बीचको खेल अमेरिकाको टेक्सास स्थित स्टेडियममा नेपाली समयअनुसार राति 10:45 शुरू हुनेछ। विश्वकपको इतिहासमा अर्जेन्टिना र अस्ट्रिया अहिलेसम्म एक आपसमा भिडेका छैनन्। त्यसैले यो खेल यी दुई टोली बीच विश्वकपमा ऐतिहासिक र पहिलो भिडन्त हुनेछ। दुवै टोलीले पहिलो खेलमा जीत हात पारिसकेकाले खेलको नतिजाले नकआउट चरणको यात्रा तय गर्न निर्णायक भूमिका निर्वाह गर्नेछ। पहिलो खेलमा अर्जेन्टिनाले अल्जेरियालाई 3-0 गोल अन्तरले हराएको थियो भने अस्ट्रिया जोर्डन विरूद्ध 3-1 गोलको जीत निकाल्न सफल भएको थियो। यो खेलको विजेताले अन्तिम 32 आफ्नो स्थान लगभग पक्का गर्नेछ। पराजित हुने टोलीका लागि भने अन्तिम खेल थप चुनौतीपूर्ण बन्न सक्ने देखिन्छ। विश्वकपको साबिक विजेता अर्जेन्टिना यसपटक उच्च लयमा देखिएको छ। अल्जेरिया विरूद्धको पहिलो खेलमा ह्याट्रिक पूरा गर्दै आफ्नो 200 अन्तर्राष्ट्रिय खेललाई यादगार बनाएका लियोनल मेस्सी टोलीको मुख्य शक्ति हुन्। अर्जेन्टिनी टोलीमा लाउटारो मार्टिनेज, जुलियन अल्भारेज जस्ता फरवार्ड र एलेक्सिस म्याक एलिस्टर एन्जो फर्नान्डेज जस्ता प्रभावशाली मिडफिल्डर रहेका छन्। आफूले खेलेका पछिल्ला 5 खेलमा जीत हात पारेको अर्जेन्टिना निकै आत्मविश्वासका साथ मैदानमा ओर्लाने पक्का छ। सन् 1998 पछि पहिलो पटक विश्वकपमा छनौट भएको अस्ट्रिया टोली पनि आफ्नो साख जोगाउने अभियानमा रहनेछ। मार्को अर्नाउटो भिचको अनुभव र डेभिड अलावाको नेतृत्वमा रहेको रक्षा पंक्तिले अर्जेन्टिनालाई कड़ा चुनौती दिने अनुमान गरिएको छ। जोर्डन विरूद्धको जीतले टोलीको मनोबल उच्च पारेको छ, तर अर्जेन्टिना जस्तो विश्वस्तरीय टोली विरूद्धको खेल अस्ट्रियाका लागि यो प्रतियोगिताको सबैभन्दा कठिन परीक्षा हुने पक्का छ। भोलि हुने पहिलो खेलमा फ्रान्स र इराक भेट्नेछन्। यी दुई टोली बीचको खेल नेपाली समयअनुसार भोलि बिहान 2:45 शुरू हुनेछ। भोलि नै हुने अन्य खेलमा नर्वेले सेनेगलको सामना गर्दा जोर्डन र अल्जेरिया आमने सामने हुनेछन्।
0: नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणका लागि खेलाड़ी अक्सन आगामी असार 22 जुलाई 6 हुने भएको छ। एनपीएलले सामाजिक सञ्जालमा एक भिडियोको प्रमो सार्वजनिक गर्दै नीति घोषणा गरेको हो। एनपीएलका 8 फ्रेन्चाइज टोलीले खेलाड़ीहरू रिटेन गरिसकेका छन्। रिटेन बाहेक रिलीज गरिएका र प्रतियोगिताका लागि नाम दर्ता गरेका खेलाड़ीहरूबीच बोली लगाइनेछ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: एमाले उपाध्यक्ष पौडेल सुर्खेतबाट पक्राउ, अनुसन्धानका लागि काठमाडौँ ल्याइँदै राहदानी प्रकरणमा विभागका महानिर्देशक सहित 18 जना विरूद्ध भ्रष्टाचार मुद्दा,
0: रासोपा महाधिवेशनको बन्द सत्र स्थगित गरेर प्रतिनिधि कार्ड बाँडिँदै निर्वाचन कार्यतालिका समेत प्रभावित, महाधिवेशन एक दिन लम्बिने,
1: सम्पत्ति शुद्धिकरणको ग्रे लिस्टमा नेपाल कायमै, संस्थागत र प्रणालीगत क्षमताको विकास गर्नुपर्नेमा अर्थविदको सुझाव,
0: बेलायती प्रधानमन्त्री स्टारमरद्वारा राजीनामाको घोषणा, अमेरिकी कम्पनीमाथि चीनको नयाँ प्रतिबन्ध,
1: र विश्वकप फुटबलमा आज अर्जेन्टिनाले अस्ट्रियाको सामना गर्ने, एनपीएल तेस्रो सिजनको अक्सन असार 22 गते हुने।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। कृष्ण र अप्सरा विदा हुन्छौ। नमस्कार।

0: नमस्ते, म राजु लामा। तपाई सुन्दै हुनुहुन्छ तपाईकै आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हार्ट जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर।

0: तर्फ गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-5563-414।
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: गुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड गुराहीदाङ फोन नम्बर 082-5613-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
4: सीता के भयो तिमीलाई, घुम्सेर बसी छौ
5: के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो, बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन, अब त आश्रय मरिसक्यो।
4: के कुरा गर्छ निले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
5: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छौ।
6: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
7: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
6: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा, सम्पर्क मोबाइल 98478-23572।
8: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
9: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू,
10: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
12: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
13: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
14: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
15: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू,
16: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
17: मुटु रोग विशेषज्ञ डाक्टर
18: कृष्ण चन्द्र अधिकारी,
19: सुगर थाइराइड
20: हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
21: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ, सम्पर्क फोन नम्बर 082-5161-683 र सम्पर्क मोबाइल नम्बर 98479-25700।
22: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
23: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
24: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
25: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
26: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
27: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
28: इन्डोस्कोपी सेवा
27: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
29: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
30: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराइदान फोन नम्बर 082-5560-734 र 082-5560-138।
31: एमबीबीएस एमडी न्यूरोसाइकाट्रिक टाउको नशा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
0: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
31: डाक्टरद्वारा दिइने सेवाहरू:
0: टाउको, नसा, मन, यौन तथा दुर्व्यसन सम्बन्धी,
31: टाउको दुख्ने, पोल्ने, सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
0: मन आत्तिने, डराउने, तर्सिने, मन उदास हुने, धेरै शंका लाग्ने, एकान्तमा बस्न मन पराउने, कानमा केही आवाज आए जस्तो महसुस हुने, बारम्बार आत्महत्याको विचार आउने,
31: छारे रोग, वास्तविकता भन्दा बाहिरको कुरा गर्ने, बहकिने, रिसाउने, दोष लगाउने, अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
0: जाँड, रक्सी, चुरोट, गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा।
1: बिरामी जाँच निमिति यही असार 13 गते शनिबार
2: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-2893 र 98-095-12-871।
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: एक हप्तादेखि यो दाँत दुखेको देखिछ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
5: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: डाक्टरद्वारा दिइने सेवाहरू:
0: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
6: बाङ्गा टिङ्गा दाँत मिलाउने,
0: शल्यक्रिया गरेर दाँत निकाल्ने,
6: खाली ठाउँमा दाँत भर्ने,
0: दुखेको दाँतलाई नदुखाई ज्वरैबाट निकालिने,
6: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
0: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-350 र सम्पर्क मोबाइल नम्बर 98-578-43-123।
7: नाक, कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल, घोराही दाङमा।
31: नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
7: अन्य सेवाहरू:
8: हात जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
18: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएम यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
8: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
19: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
0: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-585-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
28: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-008-804, 98-43-008-804, www.pashupatiicare.com।
0: खुसीको खबर।
31: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
0: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-847, 082-595-847।
31: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
0: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गुमा रिमाल, एमबीबीएस, एमएस, र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
31: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
9: वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
10: फेरि अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आरके झा धोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
9: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, डन्डी फोर, दुधी, सेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै
11: बिरामी जाँच निमिति यही असार 13 गते शनिबार
0: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन र
11: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड फोन नम्बर 082-5625-93-78-18-617 र 98-78-35-645।
12: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
13: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
12: अरे केटा, उमेर जोजाङ्गर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
13: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
12: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
13: ल ल काका, गइहाले म।
14: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
15: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
14: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98-498-87-741।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: बीबीसी नेपाली सेवाको साँझ पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि पूर्व मन्त्री विष्णु पौडेल पक्राउ
2: सुर्खेत आउनु भएको छ भने सूचना प्राप्त भएको थियो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पकड़ पुर्जीका आधारमा हामीले आज पक्राउ गरेका छौं।
1: राजधानी विभागका महानिर्देशक सहित विरूद्ध भ्रष्टाचार मुद्दा भोलिबाट बयान।
3: 10,13,04,61,470 रुपियाँ निगो कायम गरी अभियोग दर्ता भएको छ।
1: र अन्तर्राष्ट्रिय प्रसंगमा स्टारमरको राजीनामा सँगै ब्रिटेनको प्रधानमन्त्रीमा एन्डी बर्नमको दावी। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
4: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। ब्रिटेनको नयाँ प्रधानमन्त्री बन्ने अपेक्षा गरिएका एन्डी बर्नमले आफूले सत्तारूढ लेबर पार्टी र सरकारको नेतृत्वको लागि दावेदारी प्रस्तुत गर्ने बताएका छन्। प्रधानमन्त्री कियर स्टारमरको राजीनामापछि उनको यो भनाई आएको हो। स्थानीय चुनावमा कमजोर प्रदर्शन, सरकारसँग जोड़िएका कैयौं काण्ड र नीतिगत परिवर्तनका माझ सर्वेक्षणहरूले स्टारमरको लोकप्रियता इतिहासकै कमजोर बिन्दुमा पुगेको देखाएको थियो। सर कियर स्टारमरले भने, मैले लिएको प्रत्येक निर्णयमा आफूले माया गरेको देशलाई अगाडि राखेको छु। त्यही भएर म लेबर पार्टीको नेताबाट राजीनामा दिँदैछु। मैले आज बिहान आफ्नो निर्णय अवगत गराउन राजासँग कुरा गरे। राजीनामा दिएका ब्रिटेनका प्रधानमन्त्री म्यान्चेस्टरका पूर्व मेयर बर्नम अघिल्लो हप्ताको उपचुनावपछि

0: छैनन्। पोप लियोले सरकारहरू भोकमरी सम्बोधन गर्नुको सट्टा द्वन्द्वलाई चर्काउन लागेको भन्दै अन्तर्राष्ट्रिय सहायताका प्राथमिकताहरू नराम्रोसँग बिथुलिएको बताएका छन्। रोममा विश्व खाद्य कार्यक्रम WFP को मुख्यालयमा लियोले धनी देशहरू राष्ट्रिय सुरक्षामा केन्द्रित भइरहेकाले मानवीय संकट उपेक्षित बनिरहेको बताए। WFP जस्ता सहायता निकायहरूको बजेट कटौती हुँदा उनीहरूले सुडान जस्ता द्वन्द्वग्रस्त क्षेत्रका मानिसहरूलाई पर्याप्त खानेकुरा उपलब्ध गराउन सकिरहेका छैनन्। इरान र संयुक्त राज्य अमेरिका बीच दीर्घकालीन शान्ति स्थापनाको विषयमा यो हप्ता तल्लो तहमा वार्ताहरूले निरन्तरता पाउने अपेक्षा गरिएको छ। आइतबारको वार्तापछि त्यसलाई नेतृत्व गर्ने प्रतिनिधि मण्डलका सदस्यहरू स्विजरल्याण्डबाट फिर्ता भएका छन् वा भइरहेका छन्। कतारको ऊर्जा मन्त्रालयले गैराती 13 जनाको ज्यान जाने गरी एउटा ग्यास प्लान्टमा भएको विस्फोटनले आपूर्तिमा असर नगर्ने बताएको छ। कतारका ऊर्जा मन्त्रीले 66 जना मानिसहरू घाइते भएका उल्लेख गर्दै वातावरणमा कुनै जोखिम नरहेको बताए। मार्चमा इरानी हमलापछि सञ्चालन स्थगित भएको उक्त प्लान्ट पुनः सञ्चालन गर्न कामदारहरू खटिएको समयमा रास लाफान औद्योगिक क्षेत्रमा सो विस्फोट भएको थियो र संयुक्त राष्ट्रसंघले व्यापक रूपमा आलोचित भएको अप्रेलको चुनाव अघि 6 महिनामा बर्माको सेनाले 700 भन्दा बढी मानिसहरूको हत्या गरेको आरोप लगाएको छ। राष्ट्रसंघका अनुसार पीड़ित हवाई हमलामा मारिएका थिए। सेनाले सत्ता हातमा लिएको वर्षौंपछि म्यानमारको जुन्टाले अप्रेलमा निर्वाचन गराएको थियो। उक्त सैन्य कुका नेता मिन ओङ ह्लाइङ अहिले देशका राष्ट्रपति छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। पूर्व उप प्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन्। पौडेललाई आज सुर्खेतबाट नियन्त्रणमा लिइएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख जयराज सापकोटाले बीबीसीलाई जानकारी दिए। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पत्रका आधारमा पक्राउ गरिएको उनको भनाइ छ।
2: सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले 8 गते एउटा पक्राउ पनि जारी गरेको छ विष्णु पौडेलजीको सम्बन्धमा, र उहाँ चाहिँ सुर्खेतमा कुनै कार्यक्रममा आउनु भएको छ भन्ने सूचना प्राप्त भएको थियो। त्यसैको आधारमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पक्राउ पुर्जीका आधारमा हामीले आज पक्राउ गरेका छौँ। काठमाडौँलाई लैजाने तयारी भइरहेको छ।
1: पौडेललाई सुर्खेतको शुभ होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। यस विषयमा थप बुझ्न हामीले सम्पत्ति शुद्धिकरण विभागका प्रवक्तालाई सम्पर्क गरेका थियौं, तर उनले यसबारे आफू अनभिज्ञ रहेको प्रतिक्रिया दिए। अब अर्को विषय, पासपोर्ट छपाई प्रक्रियामा अनियमितता भएको निष्कर्ष निकाल्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 16 जना व्यक्ति तथा 2 कम्पनी विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल लगायतलाई प्रतिवादी बनाएको हो। आयोगका प्रवक्ता सुरेश नेउपानेले 2 जर्मन कम्पनी भेरिडोस र म्यूलबावरलाई ठेक्का प्रदान गर्ने क्रममा सार्वजनिक खरिद ऐन विपरीत कार्य गरेको आरोपमा मुद्दा दायर गरिएको एक विज्ञप्ति मार्फत जनाएका छन्। एक रिपोर्ट। विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार यस प्रकरणमा राहदानी विभागका महानिर्देशक अर्याल सहित 10 जना कर्मचारीलाई प्रतिवादी बनाइएको छ। साथै 2 विदेशी कम्पनी र 4 विदेशी नागरिक पनि प्रतिवादीको सूचीमा छन्। सूचना अधिकारी हितानले भनिन्,
3: भ्रष्टाचार निवारण ऐन 2050 को दफा 8 को उपदफा 1 बमोजिम बिगो कायम गरी ऐनको दफा 8 1 बमोजिम सहित र बिगो बमोजिम जरिवाना हुनलाई माग दाबी लिएको छ। टोटल बिगो 10 अर्ब 13 करोड 4,61,477 रूपियाँ
1: अभियोग दर्ता भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पासपोर्ट छपाईको ठेक्का प्राप्त गरेका जर्मन कम्पनीहरू, तिनका कर्मचारी तथा नेपाली प्रतिनिधि विरूद्ध समेत मुद्दा दायर गरेको हो। ती कम्पनीका नेपाली प्रतिनिधिमा सिद्धार्थ थापा र मनिन्द्र राज मल्ल छन्। प्रतिवादी मध्ये केहीलाई अख्तियारले अनुसन्धानका क्रममा नियन्त्रणमा लिइसकेको छ। मुद्दा दायर गर्ने क्रममा आज 7 जना प्रतिवादीहरूलाई अदालतमा उपस्थित गराइएको सूचना अधिकारी हितानले बताइन्।
3: आज बयान गर्न नसकिने भएको भएर अवेला भएको भएर भोलि उपस्थित गराउने गरी न्यायिक हिरासतमा पठाएका छौँ। अबको प्रक्रिया यी प्रतिवादीहरूलाई बयान गराइन्छ, भोलिबाट बयान कार्य सुरु हुन्छ। पक्राउ नपरेका प्रतिवादीहरूलाई हाजिर गराउने प्रक्रिया सुरु हुन्छ र मुद्दाको सुनवाईमा जान्छ।
1: अनुसन्धानका क्रममा आयोगले पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउबालाई पनि बयानका लागि उपस्थित हुन भनेको थियो। यद्यपि आज दायर भएको मुद्दामा उनलाई प्रतिवादी बनाइएको छैन। राहदानी विभागले गत वर्ष जूनमा जर्मनीको भेरिडोस कम्पनीलाई राहदानीको बुकलेट र म्युलबौर आईडी सर्भिस कम्पनीलाई सफ्टवेयर र तथ्याङ्क व्यवस्थापन प्रणालीको ठेक्का दिएको थियो। पासपोर्ट खरिद प्रकरणमा अनुसन्धान तथा कार्यवाही अघि बढ़ाउन प्रधानमन्त्रीका सल्लाहकारहरूले अख्तियारका पदाधिकारीहरूलाई दबाव दिएका भन्ने विवरणहरू हालै संचार माध्यममा प्रकाशित भएका थिए।

0: अब अर्को प्रसंग गत चैत्र महिनामा मोरङमा पुष्टि भएता बर्ड फ्लूबाट नेपालका झण्डै एक दर्जन जिल्ला प्रभावित भइसकेको अधिकारीहरूले बताएका छन्। उनीहरूको अनुसार काठमाडौँ उपत्यका अहिले बर्ड फ्लूका लागि हटस्पट बनेको छ। यसै सन्दर्भमा हामीले पशु सेवा विभागका महानिर्देशक उमेश दाहाललाई टेलिफोन सम्पर्क गरी शुरूमा बर्ड फ्लू संक्रमणको अहिलेको अवस्था बारे सोधेका छौं।
1: त्यस पछाडि यो महोत्तरी बाह्रमा देखियो, चितवन र नवपरासमा देखिएपछि अहिले पछिल्लो समय चाहिँ काठमाडौँ उपत्यका हट स्पोटकै वास्तवमा एकदमै धेरै आउटब्रेक भएको अवस्थाहरू हो। काठमाडौँ भन्दा बाहिर चाहिँ काभ्रेमा एउटा स्थानमा देखिएको छ, अरूमा चाहिँ अहिले उपत्यका बाहिर चाहिँ करिकरी विशेषहरू अहिले छैनन् र रिपोर्टिङ भएको अवस्थाहरू छैन। यसले गर्दाखेरि बर्फ क्रमिक रूपमा नियन्त्रणमा आएको छ, तर काठमाडौँभित्र चाहिँ हामी अझै केही दिन चाहिँ अझै लाग्ने छ। नमुनाहरू आएका छन्, परीक्षण हुँदैछ। थुप्रै नमुना आउँदाखेरि चाहिँ केही नमुना मात्रै चाहिँ बर्फको यस भाइरस देखिएको हुनाले अब बिस्तारै यो नियन्त्रित अवस्थामा जान्छ कि भन्ने विभागको प्रक्षेप छ।
2: अब जुन 65 सालमा 70-71 सालमा पनि काठमाडौँमा फैलिएको थियो होइन, त्योसँग तुलना गर्दा अहिलेको अवस्था चाहिँ कस्तो हो?
1: 65 सालमा फाटाफुटादेखि 70मा त भरतपुर जिल्लैलाई संकटग्रस्त क्षेत्र घोषणा गरेर ठुलो संख्यामा पक्षीहरू बच्चाले चाहिँ नष्ट गरिएको थियो। अहिले चाहिँ कस्तो छ भने आउटब्रेक भएको छ, छिट्टपुट्टै थुप्रै पालिकाहरूसँग एउटा पालिमा एक दुईवटा ठाउँमा त्यस्तो देखिएको छ। मूलत हेर्ने हो भनेदेखि जंगलहरू जोडिएको अथवा वरिपरिका पालिकाहरूमा अलिकति संक्रमण देखिएको छ, जस्तै चन्द्रगिरी भयो, ताराकेश्वर, गोखा, साँखु, यता गोदावरी होइन, यता चागु नारायण, यी पालिकाहरूमा अलिकति संक्रमण देखिएको छ। हुन त अब भक्तपुर नगरपालिका र ललितपुरको महानगरभित्र पनि एकाधवटा ठाउँमा देखिएको छ। सदर चिजाखानामै चाहिँ भक्तपुर देखियो भनिसकेपछि यसले के बताउँछ भनेदेखि जंगली चराहरूको छेउछाउमा भएका चाहिँ फार्महरू जो जसमा अलिकति जैविक सुरक्षाका विधिहरू अथवा स्वास्थ्यलाई कम हुन्छ त्यो अलिकति फैलिएको देखिन्छ। हाम्रो केही हप्ता पहिले नै कागजमा यो समस्याहरू देखिया छ भन्ने चाहिँ हामीले प्रयोगशालाबाट प्रमाणित गरिसकेको अवस्था हो। तर बिस्तारै यो पूर्वबाट हाम्रो अनुभव पनि करिब करिब 1.5 महिना जति रह्यो झापा मर्ने संसदमा हजुर काठमाडौँ बिस्तारै केसहरू चाहिँ सफाई अथवा क्रम रूपमा कम हुँदै जान्छ भनेर हामी प्रक्षेपण गर्यौँ। अब उपत्यकामा चाहिँ अहिले सरसकै हाम्रो तथ्याङ्क हेर्दा पनि त्यहाँको ठुलो संख्यामा लेयर छ, 80% भन्दा बढी चाहिँ लेयर संक्रमण भएको हुनाले, लेयर्स भनेको त्यो जाने कुरामा संक्रमण भएको हुनाले चाहिँ त्यसको अलिक बढी ध्यान र विशेष गरी चाहिँ यो कागजका क्रेट अन्डा राख्नलाई प्रयोग गरिन्छ। त्यो भन्ने कुरो चाहिँ पुनः प्रयोग गर्न नमिल्ने हुन्छ, तर कतिपय कामहरूले त्यही क्रेट पुनः प्रयोग गरेको अवस्थाहरूमा ले गर्दा पनि किनभने भाइरस त जाँदै अन्जानमा पनि गइरहेको अवस्थाहरू छ।
2: विभागले चाहिँ अहिले त्यसका लागि के कस्ता कार्यहरू गरिराखेको छ?
1: यसको चाहिँ न प्रभावकारी खोप छ संसारमै, न उपचार छ। त्यसले गर्दाखेरि यसबाट एक किसिमको चाहिँ आपतकालीन अवस्था जस्तै हो। त्यसलाई जहाँ देखिन्छ त्यहाँबाट संक्रमण नफैलिस् भने तत्कालै पन्छी र पन्छीले पदार्थ नष्ट गर्नेको विकल्प छैन, त्यो हामीले गरिरहेका छौँ।
2: 3 महिना भयो होइन, कति नष्ट गर्नु परिसकेको छ, कति नोक्सानी भइसक्यो
1: अहिले हेर्नुहोस् रेगुलर देखिरहेको छ। त्यसले गर्दा तथ्याङ्कै हिसाबमा आज भोलि मैले भनेको फरक पर्छ, तर मोटामोटी रूपमा 5.5 लाख कुखुरा नष्ट गरेको अवस्था छ कुखुरा पन्छीहरूमा, र त्यहाँ करिब करिब 10 लाख भन्दा बढी अन्डा नष्ट भइसकेको छ, र त्यहाँ 2.5 लाख किलो भन्दा बढी दाना जो संक्रमण फैलिन सक्छ नि, दाना रह्यो भने मान्छेले फेरि चाहिँ पुनः प्रयोग गर्न सक्ने हो, यी सबै चिजहरू नष्ट गर्नुपर्छ। त्यो लागत मूल्यको 75% क्षतिपूर्ति दिने व्यवस्था छ, राहत दिने व्यवस्था छ अहिले कानुनमा आएर। अब यो चाहिँ बढ्ने क्रममा छ, करिब करिब अहिले 50 करोड भन्दा बढीको प्रत्यक्ष क्षति भइसकेको अवस्थाहरू छ।
2: यसपालिको यो जुन प्रकोपमा चाहिँ मान्छेलाई सरिसकेको घटना त आएको छैन?
1: छैन, मान्छे पुगेर 3-4 वर्ष अगाडि एउटा केस देखिएको थियो, त्यसपछि मान्छेमा देखिएको छैन। यो अब एउटा सुखद पछि हो, तर चाहिँ के भनेदेखि
2: अन्त्यमा महानिर्देशकज्यू यो सामान्य मानिसलाई र व्यवसायीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ?
1: संक्रमण क्षेत्रबाट कुनै पनि पन्छी पन्छीने पदार्थहरू बजारमा जाँदैन, त्यसैले पन्छीने उत्पादनहरू डेकोसँग खान सकिन्छ। यद्यपि हाम्रो राम्ररी पकाएर खाने बानी छ भने मानिसको लागि कुनै पनि सम्भावना रहँदैन भन्ने किसिमको डुक्खाबरको सेवन गर्न म अनुरोध गर्छु भनेदेखि व्यवसायीहरूको हकमा चाहिँ मैले अघि नै भने यो व्यवसाय भनेको वास्तवमा अहिले ठुलो क्षति भएको छ। एउटा भवितव्य नै पन्छी पालन व्यवसायमा देखिएको छ, तर यी व्यवसायलाई जोगाउनको लागि व्यवसाय गर्ने पछि छँदै छ, तर अहिले तत्काल यो सेक्टर जोगाउनको लागि चाहिँ व्यवसायिक इमान्दारीका चाहिँ व्यवसायीहरूले कायम गरिदिनु पर्ने हुन्छ। त्यो संक्रमण भएको ठाउँबाट कुनै पनि पन्छी उत्पादन बेचिदिनु भएन, त्यसमा हामी कडा निगरानी पनि गर्छौँ, करी पनि राखेको छ, आएको छैन मेरो अनुरोध मात्रै हो। त्यो पनि तत्काल यो रोग चाहिँ सबैको समन्वयमा नियन्त्रण गरौँ। व्यवसाय भन्ने कुरो व्यवसायलाई समन्वय गर्नको लागि छँदै छ, बिमाका कार्यक्रमहरू छन्। बर्ड फ्लू बाहेक अरू चाहिँ क्षतिहरूमा बिमाले दिन्छ, र बर्ड फ्लूको क्षतिमा सरकारले क्षतिपूर्ति दिन्छ भने चाहिँ आफ्नो व्यवसाय निर्धक्क साथ अगाडि बढाउन सकिन्छ।
0: उनी थिए पशु सेवा विभागका महानिर्देशक उमेश दाहाल, साथी सञ्जय ढकालसँग कुरा गर्दै। हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। ब्रिटेनमा प्रधानमन्त्री कियर स्टारमरले राजीनामा दिएपछि गत साता उपनिर्वाचनबाट सांसद चुनिएका एन्डी वर्नमले उक्त पदमा दावी गर्ने बताएका छन्। डाउनिङ स्ट्रीट बाहिर पद त्याग गर्ने घोषणा गर्दा स्टारमरले पदमा बहाल हुँदा गरेका सबै निर्णय आफूले माया गर्ने देशलाई अगाडि राखेर गरेको बताएका थिए। बीबीसीका विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
3: डाउनिङ स्ट्रीटमा बोल्दै सर कियरले अर्को आम चुनावमा लेबर दललाई नेतृत्व दिन आफू उपयुक्त अवस्थामा नरहेको भन्दै पद त्याग्ने बारे राजालाई जानकारी गराएको बताएका थिए। स्टारमरले पार्टीबाट नयाँ नेता नछानिन्जेलसम्मका लागि पदमा बहाल रहने पनि बताए। गत साता उपनिर्वाचनबाट सांसद चुनिएका एन्डी बर्नम स्टारमरको उत्तराधिकारी बन्ने ठानिएको छ। सोमबार संसद पदको औपचारिक रूपमा शपथ ग्रहण गर्नु केही घण्टा अघि बर्नमले आफूले पार्टीको नेतृत्व दावी गर्ने बताएका थिए, तर नयाँ प्रधानमन्त्री नियुक्त हुन सेप्टेम्बरको प्रारम्भसम्म कुर्नुपर्ने हुन सक्छ। केयर स्टारमरको सत्ता ढलेपछि विपक्षी कन्जर्भेटिभ पार्टीका नेता केमी बेडनकले लेबर पार्टीलाई गम्भीर हुन आग्रह गर्दै ब्रिटेनले भोगिरहेका संवेदनशील मुद्दाहरूमा ध्यान केन्द्रित गर्न आह्वान गरेकी छन्। उनले तत्कालै सम्बोधन गरिनुपर्ने राष्ट्रिय सुरक्षा चुनौतीको सम्बोधनका लागि सहजै सत्ता हस्तान्तरण गरिनुपर्ने बताइन्। उनले तत्कालै आम चुनावको भने माग गरिनन् जुन दक्षिणपन्थी युके रिफर्म पार्टीले गरिरहेको छ। सन् 2020 सर केयर लेबर पार्टीको नेता चुनिएका थिए र सन् 2024 उनको पार्टीले आम चुनावमा ठूलो जित हासिल गरेपछि उनी प्रधानमन्त्री बनेका थिए, तर उनी इतिहासमै छोटो कार्यकाल सत्ताको नेतृत्व गर्ने लेबर नेताका रूपमा पदबाट बाहिरिँदैछन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौं। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
4: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
5: मध्यपश्चिम टाइम चेक, यति बेला रात्रिको 9 बजेको छ।

राति 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डागेको नमस्कार। दाङका दुई उपमहानगरपालिका खोराई र तुलसीपुरले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेका छन्। तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि चालू आर्थिक वर्षको भन्दा 38 करोड बढ़ी 2,44,00,00,000 95,00,000 रूपियाँको बजेट ल्याएको छ। आगामी आर्थिक वर्ष 2083-84 लागि चालुतर्फ 1,39,60,00,000 अर्थात 56.56 पुँजीगत तर्फ 1,01,38,28,000 अर्थात 42.35 प्रतिशत बजेट र वित्तीय अनुदानतर्फ 4 करोड अर्थात 1.65 प्रतिशत बजेट विनियोजन गरेको उप प्रमुख स्नायी चौधरीले जानकारी दिनुभयो। तुलसीपुर उपमहानगरपालिकाले नगर बस सञ्चालन खर्का छानामुक्त गर्नेदेखि मातृ तथा बाल मृत्यु दर कम गर्ने उद्देश्यले गर्भ जाँच गराउन चाहने महिलालाई हरेक पटक 1 क्यारेट अण्डा उपहार दिनेसम्मका कार्यक्रम तय गरेको छ। तुलसीपुर उपमहानगरपालिकाले आगामी वर्षका लागि विनियोजन गरेको बजेटको स्रोत व्यवस्थापनका लागि आन्तरिक स्रोतबाट 54 करोड स्थानीय तह राजस्व बाँडफाँड सहित मालपोत रजिस्ट्रेशनबाट 24 करोड ठुङ्गा गिट्टी विज्ञापन करबाट 15 लाख आमदामी हुने लक्ष्य लिएको छ। संघीय सरकारले समानीकरण अनुदान 28 करोड 77 लाख, सशर्त अनुदान 37 करोड 23 लाख, समपूरक अनुदान 30 लाख, संघीय विशेष अनुदान 88 लाख र राजस्व बाँडफाँड संघतर्फ 24 करोड 9 लाख 57 हजार, प्रदेश सरकारबाट सशक्त अनुदान 2 करोड 2,50,000, समपूरक अनुदान 1 करोड 50 लाख, विशेष अनुदान 20 लाख, राजस्व बाँडफाँड प्रदेश 2 करोड 41,00,000 86,000, सड़क बोर्डबाट 1 करोड, नगर विकास कोषबाट 2 करोड 10 लाख गरी कुल 2,44,00,00,000 95 आमदामी हुने लक्ष्य राखिएको छ। यता खुराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि 2,37,00,00,000 95,00,000 22,000 रूपियाँको बजेट प्रस्तुत गरेको छ। नगरसभाको 19 अधिवेशनमा उपप्रमुख उमा कुमारी दिसीले सालोतर्फ 1,35,00,00,000 45,45,000 रूपियाँ अर्थात 56.93 प्रतिशत र पुँजीगततर्फ 1,02,00,00,000 49,00,00,000 77,000 रूपियाँ अर्थात 43.07 प्रतिशत बजेट विनियोजन गरिएको जानकारी दिनुभयो। बजेट कार्यान्वयनका लागि आन्तरिक आय खर्चका रजिस्ट्रेशन समेतबाट 74 करोड रूपियाँ संकलन गर्ने लक्ष्य राखिएको छ। संघीय वित्तीय समानीकरण अनुदानबाट 31 करोड 55 लाख रूपियाँ, संघीय राजस्व बाँडफाँडबाट 25 करोड 96,00,000 36,000 रूपियाँ, संघीय रोयल्टी बाँडफाँडबाट 9 लाख रूपियाँ प्राप्त हुने अनुमान गरिएको छ। त्यस्तै संघीय सशक्त अनुदानबाट 76 करोड 77,00,000 22,000 रूपियाँ, संघीय विशेष अनुदानबाट 45 लाख रूपियाँ र संघीय समपूरक अनुदानबाट 30 लाख रूपियाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ। प्रदेश सरकारतर्फ प्रदेश वित्तीय समानीकरण अनुदानबाट 2 करोड 16,00,000 9,000 रूपियाँ, प्रदेश राजस्व बाँडफाँडबाट 2 करोड 89,00,000 31,000 रूपियाँ, प्रदेश सशक्त अनुदानबाट 1 करोड 94,00,000 50,000 रूपियाँ तथा प्रदेश समपूरक अनुदानबाट 1 करोड 50,00,000 रूपियाँ प्राप्त हुने अनुमान गरिएको छ। यी सबै स्रोतबाट प्राप्त हुने रकम अपुग भएपछि बाँकी 20 करोड 12,00,000 74,000 रूपियाँ गत आर्थिक वर्षको बैंक मोस्तादबाट व्यवस्थापन गरिने उपमहानगरपालिकाले जनाएको छ। खुराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि नयाँ कार्यक्रम भन्दा पालिकाले अघि सारेका पुराना कार्यक्रमको निरन्तरतामा जोड़ दिएको छ। जिल्लाका अन्य पालिकाले पनि असारको 10 गते भित्रको समय सीमामै बजेट ल्याउने तयारी गरेका छन्। भूगोलका हिसाबले सबैभन्दा ठूलो राजपुर गाउँपालिकाले पनि असार 10 गते बजेट ल्याउने तयारी गरेको छ। बाल विकासदेखि 12 कक्षासम्म निशुल्क शिक्षा लागू गरेको राजपुरले शिक्षा, कृषि, खानेपानी र स्वास्थ्यलाई प्राथमिकता दिएर बजेटको तयारी गरेको जनाएको छ।
र घोराही पुमा नगरपालिकाले पछिल्लो 9 वर्षमा 198 किलोमिटर सड़क कालो पत्र गरेको छ। नगर प्रमुख नरलाल चौधरीका अनुसार पछिल्लो 9 वर्षमा 458 किलोमिटर सड़क स्तर उन्नति र ग्राभेल 280 किलोमिटर नयाँ सड़क निर्माण र 68.3 किलोमिटर सड़क मर्मत सम्पन्न भएको छ। नगरका सबै वडालाई केन्द्रसँग जोड्ने 207 कलभर्ट र 5 झुलिङ्गे पुल निर्माण गरिएका उहाँले बताउनुभयो। शहरी सौन्दर्यीकरण र सरसफाईका लागि 900 किलोमिटर थल निर्माण तथा एउटा व्यवस्थित स्यानेटरी ल्याण्डफिल साइट सञ्चालनमा ल्याइएको छ। नदी नियन्त्रणका लागि 20.9 किलोमिटर क्षेत्रमा तटबन्ड निर्माण गरी बाढ़ी र कटानका जोखिम कम गरिएको छ। खानेपानी र सिंचाईमा आत्मनिर्भरता, नगरवासीलाई स्वच्छ खानेपानी पुर्याउने उद्देश्यका साथ 108 कुवा र 77 डिप बोर्डिङ निर्माण गरी हाल 92% घरमा स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गरिएको नगर प्रमुख चौधरीले बताउनुभयो। कृषि क्षेत्रलाई लक्षित गरी 43 कृत्रिम जलाशय निर्माण गरिएका छन्, जसबाट 738 हेक्टर जमिनमा सिंचाई सुविधा विस्तार भएको उहाँको भनाइ छ। ऊर्जा क्षेत्रमा 87 किलोमिटर प्रसारण लाइन विस्तार र 7 सौर्य ऊर्जा प्लान्ट स्थापना गरिएको छ। हौस्त अलीलाई राति 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा समाचारका साथ हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु, बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: साइकल चढेर
1: के गर्ने बाबु,
5: छोराले साइकल
1: साइकल भनेर हैरान पारेको छ।
5: न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने,
1: फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाग,
8: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98478727977
9: र 98578336689।

0: तीन महीना को 125 एमबीपीएस इंटरनेट जो 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट वायनेट अब सबै कनेक्टेड।
1: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ गुराईको दिव्य फार्मेसीमा।
2: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार,
3: डाक्टरद्वारा दिइने सेवाहरू, पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार,
4: बिना टाका प्रभावकारी उपचार,
2: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श,
4: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ,
2: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरन्तै डिस्चार्ज,
4: नोट फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ।
5: बिरामी जाँच निमित्त यही असार 12 गते शुक्रबार
6: दिव्य फार्मेसी कुराई 15 सड़क विभाग रोड, सम्पर्क फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-28913, 98-478-26163 र 98-095-12871।
7: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-568-509 र मोबाइल 98-453-0653-23।
8: दिनेश सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि।
9: बिमा गराउन जाँदैछु।
8: बिमा किन गर्नु पर्यो सर? बिमा
9: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
8: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
9: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ। बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ।
8: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
10: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने, सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने, अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
8: क्षति भई बिमा दावी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
9: दावी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दावी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दावी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
8: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिएन। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु।
11: नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 सम्पर्क गर्नुहुन अनुरोध छ।

0: छोरी यहाँ दिन दिनै बढिरहेछ, कसैलाई केही मतलबै छैन।
1: स्वर्गद्वारी चलचित्र मन्दिर घोराही दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र आइएम जित बहादुर।
2: जित बहादुर
3: कोही भी रिश्ता जब नया होता है ना, एक्साइटिंग होता है, क्योंकि वो नया होता है।
1: साथै स्वर्गद्वारी चलचित्र मन्दिर घोराही दाङमै भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र ककटेल
3: टू।
1: एक पटक अवश्य हेर्नुहोस्।

0: ഞാൻ ഇതാ ദുഃഖിയോ.
1: बसी राख औषधि गर्न जानु भनेको मान्ने हैन.
0: अस्ति भक्कर त औषधि गरेको 20 को 19 भएको हैन.
1: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ.
0: आफूले यहाँ दुखेर मर्नु भइसक्यो. तिमी भन न कहाँ जाउँ म.
1: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न अनि चाँडै निको हुन्छ.
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक.
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक.
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ.
5: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटिरा आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो गब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्.
6: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराईदाङ.
3: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
6: 98-41-68-46-46.
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्. सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश.
7: मध्य पश्चिम टाइम चेक. यति बेला रात्रिको 10 बजेको छ.

राति 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डागीको नमस्कार। दाङको लमै नगरपालिकाले विद्यार्थीलाई 4 दिन गर्मी बिदा दिएको छ। अत्याधिक गर्मी बढ़ेका कारण नगरपालिकाले असार 9 गतेदेखि 12 गतेसम्म 4 दिन गर्मी बिदा दिएको हो। नगर शिक्षा समितिको असार 5 गते बसेको बैठकले गरेको निर्णय अनुसार विद्यार्थीका लागि गर्मी बिदा दिने निर्णय गरिएको जनाएको छ। बढ़दो गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेको हुँदा बर्खे विदाबाट कटी गर्ने गरी 4 दिन विदा दिने निर्णय गरेको नगरपालिकाले सुनाएको छ। खोराहे मापन केन्द्रको भन्दा अधिक गर्मी लमै क्षेत्रमा हुने गर्दछ। रोल्पामा बस दुर्घटना हुँदा 17 जना यात्रु घाइते भएका छन्। माडी गाउँपालिका दुई खोला बाङ स्थित खोराही थबाङ सहित मार्गमा आज दिउँसो करिब 12:30 बजे थबाङबाट खोराईतर्फ आउँदै गरेको रा 1X1301 नम्बरको बस उकालोमा 81 ब्रेक फेल भई अनियन्त्रित भएर सड़कमा पल्टिएको प्रहरले सुनाएको छ। दुर्घटनामा चालक सहित 29 जना सवार रहेकोमा 12 जना सकुशल रहेका छन् भने 17 जना घाइते भएका छन्। घाइतेहरूको माडी दुई खर्तिकाउ स्थित स्मृति अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको छ। बस चालक रोल्पा थबाङ गाउँपालिका 3 मिरुलका 32 वर्षीय सन्तोष कामीलाई प्रहरले नियन्त्रणमा लिएको छ। घटनापछि सड़क अवरूद्ध नभएको र सवारी आगमन नियमित रूपमा सञ्चालन भइरहेको प्रहरले सुनाएको छ। पासपोर्ट खरिद प्रकरणमा भ्रष्टाचार भएको निष्कर्ष सहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायरको प्रक्रिया अघि बढ़ाएको छ। अहिले विशेष अदालतमा अख्तियारको टोली मुद्दाको फाइल सहित पुगेको छ। विशेष अदालत परिसरमा सुरक्षा व्यवस्था कड़ा बनाइएको छ। राहदानी विभाग महानिर्देशक तीर्थराज अर्याल सहित 16 जना व्यक्ति र 2 कम्पनीलाई प्रतिवादी बनाएर अख्तियारले मुद्दा दायर गर्न लागेको हो। विशेष अदालतको सूचना अधिकारी पार्वती हितानीका अनुसार अख्तियारले 10,13,04,61,477 रूपियाँ बिगो दावी गरेको छ। अख्तियारी महानिर्देशक अर्याल, निर्देशक सुनिल केसी, लेखा अधिकृत तुलसी आचार्य, निर्देशक शत्रुधन शर्मा पोखरेल र रविन्द्र राज भण्डारी, उपसचिवहरू राजा राम दाहाल, तेज प्रसाद भुर्तेल, पुष्कर नेपाल, अधिकृत सुमेश थापा, आईटी अधिकृत विपिन प्रसाई, नेपाली सहजकर्ता सिद्धार्थ थापा र मनेन्द्र राज मल्ल लगायत 16 जना व्यक्ति विरूद्ध मुद्दा दायर भएको छ। त्यस्तै 2 कम्पनीलाई पनि यो मुद्दामा अख्तियारले प्रतिवादी बनाएको हो। प्रतिवादी मध्ये 10 जना कर्मचारी छन्। मुद्दा दर्ता हुने प्रक्रियामा छ। राहदानी छपाईमा भएको अनियमितताको विषयमा सोधपूछ गर्नका लागि तत्कालीन परराष्ट्र मन्त्री आरजू राणा देवाललाई पनि अख्तियारले बोलाएको थियो, तर मुद्दा अभियोगमा उनलाई प्रतिवादी भने बनाइएको छैन। त्यस्तै पूर्व परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ठसँग पनि अख्तियारले बयान लिएको थियो। र दाङको घुराहीमा लुम्बिनी प्रदेश स्तरीय आईटीएफ टेकान्दो प्रतियोगिता 2083 शुरू भएको छ। प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजनामा खोराही उपमहानगरपालिका 15 स्थित दरबार स्केट पार्कमा आजदेखि प्रतियोगिता शुरू भएको हो। प्रतियोगिताको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यूपानेले आईटीएफ टेकान्दो खेल शारीरिक तथा मानसिक स्वास्थ्य आत्मसुरक्षा र व्यक्तित्व विकाससँग प्रत्यक्ष रूपमा छोडिएको बताउनुभयो। खेलाड़ीले आफ्नो क्षमता विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रदेशको नाम चिनाउने लक्ष्यसहित अघि बढ़ेको भए पनि पर्याप्त बजेट नभएको बताउनुभयो। खेलकुद क्षेत्रको समग्र विकासका लागि प्रदेश सरकारले थोरै भए पनि बजेट विनियोजन गर्दै आएको र त्यहीबाट प्रदेशका विभिन्न जिल्लामा खेलकुदका गतिविधि भइरहेको भन्दै मन्त्री न्यूपानेले यसले खेलकुदका गतिविधिलाई चलायमानसँगै खेलाड़ी क्षमता र आत्मविश्वास बढ़ाउने काम गरिरहेको बताउनुभयो। कार्यक्रममा प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव तिरन्दास गौतमले आईटीएफ टेकान्डो मार्शल आर्टको लोकप्रिय विधिका रूपमा स्थापित हुँदै आएको भन्दै प्रतियोगिताले खेलाड़ीको क्षमता अभिवृद्धि, खेलको विकास तथा राष्ट्रिय स्तरको दक्ष र उत्कृष्ट खेलाड़ी उत्पादनमा महत्वपूर्ण
योगदान पुर्याउने बताउनुभयो। लुम्बिनी प्रदेश आईटीएफ तेकान्दो संघका अध्यक्ष रितमान कामु मगरले प्रदेश स्तरमा आईटीएफ तेकान्दोको विकास, खेलाड़ीको प्रतिभा पहिचान तथा खेल गतिविधिलाई सशक्त बनाउन सहयोग गर्ने बताउनुभयो। दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा महिला तथा पुरूष दुवैतर्फ विभिन्न तौल समूहमा स्पारिङ र प्लान विधिका प्रतियोगिता समावेश गरिएको छ। प्रतियोगिता महिलातर्फ 40-45, 45-50, 50-55, 55-60 तथा 60 केजी माथिका तौल समूहमा प्रतियोगिता हुनेछ भने पुरूषतर्फ 45-50, 50-55, 55-60, 60-65 तथा 65 केजी माथिका तौल समूह निर्धारण गरिएको छ। साथै रेड बेल्ट, ब्लू बेल्ट र ब्ल्याक बेल्ट प्रथम डानका खेलाड़ी बीच प्रतिस्पर्धा हुनेछ। हौसलीलाई राति 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। यी हाइलाइट सँगै आजका लागि हाम्रा दिवा तथा रात्रिकालीन प्रसारण सेवा यही पूरा हुन्छ। हामीलाई दिनभर सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोताहरूलाई धेरै धन्यवाद। भोलि बिहान 5 बजेको समयसँगै फेरि हामी आउने नै छौं। त्यतिन्जेलसम्मका लागि रेडियो मध्यपश्चिम परिया लागि दिनुहोस्। नमस्कार, शुभरात्री।

प्रभात दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरुको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौं।

नमस्कार, दाङ सूचना तथा संचार सहकारी संस्था द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जमा तपाईहरु अब सुन्दै हुनुहुन्छ कार्यक्रम जीवन विज्ञान।

जीवन विज्ञान प्रतिष्ठान चाबहिल काठमाडौँबाट उत्पादित कार्यक्रम जीवन विज्ञान, जसबाट मानवलाई जीवन जिउने कला, सकारात्मक सोच, मानव जीवन का हरेक समस्यालाई कसरी समाधान गर्न सकिन्छ, हामी भित्र बीजको रूपमा रहेको सम्भावनालाई चिरेर कसरी उजागर गर्न सकिन्छ, साथै सम्पूर्ण मानवमा सकारात्मक विचार प्रदान गर्ने उद्देश्यले तयार पारिएको कार्यक्रम जीवन विज्ञान, जसका प्रस्तोताहरू हुनुहुन्छ श्रदय गुरूदेव रमेश नेपाल र श्रदय गुरूदेव एलपी भानु शर्मा।

0: श्रीमद् भगवत गीता को पहिलो सन्देश त्यसको पृष्ठभूमिले देखाउँछ। यो कुनै आश्रममा, गुरुकुलमा, विश्वविद्यालयमा दिएको सन्देश होइन, यो कुनै मन्दिरमा दिएको सन्देश होइन, यो युद्ध भूमिमा सिधै गुरु र शिष्यको बीचमा, शिष्य जो योद्धा थिए, गुरु जो सारथी थिए, यी दुईको बीचमा भएको वार्तालाप हो, दोहोरो कुराकानी हो। यो कुनै ज्ञानको भण्डार त्यसरी पनि होइन, किनभने यो सिधा प्रत्यक्ष कुराकानी हो, डायलग हो यो। र कस्तो युद्धको मैदान, जहाँ युद्धको दावानल चलिसकेको छ, जहाँ अब रगतको आहाल बनिसकेको छ, जहाँ जीवनमा न सिद्धान्त काम लाग्छ, न शास्त्र काम लाग्छ, न अर्थी काम लाग्छ, न उपदेश काम लाग्छ, जीवनको अन्तिम ज्ञान बाहेक जहाँ केही पनि काम लाग्दैन, त्यस्तो ठाउँमा श्रीमद् भगवद् गीता जन्मिएको छ। त्यसकारणले पनि श्रीमद् भगवद् गीताको सन्देश विश्वका अरू साहित्यहरूको सन्देश भन्दा फरक छ, भिन्न छ, पृथक छ। र एकपछि अर्को गर्दै हामी हेर्दै गयौं कि श्रीमद् भगवद् गीतामा के छ, हामी आश्चर्यचकित पर्न थाल्छौं। त्यति छोटो समयमा, त्यति छोटा पानाहरूमा, श्लोकहरूमा, सूत्रहरूमा जीवनको सर्वाधिक महत्वपूर्ण सन्देशलाई दिन सकिन्छ भन्ने एउटा सर्वोच्च नमूना हो भगवद् गीता। त्यसकारणले आज संसारमा जुनसुकै व्यक्ति होस्, आफ्नो प्रतिभाको शिखरमा पुग्यो भने, चाहे त्यो क्रिकेटर होस्, चाहे फुटबलर होस्, चाहे संगीतज्ञ होस्, चाहे दार्शनिक होस्, चाहे वैज्ञानिक होस्, चाहे राजनीतिज्ञ होस्, चाहे निबन्धकार होस्, चाहे कथाकार होस्, जेसुकै विधाको होस्, चाहे व्यापारी होस्, आफ्नो प्रतिभाको शिखरमा पुग्यो भने उसले भगवद् गीताको आवश्यकता जीवनमा अनुभव गर्न थाल्छ र भगवद् गीता पढ्छ पढ्छ। आज कोही यस्तो व्यक्ति भेट्नुहुन्न, गरिमावान व्यक्ति, जसले भगवद् गीता नपढेको होस्। आम मान्छेले त नपढ्न सक्छन्, तर जीवनको शिखर जसले देख्यो, जीवनको उचाइ जसले देख्यो, ती व्यक्तिहरूबाट भगवान श्रीकृष्णका यी अमृत वचनहरू लुकेका छैनन्। र जीवनमा जब सबै कुरा भयो र पनि केही बाँकी रह्यो, त्यो बाँकी के हो, त्यो शेष के हो, त्यसलाई देखाउने र आफ्नो हृदय कसरी भरिन्छ त्यो बुझाउने साहित्य हो भगवद् गीता। भगवद् गीताको पहिलो श्लोक नै दृष्टिहीन धृतराष्ट्रको प्रश्नबाट जन्मिन्छ, र धृतराष्ट्र केवल एकपटक आउँछन् भगवद् गीतामा, सञ्जय त बार बार आउँछन्, सञ्जयलाई प्रश्न गर्दैछन्। र श्लोकका प्राथमिक शब्दहरू छन् धर्म क्षेत्रे कुरु क्षेत्रे, यहीबाट स्पष्ट देखिन्छ कि यो विपुलतम साहित्य बन्नेवाला छ, यो जीवनको महाज्ञान बन्नेवाला छ। यो कुरा यो पहिलो श्लोकको दुईटा शब्दबाटै स्पष्ट हुन्छ, किनभने धृतराष्ट्रले त्यसो त आँखा थिएनन्, बाहिरका आँखा मात्रै होइन, भित्रका आँखा पनि बन्द थिए। बाहिरका आँखा बन्द भएर त केही बिग्रिँदैन, धेरै कुरो केही बिग्रिँदैन, भित्रका आँखा बन्द भए पनि सबै कुरो बिग्रिन्छ। र पनि त्यति आँखा बन्द हुने व्यक्तिको पनि प्रश्नमा गरिमा छ, उनले के सोधे, धर्म क्षेत्रे कुरु क्षेत्रे, दुईटा क्षेत्र हुन्छन्, एउटा धर्म क्षेत्र हुन्छ, अर्को कुरु क्षेत्र हुन्छ। धर्म क्षेत्र भनेको म भित्रको त्यो शान्त केन्द्र हृदयको, जहाँ धर्म जन्मिन्छ, त्यहाँ धर्म मौलिक रूपमा जन्मिरहेको हुन्छ नित्य निरन्तर, धर्म खोज्न कहीँ बाहिर जानु पर्दैन। हृदयको शान्त क्षेत्रमा, त्यो बोधको केन्द्रमा धर्म जन्मिरहेको हुन्छ, त्यसलाई धर्म क्षेत्र भनिन्छ। मनुष्यभित्र दुईटै क्षेत्र छन्, त्यो शान्त क्षेत्र जहाँ धर्म जन्मिन्छ, आनन्द जन्मिन्छ, जहाँ शान्ति जन्मिन्छ, जहाँ करुणा जन्मिन्छ, जहाँ प्रेम जन्मिन्छ, जहाँ सद्भाव जन्मिन्छ, त्यो क्षेत्र त छ। सँगसँगै दोस्रो शब्दमै धृतराष्ट्र भन्छन् कुरु क्षेत्रे, अर्को एउटा क्षेत्र पनि छ मान्छेभित्र, कुरु यानि कर्म, कामको क्षेत्र पनि छ। एउटा म भित्र धर्म क्षेत्र छ, जुनलाई हामी जीवन विज्ञानमा, बोध विज्ञान र लय विज्ञानमा अनुसन्धान गर्छौं र फेला पार्छौं, र अर्को एउटा क्षेत्र पनि छ, कुरु क्षेत्र, कर्मको क्षेत्र छ। कर्मको क्षेत्र पनि मनुष्यभित्र छ, जहाँ विचार बन्छन्, भावहरू बन्छन्, जहाँ इन्द्रियहरू छन्, जहाँ मनहरू छन्, जहाँ इच्छा वासना आकांक्षाहरू छन्, जहाँ क्रोध जन्मिन्छ, जहाँ ईर्ष्या जन्मिन्छ, त्यो क्षेत्र पनि छ, त्यो कुरु क्षेत्र हो। धर्म क्षेत्रमा केही पनि जन्मिन्न, त्यो शांत छ, त्यहाँ स्तब्धता छ, त्यहाँ त्यहाँ मौन छ, त्यहाँ नित्य निरन्तर भगवान कृष्णको बाँसुरी बजिरहेको छ धर्मक्षेत्रमा। सो अहिले पनि आफूभित्र गएर सुन्न सकिन्छ, अहिले पनि आफ्नो हृदयको धर्मक्षेत्रमा कोही प्रवेश गर्यो भने अहिले यस घडी यसै घडी पनि त्यो बाँसुरी भगवान कृष्ण कुनै दिन आजभन्दा 5200 वर्ष पहिले वृन्दावनमा बाँसुरी बजाउनु भयो होइन, भगवान श्री कृष्ण अहिले यस घडी बाँसुरी बजाइराख्नु भएको छ कहाँ, म भित्रको धर्म क्षेत्रमा। तर मनुष्य कस्तो भएको छ भने कुरुक्षेत्र बाहेक उसको ध्यानै राख्दैन कहीँ पनि अन्यत्र, र कुरुक्षेत्रले धर्म क्षेत्रलाई लुकाएको छ, धर्म क्षेत्र भित्र छ, त्यो हृदयको गुफामा छ धर्म क्षेत्र, हृदयको भित्र छ त्यो, करिब करिब मन्दिरको गर्भगृह हो त्यो, मन्दिरको बाहिरबाट देखिने न छत हो, न मन्दिरका भित्ताहरू हो, न मूर्ति हो, केही पनि होइन, त्यो त्यहाँभन्दा पनि भित्र लुकेको छ त्यो धर्म क्षेत्र। धृतराष्ट्र पहिलो शब्दमै मनुष्यलाई पुग्ने अन्तिम कुरा बताइदिन्छन्। त्यसकारणले कहिले काहीँ मलाई आश्चर्य लाग्छ कि त्यो युग थियो जहाँ धर्मको कुरा हुन्थ्यो र दृष्टिहीन व्यक्ति पनि आफ्नो जीवनको यस्तो गहिराईमा पसेर कुरा गर्न सक्थे। पक्का पनि धृतराष्ट्रले आफ्नो गहिराई देखेका थिए र त्यो गहिराईबाट कुरा गर्छन्। पहिलो अध्याय यहाँबाट प्रारम्भ हुन्छ र बुझ्ने व्यक्तिको लागि दुईटा शब्द काफी छन्। अगाडिको गीता नभने पनि हुन्छ, चाहिँदै चाहिँदैन, बुझेन भने पुरै गीता सुनाए पनि केही हुँदैन, जिन्दगीभर सुने पनि केही हुँदैन, पाठ गरे पनि केही हुँदैन, जतिपटक सुगा रटान लगाए पनि केही हुँदैन, बुझ्ने पनि दुईटा शब्दमा श्रीमद् भगवद् गीता सकिन्छ। त्यसकारणले श्रीमद् भगवद् गीता दृष्टिहीनले पनि अनुभव गर्न सक्छ, त्यहाँ कुनै सञ्जय जस्तो दूरदृष्टिवाला व्यक्ति चाहिँदैन, धृतराष्ट्र पनि काफी छन्। र जीवन कस्तो छ भने यहाँ म जस्तो अवस्थामा छु त्यहीबाट सिधै धर्ममा हाम फाल्न सक्छु, धर्मको क्षेत्रमा हाम फाल्न, धर्मको क्षेत्रमा कदमहरू चाल्नको लागि कुनै मेरो अर्को लोकमा पुग्नुपर्ने, अर्को अर्को स्थानमा पुग्नुपर्ने, कुनै अर्को मन्दिरमा जानुपर्ने, कुनै अर्को तीर्थ खोज्नुपर्ने केही पनि हुँदैन। धृतराष्ट्र जस्तो व्यक्तिले पनि धर्म क्षेत्रको अनुभूति गरे भने हामी प्रत्येकले गर्न सक्छौँ, त्यो खुबी हामीमा छ। कथा अगाडि बढ्छ, संक्षेपमा म यहाँलाई बताउँदै जान्छु कथा कसरी अगाडि बढ्छ। एउटा बिन्दु आउँछ जब अर्जुनले भगवान श्रीकृष्णलाई भन्छन् कि हे माधव, हे केशव, अब युद्धको बेला भयो, शङ्ख घोष भइसक्यो, युद्धको दावानल प्रारम्भ भइसक्यो, अब सबले आफ्ना आफ्ना शस्त्र अस्त्र उठाउन थाले, कम्मर कसे, आफ्नो बाहुबलको परीक्षण गर्न थाले। यो बेलामा सबैभन्दा उपयुक्त हुन्छ कि मलाई मेरो रथ चाहिँ हजुरले दुवै पक्षका कौरव र पाण्डवका पक्ष दुवै देखिने गरी बीचमा लगेर रथ राखिदिनुहोस्।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
3: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहार हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: ठिक तथा झुट्न मिल्ने नक्कले दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि, फोन 082562707।
5: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सङ्गाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: किराले खाएको दाँत निकाल्ने, शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
7: खाली ठाउँमा दाँत राख्ने,
6: दाँतको जरीदेखि उपचार गर्ने,
7: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुखभित्रको सबै रोगको उपचार सेवा।
6: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
8: सम्पर्क डाइनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
5: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
9: खुशीको खबर।
10: एसी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रचना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 लागि सीटीभीटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
11: हाम्रा विशेषताहरू:
12: आधुनिक प्रयोगशाला,
11: अत्याधुनिक सर्वेक्षण उपकरण,
12: अनुभवी प्रशिक्षक,
11: व्यवहारिक तथा परियोजना आधारित सिकाई,
12: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
11: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सडक, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
12: सीमित जीत तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
11: आजै रजेना टेक्निकल कलेज घोराई 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
10: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावि रजेना टेक्निकल कलेज घोराई 18 रजेना दाङ।
11: सम्पर्क फोन नम्बर 082-560-204,
10: सम्पर्क मोबाइल नम्बर 98-578-30-672 र 98-99-64-848।
13: रजेना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, सिभिल जनशक्ति र सफल भविष्यको आधार।

0: अटगुरी का बेस्ट प्रोडक्ट कोकोनट सोकोनट भिटा मिल्क बटर पैच क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा जो हो हम चॉइस कोको को डाइजेस्टिव कुकी है नाइस
0: अटगुरी
2: र अध्याय एकमै भगवान श्री कृष्णले केवल एक पटक बोल्नुहुन्छ के भन्नुहुन्छ अर्जुन पहिले रथ लैजानुहुन्छ दुईटै पक्षको बीचमा कौरव र पाण्डव पक्षको बीचमा अनि भन्नुहुन्छ हेर अर्जुन दुवै पक्षलाई हेर बस यति नै अब यो भगवान श्री कृष्णले पहिलो पटक बोल्नुभयो भने यो पनि अन्तिम सत्य हो वास्तवमा बुद्धिमान व्यक्तिको लागि भगवान कृष्ण एक पटक बोले पुग्छ बार बार दुःख दिनु पर्ने जरुरी छैन जगद्गुरुलाई किन दुःख दिने बार बार एकपटक बोलेपछि सकियो त जगत गुरुले त्यो त अन्तिम वाक्य होला भगवान के भन्नुहुन्छ तिमी भित्र कौरव पनि छ पाण्डव पनि छ ध्यान देऊ तिमी न कौरवको पक्ष लिए न पाण्डवको पक्ष लिए बीचमा बसेर तटस्थ बनेर साक्षी बनेर हेर त के देखिन्छ हामीलाई साक्षी बन्न आउँदैन राम्रा विचारहरू आए भने ती राम्रा विचारको पछाडि दौडिन्छौ नराम्रा विचारहरू आए भने नराम्रा विचारलाई भाग्छौ नराम्रा विचारबाट हामी भाग्छौ र नराम्रा विचार हाम्रो पछाडि दौडिन्छन् हामी राम्रा विचारको पछाडि दौडिन्छौ र यो दौड जिन्दगीभर चलिरहन्छ नराम्रा विचारबाट भाग्ने राम्रा विचारको पछि लाग्ने व्यक्ति पनि दौडमा सम्मिलित छ यो व्यक्ति पनि धार्मिक व्यक्ति होइन भगवान कृष्णको प्रस्ताव अनुसार यो धार्मिक व्यक्ति होइन भगवान कृष्ण भन्नुहुन्छ कि हेर तिमीभित्र धर्म क्षेत्रमा न पाप छ न पुण्य छ न सफलता छ न असफलता छ न जन्म छ न मृत्यु छ त्यस्तो तिमीभित्र धर्म क्षेत्र छ त्यहाँ हेर अर्जुन तिमी बीचमा बसेर निरीक्षण गर दुवैतिर अब र जब अर्जुनले हेर्दछन् कि यता मरे पनि आफ्ना उता मरे पनि आफ्ना अर्जुनलाई त्यो साक्षीको दृष्टि प्राप्त भएको थिएन अर्जुन त्यतिखेरको समयको सबैभन्दा महत्वपूर्ण सर्वोत्कृष्ट विश्वविद्यालयका दीक्षित थिए उनी द्रोणाचार्यको गुरूकुलबाट दीक्षा प्राप्त गरेका थिए तर बाहिरको दीक्षाले केही पनि हुँदैन अर्जुन धृतराष्ट्रभन्दा कमजोर छन् भन्ने पहिलो अध्यायले नै देखाउँछ बाहिरको आँखा खुलेर केही पनि हुँदैन बाहिरको ज्ञानले केही पनि हुँदैन बाहिरको अध्ययनले केही पनि हुँदैन किनभने अर्जुनले जब देखे कि मैले मारे भने पनि मेरो आफ्नै मान्छे मार्ने रहेछु भने अब मेरो यो युद्धको कुनै पनि अर्थ भएन केशव मेरो त हात खुट्टा काप्न थाले भनेर भन्छन् अर्जुन र अर्जुन भन्छन् कि यो युद्धमा हुमिनु भन्दा त भगवान म यो युद्धबाट बचेर ध्यान गर्न किन नजाऊ मठ मन्दिरतिर किन नजाऊ प्रत्येक भगौडालाई यस्तो लाग्छ कि यो जीवनको झन्झटलाई छोडेर यसो मन्दिर सन्दिर धर्म सर्म गरे पनि केही काम लाग्ला नि जस्तो लाग्छ यो त्यही कुबुद्धिबाट जन्मिने हो कुनै बुद्धिको परिभाषा होइन यो जीवनको झन्झटबाट भागेर धर्म क्षेत्रमा कोही पनि पुग्न सक्दैन जीवनका समस्यालाई आँखामा आँखा हेरेर जबसम्म समाधान गर्ने क्षमता आँट हिम्मत व्यक्तिमा जन्मिँदैन तबसम्म धर्म क्षेत्रको कहिले पनि अनुभव हुँदैन किनभने जीवनबाट भागेर धर्ममा पुग्ने होइन धर्म कुनै यस्तो होइन कि म भागेर कहीँ गएर लुकौं त्यस्तो कुनै स्थान होइन धर्म त्यस्तो कुनै विशेष गुरु होइन धर्म त्यस्तो कुनै विशेष सम्प्रदाय होइन धर्म कि म यो सम्प्रदाय छोडेर अर्को सम्प्रदायमा लागू युद्धको सम्प्रदाय छोडेर शान्तिको सम्प्रदायमा लागू र म धार्मिक भइहालौं त्यस्तो कहीँ पनि हुँदैन संसारमा जीवनमा युद्धबाट बच्ने कुनै उपाय नै छैन युद्ध त घर घरमा भइरहेछ घर पनि धेरै पर हो मेरै मनमा युद्ध भइरहेछ एउटा मनले भन्छ यो खा अर्कोले भन्छ नखा महाभारतको युद्ध सुरु भइहाल्यो नि एउटा मनले भन्छ यससँग विवाह गर अर्कोले भन्छ यससँग त पटक्कै नगर अर्की खोज अर्को खोज युद्ध सुरु भइसक्यो एउटाले भन्छ आज म एक घण्टा व्यायाम गर्छु एक घण्टा योगाभ्यास गर्छु अर्कोले भन्छ हतार के छ बल्ल त 18 वर्षको हुँदैछु 78 वर्ष त हुन दियो अनि सुरु गरौंला त्यहाँ धर्म क्षेत्र कुरुक्षेत्र सुरु भइसक्यो धर्म युद्ध सुरु भइसक्यो अब र अर्जुनलाई भगवान कृष्णले केही पनि भन्नुहुन्न अर्जुनले आफ्नो दुखेसो पोख्छन् अध्याय दुई जब प्रारम्भ हुन्छ त्यसपछि बल्ल भगवानले कान थापेर अर्जुनको कुरा सुन्नुहुन्छ त्यसपछि भगवान श्रीकृष्ण गुरुको भूमिकाबाट तल झर्नुहुन्छ र एउटा मनोवैज्ञानिक परामर्शदाता साइकोलोजिकल काउन्सिलरको भूमिका प्रारम्भ गर्नुहुन्छ एउटा गुरुले सबै भूमिका गर्छ त्यही गुरु सारथी पनि बनिदियो त्यही गुरु जेठान पनि बनिदियो त्यही गुरु युद्धमा आफ्नो पक्षको पनि बनिदियो गुरु हरेक भूमिका निर्वाह गर्न तयार हुन्छ। बस शिष्य तयार छ कि छैन यति मात्रै प्रश्न हो। गुरु हरेक भूमिकाको लागि आफूलाई खडा गरेर बसेको हुन्छ, जति गर्छुकै तयार हुन्छ। किनभने गुरुको जीवनमा भाग्नु पर्ने कुरो केही पनि हुँदैन, कहीँबाट पनि भाग्दैन गुरु। अर्जुनबाट सुन्नुभयो भगवानले जब, त भगवानले अध्याय दुईको माध्यमबाट, सांख्य योगको माध्यमबाट भन्नुहुन्छ कि हेर अर्जुन, तिमी भित्र नै त्यस्तो तत्त्व छ, जुन तत्त्वको तिमीले बोध गर्यौ भने न तिमीलाई शस्त्रले छेदन गर्न सक्छ, न तिम्रो कुनै मृत्यु हुन सक्छ, न तिमी आफ्नो जीवनबाट च्युत हुन सक्छौ। तिमी बाहिरको युद्धबाट भाग्ने कि नभाग्ने कुरो नसोच, भित्र तिमी भित्र जुन धर्मक्षेत्र छ त्यो धर्मक्षेत्र प्राप्त गर्ने कि नगर्ने त्यो चाहिँ सोच अर्जुन। यसलाई सांख्य योग भनिन्छ। र अति उपयुक्त पनि छ कि श्रीमद् भगवद् गीताको देशना सांख्य योगबाट प्रारम्भ हुन्छ। सांख्य योगले अरू यताउति केही पनि कुरा गर्दैन, सिधै भन्छ कि ब्रह्मसँग तिम्रो मिलन भयो भने जीवनका सबै समस्याको समाधान हुन्छ। त ब्रह्मसँग कसरी भेट गर्ने यो मात्रै सोच, युद्ध गर्ने कि नगर्ने सोच्दै नसोच, त्यो सानो मुद्दा हो। को मारिन्छन् त्यो पनि सानो मुद्दा हो, को मर्छन् त्यो पनि सानो मुद्दा हो, तिमी भित्रको ब्रह्मलाई चिनेका छौ कि छैनौ तिमीले त्यो सबभन्दा ठूलो मुद्दा हो जीवन। तर त्यो मुद्दा हामी थाती राखेर अरू सबै मुद्दामा लड्न तयार हुन्छौ। हामी घर घरमा लड्न तयार हुन्छौ, अंशभन्दा मुद्दामा लड्न तयार हुन्छौ, श्रीमान श्रीमती लडेर पारपाचुके गर्न हामी तयार हुन्छौ, तर आफू भित्रको ब्रह्म चिन्ने मुद्दामा हामी कहिले पनि तयार हुँदैनौ। हामी जीवनका हरेक मुद्दामा जान तयार हुन्छौ, तर असली मुद्दातिर हाम्रो आँखा जाँदैन। अध्याय दुईले जीवनको असली मुद्दालाई स्पष्ट ल्याउँछ, बाहिर ल्याउँछ अध्याय दुईले। र रमाइलो प्रसंग हुन्छ यदि मैले यहाँ जोडे भने, त्यो के हो भन्दा, जसले पनि सांख्य योग बुझ्न सकेन त्यो व्यक्तिको लागि मात्रै गीताका अरू अध्याय काम लाग्छन्। जसले सांख्य योग बुझ्न सक्यो उसको लागि गीता अध्याय दुईमा सकियो। जो यो भन्दा बढी बुद्धिमान छ भगवान कृष्णको पहिलो वाक्यांशमा सकियो, त्यो भन्दा पनि बढी बुद्धिमान छ भने धृतराष्ट्रको वाक्यांशमा गीता सकिसक्यो। बाँकी रहेको गीता त करिब करिब नादान अज्ञानीहरूको लागि हो। यति महत्वपूर्ण शास्त्र, त्यसको गरिमा र त्यसका महत्वपूर्ण मोडहरूलाई बुझ्नुपर्छ। अगाडिका अध्यायहरूमा कर्मको बारेमा चर्चा आउँछ र कर्मको बारेमा गीता जति स्पष्ट छ त्यति स्पष्ट संसारको कुनै पनि शास्त्र छैन, कुनै पनि शास्त्र छैन। गीताको सिधै सुझाव छ, भगवद् गीताको निर्देशन छ कि कर्म गर, फल प्रति तिमी आसक्त नहौ। यसको अर्थ तिमी उद्देश्य नबनाइकन कर्म गर भन्ने पटक्कै होइन, यो त अध्याय दुईमै आइसक्छ, अध्याय तीन यसको व्याख्या हो। कर्ममा सबैभन्दा बढी जोड दिन्छ गीताले। र हामीले आज जुनलाई यज्ञ भन्छौं, गीताको परिभाषामा यज्ञको अर्थ छुट्टै छ, गीताको दृष्टिमा यज्ञको परिभाषा छुट्टै छ। एक भन्दा बढी व्यक्ति मिलेर सामूहिक हितको लागि जे पनि गरिन्छ त्यो जम्मैलाई यज्ञ भन्छ गीताले। हाम्रो लागि चामल आगोमा हाल्नु, गहुँ आगोमा हाल्नु, घिउ आगोमा हाल्नु मात्रै यज्ञ हो।
3: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
4: फुर्कुबारी ड्रिंकिंग वाटर।
3: हाम्रा सेवाहरू
4: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
3: अर्डर अनुसार खाली बोतलको उत्पादन,
4: 20 लिटर जारमा होम डेलिभरी सेवा।
3: सम्पर्क फुर्कुबारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर हरवेन्द्र केसे, फोन नम्बर 082-5630-021 र होटल डाङगाई नजिक जीवन चौधरी, मोबाइल नम्बर 98-78-66-375।
4: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक, नशा, डिप्रेसन, मिर्गी, लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डॉक्टर मोहम्मद अनुदीन बागवान द्वारा दीने सेवा
7: मानसिक तथा नशा संबंधी समस्या भएका बिरामीहरू को जांच को व्यवस्था शारीरिक मिर्गी निन्द्रा नलाग्ने रुंगटा लाग्ने समस्या भएका बिरामीहरू को जांच को व्यवस्था
8: युनिचमा कमी शरीर साथी तथा पाचन संबंधी समस्या भएका बिरामीहरू को जांच को व्यवस्था
7: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जांच को व्यवस्था
9: बिरामी जांच हुने मिति यही असार 13 गते शनिबार
10: अन्य 6 गते डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
11: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 सुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 0825561683 र सम्पर्क मोबाइल नम्बर 9847725760
12: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक गोराईमा
13: विशेषज्ञ डाक्टरी सेवाहरू
12: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच र उपचार सेवा
13: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा
14: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
13: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
12: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
13: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराई दाङ
12: सम्पर्क फोन 0825590079 मोबाइल नम्बर 9847810030 र 9829954555
15: सूर्य को विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिंग आँखामा रोग अरु थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टर मा विज्ञ आँखा का डाक्टरहरु सँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरु पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटी का पावर ग्लास र फ्रेमहरु उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 9843008804 9843008804 www.pashupatiicare.com
16: भर्ना खुल्यो
17: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
16: हाम्रा विशेषताहरू
17: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
16: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
17: शान्त तथा पारिवारिक वातावरण भएको
16: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
17: तिहार सुसारको राम्रो व्यवस्था भएको
16: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने
17: घरको जस्तै माया पाउने
18: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
19: सम्पर्क शिशु आदिशिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ चेक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
18: सम्पर्क फोन नम्बर 0825563387 सम्पर्क मोबाइल नम्बर 9869686303 र 9862625183
20: भर्ना खुल्यो
21: ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युए द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ
20: कार्यक्रमहरू
21: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे
20: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना
22: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज गोराई 16 सानी अम्बापुर सदा दाङ
23: फोन नम्बर 0825562601 9858735090 9858831384 9852123228
21: र 9858737255
20: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्स गोराही दाङमा
0: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
0: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
1: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
0: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
1: औँलाहरू सुन्निने, रातो हुने र औँला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
0: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
20: बिरामी जाँच्ने मिति यही असार 13 गते शनिबार, समय बिहान 9 बजेदेखि।
1: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
20: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9098। होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
2: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
20: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
2: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
20: नोट: यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
2: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
20: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।
3: त्यसो त हाम्रो मूर्खताको कुनै सिमाना छैन, किनभने यज्ञको असली मर्म के हो त्यो हामीले कहिले हेरेनौ, कहिले पनि बुझेनौ। 108 प्रकारका यज्ञ हुन्छन्, त्यसमध्ये एउटा यज्ञ हो क्रतु यज्ञ। क्रतु यज्ञको एउटा अङ्ग हो चामल, घिउ, तेल हवन गर्ने यज्ञ। 108 मध्ये एउटा यज्ञलाई नै हामीले सबैभन्दा ठूलो यज्ञ भन्न थाल्यौं जीवनमा। त बाँकी रहेका 12 यज्ञको चर्चा त भगवद् गीतामा आउँछ। सामूहिक रूपमा मिलेर सामूहिक हितको लागि म यदि संस्था सञ्चालन गर्छु भने पनि त्यो यज्ञ हो। आज हामी बागमती सफाई गर्छौ त्यो महायज्ञ हो, भगवद् गीताको दृष्टिकोणमा महायज्ञ हो त्यो, सामूहिक हितको लागि जहाँ निजी स्वार्थ रहँदैन। त्यसकारणले कुनै राजनेताले आफ्नो स्वार्थभन्दा माथि उठेर राष्ट्रको सेवा गर्न थाल्यो भने त्यो पनि यज्ञ हो भगवद् गीताको आँखामा, किनभने त्यहाँ सबै व्यक्तिको सामूहिक हित संलग्न छ। र भगवद् गीता भन्छ कि तिमीले कर्मलाई यज्ञ कर्म बनाऊ, निजी स्वार्थबाट माथि उठ, सामूहिक भाव राख र सबैलाई तिम्रो कर्ममा संलग्न गर। यसरी हामीले यज्ञ कर्मको अर्थ बुझ्न सकेको भए हाम्रो राष्ट्र यति विपन्न हुँदैन थियो होला। श्रीमद् भगवद् गीताको मर्मलाई बुझ्न सकेको भए, मर्मलाई बुझ्न सक्ने कुरो त परै छाड्दिउँ, भगवद् गीता पढ्ने मान्छे पनि बिरलै भेटिन्छन्, बुझ्ने मान्छे त झनै बिरलै भेटिन्छन्, त्यसलाई आफूभित्र अनुभव गर्ने र प्रयोग गर्ने मान्छे त करिब करिब भेट्न गाह्रो हुन थाल्यो। अब यसरी भगवद् गीता अगाडि बढ्छ र ज्ञान योगको बारेमा चर्चा आउँछ भगवद् गीतामा, कि जीवनमा अरू सबै कुरा त तिमीले जान्यौ बुझ्यौ, आफैलाई कहिले जान्ने? र गीताको प्रस्तावना छ कि संसारमा मैले सबै कुरा जाने, राजनीति पढे, राजनीति देखे, देश देखे, भूगोल, इतिहास सबै पढे, सबै जाने, तर आफूलाई जानिन भने म अज्ञानीको अज्ञानी रहन्छु। त्यस्तो ज्ञानको कुनै पनि अर्थ छैन। वास्तवमा अध्यात्मले बाहिरी ज्ञानलाई अविद्या भन्छ र आफूलाई चिन्नुलाई मात्रै विद्या भन्छ। आफूलाई चिन्नु पनि फेरि शास्त्रको माध्यमबाट होइन, शास्त्रलाई पनि अविद्या नै भन्छ अध्यात्मले, किनभने शास्त्रको माध्यमबाट पनि म आफूलाई प्रत्यक्ष चिन्न सक्दिनँ, परोक्ष मात्रै चिन्न सक्छु। आफूलाई प्रत्यक्ष रूपमा चिन्ने विज्ञानलाई ज्ञान भनिन्छ, विधिलाई ज्ञान भनिन्छ। र आफैलाई एकपटक मैले चिने, मैले जाने, मेरो स्वरूपको बोध भयो भने जीवनमा सबै कुराप्रति मेरो स्पष्ट सोच जन्मिन्छ। कहीं कुनै कतै शंका मेरो जीवनमा रहँदैन। मेरो दृष्टि खुल्छ र म जे बन्न सक्छु त्यो बनी छाड्छु। अझ अगाडि भगवती गीता बढ्छ र दुई प्रकारका व्यक्तिहरूको बारेमा चर्चा गर्छ। एउटा व्यक्ति जो कर्मलाई आत्मसात गरेको छ, जीवनका कर्मबाट भागेको छैन। अर्को व्यक्ति जसले कर्म पूर्ण रूपेण छोड दियो र सन्यस्त जीवन बाँच्न चाहन्छ। आज यो प्रकारका व्यक्ति भेट्न गाह्रो हुन्छ। आज हामीले कोही सन्यस्त जीवन बाँच्ने व्यक्ति भेट्यौं भने पनि कर्मबाट भागेका व्यक्ति मात्रै हुन्, जिम्मेवारी उठाउनसँग डराएर भागेका। केही समय अगाडि देवघाटको एउटा आश्रममा म गएको थिएँ, गुफामा। त्यहाँ मलाई खबर थियो कि 12 वर्षदेखि तपस्या गरिराख्नु भएको एकजना साधु महाराज हुनुहुन्छ। त्यहाँ गए म, हामी केही मित्रहरू थियौं। केही समयको पर्खाईपछि उहाँको आँखा खुल्यो। त्यसपछि चरण स्पर्श गर्यौं हामीले र प्रश्न सोध्यौं, बाबाजी तपाईँ यति कठोर साधना गरिराख्नु भएको छ, तपस्या गरिराख्नु भएको छ, यो यसको प्रेरणा तपाईँलाई कहाँबाट आयो? उहाँ त रुन थाल्नुभयो अनि भन्नुभयो, 12 वर्ष अगाडि मेरी श्रीमतीको देहान्त भयो, त्यस दिनदेखि मेरो जीवनमा वैराग्य जन्मियो। 12 वर्ष अगाडिका आँसु अहिले पनि सेलाएका छैनन्। यो जीवनको दुःखबाट भागेको व्यक्ति कोही साधु होइन। यो भगवत गीताले यसलाई साधु नै भन्दैन, यो सन्यस्त नै होइन, गेरु वस्त्र लगाएको झुठा व्यक्ति मात्रै हो। र गेरु वस्त्रभित्र नक्कली व्यक्ति लुक्न धेरै सजिलो हुन्छ। खोल राम्रो लगाइदिएपछि त, हिजो त प्याकेजिङको जमाना छ, बाहिर खोल राम्रो लगाइदिएपछि भित्र जेसुकै गरे पनि हुन्छ, सबै कुरा लुकाउन सकिन्छ। भगवत गीताको दृष्टिकोणमा जीवनका सबै कर्मबाट जो निवृत्त भइसक्यो, अब कर्मको कुनै अर्थ नै देख्दैन, जसले सास फेर्नुको प्रयोजन पनि जसले देख्न छाड्यो, किनभने श्वास फेर्नु पनि कर्म हो, रगत बग्छ नि शरीरमा त्यो पनि कर्म हो, कर्मबाट भाग्ने कुनै उपाय नै छैन। जो व्यक्तिले शरीरमा बग्ने रगतसम्मलाई मूल्य देख्न छोड्यो त्यो व्यक्तिको लागि मात्रै सन्यस्त जीवन हो। श्रीमद् भगवद् गीताको सन्देश हो यो र म यसमा परम वैज्ञानिकता देख्छु। श्रीमद् भगवद् गीताले कुनै प्रकारको टीका, कुनै प्रकारको माला, कुनै प्रकारको वस्त्र केहीको पनि पक्षमा छैन, न सम्प्रदाय, न जात जाति, न धर्म उपधर्म, केहीको पक्षमै छैन। भगवान कृष्ण कसैको पक्षमा नै हुनुहुन्न। हामी देख्छौँ घरि युवतीहरूको वस्त्र चोर्न पनि तल्लीन हुनुहुन्छ उहाँ, त घरि तिनै युवतीसँग नाच्न पनि सक्नुहुन्छ, घरि युद्धको दावानलमा हाम फाल्न पनि सक्नुहुन्छ, त घरि सुदर्शन चक्र उठाएर अन्याय र अत्याचारसँग लड्न पनि सक्नुहुन्छ। कहीँ पनि यस्तो कुनै ठाउँ छैन जहाँ भगवान कृष्णलाई तपाईँले भेट्नुहुन्न। आजको भाषामा भन्ने पनि हरेक डिस्को थेकमा, हरेक कसिनोमा भगवान कृष्ण भेट्न सक्नुहुन्छ। त्यस्तो बलवान गुरु हुन् नि, कुनै कमजोर गुरु आफ्नो कमजोरी गेरु वस्त्रभित्र लुगाउनु पर्ने गुरु होइन नि, महाबलशाली, महाशक्तिशाली, जीवनको जुन सुकै कुरासँग पनि विरोध छैन, जसले जीवनलाई नै यज्ञ बनाइदियो, अब भाग्नु नै कहीँबाट पनि छैन, न कहीँबाट बचेर भाग्नु छ, न केही छोप्न जानु छ, न केही पाउनु छ, न केही गुमाउनु छ, यस्तो द्वन्द्वबाट जो सदाको लागि मुक्त भयो त्यस्तो गुरु भगवान श्री कृष्ण।